0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशू प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशू प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्। उहाँहरूले येशू प्रभुको सुसमाचार सुनेर प्रभु येशू ख्रीष्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रीष्टी येशू प्रभुमा विश्वास गर्नेहरूलाई यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यस कारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्। अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्, संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भन्ने बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन्। तपाईँ परमेश्वर पिताको महिमाको लागि हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ, प्रभु येशू ख्रीष्टको नाउँमा, आमेन।

0: अहिले तपाई सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754 01-4770-754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-023-44-646 98-023-44-646। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्समनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाई आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

जय मसीह की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग अनलाइनमा संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेक दाहाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु र तपाईँहरू सकुशल हुनुहुन्छ भन्ने म विश्वास राख्दछु। म लगायत मिडियाको इन्टायर टिम पनि हामी सकुशल छौं। तपाईँहरूको प्रार्थनाको लागि धन्यवाद पनि म भन्न चाहन्छु। आजको वचनको शीर्षक रहेको छ जन्म सिद्ध अधिकार। पवित्र बाइबलको उत्पत्तिको पुस्तकदेखि नै जन्म सिद्ध अधिकारको विषयमा कुरा गरिएको छ। जब एउटा बच्चा एउटा परिवारमा जन्मिन हुन्छ, त्यो परिवारमा भएका शक्तिको अधिकार लिएर जन्मिएको हुँदछ। हामीलाई पवित्र बाइबलमा यो बताइएको छ कि जब हामी ख्रिस्ट येशूलाई मुक्तिदाता भनेर विश्वास गर्दछौ र हामी आत्मामा जन्मदछौ, यो अवस्थामा हामी जन्म सिद्ध अधिकार, सृष्टिकर्ता परमेश्वर हाम्रो बुवा हुनुहुन्छ र हामी उहाँलाई विश्वास गरेको कारणले गर्दा जन्म सिद्ध नै उहाँका सबै कुराहरूको अधिकार लिएर अधिकारी भएर चाहिँ हामी जन्मेका हुन्छौ, छोरा यानि छोरी भएर हामी जन्मेका हुन्छौ। जन्म सिद्ध अधिकारको विषयमा स्पष्ट रूपमा उत्पत्तिको पुस्तकमा इसाकका दुई छोराहरू एसाउ र याकुबको विषयमा लेखिएको छ। ज्येष्ठ पुत्र चाहिँ परमेश्वरको हुनुहुन्छ भनेर चाहिँ बाइबलले बताउँदछ। ज्येष्ठ पुत्र चाहिँ मेरो हो भनेर चाहिँ परमप्रभु परमेश्वरले भन्नुभएको छ। र जब जेठा छोराले चाहिँ मौका सहित नै जन्मिन्दछ भनेर चाहिँ बाइबलले बताउँदछ। र हामीले राजाको परिवारमा जन्मिने जेठा छोरा युवराज विराज हुने कुराहरू पनि हामीले संसारमै पनि देखेर आएका छौं र इतिहासले बताएका कुराहरू पनि थाहा गरेर आएका छौं। र यहाँ इसाकका दुईजना छोराहरू थिए। इसाक राजाई त हुनुहुन्थेन धरतीको लागि, यद्यपि उहाँका जेठा छोरा एसाउ जो हुनुहुन्थ्यो उहाँले चाहिँ दोब्बर जो सम्पत्तिको भाग पनि पाउने यानि परमेश्वरको काम गर्न पाउने लगायत यी विभिन्न प्रकारको अधिकार सहित नै एसाउ एकै छिनको कारणले गर्दा, हुन त एसाउ र याकुब जम्लिया थिए तर केही सेकेन्ड अगाडि जन्मिनु भएको कारणले गर्दाखेरि पनि त्यो अधिकार जन्म सिद्ध अधिकार लिएर एसाउ जन्मिनु भएको थियो। तर एसाउलाई त्यो कुराहरू थाहा भएन। थाहा नभएको कारणले गर्दाखेरि एसाउले रोटी र सुपको खातिर त्यो आफ्नो जन्म सिद्ध अधिकार उहाँले बिक्री गरिदिनु भयो। आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदीबहिनीहरू, उत्पत्तिको पुस्तक हामीले अध्ययन गर्दाखेरि हामीलाई यो कुराहरूको थाहा लाग्दछ। याकुबलाई चाहिँ त्यो कुराहरूको थाहा थियो, त्यसै कारणले गर्दाखेरि उहाँले पकाउँदै गर्नुभएको जो मिठो सुप थियो, साथै त्यहाँ रोटी थियो, ती रोटीसँग उहाँले साट्ने कुराहरू, अन्य कुनै पनि कुराहरू माग्नु भएन, तपाईँको ज्येष्ठ अधिकारसँग साटौं न भन्ने चाहिँ त्यही प्रकारको उहाँले प्रश्न गर्नुभयो र सटनीको विषय राख्नुभयो र एसाउलाई ज्येष्ठ अधिकार सम्बन्धी, परमेश्वरको कुरा सम्बन्धी, जीवन पछिको जीवनको कुरा सम्बन्धी उहाँले धेरै महत्व राख्नु भएको थिएन। उहाँको जिन्दगीको जो गराईको विषय लिएर उहाँको विषयमा पढ्दाखेरि जानकारी लिँदाखेरि हामीलाई यही कुराहरूको थाहा लाग्दछ। उहाँ चाहिँ मौज मस्तीमा जिउने, शिकार खेल्ने, शिकार भन्ने बित्तिकै मौज मस्तीको कुराहरू हो। र हामीलाई इतिहासले बताउँदछ कि पहिलाका राजाहरू मौज मस्ती गर्नको लागि, इन्टरटेन हुनको लागि उहाँहरू शिकार खेल्नको लागि जंगलमा जाँदथे। र यहाँ एसाउको पेसा चाहिँ शिकार थियो भन्ने चाहिँ बताइएको छ र उहाँ धेरै शरीरमा मन लगाउने व्यक्तिको रूपमा चिनिन्दछ। तर याकुब शान्त स्वभावमा बसिराख्ने, धेरै नबोल्ने, तर जीवन पछिको जीवनको विषयमा सोच्ने व्यक्तिको रूपमा हामी याकुबलाई चिन्दछौ, जसको परिणामस्वरूप दाइलाई रोटी र सुख दिनु भएर उहाँले जन्म सिद्ध अधिकारलाई सटनी गरेर लिनुभयो। उहाँले परमप्रभु परमेश्वरतिर मन लगाउनु भयो, जसको परिणामस्वरूप इसाकको एक विशेष प्रकारको जन्म भएको व्यक्तिबाट जन्मेका पहिलो व्यक्ति एसाउ हुन भए पनि उहाँले जन्म सिद्ध अधिकार बिक्री गर्नु भएको कारणले गर्दाखेरि परमप्रभु परमेश्वरले भन्नुहुँदाखेरि उहाँले म अब्राहमको पिता, इसाकको पिता र याकुबको पिता भन्नुभयो।
किनकि यहाँ याकुबसँग एसावले जन्मसिद्ध अधिकार उहाँले बिक्री गरिसक्नु भएको थियो, साटिसक्नु भएको थियो, र उहाँले अनन्तताको कुराहरू नै उहाँले छोडिसक्नु भएको थियो। र प्रियहरू, यो जन्मसिद्ध अधिकार महत्वपूर्ण कुरा हो। यो चाहिँ चिठा परे जस्तो नै हो। एउटा साधारण मान्छे जो चिठा परे भने ऊ अक्षम धनी बन्दछ। मैले यी कुराहरू पढ्दै थिएँ, एकजना मेक्यानिक जसको नाम इडविन क्यास्ट्रो भनेर क्यालिफोर्नियाको बासिन्दा हुनुहुन्छ, उहाँलाई 2022 3 खरबको चिठा पर्यो। उहाँको हात मुख जोड्ने प्रकारको अवस्था थियो। विभिन्न ठाउँमा गएर उहाँले गाडी बनाएर जीविका चलाउनुहुन्थ्यो क्यालिफोर्नियामा, तर अक्समात एक दिन उहाँलाई चिठा 3 खरबको पर्यो। उहाँको जिन्दगी नै तलमाथि, यानि कहाँबाट कहाँ पुर्याइदिने हाल्यो संसारको लागि। भने जस्तै ज्येष्ठ अधिकार भएर जो व्यक्तिहरू जन्म नहुन्थ्यो जिन्दगीमा, यानि अनन्तको लागि चाहिँ त्यो व्यक्तिलाई चिट्ठै परे जस्तो हुँदथ्यो। र एसावको जीवनमा पनि त्यो थियो, तर उहाँले ती कुराहरू बुझ्न भएन। र आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदी बहिनीहरू, तपाईँले जुन समय मसीहा येशूलाई मुक्तिदाता भनेर विश्वास गर्नुभयो, तपाईँलाई अनन्तताको चिट्ठा परेको छ। खासमा यो कुरा तपाईँले नबुझोस् भन्ने दुष्ट आत्माको इच्छा छ, तर तपाईँले यो कुरा बुझ्नु भएको खण्डमा तपाईँले आफ्नो जीवनलाई फरक प्रकारले लिनुहुन्छ, त्यही प्रकारले पाउनुहुन्छ। एसावले ज्येष्ठ अधिकारको विषयमा, अनन्तको महत्वको विषयमा बुझ्नु भएको थियो भने उहाँले निश्चय नै उहाँले रोटी र त्यो सुपसँग उहाँको ज्येष्ठ अधिकारलाई साट्न हुन्थेन होला। त्यस्तै एक व्यक्तिले जब मसीहा येशूलाई मुक्तिदाता भनेर चाहिँ विश्वास गर्नुहुन्छ, नाम जीवनको पुस्तकमा लेखाउनुहुन्छ, र अनन्तको जीवन सम्बन्धी उहाँलाई थाहा लाग्दछ, यो अवस्थामा

0: गर्नको लागि, तपाईँसँग सौदा गर्नको लागि जब आउँदछ, त्यो समय तपाईँले कुनै हालतमा पनि आफ्नो विश्वाससँग ती कुराहरू साट्न सक्नुहुन्न। प्रभु येशूले योनाको पुस्तक 8:32 भन्नुभयो, सत्य तिमीहरूले थाहा पाउनेछौ र सत्यले तिमीहरूलाई स्वतन्त्र गराउनुहुनेछ। र सत्य यो हो, जुन दिन तपाईँले मसीहा येशूलाई मुक्तिदाता भनेर कुनै न कुनै कारणबाट तपाईँले चिन्नुभयो, विश्वास गर्नुभयो, अनन्तको लागि तपाईँलाई लट्री पर्यो। उहाँ मेक्यानिक इडविन क्यास्ट्रोलाई 3 खरब रुपियाँ परेको भन्दा पनि ठूलो कुराहरू, उहाँले जो 3 खरब पाउनुभयो त्यो त धरतीको लागि मात्रै हो, धरतीको सुविधा हुँदछ। तर जुन दिन तपाईँले मसीहा येशूलाई मुक्तिदाता भनेर विश्वास गर्नुभयो, तपाईँले आफ्नो अनन्तको जिन्दगी बनाउनुभयो, अनन्तको सम्पत्ति तपाईँले पाइसक्नु भएको छ, त्यो स्वर्गको लट्टरीमा तपाईँ पसिसक्नु भएको छ, स्वर्गको परिवारमा तपाईँ पसिसक्नु भएको छ, गन्तीमा आइसक्नु भएको छ। र ती कुराहरूको अवस्थामा तपाईँको बुवा अब सृष्टिकर्ता परमेश्वर हुनुभएको छ, र तपाईँ एउटा ठूलो शक्तिशाली परिवारमा तपाईँले प्रवेश पाइसक्नु भएको छ। ख्रिस्टको रगतबाट तपाईँको विगतहरूलाई धोइसकिएको छ, तपाईँ परमेश्वरको छोरा, बर्थ राइट लिएको व्यक्ति, जन्म सिद्ध अधिकार, आत्मामा परमेश्वरको परिवारमा जन्मिनु भएको कारणले गर्दा अब धरतीको ज्येष्ठ अधिकार भन्दा पनि ज्यादा ठूलो कुरामा तपाईँ त्यो मौकामा पसिसक्नु भएको छ। र त्यो सत्यलाई तपाईँले विश्वास गर्नुभएको खण्डमा तपाईँलाई यी कुराहरू थाहा गर्दछ, बाइबलले त्यही बताउँदछ, तपाईँ एक मौका पाएको व्यक्ति हुनुहुन्छ। जसरी मेक्यानिक इडविन क्यास्ट्रोले अब कुनै पनि घर किन्न सक्नुहुन्छ, हवाईजहाजै किन्न सक्नुहुन्छ, गाडी किन्न सक्नुहुन्छ, यानि कुनै पनि ठाउँहरूमा उहाँले यात्राहरू गर्न सक्नुहुन्छ, त्यो पैसामा शक्ति छ भने जस्तै जो स्वर्गीय स्थानमा तपाईँले तपाईँको विश्वासको कारणले बस्ने जो मौका पाउन भएको छ, परमेश्वरको छोरा यानि परमेश्वरको छोरी तपाईँ भइसक्नु भएको छ। अब यस अवस्थामा दुष्टात्मा शैतान तपाईँको पैताला मुनि पसिसकेको छ र तपाईँले त्यो हक अधिकार तपाईँको हातमा छ दुष्टात्मालाई जित्ने, र उसले समय समयमा ईसाउलाई भोगद्वारा सौदा गराए जस्तो नै तपाईँको शारीरिक अपेक्षाद्वारा, शारीरिक मोज मस्ती सम्बन्धीको लोभद्वारा, यानि आँखाको अभिलाषाद्वारा, शरीरको अभिलाषाद्वारा, जीवनको सेखीद्वारा तपाईँसँग सौदा गराउनको लागि ज्येष्ठ अधिकार तपाईँसँग सटनी गर्नको लागि उसले सौदा गर्न आउँछ। तर तपाईँले मसीहा येशूलाई विश्वास गरेपछि म कुन अवस्थामा पुगिसकेको छु भन्ने कुरा थाहा गर्नुपर्छ भन्दै म टेकदाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचन पछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: मैले मान्नुपर्ने हाम्रो खिसमा आउने प्रभुको छोराछोरी सम्पूर्णलाई मैले जयमसी गरे र नमस्कार, र साथै म शान्ता श्रेष्ठ, अनि मेरो घर चाहिँ शंखसभा हो, पुर्खेली घर, र अहिले हाल चाहिँ सानो ठिमी भक्तपुरमा बस्छु। र अनि सबै श्रोताहरूको माझमा मेरो कुराहरू ल्याउनु पर्दा, मेरो गवाईहरू बाँड्नु पर्दाखेरि चाहिँ मेरो जीवन गवाई मेरो परिवारबाट पनि सुनाउन चाहन्छु। मेरो श्रीमान चाहिँ अनि विश्वास नगर्दाको कुरामा धेरै मलाई गाली गरिरहनुहुन्थ्यो, अनि मैले चाहिँ प्रार्थनामा मागिराख्थे अनि प्रार्थना गर्थे कहिले मेरो परिवार पनि प्रभुमा आउनुहुन्छ होला, म एक्लै कति हेर्नु होला भन्थे। तर प्रभुको एउटा समय रहेछ, अनि उहाँ धेरै बिमारी हुनुभयो, 1 वर्ष त हस्पिटलै बस्नु पर्यो है। हस्पिटलै भन्नु पर्दाखेरि चाहिँ 5 वटा हस्पिटलसम्म चाहिँ हामी बस्नु पर्यो, आइसियूमा बस्नु पर्यो, अनि हस्पिटलमा भर्ना गरेर अर्को पाटन हस्पिटलमा बस्नु पर्यो, टिचिङ हस्पिटल, यो पिर हस्पिटल सबै ठाउँमा भ्याइसक्यो हामीले। अनि त्यो अवस्थामा चाहिँ हामीले प्रार्थना गर्यौं अनि प्रार्थना गर्दा मेरो आदरणीय गुरुबा यहाँ टेक दाल गुरुबा परिवार फ्यामिली आफन्तजन अनि सदस्यहरू सबैजना चाहिँ गएर प्रार्थना गरिदिनुहुन्थ्यो हस्पिटलमा गएर घरमा।

0: अनि शान्ति दिनुहुन्थ्यो, सरसल्लाह दिनुहुन्थ्यो। अनि है हामीले त साँच्चीकै आइसीयूमा राखेको बेलामा चाहिँ अब श्री मान्छे मेरो फर्किनुहुन्न होला संसारमा भन्ने लाग्थ्यो, धेरै दुःख लाग्थ्यो थियो। अनि बिमार चाहिँ एकदम उहाँले एकदमै त्यो संसारै त्यागिएको बिमार हो, त्यो रोग भन्दा पनि आफूले जानी जानी गरेको बिमार त्यो भएको कारणले हामीले चाहिँ तैपनि प्रभुमा भरोसा राखेर प्रार्थना गरेर औषधि डाक्टर सबै कुरा गरेर अनि बचाउने एउटा प्रयासमा भयौँ अनि लागि राख्यौँ र प्रार्थना पनि भइराख्यो अनि औषधि पनि डाक्टरबाट भइरहेको कारणले आइसीयूबाट चाहिँ झिकेर ल्याए अनि राम्रो हुनुभयो। अनि मलाई एकदमै सताउट आयो आफ्नोबाट मान्छेबाट, मलाई त त्यो मेरो मान्छे केही भयो भने तलाई पानी मुनि गए पनि म छोड्दिन भनेर दबाव आयो अनि त्यसमा पनि मैले के अब मेरो मान्छे बचाएरै छोड्छु, यो संसारमा रन्जाली जे जस्तो धारा छ गएर म संसारलाई जितेको छु र तिमीलाई सहन सक्ने भन्दा म दिने छैन, म सहनेछु भन्नुहुने परमेश्वरको वचन पनि मैले सुनेको कारणले अनि मैले जे जति कुराहरू पनि सहेर बसे भने पनि भनिराख्नुहोस् भनेर लागिराखे। एक्लै दौडे त्यो हस्पिटलमा, तर मेरो गुरुबा अनि मेरो अगुवाजन मण्डली परिवार सबैको प्रार्थना एकदम हातमा हात साथमा साथ भयो अनि मलाई एकदमै सहायता मिल्यो अनि मैले जहिले भोकाए पनि तिर्खाए पनि मेरो गुरुजनको प्रार्थना सबै गुरुबाहरू जाने भेट्नेको कारणले गर्दा मलाई सहायता मिल्यो, शक्ति बल मिल्यो अनि मेरो श्रीमानलाई पनि हरेक कुराबाट अनि सहायता मिल्यो, छुटकारा हुनुभयो अनि उहाँले पनि प्रभुमा आउने मन हृदय हुनुभयो र प्रभुमा ग्रहण गर्नुभयो। अहिले प्रभुमा ग्रहण गरिसकेको मान्छे अनि कस्तो हुन्थ्यो नि, थेरापी गर्यो, योगा गर्यो अनि मान्छे लाटो कि बाटो कि मर्यो कि बाँचे छैन, त्यो अल्लो अचल्लो हस्पिटल ल्याएर पनि अनि त्यस्तो अब के बोल्यो के खायो त्यो अन्न धुन सुतेको एक वर्ष भइसक्यो, ओछ्यानको ओछ्यान सुतेको नै त्यो मेन्टली कुनै समस्या भएछ, ती आएर किच्याएर मार्ला जस्तो, तानेर मार्ला जस्तो अनि पुलिसले पनि आएर मार्छु भन्छ अरे काट्छु भन्छ अरे त्यस्तै बोले गर्ने, ओछ्यानमा सुत्दा पनि त्यस्तो हुने, दिन पनि रात पनि सुतिरहँदा पनि त्यस्तो हुने अनि त्यो अवस्थामा पनि अनि उहाँ चाहिँ खाने सुत्ने हुँदाखेरि पनि हामीले अनि उहाँको लागि धेरै प्रयास गर्यौं अनि पनि उहाँ पनि अनि त्यो योगामा जाने थेरापीमा जाने अनि हस्पिटलको डाक्टरको औषधि अनि गुरुबारको प्रार्थना भेटघाट सबै कुराले गर्दा एकदमै राम्रो हुनुभयो अनि राम्रो भइसकेपछि त्यो औषधि बाँचिन्जेल खानुपर्छ भनेको थियो डाक्टरले, त्यो पाटन हस्पिटलमा गएको ठुलो डाक्टरकै सरसल्लाहसँग औषधि खाइरहनु पर्छ भन्नुभएको थियो, तर आज त्यो डाक्टरको लास्टमा हामी फलोमा गइरहनु पर्ने थियो अनि अब 15 दिन हप्ता दिन त्यस्तो फलोमा गइरहनु पर्थ्यो अनि त्यो दिक्कै लागो अब हस्पिटल कुदा कुदा अनि दिक्कै लागेको अवस्थामा अनि उहाँले चाहिँ भन्नु सोच्नु भएछ, मलाई नै सल्लाह नदिकन मेरो श्रीमानले औषधि त्यो बाँचिन्जेल खानुपर्छ भनेर यति थुपारेको औषधि छट्टै छोड्नु भएछ, खानै छोड्नु भएछ अनि ला अब केही समस्या इफेक्ट पर्ने हो कि पछि न के हुने कि यत्रो औषधि खाइरहेको छोड्दाखेरि त भन्ने मलाई लागेर उहाँ श्रीमानलाई भन्दाखेरि म खाँदिन अब यो औषधि खाएर मेरो अनुहार पनि सुनेको सुन्ने म सुतेकै भए म चाहिँ अब खान्न भनेर छोडिदिनु भयो। त्यो औषधि खोडेको एक दुई महिना पछाडि त टक्क कस्तो राम्रो फेस अनुहार पनि है प्रभुको अनुग्रहद्वारा प्रार्थनाद्वारा वचनद्वारा अनि सबै कुरा भयो अनि उहाँ ग्रहण पनि गर्नुभयो, त्यसपछि गरिसकेपछि त त्यो औषधि छोड्न सक्यौं भयो अनि औषधि छोडेपछि त अहिले राम्रो भएर मेरो श्रीमान अनि ड्युटी पनि गर्न जानु भएको छ है, अफिस जान सक्नु भएको छ, अहिले यति राम्रोसँगले खुसी हुनुहुन्छ, अहिले फ्रेस हुनुहुन्छ, पहिला त्यस्तो बिमारै लागेको मान्छे हो र भने जस्तो हुनुभएको छ, अहिले एकदमै राम्रो हुनुभयो, आत्मामा पनि शरीरमा पनि सबै कुरामा तन्दुरुस्त हुनुहुन्छ, बोल्न हिँड्न एकदमै तगडा हुनुहुन्छ। मैले त है संसारै मैले श्रीमान नै अब त्याग्नु पर्यो भने त के गर्ने, मलाई त्यसै त आफ्नो मान्छेले यति हेपेको छ, आफन्तजनले मेरो घरबाटै हेपेको, मेरो देउरो दुईजना हुनुहुन्छ, सासु ससुरा आनन्दहरू सबै हुनुहुन्छ अनि त्यसले गर्दा है अब हाम्रो गवाईहरू त धेरै लामो हुन्छ बोल्दै जाँदा अनि सुनाउँदै जाँदा र हाम्रो परिवार चाहिँ यो गवाई किन बाँड्न लागेको भन्दाखेरि हामी पनि पहिला नबुझेको कारणले अनि संसारमा थियौं अनि प्रभु येशूलाई नबुझेको कारणले हामी धेरै दुःख पायौं, धेरै पीड़ा पायौं, सताउत खेदोहरू हामीले धेरै पायौं, धेरै नै कष्टहरू भोग्यौं, सम्पत्ति घर व्यवहारहरूबाट परिवार व्यवहारबाट एक्लो अनि विभिन्न कुराहरू पायौं, त्यसले गर्दाखेरि चाहिँ यो हुँदो रहेनछ के त्यसरी बसिरहनलाई, जब प्रभुमा आइसकेपछि आनन्दित शान्ति हुने रहेछ, सबै कुरा हुँदो रहेछ के, सबै कुरा चाहिँ ल खाने बस्ने हिँड्ने परिवारदेखि लिएर धन सम्पत्ति दिएर आनन्द शान्तिदेखि लिएर एकदमै असल हुने रहेछ प्रभुमा विश्वास गर्दाखेरि चाहिँ है, अनि प्रभुमा विश्वास गरेको जीवन र नगरेको जीवनमा हामीले छुट्याएर चाहिँ यसरी बोलेको र जतिजना हाम्रो नेपालको अब नेपाल आमाको छोराछोरी जतिजना हुनुहुन्छ हजुरहरूलाई पनि धेरै सजिलो होला अथवा असजिलो होला यो कुराहरू बुझेर हजुरहरू पनि साह्रै विश्वास गर्न सक्नुभएको, प्रभु येशूमा चाहिँ मुक्ति र उद्धार रहेछ अनि जीवन रहेछ, उहाँको रगतबाट चाहिँ छुटकारा रहेछ, उहाँले बगाउनु भएको रगतद्वारा चाहिँ अनि चङ्गाई पाइने रहेछ हरेक है, यसमा चाहिँ तपाईँहरूलाई भन्नुपर्दा हामीले आँखाले देख्यौं आफ्नो आँखाले देखेको कुरा आफ्नो जीवन गवाई पनि छ र अनि यहाँ चाहिँ जस्तै विभिन्न रोगहरू चाहिँ कुष्ठ रोगहरू यो आँखा नदेख्ने कान नसुन्ने बोल्नु नसक्ने हिँड्नु नसक्ने बङ प्रभुमा सबै कुरा चाहिँ प्रभुको विश्वासमा प्रभुमा विश्वास गरेको कारणले चाहिँ चङ्गै छुटकारा भएको जीवनहरू हामीले आँखाले देख्न पाएको छौँ। कति तपाईँहरू पनि त्यस्तो पीड़ित हुनुहुन्छ होला, खर्चको कुराले, व्यवहारको कारणले, पारिवारिकको कारणले एक्लो जीवनमा जिराख्नु भएको छ होला। यो चाहिँ हामीले गवाई सुनेर हाम्रो सुनेर चाहिँ जाउन मानिकन तपाईँहरू पनि प्रभुमा आउन सक्नुहुन्छ। अनि यो चाहिँ हामीले सबै कुराबाट हामीले तपाईँलाई हाम्रो परमेश्वरको कुराहरू पनि ल्याउन सक्यौं। आजको गवाई, आजको सबै कुरा तपाईँको हातमा राख्दछौ। हामी तपाईँहरू पनि हामी सुनिकन आउन सक्नुहोस् भनेर भन्दछौ। हुन्छ, धेरै धन्यवाद सुनिकन आशिष भाइदाले उठाउनु भएको। हुन्छ, धन्यवाद, जय मसिह, नमस्कार।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ। र कार्यक्रम प्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईंले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9766 89 41 88, 9766 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर यहाँ ग्रिल गेट स्टिलको रेलिङ ट्रस फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 9749588699 9749588699
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: गाउन भाडामा
4: गाउन भाडामा
3: हे गाउन भाडामा
5: अब चिन्ता नलिनुहोस् न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकैछिन भाडामा उपलब्ध गराइन्छ
6: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्
7: अधिक जानकारीको लागि मोबाइल 9841768602 9841768602
8: र 9818251240 9818251240

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: अत्यन्त जरुरी सूचना।
2: यस गुड न्यूज एफएम प्रालीलाई एकजना दक्ष प्राविधिकको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले यथाशीघ्र सम्पर्क गर्न सक्नुहुनेछ।
1: सम्पर्कको लागि गुड न्यूज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ, फोन नम्बर
2: 01-4770-754, 01-4770-754
1: र 01-59-13-755, 01-59-13-755।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सुन्नु न बाजे, कोता
2: सामान नभेटेर बेपत्ता।
1: होइन, सामान चाहिँ के चारो ल्याएको?
2: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
1: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रेस इलेक्ट्रो वर्ल्ड छोडै छ नि।
2: कहाँ छ यो?
1: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
3: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
4: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
3: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236
4: र फोन नम्बर 01513010 छ। 01513010 छ।
3: ग्रेस इलेक्ट्रो वर्ल्ड कलङ्की खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
2: ल घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ह्याक्कै पारेर।
5: ए, के भयो? के को हल्ला खल्ला हो यो?
6: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
7: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
5: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
7: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानीले न 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
6: हो त है, हामीले त ध्यानै नदिएको।
7: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
0: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार विज्ञापन बोर्ड।
3: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
4: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-6-38, 98-5-11-25-6-38।
8: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
9: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
8: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
9: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: झरिलो रसिलो, झरिलो रसिलो,
12: होइन दाजु, झरिलो र रसिलो भन्दै कता
11: कता हुनु बाटुली, झरिलो र रसिलो स्याउ लिएर ससुराली जाउँ भनेको कतै पाइएन, ठ्याक्कै पारेर।
12: ए, अब चिन्ता नगर्नुहोस् न दाजु, हाम्रै नेपाली दाजुभाइहरूले उत्पादन गर्नु भएको जुम्लाको स्याउ अब नेपाली बजारमा। फोन मात्र गर्नुहोस्, स्याउ तपाईँकै घरमा।
11: हो र, फोन नम्बर बताऊ बताऊ।
12: लु टिप्नुहोस् त, 98-60-091-361, 98-60-091-361।
11: खाने होइन त जुम्लाको झरिलो र रसिलो स्याउ ठ्याक्क

0: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
1: आजको वचन आस्थाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
2: आफ्नो विगतसँग मेलमिलाप गर्नुहोस्। चैमसी आज सोमबार अक्टोबर 12 तारीक असोज 26 गते। आजको बाइबल लेखन र यसायाको पुस्तक 32 अध्यायको 17 पदबाट रहेको छ र यसरी लेखेको छ, त्यस धार्मिकताको फल शान्ति हुनेछ। हामीले जीवनमा भोगेका सबै अनुभवहरू, चाहे त्यो राम्रो वा नराम्रो, दुवैको समग्र परिणाम नै हामी हौ। हामी चाहनामा डराएर आफ्नो विगतका गलत व्यवहार कहिले भएका थिएनन् भनेर कल्पना गर्न सक्छौ वा त्यसको वास्तविकतालाई स्वीकार गर्ने निर्णय गर्न सक्छौ। विगतप्रति हामीले कस्तो प्रतिक्रिया रोज्छौं त्यसैले हाम्रो भविष्य निर्धारण गर्छ। हामी सबैले पाप गरेका छौं र कि त हामीले परमेश्वरसँग क्षमा मागेर अघि बढ़ने निर्णय गर्यौं, कि त हामी अझै पनि आत्मग्लानी अथवा दोषी भावनामा अड्किरहेका छौं। वास्तवमा विगतकै कारण हामीमा भविष्यका परिणामहरूलाई लिएर चिन्ता पैदा हुन सक्छ। धेरै मानिसहरू आफ्नै पुरानो अविश्वसनीयता वा विगतका गल्तीहरूका कारण डाहा र शंकाको रोगले ग्रस्त छन्। तिनीहरू सधैँ यस डरमा बाँच्छन् कि एक दिन तिनीहरूले आफूले रोपेको फल भोग्नुपर्नेछ। कतिपयले त भविष्यमा आउन सक्ने सम्भावित संकटबाट बच्नका लागि आफ्ना साथीलाई मानसिक वा शारीरिक यातना समेत दिने गर्छन्। जब हामी पश्चाताप गर्छौं तब हामीले परमेश्वरको वचनमा विश्वास गर्नुपर्छ, तिनीहरूका पापहरू म फेरि कहिले सम्झने छैन। यो कुरा तपाईँले हिब्रूको पुस्तक 10 अध्यायको 17 पदमा हेर्न सक्नुहुन्छ। परमेश्वरले स्वीकार गरिसक्नु भएको पापलाई कहिले सम्झनुहुन्न, त्यसैले हामीले पनि त्यसलाई बारम्बार सम्झिरहनु आवश्यक छैन। परमेश्वर त्यसका बारेमा फेरि सुन्न चाहनुहुन्न। जहाँ पापहरू क्षमा भइसकेका छन् त्यहाँ पापको निम्ति अरू कुनै भेटी चढ़ाउनु पर्दैन। यो कुरा तपाईँले हिब्रूको पुस्तक 10 अध्यायको 18 पदमा हेर्न सक्नुहुन्छ। एक पटक नै काफी छ, बारम्बार पश्चाताप गरिरहन आवश्यक छैन। त्यसो गर्नु भनेको अर्को भेटी चढ़ाउन खोज्नु जस्तै हो। धेरै मानिसहरू विगतका पाप र गल्तीहरू प्रतिको पछुतोको वेदीमा आफ्नो बाँकी जीवन नै बलिदान गरिदिन्छन्। हो, तपाईँले आफ्नो जीवनलाई परमेश्वरको वचन अनुसार सुधार्न हर सम्भव प्रयास गर्नुपर्छ। जब तपाईँले त्यसो गरिसक्नुहुन्छ तब यो वचनमा अडिग रहनुहोस्, त्यस धार्मिकताको फल शान्ति हुनेछ र त्यसको परिणाम सधैँका लागि शान्ति र भरोसा हुनेछ। यसकारण जब परमेश्वरले हाम्रा पापहरू क्षमा गरिसक्नु भयो भने विगतको पछुतोमा अल्झिएर बस्नु पर्दैन, बरु उहाँको धार्मिकतामा मिलेको साँचो शान्ति र भरोसामा जिउनुपर्छ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
1: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
3: मोबाइल नम्बर 98082048 70।
1: इमेल ठेगाना mos.radioministry@gmail.com।
3: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
1: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
4: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
5: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
4: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
5: खै के गर्ने गर्ने दिदी।
6: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: उसले भन्नुभयो, यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
2: यो समय हो धन्यवाद बिहानी।
1: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम धन्यवाद बिहानीमा। आदरणीय श्रोता, कार्यक्रम धन्यवाद बिहानी लिएर म पुनः उपस्थित भइसकेकी छु। परीक्षाको सामना गर्नु भन्ने शीर्षकमा केही उत्साहका कुरा यहाँहरूको लागि म राख्न गइरहेकी छु। पहिलो कुरन्थी 10:13 पदले भन्दछ, तिमीहरूले सहन सकुन् भनेर परीक्षाको साथसाथै उम्कने बाटो पनि उहाँले दिनुहुन्छ। यसोले भन्नुभयो, एकजना मानिस जेरुसलेमबाट एरिहोतिर जाँदै थियो, त्यो डाकुहरूको फेला पर्यो। तिनीहरूले त्यसलाई नाङ्गै पारेर पिटे र अधमरो पारी छोडेर गए। लुका 10:30। एरुसलेमले परमेश्वरको अनुग्रहको स्थानलाई प्रतिनिधित्व गर्थ्यो भने एरिहोले श्रापको, किनकि परमेश्वरले यसका पर्खालहरू भत्काइदिनु हुँदा यहोशूले एरिहोलाई श्राप दिएका थिए। ती दुई सहर जोड्ने बाटो लुटेराहरूले भरिएको थियो। त्यसकारण के त्यो मान्छेको मनसाय त्यो बाटोमा केही यात्रा गरेर एकातर्फ लाग्ने थियो होला? बाइबलले त्यसो भन्दैन, तर एउटा कुरा हामीलाई थाहा छ कि हामीलाई परीक्षाको बाटोमा जानबाट र लुटिनबाट बचाउन परमेश्वरले धेरै प्रयास गर्नुहुन्छ, अनि उहाँको सबै सुरक्षाको प्रबन्ध भए तापनि हामी समस्यामा परिहाल्छौ। सर्वप्रथम तपाईँले उहाँको आत्माको प्रेरणा सुन्न छोड्नुहुन्छ। दोस्रो, तपाईँ समर्पित हृदय साथ निश्चित इच्छाहरूको बारेमा प्रार्थना गर्न इच्छुक हुनुहुन्छ। तेस्रो, तपाईँ एक विश्वसनीय साथीसँग कुरा गर्न इच्छुक हुनुहुन्न जसले तपाईँलाई जवाफदेही बनाउनेछ। चौथो, तपाईँ यस विषयमा बाइबलले के भन्दछ भनी जान्न चाहनुहुन्न। तपाईँले एक पक्षीय रूपमा पवित्र आत्मालाई निभाउने निर्णय गर्नुभएको छ ताकि तपाईँले आफ्नो शारीरिक लालसाहरू पूरा गर्न सक्नुहोस्। याद गर्नुहोस्, बल्छीको टुप्पामा सधैँ सित्तैको खाना हुन्छ, तर परीक्षाले स्वतन्त्रताको प्रतिज्ञा गरे तापनि अन्त्यमा यसको कारण तपाईँले मूल्य चुकाउनुपर्छ। दाउदको अवैध सम्बन्धले उनको परिवारलाई तहस नहस बनायो। वास्तविक स्वतन्त्रता भनेको आफ्नो हरेक भोकलाई तृप्त गर्ने स्वतन्त्रता पाउनु होइन, यो त अस्वस्थ इच्छाहरूको दास बन्न अस्वीकार गर्नु हो। परीक्षा विरूद्धको लड़ाई उत्कृष्ट छ, तर यदि तपाईँले आफ्नो इच्छालाई दमन गर्न मात्रै संघर्ष गर्नुहुन्छ भने अन्तत तिनीहरूले तपाईँलाई थकित तुल्याउनेछन्। यसकारण तपाईँसँग परमेश्वरले चाहेको जस्तो व्यक्ति बन्ने बारे स्पष्ट दर्शन हुनुपर्छ, अनि त्यो व्यक्ति बन्न उहाँको आत्मासँग सहकार्य गर्नुपर्छ भन्ने उत्साहसँगै कार्यक्रम धन्यवाद बिहानीबाट यो समय म पुनम बिदाउन चाहन्छु। जय मसीह, नमस्कार।
3: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस,
4: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
5: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
3: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
4: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
5: फोन नम्बर 40225444
3: र 40225742।
6: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
7: लो, किन नि, के भयो, सन्चो भएन?
6: होइन, यतिकै जाने मन लागेन।
7: यतिकै पनि हुन्छ?
6: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
7: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
8: नमस्ते, कति कामले पाल्नु भयो?
7: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
8: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
6: हस् म्याडम।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: टाइम चेक। यति बेला बिहानको
10: टाइम चेक। यति बेला बिहानको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम वचनमा परमेश्वरको मुहार, प्रस्तुत अभिषेक सुनवारको साथमा।

सबैलाई जय मसीह। म अभिषेक सुनवार आज फेरि पनि तपाईँको सामु परमेश्वरको जीवित वचन लिएर आएको छु। आजको यो वचनमा हामी यस्तो विषयमा कुरा गर्दैछौ जुन धेरै चर्चमा बोल्न गाह्रो मानिन्छ, तर धेरै मानिसले चुपचाप भोगिरहेका छन्। सुरुमा एउटा यस्तो दृश्य कल्पना गरौं। तपाईँको चर्चमा एकजना विश्वासी हुनुहुन्छ, हरेक आइतबार आराधनामा आउनुहुन्छ, भजन गाउनुहुन्छ, पद पढ्नुहुन्छ, बाहिरबाट हेर्दा सबै ठिक छ, तर भित्रभित्र उहाँलाई प्यानिक एट्याक हुन्छ, छाती ढुकढुक गर्छ, सास फेर्न गाह्रो हुन्छ, अब म मर्छु जस्तो लाग्छ, हप्तौँदेखि राम्ररी निन्द्रा लागेको छैन, मनमा कहिले नसकिने डर छ, कहिले काहीँ कारण नै नभए आँसु आउँछ, कुनै काम गर्न मन लाग्दैन, यो कुरा कसैलाई भन्न पनि लाज लाग्छ। अब सोचौं त्यो व्यक्तिले आँट गरेर आफ्नो पीड़ा कसैलाई सुनाए भने के जवाफ आउँछ। हामीले यस्ता वाक्य धेरै सुनेका छौं, तिमीले धेरै प्रार्थना गर्यो भने ठिक हुन्छ, तिम्रो विश्वास कमजोर भएर यस्तो भएको, तिमी माथि दुष्ट आत्माले आक्रमण गरेको, कसैले कालो जादु गरेको हुन सक्छ, काउन्सिलिङ चाहिँदैन, बस प्रार्थना गर। मेन्टल हेल्थ भनेको त संसारको कुरा हो। यी वाक्य बोल्नेहरू प्राय खराब मनले बोल्दैनन्। धेरै जसो मानिस साँच्चै मदत गर्न खोजिरहेका हुन्छन्, तर हामीले एउटा गम्भीर प्रश्न सोध्नै पर्छ, के यी सबै निष्कर्ष बाइबलले सिकाउँछ, के परमेश्वरको वचनले यही भन्छ कि दुखी मानिसको समस्या सधैँ कमजोर विश्वास हो, के बाइबलले हरेक मानसिक पीड़ालाई शैतानको आक्रमण भन्छ, अनि डाक्टर कहाँ जानु, काउन्सिलिङ लिनु, औषधि खानु साँच्चै परमेश्वरमाथिको अविश्वास हो। आजको वचनको उद्देश्य तपाईँलाई कसैको पक्ष वा विपक्षमा उभ्याउनु होइन, हामी बाइबलको प्रकाशमा शान्त दिमाग र न्यानो हृदयले यो विषयलाई बुझ्न आवश्यक छ। हामी तीनवटा कुरा मनमा राखौं। मेन्टल हेल्थलाई बुझ्नु भनेको बाइबल छोड्नु होइन, काउन्सिलिङ खोज्नु भनेको विश्वास छोड्नु होइन, डाक्टर कहाँ जानु भनेको परमेश्वरमाथि विश्वास नगर्नु होइन। एउटा कुरा स्पष्ट राखौं, म डाक्टर वा मनोविज्ञ होइन र यो वचनले कसैलाई डायग्नोसिस वा औषधिको सल्लाह दिँदैन। यहाँ हाम्रो काम परमेश्वरको वचनले के भन्छ भनेर ध्यानपूर्वक सुन्नु हो र पीड़ित मानिसप्रति चर्चले कसरी व्यवहार गर्नुपर्छ भनेर सोच्नु हो। यदि तपाईँ आफै यस्तो संघर्षबाट गुज्रिरहनु भएको छ भने कृपया यो शिक्षा अन्तिमसम्म सुन्नुहोस्। तपाईँ एक्लो हुनुहुन्न र तपाईँको पीड़ा लाजको कुरा होइन। एकछिन तीन अनुहार सम्झौं। पहिलो, विदेश रोजगारीमा गएका एकजना युवा जो परिवारबाट टाढा भाषा नबुझिने ठाउँमा लामो समय एक्लै काम गर्छ, रातमा ऊ फोन हेर्दै बस्छ तर कसैलाई आफ्नो मनको कुरा भन्दैन। दोस्रो, एउटी आमा जसले आफ्नो सन्तान गुमाएकी छिन् र सबैले भन्छन् अब पर्खनु परमेश्वरको इच्छा हो, तर उनको मन भित्र टुक्रिरहेको छ। तेस्रो, एकजना पास्टर जसले वर्षौंदेखि अरूको बोझ बोक्दै आएका छन् तर आफू थाकेको कुरा कसैलाई भन्न मिल्दैन। यी तीनैजना हाम्रा चर्चका सदस्य हुन सक्छन् र तिनैलाई दोष होइन सुनिने ठाउँ चाहिएको छ। अब हामी सुरु गर्छौ पहिलो प्रश्न, मानसिक स्वास्थ्य वास्तवमा के हो। धेरै पटक हामी कुनै शब्दको अर्थ नबुझिकन त्यसैप्रति डराउँछौ वा त्यसलाई अस्वीकार गर्छौ, त्यसैले सरल भाषामा सुरु गरौं। मेन्टल हेल्थ अर्थात मानसिक स्वास्थ्य भनेको मानिसको मन र भावनाको समग्र अवस्था हो। हामी कसरी सोच्छौ, कस्तो महसुस गर्छौ, कसरी व्यवहार गर्छौ, अरूसँग सम्बन्ध कसरी राख्छौ, तनाव र दुःखलाई कसरी सम्हाल्छौ र दैनिक जीवन कसरी चलाउँछौ, यी सबै यसभित्र पर्छन्। शारीरिक स्वास्थ्यसँग तुलना गरौं। कसैलाई क्यान्सर छैन भन्दैमा उसको शरीर सधैँ स्वस्थ हुन्छ भन्ने हुँदैन। कोही थकित हुन्छ, कोही कमजोर हुन्छ, कोही रुगा खोकीले ग्रस्त हुन्छ। शरीरको स्वास्थ्य राम्रो वा कमजोर हुने एउटा दायरा हुन्छ, मनको स्वास्थ्य पनि त्यस्तै हो। हरेक मानिसको मन कहिले बलियो हुन्छ, कहिले थाकेको, कहिले घाइते। यो विषयमा हामीले बारम्बार सुन्ने केही शब्दहरू छन्, तिनलाई सरल रूपमा बुझौं। पहिलो, तनाव, जिम्मेवारी, दबाव, कठिन परिस्थितिले मनमा पर्ने भार, चिन्ता, आत्तिने अवस्था। सामान्य चिन्ता सबैलाई लाग्छ, तर कहिलेकाहीँ यो चिन्ता नियन्त्रण भन्दा बाहिर गएर शरीरमा समेत लक्षण देखाउँछ। तेस्रो, शोक, कसैको मृत्यु, सम्बन्ध टुट्नु वा ठूलो क्षति पछिको पीड़ा। चौथो, आघात, अत्यन्त डरलाग्दो वा पीड़ादायी अनुभवले मन र शरीरमा छोडेको गहिरो छाप। पाँचौ, गहिरो उदासी, डिप्रेसन, सामान्य दिक्क लाग्नु भन्दा फरक, लामो समयसम्म रहने गहिरो निराशा, रुचि हराउने र शक्ति सकिने अवस्था। अन्तिम, प्यानिक, अचानक आउने तीव्र डर जसमा छाती ढुकढुक हुने, पसिना आउने, काँप्ने वा सास फेर्न गाह्रो हुने लक्षण देखिन सक्छ, र भावना सम्हाल्ने क्षमता,
रिस, डर, दुःख जस्ता भावनाले हामीलाई बगाउन नदिई तिनलाई सम्हाल्न सक्ने क्षमता, इमोसनल रेगुलेसन। अब एउटा महत्वपूर्ण भिन्नता बुझौं। मेन्टल हेल्थ र मेन्टल इलनेस एउटै कुरा होइन। मेन्टल हेल्थ भनेको प्रत्येक मानिसको मानसिक र भावनात्मक कल्याण हो। यो सबैसँग हुन्छ जसरी सबैसँग शारीरिक स्वास्थ्य हुन्छ। तर मेन्टल हेल्थ डिसअर्डर अर्थात् मानसिक स्वास्थ्य विकार भनेको त्यो अवस्था हो जब मानसिक वा भावनात्मक अवस्था यति गम्भीर हुन्छ कि दैनिक जीवन, सम्बन्ध, काम, सोचाइ वा व्यवहारमा उल्लेखनीय असर पर्न थाल्छ। एउटा उदाहरण लिऊ। कसैको आमाको मृत्यु भयो भने उसले धेरै रुनु स्वाभाविक हो। त्यो रोग होइन, त्यो माया हो। तर महिनौसम्म ऊ खान सक्दैन, सुत्न सक्दैन, काममा जान सक्दैन र आफ्नो जीवन नै व्यर्थ लाग्छ भने त्यहाँ पेशेवर सहायताको आवश्यक हुन सक्छ। रेखा कहाँ तानिन्छ भन्ने कुरा हामी जस्ता सामान्य मानिसले अनुमानले तय गर्ने होइन। यही कारणले आफ्नै वा अरूको निदान आफै नगरौं। तिमीलाई त डिप्रेसन छ वा त्यो त पागल भएको हो भन्नु पनि गलत हो र यो त केही होइन, सामान्य कुरा हो भन्नु पनि गलत हुन सक्छ। मूल्याङ्कन गर्ने काम तालिम प्राप्त पेशेवरको हो जसले व्यक्तिको कुरा सुन्छ, अवस्था बुझ्छ र आवश्यक परे जाँच गर्छ। बाइबलको दृष्टिकोणबाट यसलाई यसरी भन्न सकिन्छ, हामी आफ्नो ज्ञानको सीमा स्वीकार गर्छौं। हामी नम्र भएर भन्छौं मलाई यो पुरा थाहा छैन र नम्रताले हामीलाई जान्नेसँग सोध्न सिकाउँछ। मानसिक स्वास्थ्यबारे हाम्रो समाजमा केही गलत धारणाहरू बसेका छन्। तिनलाई एक एक गरेर हेरौं। पहिलो धारणा, मानसिक समस्या भनेको मन कमजोर भएको कारणले हुन्छ। तर मन बलियो हुनेहरू पनि चोटले ढल्न सक्छन्। बलियो हड्डी भएको मानिसको खुट्टा पनि दुर्घटनामा भाँचिन सक्छ। खुट्टा भाँचिन उसको चरित्रको कमजोरी होइन। दोस्रो धारणा, मानसिक समस्या भनेको पागलपन हो। यो पनि गलत हो। धेरै जसो मानिस जो चिन्ता वा उदासीसँग लड्छन्, तिनीहरू काम गर्छन्, परिवार चलाउँछन्, चर्चमा सेवा गर्छन्, बाहिरबाट हेर्दा थाहै हुँदैन। तेस्रो धारणा, कसैसँग कुरा गरेर के हुन्छ? तर कुरा गर्नु, सुनिनु र बुझिनु आफैमा उपचारको ठूलो अंश हुन सक्छ। मानिस आफ्नो पीड़ा बोल्न पाउँदा हल्का हुन्छ। हामीले 2072 सालको भूकम्प सम्झन सक्छौं। धेरै मानिसले घर, आफन्त र सुरक्षाको अनुभूति गुमाए। केही मानिसले महिनौ, कसैले वर्षौंसम्म त्यो डरलाई मनमा बोकिरहे। हल्का झट्का आउँदा पनि मनमा ढुकढुक हुने, रातमा झट्ट बिउजिने, साना आवाजले पनि तर्सिने, यी मानिसहरू कमजोर थिएनन्। तिनीहरूको मन र शरीरले ठूलो आघात बोकेको थियो। अब हामी बाइबलतिर फर्कौं। बाइबलले मानिसलाई कसरी हेर्छ? के बाइबलले मानिसलाई केवल आत्मा मात्र मान्छ? हामी प्राय यस्तो सोच्छौ कि मानिस भनेको भित्रको आत्मा हो र शरीर त बाहिरको खोल मात्र हो। तर बाइबलले मानिसलाई त्यसरी टुक्रा पारेर हेर्दैन। सृष्टिको वर्णनमा हेरौं, उत्पत्ति 2:7, परमेश्वरले भूमिको धुलोबाट मानिसलाई बनाउनु भयो र उसको नाकमा जीवनको सास फुक्नु भयो अनि मानिस जीवित प्राणी भयो। ध्यान दिनुहोस्, मानिस माटोबाट बनेको छ, यसको अर्थ शरीर महत्वपूर्ण छ। परमेश्वरले सास फुक्नु भयो, यसको अर्थ आत्मिक जीवन पनि महत्वपूर्ण छ र यी दुवै मिलेर एउटा जीवित प्राणी बन्यो। बाइबलले मानिसलाई एउटा एकीकृत प्राणीको रूपमा देखाउँछ। हाम्रो शरीर, मन, भावना, इच्छा, आत्मिक जीवन र सम्बन्धहरू सबै एकअर्कासँग जोडिएका छन्। यसको व्यवहारिक अर्थ के हो? यदि रातभर निन्द्रा परेन भने भोलिपल्ट हाम्रो मनोदशा बिग्रन्छ, होइन र? यदि हामी लामो समयसम्म डरमा बस्यौं भने हाम्रो पेट दुख्छ, टाउको दुख्छ, शरीर थाक्छ, मन र शरीर एकअर्कामा असर गर्छ। यसमा लाज मान्नु पर्ने केही छैन। यो परमेश्वरले हामीलाई बनाउनु भएको तरिका हो। अब हेरौं बाइबलले मानिसको भावनात्मक अनुभवलाई कतिको गम्भीरतापूर्वक लिन्छ। वनसंग्रह 42:43 पढ्दा यस्तो देखिन्छ, भजनकारले आफ्नै प्राणलाई सोध्छन्, हे मेरो प्राण, त किन निराश भइस्? किन ममाथि व्याकुल भइस्? अनि आफैलाई सम्झाउँछन्, परमेश्वरमा आशा राख। यहाँ दुईवटा कुरा देखिन्छ। पहिलो, एक विश्वासी मानिस आफ्नो मनको अध्ययारो खुलेर स्वीकार गर्दैछ। उसले बहाना बनाउँदैन कि म त ठिक छु। दोस्रो, उसले आफ्नो पीड़ालाई परमेश्वरको सामु ल्याउँछ। यहाँ पीड़ा लुकाउनुलाई विश्वास भनिएको छैन, पीड़ा बोकेर परमेश्वर कहाँ जानुलाई विश्वास भनिएको छ। अब यी सबभन्दा महत्वपूर्ण कुरामा आऊ। येशु ख्रिस्ट आफैले गहिरो भावनात्मक पीड़ा अनुभव गर्नुभयो। मत्ती 26:38 गेत्सेमनी बगैँचामा येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, मेरो प्राण मृत्यु समय अत्यन्त शोकित छ। एकपटक विचार गरौं, येशू पापरहित हुनुहुन्थ्यो, उहाँको विश्वास पूर्ण थियो, त्यपनि उहाँले भन्नुभयो मेरो प्राण अत्यन्त शोकित छ। उहाँले यो शोक लुकाउनु भएन। उहाँले चेलाहरूलाई सँगै बस्न र जाग रहन आग्रह गर्नुभयो। उहाँले पिता परमेश्वर सामु आफ्नो कष्ट खुलेर राख्नुभयो। यदि येशूले गहिरो शोक अनुभव गर्नुभयो भने के भावनात्मक पीड़ा भएको मानिसलाई हामी भन्न सक्छौं?
तिम्रो आत्मिक जीवन असफल भयो। हिब्रो 4:15 भन्छ कि हाम्रा महाशासक पुजारी हाम्रा कमजोरीमा सहानुभूति राख्न नसक्ने होइन, उहाँ बुझ्नुहुन्छ। भावनात्मक पीड़ा हुनु आफैमा आत्मिक असफलता होइन। यो एउटा वाक्यले कति मानिसको काँधबाट बोझ फार्न सक्छ। कति विश्वासीले मेरो विश्वास कमजोर छ भनेर आफूलाई दिनरात दोष दिइरहेका छन्। उनीहरूलाई सुनाउन आवश्यक छ, येशू पनि रुनु भए, येशू पनि शोकित हुनुभयो। अब यो शिक्षाको प्रयोगतिर एकछिन आऊ। आजको पदहरूले हामीलाई केवल सिद्धान्त होइन एउटा व्यवहार सिकाउँछन्। बाइबलको एउटा चाखलाग्दो पक्ष हेरौं। मर्कुस 12:30 येशूले सबैभन्दा ठूलो आज्ञा सिकाउनुहुन्छ, परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदय, सारा प्राण, सारा मन र सारा शक्तिले प्रेम गर। यहाँ हृदय, प्राण, मन र शक्ति एकसाथ आएका छन्। परमेश्वरले हामीलाई टुक्रा टुक्रा होइन, पूरा मानिसको रूपमा बोलाउनुहुन्छ। त्यसैले हाम्रो मनले पनि, शरीरले पनि, भावनाले पनि परमेश्वरको सामु ठाउँ पाउनुपर्छ। अर्को कुरा, भजन संग्रहमा धेरै भजन विलापका छन्, अर्थात पीड़ा, प्रश्न र आँसुले भरिएका प्रार्थनाहरू। परमेश्वरले ती प्रार्थनाहरू आफ्नो वचनमा राख्नु भएको छ। यसको अर्थ के हो? परमेश्वरले हाम्रा आँसुको भाषा चिन्नुहुन्छ। तर हाम्रा धेरै चर्चका गीतहरू र प्रार्थनाहरूमा सधैँ खुसी र विजय मात्र सुनिन्छ। विजयको गीत राम्रो हो, तर यदि विलापको ठाउँ छैन भने पीड़ामा भएका मानिसहरू आराधनामा आफ्नो कुरा भन्न सक्दैनन्। त्यसैले एउटा प्रश्न, के हाम्रा आराधनामा दुखीहरूका लागि ठाउँ छ? के हामी म आज थाकेको छु भन्ने प्रार्थनालाई पनि आराधना ठान्छौ? अब हामी अर्को ठूलो प्रश्नमा जाउँ। यदि बाइबलले मानिसलाई एकीकृत रूपमा हेर्छ भने के मानसिक पीड़ा सधैँ आत्मिक समस्या हो? यो आजको वचनको मुख्य भाग हो। यहाँ हामीले ध्यान दिएर सुन्नुपर्छ, किनकि यो विषयमा चर्चहरू प्राय दुईवटा कुरामा चिप्लिन्छन्। पहिलो कुरा, सबै मेन्टल हेल्थ समस्या शैतानको कारण नै हुन्छ। दोस्रो, सबै कुरा केवल बायोलोजिकल वा मेडिकल हो, आत्मिक वास्तविकता भन्ने केही छैन। तेस्रो, क्रिस्चियन भएपछि त मेन्टल हेल्थ समस्या हुनै हुँदैन। यी तीनै कुरा बाइबलले सिकाउँदैन। बाइबलले बीचको एउटा फराकिलो सन्तुलित बाटो देखाउँछ। बाइबलले दुःख कष्टका विभिन्न कारणहरू देखाउँछन्। केही कारणहरूको उदाहरण हेरौं। पापको असर, कहिलेकाहीँ हाम्रै वा अरूको पापले दुःख ल्याउँछ। संसारको पतन, रोमी 8:20-22 अनुसार सारा सृष्टि नै पतनको कारण कराइरहेको छ, पीड़ाले छटपटाइरहेको छ। शारीरिक कमजोरी र रोग, हाम्रो शरीर नाश हुने शरीर हो। शोक र क्षति, आफन्त गुमाउनुको पीड़ा, आघात वा सम्बन्धको टुटफुट, अरूले गरेको अन्याय, धोका वा हिंसा, सताई, विश्वासको कारण भोग्नुपर्ने कष्ट, जैविक वा शारीरिक कारण, शरीर र मस्तिष्कको बनावट र कार्यमा आउने फरक, आत्मिक युद्ध, दुष्टले गर्ने विरोध र आक्रमण, यी धेरै कारणहरू छन् र तिनीहरू कहिलेकाहीँ एक आपसमा मिसिएका पनि हुन्छन्। अनि सबैभन्दा महत्वपूर्ण कुरा यो हो, हरेक पीड़ाको व्यक्तिगत कारण हामीले निश्चित रूपमा थाहा पाउन सक्दैनौं। अयुबको पुस्तकले यही सिकाउँछ। अयुब धर्मी मानिस थिए, उनले धेरै दुःख पाए। उनका साथीहरू आएर उनलाई भने, निश्चय नै तिमीले कुनै पाप गरेका छौ, नत्र यस्तो दुःख आउँदैनथ्यो। साथीहरूको तर्क सरल थियो, दुःख छ भने पाप छ। तर पुस्तकको अन्त्यमा परमेश्वरले के भन्नुहुन्छ? अयुब 42:7 परमेश्वरले ती साथीहरूलाई हप्काउनुहुन्छ, किनकि उनीहरूले परमेश्वर बारे ठिक कुरा बोलेका थिएनन्। अर्थात अयुबको दुःखको कारण खोजेर उसको सामु फैसला सुनाउने ती साथीहरू गलत थिए। यूहन्ना 9:1-3 पनि यस्तै कुरा देखिन्छ। जन्मैदेखि अन्ध मानिसलाई देखेर चेलाहरूले सोधे, यसले पाप गर्यो कि यसका आमा बुवाले? येशूले जवाब दिनुभयो कि न यसले पाप गर्यो न यसका आमा बुवाले। चेलाहरूको प्रश्नमा नै सरल हिसाब थियो, तर येशूले यो सरल हिसाब अस्वीकार गर्नुभयो। यसले हामीलाई के सिकाउँछ? कुनै व्यक्तिको पीड़ा देख्ने बित्तिकै यसको कारण यही हो भनेर फैसला गर्नु बाइबलीय बुद्धि होइन। अयुबका साथीहरूले जस्तै हामीले पनि अरूको पीड़ामाथि छिटो निर्णय सुनाउने खतरा बोकेका छौं। त्यसैले एक विश्वासीले यसरी सोच्नुपर्छ, मलाई कारण थाहा छैन, तर म यो व्यक्तिलाई कसरी प्रेमले साथ दिन सक्छु, कसरी सत्य र करूणा दुवै सहित उसको पीड़ामा हिँड्न सक्छु। अब हामी नेपाली चर्चमा धेरै सुनिने भाषातिर आऊ। तपाईँले यी वाक्यहरू पक्कै पनि सुन्नु भएको होला, शैतानले अट्याक गरेको हो, दुष्ट आत्मा लागेको हो, ब्ल्याक म्याजिक भएको हो, प्रार्थना गरेपछि ठिक हुन्छ। यहाँ हामीले इमानदारी साथ सोध्नुपर्छ, बाइबलमा आत्मिक युद्ध छ कि छैन? उत्तर स्पष्ट छ। Ephesians 6:10-18 पावल लेख्छन्, हाम्रो लडाईँ रगत र मासुको होइन तर शासकहरू, अधिकारीहरू
र अन्धकारका शक्तिहरूसँग हो। यसैले परमेश्वरका सारा हात हतियार धारण गर्नु भनेर उनले हामीलाई सचेत गराउँछन्। साथै पहिलो पत्रुस 5:8 सतर्क र सचेत रहन भन्छ, किनकि शत्रु गर्जने सिंहले कसैलाई निल्न खोज्दै घुमिरहेछ। याकुब 4:7 परमेश्वरको अधीनमा बस्न र शैतानको प्रतिरोध गर्न भन्छ। यी सबै वास्तविक कुराहरू हुन। हामीले आत्मिक युद्धलाई नकार्न मिल्दैन। जसले आत्मिक संसार भन्ने केही छैन भन्छ, उसले बाइबललाई आधा मात्र पढेको हुन सक्छ। तर अब अर्को प्रश्न, त्यसैले हरेक प्यानिक एट्याक, डिप्रेसन, एन्जाइटी वा मानसिक पीड़ा शैतानकै कारण हो भन्न मिल्छ? स्पष्ट रूपमा भन्छु, मिल्दैन। आत्मिक युद्ध वास्तविक हुन् र हरेक मानसिक स्वास्थ्य समस्यालाई दुष्ट आत्माले पिरोलेको भनेर घोषणा गर्नु यी दुवै एउटै कुरा होइन। यदि हरेक पीड़ालाई शैतानसँग जोडियो भने हामीले बाइबलले नसिकाएको निष्कर्षमा पुग्छौ। यहाँ एउटा रोचक कुरा छ। मत्ती 4:24 सुसमाचार लेखकले येशू कहाँ ल्याएका मानिसहरूको सूची दिँदा विभिन्न दुःख, पीड़ा, दुष्ट आत्माले सताएकाहरू, छारे रोग लागेकाहरू र पक्षघातीहरूलाई छुट्टा छुट्टै गनेका छन्। सबै समस्यालाई एउटै भाँडामा हालिएको छैन। बाइबलमा नै भिन्नताहरू छुट्याएको देखिन्छ। पहिलो यूहन्ना 4:1 यूहन्नाले भन्छन्, हरेक आत्मालाई विश्वास नगर, तर ती परमेश्वरबाट आएका हुन् कि होइनन् भनेर जाँच। आत्मिक कुरामा पनि बाइबलले जाँच्न र विवेक प्रयोग गर्न भन्छ। भावनामा बगेर यो भूत हो भनेर घोषणा गर्न होइन। अब यो मुद्दाको खतरा के हो? मेरो पास्टरल चिन्ता यी तीनवटा कुरामा छ। पहिलो, डर। जब एउटा बिरामी मानिसलाई तिमीलाई भूत लागेको छ भनिन्छ, उसको डर झन बढ्छ। प्यानिकको डरमाथि अब म भित्र केही अशुद्ध छ भन्ने डर थपिन्छ। यसले उसको पीड़ा घटाउँदैन, बढाउँछ। दोस्रो, प्रमाण बिनाको दावी। कसैलाई कालो जादु वा दुष्ट आत्मा लागेको छ भन्ने कुरा निश्चित तथ्य जस्तो गरी भन्नु उसको जीवनमाथि ठूलो बोझ थोपर्नु हो। हामीसँग कसैको भित्री अवस्था देख्ने क्षमता हुँदैन। बिना प्रमाण निष्कर्ष निकाल्नु नम्रता होइन। तेस्रो, सहायताबाट वञ्चित हुनु। जब चर्चले भन्छ डाक्टर कहाँ नजाऊ, काउन्सिलिङ नल्याऊ, बस प्रार्थना गर, तब पीड़ित मानिस आवश्यक उपचारबाट ढकिलिन्छ। कतिपय अवस्थामा त्यो ढिलाइले गम्भीर परिणाम ल्याउन सक्छ। आत्मिक युद्धलाई गम्भीरतापूर्वक लिऊ, तर हरेक मानसिक पीड़ालाई शैतानको आक्रमण भनेर ठोकुवा नगरौं। यसको मतलब प्रार्थना नगर भनेको होइन। प्रार्थना सधैँ गर्नुपर्छ, तर प्रार्थनाको साथमा बुद्धि, विवेक र सहायता खोज्ने नम्रता पनि चाहिन्छ। अब यसलाई व्यवहारमा उतारौं। कसैले आफ्नो पीड़ा सुनाए भने हामी कसरी प्रतिक्रिया दिन सक्छौ? पहिलो, किन भन्ने प्रश्न छिट्टै नसोधौ। तिमीले किन यस्तो पाप गर्यो वा तिम्रो विश्वास किन कमजोर भयो, जस्ता प्रश्नहरूले मानिसलाई दोषी बनाउँछन्। यसको सट्टा यस्तो सोध्न सकिन्छ, यो कति समयदेखि भइरहेको छ, तिम्रो निन्द्रा वा खानपान कस्तो छ, म कसरी तिम्रो साथ दिन सक्छु। दोस्रो, पावलको उदाहरण सम्झौ। 2 कोरिन्थी 12:7-9 पावलले आफ्नो शरीरमा काँडाको कुरा गर्छन्। 3 पटक उनले परमेश्वरसँग त्यो हटाइदिन विन्ती गरे। परमेश्वरले भन्नुभयो, मेरो अनुग्रह तेरो निम्ति पर्याप्त छ। त्यो काँडा के थियो भन्ने कुरा बाइबलले भनेको छैन। यदि पावलको पीड़ाको कारण हामी जान्दैनौ भने अरू मानिसको पीड़ाको कारण म निश्चित भन्छु भन्नु हामीलाई शोभा दिँदैन। तेस्रो, यो दुवैको कुरा हो वा को होइन। आत्मिक पक्ष र चिकित्सीय पक्ष एकअर्काका प्रतिस्पर्धी होइनन्। हामी प्रार्थनाको साथै मूल्याङ्कन, उपचार र समर्थनको खोजी गर्न सक्छौ। कुनै व्यक्तिको अवस्थामा आत्मिक पक्ष पनि छ भन्ने चर्चले ठान्छ भने पनि त्यसले चिकित्सीय सहायता रोक्नु पर्दैन। अन्तिम चेतावनी, कतिपय स्थानमा व्यक्तिलाई भूत छोडाउने नाममा चिच्याइने, समातिने, डर देखाइने वा लामो समयसम्म थकाइने व्यवहार हुन्छ। यसले पहिले नै पीड़ामा भएको मानिसलाई थप चोट पुर्याउन सक्छ। यसको सेवकाईमा हेर्यो भने उहाँको अधिकार शान्त र करूणाले भरिएको थियो। हाम्रो सेवा पनि त्यस्तै हुनुपर्छ, डर होइन, शान्ति र प्रेमबाट प्रेरित। अब हामी आफ्नै सन्दर्भमा आऊ। नेपाली क्रिश्चियन समुदायमा मानसिक स्वास्थ्यबारे कुरा गर्दा केही वास्तविकता देखिन्छ। यो कुनै चर्चलाई दोष लगाउन होइन, इमान्दारी साथ आफ्नो अवस्था चिन्न हो। केही चर्च विश्वासीहरूमा मानसिक स्वास्थ्यबारे जानकारी र चेतना कम छ। काउन्सिलिङ प्रति डर वा शंका छ। मानसिक समस्या भनेको पागल हुनु भन्ने कलंक छ। मानिसहरू आफ्नो समस्या लुकाउने गर्छन्। डिप्रेसन स्वीकार गर्न लाज लाग्छ। चिन्ता वा एन्जाइटी भन्न डर लाग्छ। पास्टर वा चर्चका सदस्यले आफूलाई दोष लगाउलान् कि भन्ने डर हुन्छ। हरेक समस्यालाई केवल आत्मिक कुरामा सीमित गर्ने, स्पिरिचुअलाइज गर्ने प्रवृत्ति हुन्छ। यसको परिणाम के हुन्छ? मानिसले सहायता खोज्न ढिला गर्छ। कोही वर्षौंसम्म चुपचाप भोग्छ। कोही आराधनामा मुस्कुराउँदै बस्छ, घर फर्केर एक्लै रुन्छ। कोही आफ्नो पीड़ालाई मेरो पापको सजाय हो भनेर थप कष्ट सहन्छ। एउटा यथार्थले भरिएको उदाहरण सुनौ।
एकजना व्यक्तिलाई बारम्बार प्यानिक एट्याक भइरहेको थियो। कसैले नरम स्वरमा भने, यो प्यानिक एट्याक हुन सक्छ, मेन्टल हेल्थसँग सम्बन्धित हुन सक्छ, एकपटक विशेषज्ञलाई देखाऊ। उनले यो कुरा स्वीकार गर्न सकेनन्। उनले भने, होइन, यो त आत्माले एट्याक गरेको हो, यहाँ हामीले उनलाई हाँस्नु वा हेपेर हेर्नु हुँदैन। उनको यस्तो प्रतिक्रिया अचम्म लाग्दो होइन। उनले आफ्नो समुदायमा जे सुनेर हुर्केका थिए त्यही भनिरहेका थिए। उनलाई डर थियो कि मानसिक समस्या भनिदियो भनेर मलाई कमजोर, पागल वा अविश्वासी ठानिनेछ। आत्मिक आक्रमण भन्नु उनका लागि कम लाजको व्याख्या थियो। यो उदाहरण हामीलाई गम्भीर रूपमा सोच्न बाध्य बनाउँछ। यहाँ मुख्य प्रश्न यो हो, यदि हामीले प्रत्येक सिम्टमलाई तुरुन्तै सैतानिक आक्रमण भन्यो भने के हामी त्यो व्यक्तिलाई आवश्यक मनोवैज्ञानिक वा मेडिकल हेल्पबाट टाढा ढकेलिरहेका छैनौ र? चर्च त घाइतेहरूको घर हुनुपर्ने हो। भनसङ्ग्रह 34:18 भन्छ, परमेश्वर चूर्ण हृदय भएकाहरूको नजिक हुनुहुन्छ र कुचिएका आत्मा भएकाहरूलाई बचाउनुहुन्छ। यदि परमेश्वर टुटेका हृदयका नजिक हुनुहुन्छ भने हाम्रो चर्चलाई यस्तो ठाउँ बनाऊ जहाँ कसैले म आजकल धेरै थाकेको छु, मेरो मन भारी छ भन्न सकोस् र जवाफमा उसले उपदेश नभई उपस्थिति पाओस्। आशा छ तपाईँले आजको सन्देशबाट के आशिष पाउनुभएको छ। यति भन्दै तपाईँहरूबाट बिदा हुन चाहन्छु। सबैलाई जय मसीह।

प्रेम गर यहोना 15:12 रेडियो कार्यक्रम प्रेम र जीवन श्रोता यो कार्यक्रमलाई अझ धेरै अर्थपूर्ण बनाउनको लागि राख्न चाहन्छु यो आशिषमय भजनको साथ।

0: गुड न्यूज एफएम 105.1।
1: अब तपाईले सुन्न सक्नुहुन्छ कार्यक्रम प्रेम र जीवन पास्टर रमेश गजमेरको साथमा। मेरो आज्ञा यही हो कि मैले तिमीहरूलाई जसरी प्रेम गरे तिमीहरूले एक अर्कालाई त्यसरी

0: जय मसीह साथै नमस्कार। अब तपाईले सुन्न सक्नुहुन्छ रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरको साथमा। श्रोता, कार्यक्रमबाट तपाईले परमेश्वरको जीवित वचन सुन्न सक्नुहुन्छ। म विश्वास गर्छु वचनबाट तपाईले नयाँ आशा, नयाँ उत्साह प्राप्त गर्नुहुनेछ।
1: हामी प्राय सबैजनालाई थाहा छ, मुडुली मृग जब ऊ तिर्खाउँदछ, ऊ कम्तीमा पनि धेरै यात्रा गरिसकेपछि एउटा पानीको मुहानलाई भेट्दो रहेछ। तपाईँ र मेरो अहिलेको मोडर्न समय जस्तो छैन प्रियहरू, हामीले टक्क फ्रिज खोल्दाखेरि चिसो मजाको पानीलाई हामी टक्क पिउन पाउँछौ। तर मैले यो मृगको विषयमा हेर्दै थिएँ, यो मुडुली मृग चाहिँ धेरै हुन्छ नि, यो मरुभूमिलाई पार गरिसकेपछि उसले चाहिँ विभिन्न प्रयास गरिसकेपछि हिँडेपछि मात्र उसले चाहिँ एउटा पानीको मुहानलाई भेट्दो रहेछ। अनि त्यो पनि जब ऊ त्यो पानीको मुहानमा पुग्दछ, दहमा पुग्दछ, त्यहाँ पनि उसलाई इन्डेन्जरमेन्टको कुराहरू छ, त्यहाँ हुन्छ नि खतराको कुराहरू छ, त्यहाँनिर चाहिँ क्रोकोडाइल्सहरू हुन सक्छ, त्यहाँ चाहिँ एलिगेटरहरू हुन सक्छ, त्यहाँ पनि उसले आफ्नो ज्यानलाई जोखिममा राखेर चाहिँ त्यो पानी पिउनको लागि ऊ त्रसित हुँदो रहेछ र उसले त्यो पानीलाई पिएर मात्रै ऊ फर्किँदो रहेछ। तर आज हाम्रो जस्तो मोडर्न समय छैन यो कतिपय एनिमल्सहरूलाई, उनीहरूले आफूलाई इन्डेन्जरमेन्टमा राखेर, उनीहरूले खतरामा राखेर पनि उनीहरू पानी पिउनको लागि चाहिँ धेरै मरुभूमिहरू अनि धेरै यात्राहरू उनीहरूले गरेपछि ती पानीको मुहानलाई उनीहरूले भेट्दो रहेछ। प्रियहरू, आज मैले तपाईँलाई बताउनु चाहेको वास्तवमै हामीले पनि जीवनमा कतिपय समयहरूमा पानीको मुहानलाई भेट्नका लागि, यानि कि आशिषलाई प्राप्त गर्नका लागि, अर्को कुरामा भन्नुपर्दाखेरि हरियालीमा पुग्नका लागि, अर्थात् आशिषै आशिष भएको ठाउँमा पुग्नका लागि, अर्थात् समस्याबाट विजय हुनका लागि, परिस्थितिहरूबाट विजय हुनका लागि तपाईँ र मैले पनि मरुभूमिको यात्रा गर्नुपर्छ प्रियहरू। अनि जब तपाईँ र म मरुभूमिको यात्रा गर्छौँ भनेदेखिलाई, जब तपाईँ र म धेरै यात्राहरू गर्छौँ, त्यसको मतलब परिस्थिति गाह्रो छ, पीड़ा छ, शोक छ, विभिन्न किसिमको समस्या छ, ती परिस्थितिहरू तपाईँ र मैले पार गरिसकेपछि हामीले अनि हरियो कुराहरू देख्दछौ। बुझ्नुभयो, मरुभूमिको यात्रालाई जब तपाईँले गर्नुहुन्छ, धेरै यात्रा गरिसकेपछि त्यहाँ हरियाली कुराहरू तपाईँले देख्न सुरु गर्नुहुन्छ। त्यसरी नै हाम्रो जीवनमा पनि प्रियहरू, हो अहिले तपाईँ र मेरो जीवनमा एउटा मरुभूमि जस्तो एउटा परिस्थिति छ होला, जहाँ तापक्रम धेरै छ, जहाँ तपाईँले सोच्नुहुन्छ मेरो लागि उपाय छैन, मेरो लागि अब कुनै पनि अस्तित्व छैन होला, अब तपाईँले सोच्नुभयो होला मेरो जिन्दगी सायदै अन्तिममै होला, अब चाहिँ म सहनै सक्दिनँ यो परिस्थितिलाई भन्ने अवस्थामा तपाईँ पुगिसक्नु भएको छ होला। तर मेरो प्रियहरू, तपाईँको लागि म खुसीको कुरा बताउन चाहन्छु, जहिले पनि हरियाली भएको ठाउँमा पुग्नको लागि जहिले पनि मरुभूमिको यात्रालाई तपाईँ र मैले गर्नुपर्छ। मरुभूमिको यात्रालाई तपाईँ र मैले कम्प्लिट गरिसकेपछि मात्रै तपाईँ र मैले चाहिँ एउटा मजाको हरियाली ठाउँलाई, जंगललाई तपाईँ र मैले देख्न सुरु गर्छौं। त्यही कारणले आज प्रियहरू, हामीले बुझ्नुपर्ने कुरा के छ भनेदेखिलाई, के तपाईँ र म परिस्थितिहरूको बीचमा पनि परमेश्वरलाई खोज्न त्रिषित छौं, परमेश्वरको उपस्थितिलाई खोज्न त्रिषित छौं? कतिपय समयहरूमा हामी परिस्थितिलाई मात्र हेरेर हामी जिउँदछौ, तर परमेश्वरलाई हामी भोलि पठाउँदछौ। हामी परिस्थितिलाई मात्र हेरेर हामी आफैले आफैलाई हामीले धोका दिइरहेको हुन्छौ, हामीले आफैले आफैलाई हामीले घृणा गरिरहेको हुन्छौ, ओ म जन्मिनु भन्दा त मरेकै बेस हुन्थ्यो, हामीले धेरैचोटि आफूलाई नै घृणा गरिरहेको हुन्छ, हेट गरिरहेको हुन्छौ। तर तपाईँले गलत काम गर्दै हुनुहुन्छ प्रियहरू, परमेश्वरले तपाईँलाई माया गर्नुहुन्छ, परमेश्वरले तपाईँलाई अह भुल्नु भएको छैन। तपाईँ अहिले मरुभूमिको यात्रा गर्दै हुनुहुन्छ, यो समयमा पनि तपाईँसँग परमेश्वरको साथमा हुनुहुन्छ, यस समयमा पनि परमेश्वरले तपाईँलाई विजय दिन चाहनुहुन्छ, त्यो परिस्थितिमा पनि परमेश्वरले तपाईँलाई उठाउन चाहनुहुन्छ। हो, धेरैचोटि हामीले प्रार्थना पनि गरेका छौँ होला ती मरुभूमिहरूको बीचमा, प्रभु मेरो प्रार्थनालाई सुनिदिनुहोस्। कतिपय समयमा हामीले प्रार्थना गरिसक्दा हामीले उत्तरलाई पायौँ पनि होला, कतिपय समयमा पाएको छैन होला। तर मेरो प्रियहरू, म तपाईँलाई बताउन चाहन्छु, जिन्दगी सधैँ असलै असल हुन्छ भन्ने होइन, त्यहाँ कठिन अवस्थाहरू पनि छ, त्यहाँ तपाईँलाई मैले मरुभूमिको यात्राहरू गर्नुपर्नेछ। कतिपय समयमा हो हामीले सोचेको भरमा काम बन्ला, कतिपय समयहरूमा नबन्ला, तर पनि आज हामी ख्रिस्त येशूलाई विश्वास गरेका जनहरूले जहिले पनि परमेश्वरमा हामीले भरोसा गरेको हुनुपर्छ। यद्यपि तपाईँ र मैले परमेश्वरमा कुनै पनि परिस्थितिहरूबाट भएर जाँदै गर्दा उहाँमा हामीले भरोसा र विश्वास गरेका छौँ भने परमेश्वरले तपाईँ र मलाई निराशामा पार्नुहुन्न। प्रियहरू, उहाँ आशाको परमेश्वर हुनुहुन्छ। उहाँले तपाईँ र मलाई अन्धकारमय त्यो घाँटीमाबाट भएर तपाईँ र म जानु परे तापनि, कुनै पनि मरूभूमिको अवस्थाबाट तपाईँ र म हिँड्नु परे तापनि उहाँ तपाईँ र मेरो साथमै हुनुहुन्छ। तपाईँ र मेरो साथी संगत परिवार भित्र अनि कसैले तपाईँ र मलाई त्याग्न सक्ला, छोड्न सक्ला, तर अहँ परमेश्वरले तपाईँ र मलाई त्याग्नुहुन्न। यो परमेश्वरको प्रतिज्ञा हो। प्रियहरू, यो प्रतिज्ञालाई तपाईँले भुल्नु हुँदैन। तपाईँ कुन परिस्थितिमा हुनुहुन्छ अहिले त्यो पनि परमेश्वरले जान्नुहुन्छ। तपाईँ कुन परिस्थितिसँग अहिले सङ्घर्ष गर्दै हुनुहुन्छ त्यो परमेश्वर बुझ्नुहुन्छ, मजाले जान्नुहुन्छ। प्रियहरू, अँ भुल्नु भएको छैन उहाँले। तर धेरैचोटि चाहिँ के हुन्छ, हामी चाहिँ बोल्छौँ, हामी चाहिँ परमेश्वरलाई बिर्सन्छौँ, परमेश्वरको उपस्थितिलाई हामी बिर्सन्छौँ, हामी उहाँको नजिकतामा हामी जाँदैनौँ। एन्ड देयर इज बिग प्रब्लम, त्यहाँ चाहिँ ठुलो समस्या छ। तर हामी यद्यपि परमेश्वरलाई माया गर्ने मान्छे हौ, हामी परमेश्वरलाई कुनै पनि परिस्थितिमा प्रेम गर्ने व्यक्तिहरू हौ भनेदेखिलाई नि प्रियहरू, तपाईँ र मैले प्र्याक्टिकल लाइफ जिउनु पर्यो परिस्थितिहरूको बीचमा। धेरैचोटि हामी त्यो प्र्याक्टिकल लाइफलाई नै हामी जिउन चाहँदैनौँ। कतिपय समय परमेश्वरले हामीलाई जाँच पनि गर्न चाहनुहुन्छ परिस्थितिहरूको बीचमा, तर हामी जाँचमा नै हामी उत्तीर्ण हुँदैनौँ, हामी फेल भइपठाउँछौँ। अनि प्रियहरू, कसरी तपाईँ र म हरियाली भएको ठाउँमा पुग्न सक्छौँ, कसरी तपाईँ र म त्यो आशिषको स्रोतमा पुग्न सक्छौँ? तर जब तपाईँले मरूभूमिमा आनन्द लिनुहुन्छ नि, जब मरूभूमिको यात्रामा तपाईँले परमेश्वरलाई जय जयकार, प्रशंसा, उहाँलाई आदर, उहाँलाई इज्जत गर्नुहुन्छ नि प्रियहरू, तपाईँको जीवन उत्तम छ। प्रियहरू, परमेश्वरले तपाईँलाई आशिषै आशिष भएको ठाउँमा पुर्याउन सक्नुहुन्छ। बस समय लाग्ला, आज लाग्ला, भोलि लाग्ला, एक वर्ष लाग्ला, दुई वर्ष लाग्ला, तर उहाँको समय साँच्चै नै मजाको छ। प्रियहरू, आनन्दको छ, जहाँ मानिसले रोकेर पनि उसले रोक्न सक्दैन, मानिसले चाहेर पनि छेक्न सक्दैन, मानिसले चाहेर पनि तपाईँलाई पछार्न सक्दैन। तर हाम्रो भरोसा चाहिँ उहाँमा हुनु पर्यो, हाम्रो विश्वास उहाँमा रहनु पर्यो, हाम्रो चाहिँ विश्वास चाहिँ उहाँमा रहनु पर्यो, अनि उहाँको उपस्थितिलाई हामीले खोज्न सक्नु पर्यो। यही नै परमेश्वरको चाहना हो। तर हामीलाई कतिपय समयहरूमा दुष्ट शैतानले अधीरजी बनाइदिन्छ। हामी धीरजी बन्न सक्दैनौ, हामी अधीरजी बनेर हामी परमेश्वरलाई नै दोष लगाउन थाल्छौँ, परमेश्वरलाई ब्लेम गर्न थाल्छौँ। परमेश्वर तपाईँ हुनुहुन्न, तपाईँले देख्नु भएन, तपाईँले वास्ता गर्नु भएन, यी यस्ता घिनलाग्दो कुराहरू हामी बोल्न थाल्छौँ। तर प्रियहरू, त्यो होइन, परमेश्वरले हामीलाई बिर्सनु भएको छैन। परमेश्वर तपाईँले मेरो साथमै हुनुहुन्छ, त्यो मरूभूमिको अवस्थामा पनि, उजाड स्थानमा पनि परमेश्वर तपाईँ र मेरो साथमा हुनुहुन्छ। मलाई भजन सङ्ग्रहको पुस्तक 23:4 बडो मनपर्छ, हामीलाई धेरैजनालाई थाहा छ। वचनले यसरी भन्दछ, मृत्युको अन्धकारमय घाटी भएर जानु परे तापनि म कुनै खतरादेखि डराउने छैन, किनकि तपाईँ मेरो साथमा हुनुहुन्छ, तपाईँको लट्ठी र तपाईँको लहुरोले मलाई शान्त हुन दिन्छन्। आमेन। दाउदको भजनले कति मजाको कुरा बताएको छ, मृत्युको अन्धकारमय घाटी भएर जानु परे तापनि कुनै खतरादेखि डराउने छैन, जुन चाहिँ दाउदले भन्दैछ। जीवनमा मृत्युको कुराहरूलाई पनि सामना गर्नु परेको रहेछ दाउदले। अब परिस्थितिहरू त कति धेरै थियो होला, हामी त्यसलाई यहाँ पाउन सक्दैनौँ, तर घटनाहरू, विभिन्न पीडाहरू थिए भन्ने कुरा हामी यहाँबाट मजाले बुझ्न सक्छौँ कि दुश्मनहरू थिए। तर त्यो मृत्युको अन्धकारमय घाटीबाट भएर जानु पर्दाखेरि पनि म डराउँदिन भनिकन दाउदले बताउँदै हुनुहुन्छ, किनभने परमेश्वर उहाँको साथमा हुनुहुन्छ। उहाँ आफैले भन्दै हुनुहुन्छ, किनकि परमेश्वर मेरो साथमा हुनुहुन्छ, तपाईँको लट्ठी र तपाईँको लौरोले मलाई शान्त हुन दिन्छन्। प्रियहरू, परमेश्वरको वचन हाम्रो हातमा छ, के तपाईँ र मैले अध्ययन गर्दैछौ? यो लट्ठी, यो लौरोले हामीलाई शान्त हुन दिन्छ। प्रियहरू, परमेश्वरको जीवित वचन हो, उहाँ स्वयंले बोल्नु भएको वचन हो। प्रियहरू, जब तपाईँ र म परिस्थितिहरूको बीचमा, अन्धकारमय घाँटीहरूको बीचमा भएर तपाईँ र म जाँदैछौ भनेदेखिलाई यो लट्ठी र यो लौरोलाई हामीले पहिलो स्थानमा राखौँ। प्रियहरू, यो वचनले हामीलाई जिउन सिकाउँछ, यो वचनले हामीलाई विजय हुन सिकाउँछ, यो वचनले तपाईँ र मलाई चाहिँ विश्वास गर्न सिकाउँछ। यही नै परमेश्वरको चाहना। प्रियहरू, त्यही कारणले गर्दाखेरि मरूभूमिको यात्रा गर्दाखेरि गुनासो होइन, गनगन होइन, निराशा होइन, तर विश्वास गरेर आशा राखेर भरोसा राखेर अगाडि बढौँ। परमेश्वरले हाम्रो जीवनमा आशिषको काम गर्नुहुन्छ, उहाँले हाम्रो जीवनमा विजयलाई लिएर आउनुहुन्छ, उहाँले हाम्रो जीवनमा चङ्गाईलाई लिएर आउनुहुन्छ, उहाँले हाम्रो जीवनमा छुटकारालाई लिएर आउनुहुन्छ। आमेन। हुन्छ, वचनलाई मैले यही राख्न चाहे। परमेश्वरले यहाँलाई प्रशस्तै आशीर्वाद दिनुभएको होस्। जय मसीह।
0: श्रोता, तपाईले अहिले सुन्नुभयो रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरज्यूबाट। अझ धेरै प्रभु येशूको बारेमा बुझ्न चाहनुहुन्छ साथै कार्यक्रम प्रति सल्लाह सुझाव प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो सम्पर्क नम्बर र इमेल एड्रेस यस प्रकार रहेको छ। सम्पर्क नम्बर 9818251240, 9818251240। इमेल ramesgajmer70@gmail.com, ramesgajmer70@gmail.com। परमेश्वरले तपाई र तपाईको परिवारलाई सधैँ सुस्वास्थ्य, सुरक्षा, दीर्घायु राख्नु भएको होस्। धन्यवाद। जय मसीह। नमस्कार।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी,
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: उहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरीहरूको शक्ति बढाइदिनुहुन्छ। युवक पनि दुर्बल र थकित हुन्छन् र जवान मानिसहरू थाकेर लोट्छन्। तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरुड चाहिँ माथि माथि उड्नेछन् र दगुरेर पनि तिनीहरू थाक्ने छैनन्। तिनीहरू हिँड्नेछन् तापनि मूर्छा पर्ने छैनन्। यसैया 40:29-31।
5: टाइम चेक। यति बेला बिहानको 8 बज्यो।

0: बाटुली दिदी, ए बाटुली दिदी,
1: बाटुली बहिनी, ए बाटुली बहिनी,
2: जय विशे साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई। कार्यक्रम बाटुलीका कुरामा आदरणीय श्रोता, कार्यक्रम बाटुलीका कुरा लिएर म पुनः उपस्थित भइसकेकी छु र कार्यक्रम मार्फत हामी रेडियो नाटक यहाँहरू समक्ष प्रस्तुत गर्दै आइरहेको छौं र विभिन्न विषयवस्तुहरूमा हामी तपाईँहरूको लागि के उत्साह र तपाईँलाई साथ दिने हामी एकदमै झमर्को कस्तै आइरहेको छौं। आज पनि संसारमा छौं तर संसारका होइनौ भन्ने शीर्षकमा केही प्रस्तुतिहरू राख्न गइरहेको छौं। तर कार्यक्रमको शुरूआत एउटा गीतबाट यो समय गर्न चाहन्छु, म गीतपछि उपस्थित हुने नै छु।

0: यो निकै नै अर्थपूर्ण गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु र आज हामीसँग पात्र अजी र बाटोले हुनुहुन्छ। उहाँहरू बीचको कुराकानी शीर्षक संसारमा छौं तर संसारको होइनौं भन्ने विषयमा प्रस्तुत गर्न गइरहेको छ। आउनु हामी ढिला नगरिकन तपाईँलाई प्रस्तुतितर्फ लिएर जान चाहन्छौ। पातुले नानी, तिमीलाई एउटा कुरा सोधेर ल्याउ।
1: सोध्नु न अजी, सोध्नु।
0: आज तपाईँको अनुहार हेर्दा कस्तो अलिक गम्भीर कुरा छ जस्तो पो मलाई महसुस भइरहेको छ त।
1: मलाई कहिले काहीँ कस्तो लाग्छ भने नि नानी, क्रिस्चियन भएपछि जिन्दगी नै कस्तो कस्तो भएर ल्यायो, के भयो, के हो जस्तो पनि हुन्छ बेला बेलामा। हेर न, अनि यो कुरा चाहिँ मैले मात्र गराएर ल्याएको होइन, हाम्रो माया नानी छ नि, माया नानी, उसले पनि त्यस्तै त्यस्तै कुरा गराएर ल्याउँछ या मसँग। अनि त्यही भएर अब आफूले नै मनमा धेरै कुराहरू सोचेर ल्याउनु भन्दा बरु तिमीसँग नै यसो कतिवटा कुराहरू बुझेर ल्याऊ भनेर सोचेर ल्याएको नि नानी।
0: किन राजी, होइन त्यस्तो किन लाग्यो?
1: मलाई माया नानीले अस्ति के भनेको भने नि, यो नगर त्यो नगर, यस्तो नसोच यस्तो नबोल, अरू मानिसहरूलाई हेर्दा उनीहरू आफ्नो जिन्दगी है कस्तो रमाइरहेको छ अनि हामी चाहिँ सधैँ यो पाप हो यो गलत हो भनेर बसिरहन्छौ। मलाई त्यो बेला बेलामा यो क्रिस्चियन जीवन जिएर ल्याउन कस्तो गाह्रो हुन्छ भनेर त्यो नानीले पनि भनेको हो क्या, माया नानीले। अब मलाई पनि कहिले काहीँ त्यस्तै भएर ल्याउँछ या नानी, हुन त म बुढी मान्छे है, र पनि मेरो मनमा पनि यस्तो यस्तो कुराहरू बेला बेलामा आएर ल्याउँछ या नानी।
0: ओहो अजी, तपाईँलाई इसाई जीवन भनेको संसारबाट भागेर बस्नु जस्तो लाग्छ हो?
1: अनि होइन त नानी, के हो?
0: होइन नि अजी, होइन, बाइबलले हामीलाई संसार छोडेर भाग, संसारबाट तिमीहरू अन्तै जाऊ भन्नुभएको छैन नि त। तर संसारको गलत सोच र मूल्य अनुसार चाहिँ नबाँच्नु भनेर चाहिँ भनिएको छ क्या, यो चाहिँ हो खास बुझ्नुपर्ने।
1: तर फरक कसरी बस्ने त, हामी संसारमै छौँ, अब कतिजना है अफिस गएर ल्याउनु पर्छ, मानिसहरूसँग बोल्नु पर्छ, अब कामहरू गरेर ल्याउनु पर्छ, पैसा कमाएर ल्याउनु पर्छ, अनि यो अहिलेको जमानामा यो सोसल मिडियाहरू चलाएर ल्याउनु पर्छ, अब कसरी हामी फरक बनाएर ल्याउने क्या नानी?
0: हो त, ठ्याक्कै त्यही कुरा हो क्या अजी। त्यसैले त यसुले भन्नुभयो युहन्ना 17:15-16 तिनीहरूलाई चाहिँ संसारबाट लैजानुहोस् भनेर म प्रार्थना गर्दिनँ, तिनीहरू संसारका होइनन् भनेर हामी त्यहाँ पाउँछौ।
1: त्यो कुरा अलि बुझेर ल्याएन या नानी।
0: किन?
1: संसारमा पनि छन् अनि संसारको पनि होइनन्, कसरी हुन्छ यस्तो?
0: त्यही त इसाई जीवनको सुन्दर रहस्य हो त अजी।
1: हेर न नानी, मायाले भनेको है, मेरो अफिसमा सबैले नयाँ फोन किनेको छ, मसँग पुरानो फोन छ, सबैजना कस्तो राम्रो राम्रो ब्रान्डेड लुगाहरू लगाएर ल्याउँछ, अनि मलाई पनि कस्तो लगाउने चाहना हुन्छ, के गर्ने होला अजी भनेर मलाई सोधेर ल्याउँछ। अब म टिमलाई नै सोध्छु नानी, यो कुरा के हो खासमा?
0: ल हेर, हुन त माया दिदीलाई पनि यहाँ ल्याएर राख्नु पर्थ्यो आज, र पनि ठिकै छ, तपाईँले नै गएर आज हाम्रो जे जति कुराहरू भयो उहाँलाई सुनाइदिनुहोस् न है अजी।
1: हुन्छ हुन्छ नानी, हुन्छ ल, भनेर ल्याऊ त।
0: अब हेर्नुहोस् अजी, अब असल कुराहरू होइन सुविधाहरूको चाहना गर्नु गलत चाहिँ होइन,
1: त्यसपछि महँगो गाडी राम्रो घर विदेश यात्रा नि
0: त्यो पनि गलत होइन।
1: त्यसो भए समस्या चाहिँ के हो त नानी? यो कुरामा कस्तो कन्फ्युज भएर ल्याउँछ नि म पनि।
0: हामीले ती कुरालाई कति ठाउँ दिन्छौ भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण छ क्या अजी, त्यहाँ नै हो हामी चुक्ने।
1: भन्नु खोजेको चाहिँ
0: फोन राख्नु गलत होइन, फोन बोक्नु पनि गलत होइन, तर फोनले हाम्रो जीवन चलाउन थाल्यो भने नि त्यो चाहिँ गलत हुन जान्छ। अनि राम्रो कपडा लगाउनु पनि गलत होइन, तर अरूले के भन्छन् भनेर आफ्नो मूल्य नै निर्धारण गर्न थाल्यो भने त्यहाँ चाहिँ हामी चुक्छौ। अनि पैसा कमाउनु पनि गलत होइन अजी, तर पैसाको लागि आफ्नो इमान परिवार परमेश्वरलाई नै बेच्न थाल्यो भने नि त्यहाँ चाहिँ अनि समस्या हुन थाल्दछ।
1: त्यो चाहिँ अलिकति है गम्भीर गम्भीर कुरा नै भनेर ल्याए तिमीले।
0: हो नि अजी, यही हो क्या संसारको सोच र परमेश्वरको सोच बीचको फरक। रोमी 12:2 के भनिएको छ थाहा छ?
1: के भनिएको छ नानी?
0: त्यहाँ लेखिएको छ, संसारको ढाँचामा नचल तर आफ्नो मनमा चाहिँ नयाँ भई तिमीहरू चाहिँ परिवर्तित हौ भनेर त्यहाँ लेखिएको छ।
1: संसारको ढाँचामा नचल भन्नाले?
0: हो अजी, संसारको ढाँचामा नचल भन्नाले संसारले चाहिँ के भन्छ भन्दाखेरि जसले तिमीलाई चोट पुर्यायो उसलाई बदला लेऊ भनेर हामीलाई सिकाउँछ। तर यसोले त क्षमा गर भनेर सिकाउनु भएको छ। अब संसारले चाहिँ हामीलाई पहिले आफूलाई हेर है भनेर सिकाउँछ, तर यसोले अरूलाई पनि प्रेम गर भनेर सिकाउनु भएको छ। संसारले भन्छ धेरै पैसा भएको मानिस चाहिँ सफल हो। परमेश्वर भन्नुहुन्छ तिम्रो जीवनको मूल्य पैसाले निर्धारण गर्दैन। अनि संसारले के भन्छ भन्दाखेरि अरूभन्दा माथि उठ्नुपर्छ है तिमी भनेर सिकाउँछ। तर यसोले भन्नुहुन्छ तिमीहरू सेवक बन्न पनि सिक्नुपर्छ।
1: त्यसो भए संसारमा बसेर हाम्रो सोच फरक हुनुपर्ने रहेछ, यही भन्नु खोजेको हो तिमीले नानी?
0: हो हजी हो, स्थान एउटै हुन सक्छ तर मूल्य चाहिँ फरक हुनुपर्छ।
1: त्यसो भए नानी एउटा कुरा अझै छ क्या, सोधेर ल्याउ।
0: भन्नुहोस् न हजी, भन्नुहोस् के कुरा हो?
1: यो सोसल मिडियाहरू अनि त्यहाँ सबैले आफ्नो राम्रो जीवनहरू देखाएर ल्याउँछ है, कसैको ओहो विवाह त्यो हुन्छ नि कुराहरू, आमामामामा कस्तो राम्रो हुन्छ कसैको, अनि सुन्दर शरीर हुन्छ कसैको, कति राम्रो जीवन कमाइ है धन सम्पत्ति हुन्छ, अनि त्यस्तो त्यस्तो कुराहरू हेरेर धेरैजना निराश भएको छ। मैले पनि कहिलेकाहीँ जानी नजानी चलाएर ल्याउँदाखेरि त्यस्तो त्यस्तो कुराहरू देख्छ मैले अरूहरूको, अब म आफ्नो जीवन हेरेर ल्याउँछ अनि त्यसपछि म त केही पनि होइन रहेछ, जस्तो पनि भएर ल्याउँछ हेर नि बुढेस कालमा मलाईसम्म त्यस्तो भएर ल्याउँछ अरूको उन्नति प्रगति देख्दा ल, अब मैले मसँग त त्यो कुराहरू छैन, अब मैले के गर्न सकेको पनि छैन, र अब के गर्ने पनि होइन भन्यो है, टाउकोमा हात राख्यो कस्तो के हो जस्तो भयो, शान्ति भयो बस्यो, त्यस्तो पनि हुन्छ यहाँ नानी।
0: त्यही हो संसारको अर्को जाल।
1: हजुर, कसरी?
0: तपाईँले अरूको जीवन हेरेर आफ्नो पुरै जीवन तुलना गरिरहनु हुन्छ नि त, त्यसरी त्यहाँ हामी जालमा पर्छौ क्या?
1: साँच्ची हो?
0: हो नि हजी, परमेश्वरले चाहिँ तपाईँलाई अरू जस्तो बन्न बोलाउनु भएको होइन, न त माया दिदीलाई, न मलाई, न अरू कसैलाई, न तपाईँलाई, हामीले चाहिँ उहाँले चाहेको व्यक्ति बन्नको लागि चाहिँ बोलाउनु भएको हो भन्ने कुरालाई बुझ्नुपर्छ। गलातीको 10 भन्छ, म मानिसहरूलाई खुसी पार्न खोजिरहेको छु कि परमेश्वरलाई। यो कुरा एकदमै महत्वपूर्ण छ।
1: अब त्यसो भए मानिसले मलाई कस्तो देख्छ भन्दा पनि परमेश्वरले मलाई कस्तो देख्नुहुन्छ भन्ने कुरा चाहिँ हेर्नुपर्ने रहेछ होइन त?
0: हो हजुर, हो एकदमै सही भन्नुभयो।
1: तर पनि बाटुले व्यवहारिक जीवन पनि त छ नि, हामीले पैसा कमाउनु पर्छ, घर बनाएर ल्याउनु पर्छ, हाम्रो करियर भविष्य बनाएर ल्याउनु पर्छ कि पर्दैन त हेर त, अनि यो गलत कुरा हो कि यो के हो त?
0: अवश्य पनि पर्छ हजुर, अवश्य गर्नुपर्छ।
1: त्यो सबै संसारबाट अलग भएर जीवन कसरी चल्छ त?
0: ओहो, संसारको काम गर्न सकिन्छ तर संसारको तरिकाले होइन क्या हजुर।
1: जस्तै जस्तै उदाहरण दिएर ल्याउ त।
0: अब हेर्नुहोस्, अफिसमा अरूले झुट बोलेर आफ्नो पदोन्नति प्रमोशन लिन खोजे भने तपाईँ इमान्दार रहन सक्नुहुन्छ? व्यवसायमा अरूले ठगी गरे भने तपाईँले इमान्दार हुन सक्नुहुन्छ कि सक्नुहुन्न? सबैले अरूको कुरा काट्दै होइन अरूको कुराहरू नराम्रो कुराहरू गर्दै हिँडे भने तपाईँ त्यहाँबाट विषय परिवर्तन गरेर त्यो समूहबाट अलिकति अलग भएर बस्न सक्नुहुन्छ कि सक्नुहुन्न? सबैले कसैलाई तल झारे भने तपाईँ उहाँको सम्मान गर्न सक्नुहुन्छ कि सक्नुहुन्न? हो, यो कुराहरू चाहिँ एकदमै महत्वपूर्ण छ।
1: त्यसो भए अलग जीवन भनेको अलग ठाउँमा बस्नु भनेको चाहिँ
0: होइन? होइन, पहिलो युवना 2:15 लेखिएको छ, संसारलाई वा संसारका कुराहरूलाई प्रेम नगर।
1: त्यसो भए संसारका कुनै कुरा प्रेम गर्न नहुने रहेछ हो नानी?
0: हजुर, यहाँ संसार भन्नाले पृथ्वी प्रकृति वा मानिसहरूलाई घृणा गर्नु भनेको चाहिँ होइन नि। फेरि परमेश्वरले त संसारलाई प्रेम गर्नुभयो। युहन्ना 3:16 चाहिँ संसार भन्नाले परमेश्वर विरुद्ध जाने संसारको पापपूर्ण प्रणाली र मूल्य मान्यता हो भनेर हामीलाई बताउँछ।
1: अर्थात मानिस प्रेम गर्ने तर पापलाई प्रेम नगर्ने भन्न खोजेको होइन त?
0: हो, एकदमै हो हजुर। संसारमा बस्ने अनि संसारका मानिसलाई प्रेम गर्ने तर संसारको पापलाई आफ्नो जीवनको नियम नबनाउने क्या, खास कुरा चाहिँ त्यो हो। संसारको ढाँचामा नचल भन्नुको कुरा चाहिँ त्यो। हामी यही कुरामा कतिचोटि झुक्किन्छौ।
1: बाटुले
0: हजुर,
1: आज मैले साँच्चै महत्वपूर्ण कुरा बुझेर ल्याए जस्तो भयो है। अब म क्रिस्चियन भएर अरूभन्दा अलग देखिन खोजिरहेको थियो हेर, अनि त्यो माया नानीले पनि कसरी गर्ने होला, कसरी अलग हुने होला भनेर पनि मलाई सोधेर ल्याएको थियो, अनि मलाई झन् धेरै सोच्न बाध्य बनाएको थियो हेर। तर परमेश्वरले मलाई बाहिरी रूपमा मात्र होइन भित्रबाट पनि अलग हुनु बोलाउनु भएको रहेछ भन्ने कुरा बुझेर ल्याएछ है मैले अहिले भर्खरै।
0: त्यही हो अझै त्यही हो कुरा खासमा चाहिँ।
1: अब म संसारबाट भाग्दिन नानी, तर संसारले चाहिँ मेरो सोचलाई नियन्त्रण गर्न चाहिँ दिन्न पनि।
0: आमेन अझै आमेन।
1: अम्म पैसा कमाउँछु तर पैसालाई चाहिँ मेरो मालिक बन्न दिन्न भन्ने खालको सोच चाहिँ मैले राखेर ल्याउनु पर्ने रहेछ है। अनि त्यस्तै गरिकन म राम्रो देखिन चाहन्छु तर मानिसको त्यो हुन्छ नि मानिसले हेरेर मलाई राम्रो भनिदियोस् भनेर चाहिँ होइन। अनि म मानिसहरूलाई प्रेम गर्छु तर उहाँहरूको गलत बाटोलाई चाहिँ म पछ्याउँदैन भन्ने हिसाबले चाहिँ मैले जीवन जिएर ल्याउनु पर्यो होइन। अरूलाई सेवा गराएर ल्याउँछु तर मान्छेलाई देखाउनको लागि चाहिँ होइन भनेर पनि गर्नु पर्यो होइन र नानी।
0: एकदम सही, एकदमै सही भन्नुभयो अझै तपाईँले, बल्ल बुझ्नुभयो मेरो कुरा।
1: अनि नि बाटुले एउटा अन्तिम प्रश्न सोधेर ल्याउँछु ल। यदि कसैले हामीलाई सोध्यो तिमी संसारको छौ कि संसारको, हामीले के भनेर ल्याउने त्यो बेलामा?
0: अजी तपाईँले त्यो बेलामा यस्तो भन्ने, म संसारमा छु तर म संसारको होइन, म ख्रिस्टको हुँ भनेर चाहिँ भन्नु पर्यो। यो चाहिँ गलाती 2:20 पनि हामीले पाउँदछौ कि अब म जीवित छैन तर ख्रिस्ट ममा जिउनुहुन्छ।
1: त्यो सबै हाम्रो जीवनले के देखाउनु पर्छ नानी?
0: हाम्रो कपडाले मात्रै होइन, हाम्रो व्यवहारले असल कुराहरू दर्शाउनु पर्छ। हाम्रो बोलीले, हाम्रो निर्णयले, हामीले क्षमा गर्ने तरिकाले, हामीले पैसा प्रयोग गर्ने तरिकाले, हामीले परिवारसँग व्यवहार गर्ने तरिकाले र सबैभन्दा महत्वपूर्ण हामीले परमेश्वरलाई पहिलो स्थान दिएको जीवनद्वारा हामीले असल भएर आफूलाई प्रस्तुत गर्नु पर्दछ।
1: त्यसैले अलग जीवन भनेको संसार छोड्नु होइन रहेछ होइन र नानी?
0: हो नि अझै हो,
1: संसारमा बसेर पनि संसारको अन्धकारमा उज्यालो बन्नु हो रहेछ नानी होइन त?
0: एकदमै, यीशुले भन्नुभएको छ मत्ती 5:14 तिमीहरू संसारका ज्योति हो र हामी त संसारको लागि ज्योति भन्नु पर्यो नि त होइन?
1: ए कस्तो राम्रो कुरा, यदि हामी संसारबाट भागेर ल्यायो भने त संसारले हाम्रो जीवनबाट परमेश्वरको प्रेम कसरी देख्ने त?
0: हो नि हजुर, त्यसैले हामी संसारमा जानै पर्छ।
1: तर संसारको जस्तो भएर चाहिँ होइन नानी?
0: हो नि, ख्रिस्टको प्रेम बोकेर जानुपर्छ र जिउनु पनि पर्छ।
1: ख्रिस्टको सत्यता बोकेर है नानी?
0: हजुर, र ख्रिस्टको ज्योति पनि बोकेर हामी संसारमा जानुपर्छ र जिउनुपर्छ। त्यसैले हामी संसारमा छौ तर संसारका होइनौ, हामी ख्रिस्टका हौ भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्छ।
1: ओ नानी साह्रै राम्रो कुरा सिकेर ल्याए, आज मायालाई पनि गएर सिकाउँछु म। त्यसले मलाई कर गरेर यही विषयमा दिमाग खायो। अब मैले बुझेको कुरा त भन्छ है, अब कतिवटा कुरा त मैले पनि त बुझेर ल्याउँदैन। अहिलेको समय, मौका, सुविधा सबै कुराहरू म बुढी मान्छेको दिमागमा छिर ल्याउँदैन नि, अनि त्यही भएर यसरी बुझ्नु पर्ने हुन्छ। अनि मैले आज बुझेर ल्याएको छु, त्यो नानीलाई पनि म सिकाएर ल्याउँछु। नानी, हामी संसारमै भएर पनि संसारको होइनौ तर हामी ख्रिस्टका हौ। जुन कुरा चाहिँ हामीले हाम्रो व्यवहारबाट, हाम्रो लवाई खवाई जिवाई सबै कुराहरूबाट देखाएर ल्याउनु पर्ने रहेछ भन्ने कुरा मैले बुझेर ल्याएँ नानी। र तिमीलाई धेरै धन्यवाद, आज फेरि अजीको मनलाई हल्का बनाएर तिमीले सहायता गरेर।
0: हुन्छ अजी, हुन्छ, म छु त, म छु, परमेश्वर हुनुहुन्छ, हामी मिलेर तपाईँलाई सहायता गर्छौ नि है।
1: हुन्छ नानी, हुन्छ ल, धन्यवाद।

आदरणीय श्रोता, आज हामीले कार्यक्रम बाटुलीका कुरामा तपाईँलाई एकदमै महत्वपूर्ण विषयमा साधारण तरिकाले बुझाउने प्रयास गरेको छौ। आशा छ तपाईँ हामी आशिषित भएको छौ। हामी संसारमा छौँ तर हामी संसारको होइनौ भन्ने कुरालाई चाहिँ हामीले कसरी बुझ्नुपर्छ भन्ने कुराकानी चाहिँ अजिरो बाटुलीको कुराकानीबाट तपाईँले बुझिसक्नु भएको छ र यसरी नै आफ्नो जीवनबाट परमेश्वरको ज्योतिलाई चम्काउँदै अगाडि बढ्नुहोस्। जहाँ हुनुहुन्छ त्यहाँ नै परमेश्वरको महिमा गर्नुहोस् भन्ने उत्साह चाहिँ तब चाहिँ भने कार्यक्रमको अन्तिमतिर आइसकेको छु। म विदा माग्नुपर्ने बेला भइसकेको छ र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु। प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै कार्यक्रम बाटुलीका कुराबाट समयमा पुनः विदा हुन्छु। जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिरपरिचित मित्र पवल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन

परमेश्वरले मलाई तपाईहरूको बीचमा उहाँको वचन अर्थात सुसमाचार लिएर आउन आजको दिन मद्दत गर्नुभएको निम्ति उहाँलाई धेरै धेरै धन्यवाद होस्। र तपाईँ श्रोता मित्र जसले रेडियो कार्यक्रम बाइबललाई बोल्न दिउँ सुनिरहनु भएको छ र हामीले यस कार्यक्रम मार्फत तपाईँहरूको बीचमा बाइबललाई बोल्न दिइरहेका छौं र म परमेश्वरमा विश्वास गर्दछु आजको वचनबाट तपाईँले पूर्ण रूपमा आशिष पाउनुहुनेछ र तपाईँको हृदयलाई उत्साहित गर्नुहुनेछ र तपाईँले परमेश्वरको वचन बुझ्नलाई आफ्नो हृदय खोल्नुहुनेछ। आज हामीले फेरि पनि यूहन्नाकै सुसमाचारलाई अध्ययन गर्नेछौ 14 अध्यायबाट। हामीले गत हप्ता पनि यसैबाट हेरिरहेका थियौं जब चेलाहरूको हृदय अति व्याकुल भइरहेको समयमा उहाँले यो उत्साह र गजबको वचन बोल्नुभयो। यो शक्तिशाली वचनद्वारा उहाँले तिनीहरूलाई सान्त्वना दिने प्रयास गर्नुभयो। उहाँले के गर्नुभयो भने तिनीहरूको बीचमा स्वर्गको विषयमा बताउनुभयो। उहाँले तिनीहरूलाई बताउनुभयो कि तिमीहरू परमेश्वरमा विश्वास गर्दछौ, मलाई पनि विश्वास गर। मेरा पिताको घरमा धेरै बस्ने ठाउँहरू छन्, यदि त्यसो नभए त म तिमीहरूलाई भन्ने थिएन, किनकि म तिमीहरूका निम्ति ठाउँ तयार पार्न जाँदैछु। अनि यदि मैले गएर तिमीहरूको निम्ति ठाउँ तयार पारे भने म फेरि आउनेछु र तिमीहरूलाई म कहाँ लैजानेछु र म जहाँ छु तिमीहरू त्यहाँ हुनेछौ। उहाँले यहाँ स्वर्गका सन्दर्भमा बोलिरहनु भएको छ। प्रत्यक्ष रूपमा स्वर्ग भन्ने शब्द यहाँ प्रयोग नगरेको भए तापनि उहाँ स्वर्गको विषयमा नै आफ्ना चेलाहरूका सामुन्ने कुरा गरिरहनु भएको छ। तिनीहरूको शोकको समयमा उहाँले तिनीहरूलाई उत्साह दिनुभएको छ, सान्त्वना दिनुभएको छ। स्वर्गको बारेमा कुरा गर्दै, आशाको विषयमा कुरा गर्दै हामी यहाँ स्वर्गको परिभाषालाई देख्दछौ, जुन परमेश्वरले तयार पार्नु भएको ठाउँ हो। येशूले प्रत्यक्ष रूपले स्वर्ग भन्ने शब्द प्रयोग गर्नु भएको छैन, तापनि परमेश्वरलाई धन्यवाद होस् उहाँले पिताको घर भन्ने शब्द प्रयोग गर्नुभएको छ, परमेश्वरको घर भनेर भन्नुभएको छ। परमेश्वर पिताको घरमा उहाँका आफ्ना मानिसहरू त्यहाँ सदा सर्व

0: हप्ता बास गर्नेछन्। सदाको निम्ति उनीहरूले त्यहाँनिर विश्राम गर्नेछन्। यो परमेश्वरको स्थायी घर हो। उहाँको घरमा धेरै बस्ने ठाउँहरू छन्। घरहरू भनेको चाहिँ बस्ने ठाउँहरू हुन्, त्यहाँ आराम गर्ने ठाउँहरू हुन्। यो स्थायी परमेश्वरको बस्ने ठाउँ हो। यो पवित्र र महिमित ठाउँ हो। परमेश्वर पवित्र हुनुहुन्छ र उहाँ बास गर्ने ठाउँ पनि पवित्र नै रहेको छ। हामी यो संसारमा एक विदेशी र प्रवासी मात्र हौं। प्रिय मित्र, एउटा यात्रुको रूपमा हामीले बास गरिरहेका छौं। भजन संग्रह 39:12 पदमा दाऊदले यसरी भन्दछन्, किनकि सबै पुर्खाहरू जस्तै म एक परवासी हुँ, एउटा विदेशी झैं म तपाईसित बास गर्दछु। परमेश्वरका मानिसहरूले स्थायी बसोबास गर्ने ठाउँको खोजी गर्दछन्। हामीले हिब्रु 11 अध्यायमा देखिरहेका छौं, पुरानो करारका मानिसहरूले स्थायी डेराको खोजी गरे, त्यो स्वर्गीय घर थियो। हामीले हिब्रु 11 अध्यायको 13 पदमा पनि हेर्यौं, हाम्रा पुर्खाहरूले आफूलाई यस पृथ्वीमा एक विदेशी र परवासीका रूपमा प्रस्तुत गरेका छन्। आज पनि परमेश्वरका मानिसहरू यस्तै हुन्छन्, साँचो वासस्थानको खोजी गर्दछन्। र त्यो साँचो वासस्थान भनेको परमेश्वरको घर हो, अर्थात् स्वर्ग हो। हिब्रू 11 अध्यायको 14 पदमा तपाईँले हेर्न सक्नुहुन्छ, यस्ता कुरा भन्ने मानिसहरूले आफ्नो निम्ति एउटा देश खोजिरहेका छन्। यो कुरा त्यहाँ प्रष्ट रूपमा भनिएको छ। तिनीहरूले परमेश्वरको घरको खोजी गरिरहेका छन्। स्वर्ग चाहिँ परमेश्वर पिताको घर हो भने सम्बोधन गरिएको छ भने स्वर्ग परमेश्वरको देश पनि हो। स्वर्गलाई परमेश्वरको देश पनि हामीलाई बताइएको छ। स्वर्ग परमेश्वरको पवित्र वासस्थान हो, जहाँ परमेश्वर बास गर्नुहुन्छ, र यो सच्चा र निष्ठावान विश्वासीहरू बस्ने स्थायी घर पनि हो। प्रिय मित्र, याद गर्नुहोस्, तपाईँ एक दिन मर्नुहुन्छ। तपाईँ जब मर्नुहुन्छ त्यसपछि तपाईँ कहाँ जानुहुन्छ? हामीले यहाँ स्वर्गको विषयमा कुरा गरिरहेका छौँ। यदि हामीले विश्वास गरेका छौँ ख्रिस्ट येशूमा भने हामी स्वर्गमा परमेश्वरसित अनन्त अनन्तसम्म बास गर्नेछौ। संसार परिवर्तनशील छ, यो अस्थिर छ, यो हल्लिन्छ, यो परिवर्तन हुन्छ, यो टलेर जानेछ, यो बितेर जानेछ, यो अस्थायी छ। किनभने देखिने कुराहरू एक दिन ढलिएर जानेछन्, बितेर जानेछन्, अदृश्य कुरा मात्र अनन्त अनन्तसम्म रहन्छ। के हामी परमेश्वरको देशमा जानलाई तयार छौं, वा हामी परमेश्वरको क्रोध मुनि नरकको अनन्तको दण्ड भोग्न तयार छौं? हामीले आज नै विचार गर्नु पर्दछ। स्वर्गमा धेरै बस्ने ठाउँहरू छन्। के तपाईँ त्यस घरमा बस्नको लागि तयार हुन चाहनुहुन्छ? तपाईँ स्वर्गमा येशू ख्रिस्ट बाहेक अरूबाट जान सक्नुहुन्न। स्वर्गमा धेरै घरहरू छन्। यद्यपि हाम्रा सबै पुर्खाहरू जसले परमेश्वरमा विश्वास गरे तिनीहरू स्वर्गमा बास गरिरहेका छन्। मत्ती 8 अध्यायको 11 पदले हामीलाई स्पष्ट पारेको छ, पूर्व र पश्चिमबाट धेरैजना आउनेछन् र अब्राहम, इसहाक र याकुबसँग स्वर्गको राज्यमा भोज खानेछन्, अर्थात भोजमा बस्नेछन्। परमेश्वरको घरमा चारैतिरबाट भेला हुनेछन् मानिसहरू, अनि उहाँसँगै बास गर्नेछन् सदा सदाको निम्ति। यो हाम्रो आशा हो। प्रिय मित्र, हाम्रो आशा व्यर्थमा जाने छैन। येशूले मृत्युद्वारा यो सम्भव पार्नु भएको छ। येशू व्यर्थमा मर्नु भएन, तर हामीलाई, मलाई, तपाईँलाई, हामी सबैलाई स्वर्गमा लैजानको निम्ति उहाँ मर्नु भएको हो। येशू प्रभुले प्रतिज्ञा गर्नुभयो कि म तिमीहरूका निम्ति ठाउँ तयार पार्न जाँदैछु। तिमीहरूका निम्ति उहाँले मार्ग तयार पार्ने व्यक्तिका रूपमा बताउनु भयो। येशू ख्रिस्टले आफूलाई चेलाहरूका बीचमा अग्रदूतका रूपमा उल्लेख गर्नुभयो। हामीले हिब्रूको पुस्तक 6:20 पदमा पढ्न सक्छौ, जहाँ हाम्रा पक्षमा अग्रदूत भएर भन्ने शब्द उच्चारण गरिएको छ। उहाँले चेलाहरूलाई भन्नुभयो, म तिमीहरूका निम्ति ठाउँ तयार पार्न जाँदैछु। जब उहाँले यो वचन भन्नुभयो तब चेलाहरूले सान्त्वना पाए। तिनीहरूले उहाँमा विश्वास गरे। उहाँले तिनीहरूलाई स्वर्ग भित्र प्रवेश गर्ने मार्ग तयार पार्नु पर्ने थियो। उहाँले यो कुरा चेलाहरूलाई भनेको समय चाहिँ उहाँको गिरफ्तारी हुनुभन्दा अघिल्लो रात हो। उहाँ मृत्युको मुखमै हुनुहुन्थ्यो। उहाँलाई कलवरीको क्रुसमा टाँग्नको लागि लैजाँदै गरिँदै थियो। उहाँ क्रुसको मृत्युमा जानु हुँदै थियो। उहाँले पापीहरूको निम्ति प्रायश्चित गर्नुहुँदै थियो। उहाँले पापीलाई बचाउन आफ्नो जीवन क्रुसमा दिनुहुँदै थियो। उहाँको मृत्यु र दण्डद्वारा हामी स्वर्गको देशमा जान सक्छौ, अर्थात् स्वर्ग लोकमा जान सक्छौ। येशू ख्रिस्ट क्रुसमा दुःख र कष्ट भोग्नुभयो तपाईँको निम्ति, प्रिय मित्र, मेरो निम्ति। उहाँले हाम्रो पापको प्रायश्चित गर्नुभयो। उहाँले हामीलाई बचाउन क्रुसमा मर्नुभयो। उहाँ मरेर हामीले स्वर्गमा स्थान पाएका छौं। यदि एकजना पापीले आफ्नो पाप येशूको अघि स्वीकार गर्दछ भने उसको सबै पापहरू क्षमा हुन्छ, ऊ स्वर्गमा जान सक्छ। येशूले लुकाको पुस्तक 23:43 भन्नुभयो, एउटा डाकुलाई अपराधीलाई प्रतिज्ञा गर्नुभयो, साँच्चै म तिमीलाई भन्दछु आजै तिमी मसित स्वर्ग लोकमा हुनेछौ। त्यस दिन डाकु भन्दा अघि नै येशू ख्रिस्ट नै मर्नुभयो। यो प्रमाण तपाईँले यहुन्नाको सुसमाचार 19:32-33 पढ्न सक्नुहुन्छ। वचनमा यसरी यहाँ उल्लेख गरिएको छ, तब सिपाहीहरू आएर उहाँसँग क्रुसमा टाँगिएकाहरूका खुट्टा भाँचे। जब तिनीहरू येशू कहाँ आए, तिनीहरूले देखे कि उहाँको मृत्यु अघि नै भइसकेको रहेछ र उहाँका खुट्टा भाँचेनन्। रोमी संस्कृतिमा अपराधीहरूका खुट्टा मर्नुभन्दा अगाडि भाँच्नु पर्थ्यो, त्यो एउटा उनीहरूको चलन थियो। हामीले यहाँ पाउँछौ दुईजना अपराधीका खुट्टा भाँचिदिएका छन्, सिपाहीहरू र हाम्रा प्रभुको होइन। उहाँले प्राण अघि नै त्याग्नु भइसकेको थियो। उहाँले पितालाई पुकारा गर्नुभयो, उहाँले भन्नुभयो, हे पिता, म मेरो आत्मा तपाईँलाई सुम्पिँदैछु। उहाँको मृत्यु पछि उहाँ स्वर्ग लोकमा जानुभयो। उहाँले एकजना अपराधीलाई प्रतिज्ञा गर्नुभयो, आजै तिमी मसित स्वर्ग लोकमा हुनेछौ। त्यस डाकुले अर्थात् त्यो अपराधीले येशूलाई स्वर्ग लोकमा भेट्यो। जब उसको मृत्यु भयो, ऊ स्वर्गमा उठ्यो, किनभने यो ख्रिस्ट येशूको प्रतिज्ञा थियो। उसले येशूलाई स्वर्गमा देख्यो, जो त्यो भन्दा पनि अघि नै गइसक्नु भएको थियो, तसर्थ उहाँले त्यस अपराधीलाई स्वर्गमा स्वागत गर्नुभयो। ख्रिस्ट येशूमा विश्वास गर्नु अति नै महत्वपूर्ण छ। उहाँले त्यसको निम्ति गर्नुभएको कुरामा डाकुले गरेको छ। प्रायश्चितको मृत्युद्वारा येशूले सबै पापीहरूका निम्ति स्वर्गको ढोका खुल्ला गरिदिनु भएको छ। यसैले प्रभु येशूमा विश्वास गर्नुपर्दछ र उद्धार पाउनको लागि ख्रिस्ट येशू मात्रै माध्यम हुनुहुन्छ। उहाँले हाम्रो निम्ति सबै कार्य गरिसक्नु भयो। तपाईँको लागि संसारमा आजसम्म को मरेको छ? प्रिय मित्र, याद गर्नुहोस्, ख्रिस्ट येशू तपाईँको लागि मर्नु भएको छ। उहाँको कार्यमा विश्वास गर्नुहोस्। तपाईँको लागि उहाँले भोग्नु भएको दुःखमा विश्वास गर्नुहोस्। कुनै पनि कार्य उद्धार पाउनको लागि गर्नु आवश्यक छैन। उद्धार पाउनको लागि हामीले गर्नुपर्ने काम एउटै मात्र छ, त्यो चाहिँ ख्रिस्ट येशूमा विश्वास गर्नु हो। किनभने उद्धारको लागि गरिने सबै काम ख्रिस्ट येशूले गरिसक्नु भएको छ। उहाँले स्वर्गमा हाम्रो निम्ति ठाउँ तयार गरिसक्नु भएको छ। अब उहाँमा विश्वास मात्र हामीले गर्नु पर्दछ। उहाँले आफ्ना मानिसहरूलाई त्यो ठाउँ तयार पार्नु भएको छ। आदम र हब्बालाई बगैँचामा राख्नुभन्दा अघि परमेश्वरले बगैँचा तयार पार्नुभयो। इजरायलीहरूलाई प्रतिज्ञाको देशमा लानु अघि उहाँले त्यो प्रतिज्ञाको देशलाई तयार पार्नुभयो। यसरी नै हामी जानु अघि, हामी मर्नु अघि नै स्वर्गमा ठाउँहरू ख्रिस्ट येशू स्वयंले तयार पारिरहनु भएको छ। उहाँले मत्तीको पुस्तक 25:34 भन्नुभयो, संसारको उत्पत्तिदेखि तिमीहरूको निम्ति तयार गरिएको राज्यलाई अधिकार गर। येशूमा विश्वास गर्नुहोस् प्रिय मित्र, र आज नै तपाई ख्रिस्ट येशूले तयार पार्नु भएको ठाउँमा तपाईँले विचार गर्नुहोस् र त्यो ठाउँमा तपाईँ जान सक्नुहुनेछ। र यो मार्ग केवल ख्रिस्ट येशू मात्र हुनुहुन्छ। स्वर्ग तपाईँको निम्ति तयार पारिएको छ, त्यसैले त्यस ठाउँमा जानको लागि तपाईँले ख्रिस्ट येशूमा विश्वास गर्नुहोस्, किनभने विश्वास गर्नेले मात्र उद्धार पाउँदछ।
1: हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रिष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

दुवै हात जोडेर तपाईँलाई यस कार्यक्रममा स्वागत गर्न पाउँदा मलाई धेरै खुशी लागेको छ। बाहिरबाट मानिस जस्तो देखिन्छ, भित्र त्यस्तो नहुन सक्छ। बाहिर मानिसले अभिनय मात्र गरिरहेको हुन सक्छ, मुखुण्डो ओढेर कतिले आफ्नो असली रूप लुकाएका हुन्छन्। संसारमा यस्ता मानिसहरू अनेकौं छन्, तर पनि एकजना छन् जसको अघि कुनै पनि कुरा लुकाउन सकिँदैन। यही महत्वपूर्ण विषयलाई लिएर आज म तपाईँसित कुराकानी गर्नेछु। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र तपाईँ थुप्रै मेरा श्रोताहरूले यसरी लेख्नु भएको छ, यो कार्यक्रम सुन्दा सुन्दै सिद्धिहाल्छ अनि हुन पनि हो। जब कुनै कुरो मिठो हुन्छ त्यो छिटो नै सिद्धिएको हुन्छ। तपाईँले यसरी यस कार्यक्रमप्रति आफ्नो माया र ममता देखाउनु भएको लागि धन्यवाद। तर मैले तपाईँको निम्ति यी कार्यक्रमहरू सीडीमा र MP3 सीडीमा सँगालेर राखेको छु अनि यी कार्यक्रमहरू अब छिट्टै सिद्धिने छैनन्। तपाईँले कुनै पनि बेला जति पनि चाहँदा तपाईँले बजाउन सक्नुहुन्छ र यसबाट आशिष प्राप्त गर्न सक्नुहुन्छ। यी सीडी र MP3 सीडी प्राप्त गर्नको निम्ति आज नै तपाईँले मलाई पत्र लेख्न सक्नुहुनेछ। पत्र व्यवहारको निम्ति मेरो ठेगाना यस कार्यक्रमको अन्तमा म प्रसारण गर्नेछु। आउनु सधैँ झैं आज पनि एउटा मधुर अर्थपूर्ण गीत संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयारी गरौं।

आफ्नै छोरा छोरीले आमा बुवालाई झुक्काउँछन्, तपाईँले झुक्काउनु भएको छ, मैले त सानोमा झुक्काएको छु, चुटाई पनि बेसरी खाएको छु, अब त जति पनि भन्न सकिन्छ, बुवा पनि हुनुहुन्न, अब आमा पनि बितिसक्नु भएको छ। कसै कसैले त डरलाग्दै प्रकारले झुक्काउँछन्। छोरा छोरी स्कूल गए होलान् भन्ने सोचिन्छ, तर कता कता घुम्न गएका हुन्छन्। राम्रै गर्दै होलान् भन्ने सोचिन्छ, तर नराम्रा बानीहरूमा उनीहरू फँसिसकेका हुन्छन्। आमा बुवालाई अत्तो पत्तो हुँदैन, कस्तो धोका है। साथीले साथीलाई धोका दिन्छ। हालैमा एउटा समाचार मैले सुनेको थिएँ, चारजना साथीहरू पिकनिक खान भनी एउटा खोलामा गएका थिए, रमाइलो गरे, पौडी खेले, खानपिन खाए, अब घर फर्किने बेला एकजना साथी पिसा फेर्न भनी बाहिर गएको, ठूलो दुर्घटना भयो त्यहाँ, उसलाई कसैले हिर्काएर त्यो खोलामा फालिदियो कि आफै चिप्लेर गहिरो दहमा खस्यो कि केही थाहा भएन, तर दहबाट उसको मृत्यु शरीर निकालियो। कस्तो नराम्रो घटना। साथीभाइले त्यसो गरे कि आफै त्यसो भयो कसैले जान्न सकेन। मानिसले मानिसलाई झुक्याउन सक्छ, छल्न सक्छ, झुट बोल्न सक्छ, तर बाइबलको परमेश्वरले के भन्नुहुन्छ म तपाईँलाई बताउँछु। सत्य जीवित परमेश्वरले यसो भन्नुहुन्छ, एक दिन सबै मानिस जीवित प्रभु यीशुको अगाडि खडा हुनुपर्छ, अनि आफूले जीवनमा गरेका सबै कामको हिसाब किताब दिनुपर्छ। हो, हिसाब किताब, कोही उम्कने छैन, सबैले आफ्नो काम अनुसारको फल पाउनेछन्। यो कुरा मैले मेरो मनबाट भनेको होइन, यो कुनै ज्ञानी मानी महापुरुष झण्डा व्यक्तिले भनेको पनि होइन, तर स्वयं येशूले भन्नुभएको वचन हो। संसारका ज्ञानी विद्वान महापुरुष सबै एक दिन न्यायको सिंहासनमा खडा हुनुपर्नेछ र आफूले गरेका कामहरूको लेखा जोखा दिनुपर्नेछ। अहिले हामी कसैलाई राम्ररी चिन्न सक्दैनौ, किनकि मानिसको मनभित्र के छ कसले जान्दछ र बाइबलले भन्छ मानिसको मन साह्रै भ्रष्ट छ। पतिको मनमा के छ पत्नीले जान्दिन, पत्नीको मनमा के छ लोग्नेले जान्दैन, आमा बुवाले छोराछोरीको मनको कुरा जान्दैनन्, न त छोराछोरीले आमा बुवाको, साथी सङ्गीत जन उनका कुरै छोडिदिउ। तर पनि प्रिय मित्र, संसारमा यस्ता केही मानिसहरू छन् जो कहिले झुट बोल्दैनन्, अरूको कुबलो चिताउँदैनन्। येशु ख्रिष्टका साँचो विश्वासीको मन निष्कपट हुनुपर्छ, किनकि उसले यो जानेको हुन्छ कि उसले परमेश्वरको नजरबाट केही पनि लुकाउन सक्दैन। येशु ख्रिष्ट उसको जीवनमा बास गर्नुहुन्छ, त्यसकारण येशुको भय मान्दै उहाँको आदर गर्दै ऊ बाँचेको हुनुपर्छ। बाइबलमा भजन लेखकले पनि येशु भनेका छन्। भजन संग्रह 139 राजा दाउदले, हे परमेश्वर, तपाईले मेरो पारख गर्नु भएको छ अनि मलाई चिन्नुहुन्छ, तपाईले मेरो बसाई र मेरो उठाई जान्नुहुन्छ, टाढेबाट मेरो विचार बुझ्नुहुन्छ, मेरा सबै आचरणसँग तपाई परिचित हुनुहुन्छ, मेरो जिब्रोमा कुनै कुरा आउन अघि नै हे परमप्रभु तपाईले त्यो सम्पूर्ण रूपले जान्नुहुन्छ, तपाईँको आत्माबाट म कहाँ अलग्ग जान सक्छु, कहाँ भाग्न सक्छु, अथवा तपाईँको उपस्थितिबाट म कहाँ भाग्न सक्छु, म आकाशमा गए भने तपाईँ त्यहाँ हुनुहुन्छ, गहिराईमा आफ्नो ओछ्यान बनाए भने पनि तपाईँ त्यहाँ हुनुहुन्छ, बिहानको पखेटामा उडेर समुद्रको पल्लो किनारमा गएर बसे भने पनि त्यहाँ पनि तपाईँको बाहुलीले मलाई डोर्याउनेछ र तपाईँको दाहिने बाहुलीले मलाई पक्रिराख्नेछ। यदि म भनौ अन्धारोले मलाई छोप्नेछ अनि प्रकाश मेरो चारैतिर रातको अन्धकार हुनेछ, तापनि अन्धकार तपाईँको निम्ति अध्ययारो हुने छैन, रात दिनको उज्यालो जस्तै चम्कनेछ, किनभने अन्धकार तपाईँको निम्ति ज्योति जस्तै हो, किनकि तपाईँले नै मेरा भित्रका अंग प्रत्यङ्ग बनाउनुभयो, तपाईँले मलाई मेरी आमाको गर्भमा रच्नुभयो, म तपाईँको प्रशंसा गर्छु किनकि म भयानक र अद्भुत रीतिले बनाइएको हुँ, तपाईँका कार्यहरू अद्भुत छन् र त्यो कुरा म पूर्ण रूपले जान्दछु। जब अदृश्यमा म बनिँदै थिएँ मेरो रचना तपाईँबाट लुकेको थिएन, अनि जब म पृथ्वीको गहराईमा रचिँदै थिएँ तपाईँका आँखाले मेरो नबनिएको शरीरलाई देखे, मेरो निम्ति नियुक्त गरिएको आयु तपाईँको पुस्तकमा लेखिएको थियो। कति अचम्मको भजन।
राजा दाऊदको कलमबाट परमेश्वरको वचन बाइबलमा। वचनकारले अरू पनि धेरैवटा महत्वपूर्ण कुराहरू लेखेका छन्। तिनी भन्छन्, परमेश्वरको नजरबाट उम्केर मानिस कतै पनि जान सक्दैन। परमेश्वरको नजरबाट लुकाएर मानिसले एउटै पनि कार्य गर्न सक्दैन। त्यति मात्र होइन, हाम्रो जीवनमा के कस्ता घटनाहरू हुनेछन्, हामी कति दिनसम्म यो पृथ्वीमा बाँच्नेछौ भन्ने कुरा पनि परमेश्वरले जान्नुहुन्छ। यस्ता कुरा अरू कसैले जान्दैन, केवल प्रभु येशूले मात्र जान्नुहुन्छ, जो ब्रह्माण्ड र सबै प्राणीका सृष्टिकर्ता हुनुहुन्छ। जीवित परमेश्वरलाई कसैले झुक्याउन छल्न सक्दैन। प्रिय मित्र, किन येशू यस संसारमा आउनुभयो, के यसबारे तपाईँले कहिले गहिरिएर सोच्नु भएको छ? वास्तवमा येशू धर्म स्थापना गर्न आउनु भएको होइन, धर्म हामीले बनाएका हौ, तर मानिसलाई उसको सृष्टिकर्ता परमेश्वरको सम्बन्धमा ल्याउनको निम्ति आउनुभयो। यसैको निम्ति उहाँले आफ्नो जीवन बलिदान गर्नुभयो, किनभने मानिसको पापको मूल्य त्यसरी मात्र चुकाउन सकिन्थ्यो। बिजुली को चिम वा बल्ब पसलमा बेच्न राखिएको हुन्छ, जबसम्म त्यो चिम बिजुलीको स्रोतसँग जोडिँदैन तबसम्म त्यसको केही महत्व हुँदैन। मान्छेको जीवन पनि त्यस्तै हो। मान्छेको जीवन र आत्मा उसको सृष्टिकर्ता परमेश्वरसँग जोडिनु पर्छ, तब उसको जीवन सार्थक बन्छ। प्रभु येशू मानिसको जीवनलाई सार्थक बनाउन आउनुभयो। येशू ख्रीष्टलाई साँचो रूपले चिन्ने मानिसले छल्ने, झुट बोल्ने, अरूको कुभलो गर्ने कार्य गर्दैन, गर्न हुँदैन, किनभने प्रभु येशूले हामीलाई यसरी नै शिक्षा दिनुभएको छ। तपाईँ र मेरो जीवन माटोमा एक दिन मिलेर जान्छ, हामीले यसलाई सँगालेर राख्न सक्दैनौ। अहिले जतिको हामीले लोतपोत गरे तापनि, जतिको हामीले यसको संरक्षण गरे तापनि, यो शरीरलाई जोगाउनलाई बचाउनलाई जति दवाई पानी र अपरेशन गरे तापनि, एक न एक दिन हामीले चाहेर नचाहेर पनि यो शरीर माटोमा नै मिलेर जानेछ। यो जीवन धेरै अर्थपूर्ण छ। परमेश्वरले यो जीवनसित प्रेम गर्नुहुन्छ। प्रभु येशूले भन्नुभयो, कसैले सारा संसार हात पारेर उसले आफ्नो आत्मा गुमाउँछ भने त्यो मान्छेलाई के फाइदा भयो र? हो प्रियजन, तपाईँ र मेरो जीवन परमेश्वरको नजरमा बहुमूल्य छ, किनभने उहाँले नै तपाईँ र मलाई बनाउनु भएको हो। आफ्नो जीवन सृष्टिकर्तासित गाँसेर राख्यौं भने हाम्रो जीवन अवश्य नै अर्थपूर्ण बन्छ, सार्थक बन्छ। याद गर्नुहोस्, यो जीवन तपाईँकै हो। तपाईँ र मेरो निम्ति परमेश्वरले स्वतन्त्रता दिनुभएको छ र यस जीवनको निम्ति अर्थपूर्ण निर्णय लिने, अर्थपूर्ण बाटो रोज्ने जिम्मेवारी हाम्रो आफ्नै हो। बिस्तारै समयले मलाई बिदाई दिइरहेको छ, तर पनि यदि आजको कुराकानी सुनेर तपाईँलाई धेरै अप्ठ्यारो लाग्यो, तपाईँको हृदयमा धेरै प्रश्न जिज्ञासाहरू जागेर आएका छन् भने मलाई निसंकोच लेख्नुहोस्, म तपाईँलाई अवश्य नै जवाब दिनेछु। एउटा कुरा याद गर्नुहोस्, परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ। पत्र व्यवहारको निम्ति मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। मलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। तपाईँलाई फेरि पनि ठिक यही समय यसै ठाउँमा यस कार्यक्रममा हाम्रो हार्दिक स्वागत छ।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: आफ्नो लक्ष्यलाई नजिकबाट निहाल्नुहोस्। जय मसीह तथा नमस्कार, म जमुना तामाङ। कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 73 यहाँहरूलाई स्वागत छ। आज हामी जीवनमा सफलताको सबैभन्दा महत्वपूर्ण कुञ्जीको बारेमा कुरा गर्नेछौ, लक्ष्य निर्धारण गर्नु। हामीलाई लक्ष्य किन चाहिन्छ? किनभने तिनीहरूलाई निर्धारण नगरी र तिनीहरूलाई प्राप्त गर्न प्रयास नगरी हामी कतै पनि पुग्न सक्दैन, केवल संयोगले मात्र। कल्पना गर्नुहोस्, तपाईँ एउटा धनु विद्या प्रतियोगितामा भाग लिइराख्नु भएको छ, जहाँ विजेता लक्ष्यको केन्द्रको सबैभन्दा नजिकको तीर प्रहार गर्ने व्यक्ति हुन्छ। तर तपाईँको प्रहार लिन दिनु अघि तपाईँको टाउको आँखामा पट्टी बाँध्नुहोस्। तपाईँले देख्न सक्नुहुने छैन। त्यसपछि कसैले तपाईँको शरीरलाई बारम्बार घुमाउँछ, त्यसैले तपाईँले दिशाको आफ्नो ज्ञान पूर्ण रूपमा गुमाउनुहुन्छ। ब्लू आईमा हिर्काउने सम्भावना के छ? सायद लाखौंमा एक, होइन र? र अझै पनि धेरै मानिसहरूले आफ्नो जीवनमा यही गर्छन्। तिनीहरूले आफ्नो भविष्यको लागि स्पष्ट लक्ष्यहरू निर्धारण गर्दैनन्, त्यसैले तिनीहरू लक्ष्यविहीन रूपमा घुम्छौं, मानव आँखामा पट्टी बाँधिएको, र तिनीहरू आफ्नो बाटोमा आउने जस्तो सुकै कठिनाईको शिकार हुन्छन्। त्यसपछि आफ्नो जीवनको अन्त्यमा तिनीहरू सोच्छन् कि तिनीहरूले किन कहिले सफलता प्राप्त गरेनन्। सत्य यो हो कि मनमा स्पष्ट लक्ष्य बिना र हरेक दिन त्यसमा पुग्न प्रयास नगरी सफल हुन असम्भव छ। त्यसै गरी तपाईँले आफ्नो अगाडि लक्ष्य देख्न नसकेसम्म ब्लू आईमा कहिले वीर प्रहार गर्नुहुने छैन। जब हामी स्पष्ट लक्ष्य निर्धारण गर्छौं, हामी हाम्रो जीवन नियन्त्रणमा राख्छौ। पहिलो कुरन्थीको पुस्तक 9:26। यस कारण लक्ष्य नराखी म दगुर्दिन, हावामा मुक्का हान्नेले जस्तै म मुक्का हान्दिन। फुटबल र अन्य खेलकुदका नायकहरूले सफलता हासिल गर्नुको कारण उनीहरूको मनमा स्पष्ट लक्ष्यहरू हुनु हो। प्रसिद्ध बेसबल खेलाडी युजिन बेलाले एक पटक भनेका थिए, यदि तपाईँलाई थाहा छैन कि तपाईँ कहाँ जाँदै हुनुहुन्छ भने तपाईँ अन्त कतै पुग्नुहुनेछ। सफल हुनको लागि तपाईँको दिमागमा स्पष्ट चित्र चाहिन्छ, जसको लागि प्रयास गर्ने लक्ष्य हो। तपाईँले आफ्नो दिमागमा यो लक्ष्य स्पष्ट रूपमा देख्नुपर्छ र त्यसपछि त्यसतर्फ काम गर्नुपर्छ। पहिलो कुरन्थीको पुस्तक 9:27। तर म आफ्नो शरीरलाई कठोरता साथ सधाउँछु र यसलाई बसमा राख्दछु, नत्र अरूहरूलाई प्रहार गरेपछि म आफै चाहिँ अयोग्य ठहरिनेछु। हरेक महान लक्ष्य वा उपलब्धि कुनै व्यक्तिले प्रयास गर्ने उच्च उद्देश्यबाट अभिभाज्य हुन्छ। प्रेरक वक्ता ब्रायन ट्रेसीले एक पटक भनेका थिए, सबै सफल व्यक्तिहरूको स्पष्ट लक्ष्य हुन्छ। उनीहरूलाई थाहा हुन्छ कि उनीहरू के चाहन्छन् र हरेक दिन ती प्राप्त गर्न आफूलाई पूर्ण हृदयले समर्पित गर्छन्। लक्ष्यहरू निर्धारण गर्ने क्षमता सफलताको लागि एक महत्वपूर्ण सिप हो। ब्रायनले थप अन्तर्दृष्टिहरू पनि साझा गरे। उनले भने, लक्ष्यहरूले तपाईँको सकारात्मक सोचलाई प्रज्वलित गर्न सक्छ र तिनीहरूलाई प्राप्त गर्न तपाईँको प्रेरणा र ऊर्जालाई बाहिर निकाल्न सक्छ। लक्ष्य बिना तपाईँ ज्वार भाटासँग बग्ने जस्तै हुनुहुन्छ, तर लक्ष्यहरूको साथ तपाईँ तीर जस्तै सिधा तिनीहरूतिर उड्न सक्नुहुन्छ। हितोपदेशको पुस्तक 21:5। लगनशीलको योजनाले लाभ गराउने तर्फ उन्मुख गराउँछ, त्यसरी नै हतार गर्नाले दरिद्रतामा पुगिन्छ। तपाईँको जीवन तपाईँको लागि रहेको दृष्टिकोणको स्तरमा उकालो लाग्नेछ एउटा विशेष लक्ष्य प्राप्त गर्न। आफ्नो अन्तर्राष्ट्रिय बेस्ट सेलर इट द फ्रगमा ब्रायन ट्रेसीले भनेका छन्, आफ्नो सबैभन्दा महत्वपूर्ण कार्यमा पूर्ण रूपमा ध्यान केन्द्रित गर्ने, यसलाई राम्रोसँग गर्ने र यसलाई पूर्ण रूपमा पूरा गर्ने क्षमता जीवनमा ठूलो सफलता, उपलब्धि, सम्मान, हैसियत र खुशीको कुञ्जी हो। आफ्नो जीवनको नियन्त्रण लिनुहोस्। संसारलाई तपाईँ के प्राप्त गर्न सक्नुहुन्छ वा गर्न सक्नुहुन्न भनेर निर्णय गर्न नदिनुहोस्। तपाईँ आफ्नो भविष्यमा कस्तो देखिन चाहनुहुन्छ भनेर कल्पना गर्नुहोस्। त्यसपछि यसलाई वास्तविकता बनाउनुहोस्। परमेश्वरले तपाईँलाई महानताको लागि उपहार दिनुभएको छ। प्रार्थनाको लागि समय समर्पित गर्नुहोस्। तपाईँ के हासिल गर्न चाहनुहुन्छ निर्धारण गर्नुहोस् र त्यसपछि तपाईँले आफ्नो लागि निर्धारण गर्नुभएको लक्ष्यतर्फ काम गर्दै प्रत्येक दिन आवश्यक समय र ऊर्जा समर्पित गर्नुहोस्। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
4: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टर द्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
5: आछी नेना दिएको दु निछ्या आत्मिकी ज्याजो स्पार्क माई फेथ जुगु विश्वास के चमक हया बिउ। बालक नेनीमा मनुजु जयमसी जोजलपाजी अमृता महर्जन कार्यक्रम स्पार्क माई फेथ जीवनिया श्रृंखला भाग 42 के छि सकसित न लसकुस चिरी कबले निसे हे जित आख भुङ्गा तगु दु लिपा चिमी मध्ये यक्कुसित छगु पुचया न्याने गठेयाना धनीगु व नोवागु धका सेना बिल एसा झिम त न्यानीगु सुना सेन झिगु न्यानीगु सिपिया त भिङ्के त झिस छु तालिम कया गुदु न्याने सेकी बोले झिस मेपी लिसे स्वापु तेगु गुकियाना झिस इन्त गुहाली याए त प्रभावकारी जुई फै लुका च्यागु अध्यायु पिसङ्गु पिन न्यागु पत्के धातगुदु हुले झिङ्गी रिसे हि कहाँ व म लुए गया छ म छ मिसान दु वयागु लुए सुना हे लाके मफु लिउने वया वे कयागु गाचो थिल उग्रिमे वे कयागु हि कुहाँ वगु वे गुलुए लन वेकल धाया दिल जित सुना थिल ह सुना सुना न थिया धका मदा अले पत्रु सन्धाल गुरुज्यू उनी मछि मनुतेसित घातु घाना चोङ्गुदु यसो मनुते गु त धङ्गु हुले दुबले छम मनुया थिबले गठेयाना संवेदनशील जुगु धका सेना दिगु ख मेपिनेगु बागु क नियने त झिस थत थ जव खम चोपी मनुतलिसे विचलित याके बि मजु अले छि थगु हे विचार व भावना तने मजु मेपी मनुदेश संलग्न जुई त व उमित छिगु पुङ्क ध्यान बित अनुशासन व ख्यालमा गुकि झिस इमगु जीवने सहायता यक्कु छु जुया सङ्गु धैगु अनुमति याय फै लुका च्यागु अध्यायु पिखुगु पत्के धा तगुदु एन वेकल धया दिल जित सुना न थ्युगु हे ख जिगु म शक्ति पिहा वङ्गु जिन्चा यो पि नेन मेपि झिके दुने दुम परमेश्वरिया आत्मा मेपिनिगु आवश्यकता या त कया संवेदनशील जुइगु क्षमता या त यक्कु हे अप्प देका बि तर संवेदनशील या त ल पु झी पाखे हे सुरु जुइमा झिगु मानवीय स्वभाव स्वार्थी जुई कुनि झिस अप्प दया थे मेपिन त थुइकेगु कुत यायगु वा इमगु नोवाना चोङ्गु इले नोवागु तयारी यायगु याई झी थगु हे मने तना चोपी थगु हे एजेन्डा फसे जुया चुनी उकि इम त छु ध्यागु धका बिचायाना चुनी झिगु स्वार्थी आजु धयुगु इन्त झिगु बिचा थुइके त ल केनेगु ख एसा थो थुक थ जुइमा गुद मदो झिस गठियाना भालाका नियनामी जुइगु धका सेके फै एसा थुक थ थुकेया नीति विनम्रता व सेकिगु इच्छामा मेम मनुख छु धया छु न धका अवलोकन व ध्यान बिमा छि बालक नियनमी कथ थगु सिप विकास याना दिफै इमगु दृष्टिकोण ख थुइकित कुत याना दिस इमगु नीति ताठेगु सहानुभूति तया नियना दिस यो पि नियनमी छि गथेना प्रतिक्रिया केना दि धका विचार याइगु पल्सा थ त मेम मनुया थासे तैगु कुत याना दिस इमगु मया भ्याबु नियनगु धैगु इमस धागु खगो नियनगु जक्क मखु इमस गथे त्याका सुन गुदु धका केनिगु संकेत यात न ध्यान बिगु ख मेम मनुया सन्दर्भ या दायरा के दुहा वने त फक्क कुत या संसार्या त इमगु दृष्टिकोण स्वेगु कुत या थथे याइ बोले इमस गथे त्याका सुन गुदु धका छि थुइके फै इमगु दृष्टिकोण अवस्था थुइकेगु लक्ष्य तया दिस लुका च्यागु अध्याय पिस नेगु पि च्यागु पत्के धाटगु दु व मिसा वैकया त छ्युगु ख वैकल सि धुङ्कल धका त्याका ग्या ग्या वैकयागु तुति भोपु वल अले वैकया त छिया थगु लुए लागु ख फुक्क सिगु नियने दया बिल अले वैकल धाल किहे माजु छ विश्वास यागुले छङ्गु लुए लन आ यङ्क हु यपि नियनमिपि छि छिगु जख चोपि मनु त बालक ध्यान बिया चुना दिएला छि छिगु जम खम चोपि मनु त बालक ध्यान बिया चुना दिएला इम्स छि त खगो मदेक छु दया चुन धका संवेदनशील जुया दिएला बालक नियनमी जुइगु सिपिया अभ्यास याना दिस थुके छिगु मेपिन त थुकेगु क्षमता त धङ्गु सुधार जुइ गुकियाना छि मनु त लिसे घनिष्ठ स्वाफु देके फै व इम त गुहाली याए फै ठौयागु वचन निना दिगुने छि सकसित न परमेश्वर सवाबीमा जय मसी नियनमिपि छिम्स नकतिन हे जक बाइबलीय प्रभावशाली शिक्षक व आत्मिक लपु केना दिम सोमन भिक्टर चोया दिगु हसना जिगु हे नेपाल भाषा या रेडियो ज्याजो स्पार्क माई फेथ जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर दु 9868553349 9868553349 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जय मसी।

0: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: के भयो? के को हल्लाखल्ला भयो?
1: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
2: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
0: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
2: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
1: हो त है, हामीले त ध्यानै नदिएको।
2: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: गुड न्यूज एफएम 105.1।
2: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
0: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
3: एउटा विरासत छोडेर जानु। नमस्कार तथा जयमसी, म जोनी एरिक्सन टाडा हुँ। आज म विरासतका बारेमा केही कुरा गर्न चाहन्छु। तपाईँलाई थाहै छ, धेरै जसो परिवारहरूले वस्तुहरू र विचारहरू एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्छन्। यस्ता पुर्ख्यौली वस्तुहरू र विचारहरूलाई विरासत भनिन्छ। सामान्य अर्थमा भन्नुपर्दा विरासत भनेको कुनै व्यक्तिले

0: हामीलाई छोडेर गएको कुरा हो, जसलाई हामी उसको सम्झनाका रूपमा आफ्नो साथमा राख्छौ। पहिले म विरासतका बारेमा धेरै सोच्दिन थिए, तर जब म आफ्नो जीवनको 60 दशकको अन्तिमतिर पुगे तब सोच्न थाले। त्यसबेला म आफ्नो घर वरिपरि हेर्दै सोच्थे, यी सबै सामान म कसलाई छोडेर जानेछु होला। यी मध्ये केही सामानहरू निकै मूल्यवान छन्, जस्तै केनले हाम्रो विवाहको दिन मलाई दिएको हार, मेरो विवाहमा प्रयोग भएका चाँदीका भाँडाकुँडा र चिना माटाका भाँडाहरू, मेरो बुवाले आफ्नै हातले बनाउनु भएको बहुमूल्य सन्दुक वा वहाँले बनाउनु भएको ठूलो चित्र जुन हाम्रो आगो ताप्ने ठाउँमाथि झुण्डिएको छ। तर मेरा धेरै जसो सामानहरू त्यति महत्वपूर्ण छैनन्। जस्तै चाँदीका 2-4 जोर कानका मुन्द्रा, मैले धेरै वर्षदेखि राख्दै आएको एउटा सिरक र केही क्रिस्टलका फूलदानीहरू, मेरा केही भतिजा र 2 भतिजीहरू मात्र छन्। त्यसो भए यी सबै सामानहरू म के गरू? यदि मैले यी सामानहरू कसैलाई छोडेर गए भने के त्यसको कुनै अर्थ होला? कहिलेकाहीँ हामी क्रिश्चियनहरूले आफ्नो आत्मिक विरासतको बारेमा पनि यस्तै महसुस गर्छौं कि हाम्रो क्रिश्चियन गवाईको वास्तवमै कसैलाई वास्ता छ? हाम्रो गवाईले भविष्यमा पनि कुनै अर्थ राख्ला? के हाम्रा प्रार्थनाहरूले वास्तवमै कुनै प्रभाव पारिरहेका छन्? के हामीले कुनै प्रभाव छोडिरहेका छौं? के हामी परमेश्वरको राज्यको लागि कुनै विरासत छोडेर जाँदैछौ? मलाई लाग्छ हाम्रो आत्मिक विरासतको कुरा गर्दा परमेश्वरले हामीले माग्न वा कल्पना गर्न सक्ने भन्दा पनि धेरै काम गरिरहनु भएको हुन्छ। यसलाई यसरी विचार गर्नुहोस्, यदि इतिहासका प्रसिद्ध व्यक्तिहरूले आफ्ना आविष्कारहरूले भविष्यमा समाजमा पार्ने प्रभाव बारे पहिले नै थाहा पाएका भए उनीहरूले के सोच्थे होलान्? जस्तै अलेक्जेन्डर ग्राम बेलले आजका आइफोनहरू देख्न पाएको भए के सोच्थे होलान्? म्यागेलनले आजका विशाल क्रूज जहाजहरू देख्न पाएको भए के सोच्थे होलान्? ग्यालिलियोले हबल टेलिस्कोपबाट ब्रह्माण्ड हेर्न पाएको भए कस्तो महसुस गर्थे होलान्? वा हेनरी फोर्डले आफै पार्क हुन सक्ने कार चलाउन पाएको भए के सोच्थे होलान्? उनीहरूले गरेका ती सामान्य र साना योगदानहरूले अन्तत संसारलाई यति ठूलो रूपमा आकार दिनेछन् भन्ने कुरा उनीहरूले कहिल्यै कुनै पनि हालतमा कल्पना गरेका थिएनन्। र हामीसँग पनि ठिक यस्तै हुन्छ। हामी गवाई दिन्छौं, हामी प्रार्थना गर्छौ, हामी आफ्नो विश्वास र त्यसबाट उत्पन्न भएको बोधका बारेमा गवाई दिन्छौ र अरूसँग बाँड्छौ। हामी आफ्ना कुराकानीहरूमा यीशुको नाम दिन्छौ। हामी आफ्ना सहकर्मीहरूसँग आफ्ना जीवनका अनुभवहरू बाँड्छौ। हामी त हरेक दिन मानिसहरूलाई मुस्कुराउँदै परमेश्वरले तपाईँलाई आशिष दिउन् समेत भन्छौ। हामीलाई यी कुराहरू सामान्य, साना र खासै महत्व नभएका जस्ता लाग्न सक्छन्, तर सत्य के हो भने ख्रिस्टको राज्यमा हामीले गरेका यी साना योगदानहरूले कति ठूलो प्रभाव पारिरहेका छन् भन्ने कुरा हामीलाई थाहै हुँदैन। परमेश्वरले हाम्रा साधारण प्रार्थनाहरू, हाम्रा ससाना जीवनका कथाहरू र उहाँको नाममा गरिएका हाम्रा सानातिना दयाका कामहरूलाई कसरी प्रयोग गर्नुहुनेछ भन्ने कुरा हामी कल्पना पनि गर्न सक्दैनौ। संक्षेपमा भन्नुपर्दा हामीलाई लाग्छ हामीले कुनै विरासत छोडेर गइरहेका छैनौं, तर वास्तवमा हामी छाडिरहेका हुन्छौं। हाम्रो गवाईले हाम्रो वरिपरिका मानिसहरूको जीवनलाई आकार दिएर सहयोग गरिरहेको हुन्छ। हाम्रा छोराछोरी र नाति नातिनाहरू, छिमेकीहरू र साथीहरू सबैको जीवनलाई हामीले छोडेर गएको विरासत कति ठूलो हुनेछ र हाम्रो जीवनले कति प्रभाव पारेको हुनेछ भन्ने कुरा अनन्तताले मात्र प्रकट गर्नेछ। र अनन्तताले अर्को एउटा कुरा पनि प्रकट गर्नेछ, हामीले चढाएका ती प्रार्थनाहरूका कारण, ख्रिस्टको नाममा गरेका हाम्रा कामहरूका कारण र हाम्रो गवाईका कारण। दानियल अध्याय 12 भन्छ कि एक दिन हामी सधैँभरि ताराहरू झैं चम्कनेछौ। यसको अर्थ के हो त? अलेक्जेन्डर ग्राम बेल, म्यागेलन, ग्यालिलियो वा हेनरी फोर्डले आफ्ना योगदानहरूको भविष्यको प्रभाव कति ठूलो हुनेछ भनेर कल्पना गर्न नसके झैं मलाई पनि यसको पूर्ण अर्थ के हो भन्ने थाहा छैन। तर पहिलो कोरन्थी अध्याय 15 बताउँछ कि ताराहरूको चमक र महिमामा पनि भिन्नता हुन्छ। त्यसैले म आफ्नो क्रिश्चियन विरासतको महत्वलाई कुनै पनि हालतमा कम आक्न चाहन्न। म निरन्तर गवाई दिन, प्रार्थना गर्न, सेवा गर्न, आफ्नो विश्वासका बारेमा बताउन, यीशुको नाम उच्चारण गर्न र ख्रिस्टको खातिर दयाका कामहरू गर्न चाहन्छु, किनकि म सधैँभरि ताराहरू झैं चम्कन चाहन्छु र त्यो पनि महान महिमा र तेजका साथ। र मलाई विश्वास छ तपाईँ पनि केही चाहनुहुन्छ। त्यसैले आफ्नो आत्मिक विरासतका बारेमा सोच्न थाल्नुहोस्, होइन केवल सोचेर मात्र नबस्नुहोस्, त्यसका लागि केही गर्नुहोस्, किनकि परमेश्वरले तपाईँ मार्फत तपाईँले कल्पना गर्न सक्ने भन्दा पनि धेरै काम गरिरहनु भएको छ। आमेन।
1: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 98082048 70। आशाको सन्देश नेपाल, नखु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौ। अहिलेलाई भने बिदा हुन्छौ। जय मसीह।

0: भएका बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्। व्यक्ति वा
2: संस्थालाई किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर, रेडियोले त भनिरहन्छ नि अहिलेहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
3: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे। अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
1: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: टाइम चेक। यति बेला बिहानको 10 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: ल ल ल यता नआऊ है बुहारी, तलै बस, छाचुप नगर। आज कति दिन रे?
2: तीन दिन भयो।
1: तिमीलाई थाहा छ दिन? अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुआ, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजना हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
4: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: कार्यक्रम विश्वासको वचन सुन्न नभुल्नुहोला। प्रत्येक आइतबार साँझ 6 बजेदेखि 36 सम्म र पुनः प्रसारण शनिबार साँझ 6 बजेदेखि 36 सम्म पास्टर अनिल सुनामको साथमा।
7: सुन्न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
8: हो र,
7: होइन होला त्यस्तो त।
8: सोइता, तिनीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
9: केही होइन मिस,
8: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ। कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट, अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
9: हुन्छ।
10: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: होली ट्रिनिटी बिलिभर्स इस्टर्न चर्च बुढानील कण्ठको प्रस्तुति कार्यक्रम ज्योतिमा पाइला, प्रस्तुता सुश्री पिङको साथमा हरेक आइतबार बेलुका 4:30 देखि 5 बजेसम्म सुन्न नभुल्नुहोला।
12: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
12: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
12: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
13: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
5: हिंसा सहनु पनि अपराध हो, हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नमस्ते तथा नमस्कार, म हुँ गायक दाउद खालिङ राई। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम सुर संगीत। यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ वरदान बुक्स एण्ड अडियो मिस्ट्री कुपन्डोल।
2: यहाँ बाइबल, भजन गीत र सेवकाईको लागि चाहिने विभिन्न प्रकारका पुस्तकहरू साथै प्रभु भोजको सम्पूर्ण सामानहरू पनि सुपथ मूल्यमा पाइन्छ।
1: अधिक जानकारीका लागि
2: मोबाइल 9841-39-59-80 9841-39-59-80।
1: वरदान बुक्स एण्ड अडियो मिनिस्ट्री कुपन्डोल।
3: जय मसीह। नमस्कार, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएमलाई ट्यून गरेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रमा। कार्यक्रम सुर संगीत लिएर प्राविधिक मित्र सन्ध्याजीसँगै म ज्ञानु हामी उपस्थित भइसकेका छौं र अबको लगभग एक घण्टा हामी तपाईँहरूलाई साथ दिनेछौ र सुर संगीत सोमबार बिहान यसै समयमा गुड न्यूज एफएमको प्रसारणमा तपाईँहरू सुन्दै आइरहनु भएको छ र तपाईँहरूले गुड न्यूज एफएमको प्रसारणलाई चाहिँ कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ अनि कस्तो सुनिरहनु भएको छ, कस्तो लागिरहेको छ, जस्तो लागेको छ त्यस्तै नै तपाईँहरूले हामीलाई सल्लाह सुझाव अथवा कमेन्ट गर्न सक्नुहुन्छ। फेसबुक मार्फत सुन्दै हुनुहुन्छ भने फेसबुकमा कमेन्ट गर्नुहोस्। यदि रेडियो मार्फत सुन्दै हुनुहुन्छ भने तपाईँले हामीलाई ल्याण्डलाइन अथवा फेसबुकमै पनि म्यासेज गरेर भन्न सक्नुहुन्छ। तपाईँहरूको सल्लाह सुझाव पनि तपाईँहरूले दिन सक्नुहुन्छ। सुट संगीत भन्ने बित्तिकै तपाईँहरूलाई थाहा पनि भइसकेको छ होला, गीत संगीतको विषयमा हामी कुराकानी गर्ने गर्दछौ र गीत संगीतबाट हामीले कसरी चाहिँ परमेश्वरको महिमा गर्न सक्छौ त अनि गीत संगीत चाहिँ मानिसहरूलाई परमेश्वरले कसरी वरदान स्वरूप एउटा गिफ्टको रूपमा दिनुभएको छ त गाउने गायकलाई, गायिकालाई, शब्द रचनाकारलाई कसरी परमेश्वरले प्रयोग गर्नुहुन्छ त यो चाहिँ एउटा उत्कृष्ट वरदान हो भनेर कसरी थाहा पाउने र थाहा पाइसके पछाडि चाहिँ कसरी हामीले परमेश्वरको महिमा गर्ने अनि एकअर्कालाई एक दोस्रोलाई कसरी सहायता दिने गर्ने अनि त्यो वरदान भएको व्यक्तिलाई कसरी स्थानहरू दिने भन्ने कुरा पनि महत्वपूर्ण कुरा हो। तर जे होस्, तपाईँहरूले कार्यक्रममा चाहिँ फोन पनि गर्न सक्नुहुनेछ, एउटा प्रश्न हामी राख्ने गर्छौं र त्यो प्रश्नको एउटा उत्तर तपाईँहरूले बताउनु पर्ने हुन्छ र त्यो मध्ये तीनवटा अप्सनहरूमा चाहिँ एउटा राइट हुन्छ तर अन्तमा हामी राइट आन्सर बताउनेछौं र तपाईँहरू मध्ये एकजनालाई गोला प्रथाद्वारा हामी विनर बनाउँछौं र यहाँले गिफ्ट ह्याम्पर पाउनुहुन्छ जसलाई दिएर सहयोग गर्नुभएको छ वरदान बुक्स एन्ड अडियो मिनिस्ट्री कुपन्डोलले। र आजको प्रश्नतिर लागौं हामी। सदाजी, मलाई आज पनि प्राविधिक मित्रले प्रश्न बनाउनमा सहायता गर्नुभएको छ र प्रश्न यस प्रकार रहेको छ। यसुजीले साइनो लगायो, अनन्त पारीसम्म नछुटिने साइनो भन्ने गीतको बोल रहेको छ र यो गीतमा कसको स्वर रहेको छ भन्ने चाहिँ आजको प्रश्न। यसमा चाहिँ गायकहरूको स्वर रहेको छ, मेल भोइस रहेको छ भने तपाईँहरूले एउटा अप्सन छान्नुपर्ने हुन्छ। अप्सन एमा प्रवीण मगर, बीमा सन्तोष थिरवा, सीमा आशिष तामाङ हुनुहुन्छ। एउटा अप्सन राइट छ तर कुन चाहिँ अप्सन राइट छ तपाईँहरूको लागि यो समय हामी दिन चाहन्छौ। तपाईँहरूले छान्नुहोस् अथवा डाइरेक्ट आउँछ डाइरेक्ट भन्नुहोस्। यदि होइन मलाई आउँदैन भन्नुहुन्छ भने सहभागी हुनुहोस्। सहभागिता नै सबभन्दा ठूलो कुरा हो र अप्सन छान्नुहोस्। तपाईँले छानेको अप्सन राइट पनि हुन सक्छ र यसमा कुनै पनि पनिसमेन्टहरू छैन, होइन? त्यो कारणले सहभागिता हुनुहुन्छ भने चाहिँ हृदयबाट एकदमै स्वागत र धन्यवाद छ। र एउटा अप्सन छान्नुहोस् भन्न चाहन्छु र यही गीतको साथ हामी सुरुमा तपाईँहरूलाई दिन चाहन्छौ। मजाले गीत सुन्नुहोस्, गीत पछाडि तपाईँहरूसँग कुराकानी पक्कै पनि हामी गर्ने नै छौं।

0: हजुर, निकै नै सुषमा गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र यही गीतलाई आजको शीर्षक गीत बनाएका छौं हामीले। यो गीत कसले गाउनु भएको हो जस्तो लाग्यो, कोही श्रोता आइसक्नु भएको छ गीत गर्नको लागि, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो,
1: नमस्ते राजु साबरा।
0: हजुर नमस्कार राजुजी, स्वागत छ हजुरलाई, आरामै हुनुहुन्छ? हजुर, अनि आजको कार्यक्रमको प्रश्न हजुरको लागि म राख्न चाहन्छु। प्रश्न रहेको छ, यीशुजीले साइनो लगाउनु भयो भन्ने, कहिले पनि नछुट्टिने साइनो लगाउनु भयो भन्ने गीतमा चाहिँ कसको स्वर रहेको छ? अप्सन एमा प्रवीण मगर, बीमा चाहिँ सन्तोष सिर्वा, सीमा आशिष तामाङ। हजुर, अप्सन सी भन्न चाहनुहुन्छ। एकदमै धेरै धन्यवाद राजु काप्राजी फोन गरेर साथ दिनुभयो, यसलाई बनाइ छिटो है त। हजुर हस् हुन्छ, उहाँ हुनुहुन्थ्यो विराटनगरदेखि राजु काप्रा, अप्सन सी आशिष तामाङ भनेर जान्नुभएको छ। कतिको राइट छ, कार्यक्रमको अन्तसम्म सुनेर साथ दिनुहोला। कोही श्रोता आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो, स्वागत छ हजुरलाई। हजुर, गोदावरीबाट बोल्दै हुनुहुन्छ? पुष्पाजी। हजुर पुष्पाजी, आरामै हुनुहुन्छ हजुर? हजुर, आजको कार्यक्रम सुन्दै हुनुहुन्छ कि के छ हजुर?
2: सुन्दैछु।
0: हजुर, कुन चाहिँ अप्सन भन्न चाहनुहुन्छ? हजुर, अप्सन सी आशिष तामाङ भन्न चाहनुहुन्छ। एकदम धेरै खुसी लाग्यो फोन गरेर साथ दिनुभयो, धेरै धेरै धन्यवाद। छिटो है त अहिलेलाई। दैमसी, उहाँ हुनुहुन्थ्यो गोदावरीबाट पुष्पा पहाडीजी, र हामीलाई फोन गरेर साथ दिनुभएको थियो, अप्सन सी बताएर जानुभएको छ। तपाईँलाई ए ठिक लाग्छ भने पनि, बी ठिक लाग्छ भने पनि, सी ठिक लाग्छ भने पनि भन्न सक्नुहुन्छ। र फेसबुकमा पनि हामीले यो प्रश्नलाई पोस्ट गरेका छौं, तपाईँहरूले त्यसमा पनि कमेन्ट गर्न सक्नुहुनेछ। व्हाट्सएप नम्बर रहेको छ 9802344646 पनि फोन अथवा म्यासेज गर्न सक्नुहुन्छ भने, तपाईँहरूले ल्यान्डलाइनमा फोन गर्नको लागि चाहिँ 01-4470-7754 चाहिँ फोन कल गरेर तपाईँलाई राइट लागेको एन्सर तपाईँहरूले बताउन सक्नुहुनेछ। यीशुजीले साइनो लगाउनु भयो, अनन्त पारीसम्म नछुट्टिने साइनो लगाउनु भयो भन्ने गीतको बोल रहेको छ। र अप्सन एमा प्रवीण मगर, अप्सन बीमा सन्तोष सिर्वा, अप्सन सीमा आशिष तामाङ हुनुहुन्छ। एउटा अप्सनलाई तपाईँले छान्नुपर्ने हुन्छ, तपाईँहरूले छान्न सक्नुहुन्छ। यो समय तपाईँहरूको लागि सहभागिता सबभन्दा ठूलो कुरा हो। विनर्स एकजना हुन सक्नुहुन्छ, सहभागिता चाहिँ तपाईँहरू सबैजना हुन सक्नुहुन्छ। कोही श्रोता आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो, हेलो, हेलो भन्दै थिए तर उहाँ बाहिरिसक्नु भएको छ जस्तो लाग्यो। हेलो,
3: हेलो,
0: हजुर हजुर, अर्जुनजी स्वागत छ हजुरलाई।
3: हजुर दैमसी,
0: हजुर दैमसी, बोल्दै बोल्नु भएन त हजुर?
3: होइन, म त बोलिरहेको थिएँ, हजुरले सुन्नु भएन होला सायद।
0: ए हजुर हजुर, मैले चाहिँ मै मात्रै बोलिरहेको छु नि, हजुर बोल्नु भएको सुनिन। आरामै हुनुहुन्छ अर्जुनजी?
3: म आरामै छु हजुर, हजुरलाई कस्तो छ?
0: हजुर म पनि एकदमै आरामै छु। र सिक्किमको हालखबर अनि तपाईँको हालखबर, तपाईँको परिवार, मण्डली परिवार कस्तो हुनुहुन्छ, के गर्दै हुनुहुन्छ?
3: सिक्किमको हालखबर एकदम राम्रो छ, घमाइलो छ, रमाइलो छ। मण्डली परिवार पनि एकदम रमाइलै छ है।
0: हजुर,
3: अब सेमिनार सुरु हुन लागेछ, यो शनिबार बेलुकादेखि सुरु हुन्छ। मेरो खबर अनि परिवारको खबर पनि एकदम राम्रै छ।
0: हजुर एकदमै खुसी लाग्यो। र अर्जुनजी आजको प्रश्न हजुरको लागि राख्नुपर्छ कि हजुर उत्तर बताउनुहुन्छ? हेलो, हजुर प्रश्न यस प्रकार रहेको छ, यीशुजीले साइनो लगाउनु भयो, अनन्त पारीसम्म नछुटिने साइनो लगाउनु भयो भन्ने गीतको बोल रहेको छ। यो गीत कसले गाउनु भएको हो? अप्सन एमा प्रवीण मगर, बीमा सन्तोष सिर्वा, सीमा आशिष तामाङ।
3: म गेस गर्छु अप्सन चाहन्छु हजुर।
0: अप्सन कुन भन्नुभयो हजुर?
3: अप्सन सी भन्न चाहन्छु
0: हजुर। अप्सन सी भन्न चाहनुहुन्छ, एकदमै धेरै धन्यवाद, खुसी लाग्यो फोन गरेर साथ दिनुभयो। अहिले भने छुटौ है त अर्जुनजी।
3: हुन्छ हजुर, धेरै धेरै धन्यवाद हजुरलाई, परमेश्वरले धेरै आशिष दिनुभएको होस्। जयमसी हजुर।
0: हजुर जयमसी, धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो सिक्किमदेखि अर्जुन प्रधानज्यू, र यसरी नै तपाईँहरूले पनि फोन कल गर्न सक्नुहुन्छ। कोही श्रोता आउनु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो,
4: हेलो हजुर, जय मसी।
0: हजुर जय मसी, हजुर स्वागत छ।
4: धेरै धेरै धन्यवाद। के छ तपाईँको लगायत गुड न्युज एफएमको खबर खबर?
0: हजुर हाम्रो सबैको नै एकदमै ठिक छ, हामी एकदमै ठिक छौ। एडमन जी हुनुहुन्छ?
4: पक्कै पनि तपाईँले चिनिसक्नु भएको छ, अब तपाईँहरूको आशिषमय वाचन सुनिरहेको हुन्छु होइन?
0: हजुर
4: एकदम खुसी लाग्छ यो सुमधुर आवाज पनि सुन्न पाउँदाखेरि कति आनन्द हुन्छ क्या।
0: हजुर हामी पनि एकदमै खुसी हुन्छौँ एडमनजीको आवाजलाई सुन्न पाउँदा। एडमनजीले यसरी सुन्छु भन्ने कुरा गर्दै गर्दा फेरि हामीलाई पनि एकदमै उत्साह मिल्छ। परमेश्वर धेरै आशिष दिनुभएको छ एडमनजीलाई। अनि हजुर आरामै हुनुहुन्छ कि कस्तो हुँदैछ तपाईँहरूकोतिर?
4: ठिकै छ, राम्रै छ। अब यो हामीलाई त के भन्ने चाड लागेको छ भन्नुपर्छ होइन। अनि अरू भन्नुपर्दाखेरि चाहिँ अब तपाईँहरूलाई लाग्छ यो मात्रै प्रोग्राम सुन्छ सहभागिता जनाउँछ जस्तो लाग्छ होला, अब फुर्सद चाहिँ यही समयमा हुन्छ सबै खाना
0: खाँदा।
4: अरू चाहिँ अब त्यो म चाहिँ के भन्ने पृष्ठभूमि पर्दा पछाडिको श्रोता भन्न रुचाउँछु अरू कार्यक्रम विशेष गरी होइन।
0: धेरै धन्यवाद, यो एउटा कार्यक्रम भए पनि सुनिदिनु भयो। समय भयो भने फेसबुकमा हामीले कार्यक्रमहरू राखिरहेका हुन्छौँ, फुर्सदको समयमा पनि तपाईँले सुन्न सक्नुहुन्छ। फेसबुकमा पनि गुड न्युज एफएम 105.1 MHz रहेको छ, त्यसलाई फलो गर्नुभयो भने चाहिँ हजुरलाई पाइक परेको समयमा फुर्सदको समयमा हजुरले अन्य कार्यक्रमहरू पनि सुनेर साथ दिन सक्नुहुन्छ।
4: होइन म सुनिरहन्छु, मैले हाम्रो पात्रोमा अब फेभरेटको कन्टेन्टमा सेभ गरेरै राखेको छु।
0: हजुर एकदमै खुसी लाग्यो, एकदमै धेरै धेरै धन्यवाद। हजुरको लागि हामी प्रार्थना याद गर्नेछौ। अनि एडमनजी आजको प्रश्न हजुरको लागि राख्नुपर्छ कि हजुर उत्तर बताउनुहुन्छ?
4: पर्दैन, मलाई राख्नु पर्दैन, कार्यक्रम सुरुदेखि सुनिरहेको छु र मैले फेसबुकमा पनि अघि कमेन्ट गरिसकेको छु। म अप्सन सी आशिष तामाङ भन्छु।
0: हजुर अप्सन सी भन्न चाहनुहुन्छ, एकदमै धेरै खुसी लाग्यो, एकदमै रमाइलो कुराकानी गरिदिनु भयो, धेरै धन्यवाद। अहिले भने छुटौँ है त एडमनजी।
4: हुन्छ
0: हजुर, उहाँ हुनुहुन्थ्यो एडमनजी, हामीलाई फोन गरेर साथ दिनुभएको थियो, अप्सन सी बताएर जानुभएको छ र कोही श्रोता आइसक्नु भएको छ। आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो हेलो हजुर
5: जयमसी
0: हजुर, कुमारजी बोल्दै हुनुहुन्छ?
5: हजुर एकदम हजुर, अवश्य नै हजुर।
0: हजुर कस्तो हुनुहुन्छ कुमारजी?
5: एकदमै सन्चो सुविस्तैछु है मेडम, मेडमहरू पनि कुशलै हुनुहुन्छ होला है, एकदमै सन्चो सुविस्तैछु परमेश्वरको अनुग्रहले हजुरहरूको प्रार्थनाले गर्दा अहिलेसम्म चाहिँ हामीलाई एकदमै खुसी र आनन्द मिलिरहेको छ।
0: हजुर एकदमै खुसी लाग्यो,
5: दिनुभयो उहाँले सुन्दर दिनहरू दिनुभयो, परमेश्वरले आयु दान दिनुभयो।
0: हजुर एकदमै खुसी लाग्यो, सेवा समिति परिवार
5: साथीहरूसँग जोडिनु पायौँ, एकदमै सबै परिवारमा सबै सन्चो सुविस्तै छु, सङ्गतिहरू सेवाहरू चलिरहेको छ, राम्रो छ हाम्रोमा अहिलेसम्म त है। एकदमै धन्यवाद परमेश्वरलाई है यही सुन्दर समय बिहानको समय पाउन सकेकोमा।
0: हजुर एकदमै खुसी लाग्यो, एकदमै धेरै धन्यवाद। व्यस्ततामा पनि हजुरले हामीलाई एकदमै समय छुट्याएर सुन्ने फोन गर्ने गर्नुहुन्छ। हजुर
5: हजुर म चाहिँ अब किनभने धेरै दिनको बादमा आज यदि आइपुगेँ कि काम कुरोले गर्दाखेरि एकदमै व्यस्त छ, त्यही भएर चाहिँ टाइम पाउन सकिँदो रहेछ।
0: हजुर परमेश्वरले एकदमै तपाईँ जीवनमा व्यस्त हुनुहुन्छ, आशिष दिनुभएको
5: होस्।
0: हजुर एकदमै धेरै खुसी लाग्यो, धेरै धन्यवाद। आज चाहिँ कुन चाहिँ अप्सन छान्न चाहनुहुन्छ हजुर?
5: हजुर अप्सन चाहिँ अप्सन बी राखिदिनुहोस् न हजुर।
0: हजुर अप्सन बी भन्न चाहनुहुन्छ, एकदम व्यस्तता हुँदा हुँदै पनि गुड न्युज एफएमलाई अनि कार्यक्रमहरूलाई मन पराएर माया गरेर आइदिनु भएको लागि कुमारजी हजुरलाई एकदमै धेरै धन्यवाद। परमेश्वर धेरै आशिष दिनुभएको होस्। अहिले भने छुटौँ है त, धन्यवाद। हजुर उहाँ हुनुहुन्थ्यो भारतको पुणेबाट कुमार राई ज्यू, अप्सन बी बताएर जानुभएको छ। कोही श्रोता आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो
6: हेलो नमस्ते, नमस्कार
0: हजुर जयमसी, रमाजी हुनुहुन्छ?
6: रमाजी होइन
0: हजुर, उपासना रमा को हुनुहुन्छ हजुर?
6: म उपासना चाहिँ हो।
0: उपासना चाहिँ हुनुहुन्छ। उपासनाजी हजुर आरामै हुनुहुन्छ?
7: हजुर म ठिकै छु।
0: हजुर उपासना घिसिङ
7: हजुर
0: सुनसरी भन्नुभयो कि बारा सरलाही हजुर आरामै हुनुहुन्छ? सबै कुरा ठिकै छ?
7: हजुर सबै ठिकठाक छ राम्रो छ।
0: हजुर एकदमै खुसी लाग्यो यसरी नै एकदमै राम्रो होस् सबै कुरा तपाईँको। र उपासनाजी आजको प्रश्न राख्नुपर्छ कि हजुर अप्सन बताउनुहुन्छ? हजुर अप्सनमा अप्सन एमा प्रवीण मगर, अप्सन बीमा चाहिँ सन्तोष तिर्वा, अप्सन सीमा चाहिँ आशिष तामाङ। हजुर अप्सन सी भन्न चाहनुहुन्छ। एकदमै खुसी लाग्यो उपासनाजी फोन गरेर साथ दिनुभयो, धेरै धेरै धन्यवाद। अहिलेलाई भने छुटौँ है त हजुर।
7: हुन्छ नमस्ते।
0: नमस्कार हजुर, उहाँ हुनुहुन्थ्यो सरलाईबाट उपासना घिसिङज्यू। र कोही श्रोता आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो
8: हेलो
0: जय नमस्ते। हजुरलाई एकदमै स्वागत छ सुशीलजी, हजुर आरामै हुनुहुन्छ?
8: हजुर म एकदम आराम छु।
0: हजुर म पनि एकदम ठिक छु। लामो समय पछाडि आउनुभयो, व्यस्त हुनुहुन्छ हजुर?
8: हजुर एकदम।
0: हजुर अनि आजको कार्यक्रम सुन्दै हुनुहुन्छ कि प्रश्न राख्नुपर्छ के छ हजुर?
8: ए आज खास के गायकको हो कि रचनाकार के मैले सुने?
0: हजुर आज गायकको नाम सोधेका छौ। यसुजीले साइनो लगाउनु भयो अनन्त पारिसम्म भन्ने गीत कसले गाउनु भएको हो भनेर। अप्सन एमा हुनुहुन्छ गायक प्रवीण मगर, बीमा हुनुहुन्छ सन्तोष तिर्वा, सीमा हुनुहुन्छ आशिष तामाङ।
8: हजुर बी
0: गेस गर्न चाहनुहुन्छ। एकदमै धेरै धन्यवाद, खुसी लाग्यो फोन गरेर साथ दिनुभयो। अहिले भने छुटौँ है त हजुर। जयमसी हजुर उहाँ हुनुहुन्थ्यो सुशील मगैयाज्यू, हामीलाई जोरपाटीबाट फोन गरेर साथ दिनुभएको थियो। र जोरपाटी भन्दा पनि न्यू रोडदेखि फोन गरेर साथ दिनुभएको थियो। र यसरी नै तपाईँहरूले पनि फोन कल गर्न सक्नुहुन्छ। हाम्रो टेलिफोन नम्बर एकदमै खुल्ला रहेको छ 4470754, र तपाईँहरूले वाट्सएपमा कल गर्न सक्नुहुन्छ 9802344646 पनि फोन गर्न सक्नुहुन्छ। कोही श्रोता आउनु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
9: हेलो बहिनी, जयमासी बहिनी।
0: जयमासे पुनरेयाज्यू, हामीलाई जोरपाटीबाट फोन गरेर साथ दिनुभएको थियो। र जोरपाटी भन्दा पनि न्यू रोडदेखि फोन गरेर साथ दिनुभएको थियो। र यसरी नै तपाईँहरूले पनि फोन कल गर्न

0: हजुरको बोली गहिरिएर अनि एउटै लाग्छ कहिले कहिले, अनि मिठो मसिनो स्वर सुन्छु अनि हजुर हुनुहुन्छ
1: हजुर जे होस् मेरो स्वरलाई चिन्नको लागि एकछिन गहिरिनु पर्यो हाम्रो पुनाजीलाई।
0: होइन दुईजना ज्ञानु बहिनीको र हजुरको एउटै आउने के
1: हजुर ज्ञानु बहिनी मनै हो नि त अनि
0: हजुरको बारे म चिन्न लाग्छु कि अहिले त
1: हजुर अनि ज्ञानु बहिनी त मै हो नि त अनि त्यही भएर ज्ञानु बहिनी
0: हुन्छ ज्ञानु बहिनी
1: हो त्यही भएर ज्ञानु बहिनीको जस्तै स्वर लागेको क्या हजुरलाई
0: हजुरकै स्वर हो भने मैले चिन्छु चिनेकै।
1: धेरै धन्यवाद। यो चिन्नको लागि चाहिँ केही समय एकदमै माया गर्नुपर्ने समय बिताउनु पर्ने हुन्छ भने पछाडि हाम्रो पुनाजीले हामीसँग यति धेरै लामो समय बिताइसक्नु भएको छ अनि यति धेरै प्रेम गर्नुहुन्छ अनि अब अहिले चाहिँ राम्रोसँग चिन्न थालिसक्नु भएछ धेरै खुसी लाग्यो। र थानकोटको हालखबर अनि हाम्रो पुनाजीको हालखबर के छ हजुर?
0: हजुर थानकोटको एकदम घाम राम्रो लागेको छ, अहिले एक घन्टा घाममा नि बसे है अनि एकदम हरियाली एकदम रमाइलो है
1: हजुर
0: घामले टलालै पारे उतापट्टि पोको पारेर त उसमा कति रेहान मान्छे है झोलु त उसमा के केबल कारमा है
1: भनेपछि तपाईँ केबल कारको नजिकै हुनुहुन्छ?
0: हजुर म नजिकै छु नानी।
1: ओहो भनेपछि हाम्रो पुनाजीको तिर चाहिँ घुम्न आउनु पर्ने रहेछ।
0: एकदम आलो न दुःख पाउनु पर्यो एक दिन
1: दुःख पाउनु पर्यो एक दिन जियोस् हामी समय
0: म जस्तो जानेको जस्तै खाजा बनाएर नि खुवाउँछु।
1: ओहो खाजा पनि बनाएर खुवाउनुहुन्छ?
0: त्यस्तै खाजा नि बनाउँछु।
1: हजुर खाजा नबनाउने भए पनि आउने भनेको खाजा बनाउँछु भने पछाडि त आउनै पर्यो
0: पर्छ चिया पानी चाहिँ खुवाउनु पर्छ नि आफ्नो साथीहरूलाई।
1: हजुर हो नि हो नि। र पुनाजी आज हामी सुर संगीतमा छौँ, गीत संगीत एकदम मनपर्छ पुनाजीलाई र आज एउटा गीत राखेको छु मैले यसुजीले साइनो लगाउनु भयो अनन्त पारीसम्म भन्ने। यो गीतमा कसले स्वर दिनुभएको छ आजको प्रश्न? अप्सन एमा प्रवीण मगर, बीमा सन्तोष सिर्वा, सीमा आशिष मगर हुनुहुन्छ। आशिष तामाङ
0: म चाहिँ आशिष मगर भन्छु।
1: आशिष तामाङ हजुर
0: तामाङ हजुर उहाँलाई गेस गर्थ्यो यो गीत र अहिले भर्खर मैले बोलेको कस्तो मिल्न गएको है
1: हजुर
0: त्यस्तो लाग्यो।
1: हजुर एकदमै मिल्न गएकै गीतहरू हुन्छ प्राय होइन एकदमै परमेश्वरले त्यस्तै गीतहरू दिनुहुन्छ हाम्रो शब्द रचनाकारहरूलाई।
0: कति मिठो गीत है
1: एकदमै खुसी लाग्यो पुनाजी समय छुट्याएर हामीलाई फोन गरेर साथ दिनुभयो अहिले भने छुटाउँ है त हजुर। जयमसी हजुर उहाँ हुनुहुन्थ्यो थानकोटबाट पुना थापाज्यू पहिला हामी कलङ्कीबाट भन्थ्यौं लामो समयसम्म कहिलेकाहीँ चाहिँ कलङ्की नै हो कि जस्तो लाग्दो रहेछ तर पनि उहाँ थानकोट गइसक्नु भएको छ र अप्सन सी बताएर जानुभएको छ। यो समय र गीतको साथ म तपाईँहरूलाई दिन चाहन्छु गीत पछि पनि तपाईँहरूसँग कुराकानी गर्नको लागि आउने नै छु।

0: हजुर निकै आश्रिसमा एकपछि फेरि पनि स्वागत गर्न चाहन्छु। तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम सुर संगीत। म ज्ञानु तपाईँहरूलाई साथ दिइरहेकी छु। कोही श्रोत आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो
1: हजुर नमस्कार।
0: हजुर नमस्कार, हजुर स्वागत छ हजुरलाई। चितवनबाटको बोल्दै हुनुहुन्छ हजुर?
1: म चितवनबाट सूर्य मिजार बोल्दैछु।
0: हजुर सूर्यजी, हजुर आरामै हुनुहुन्छ?
1: हजुर आराम छु, तपाईँलाई कस्तो छ?
0: हजुर म पनि एकदमै ठिक छु। अनि चितवनतिर पालखोर के छ हजुर हिजो आज?
1: यताको अब यो मौसम त अहिले घाम लागिरहेको छ, अनि प्लस यो धान काट्ने बेला छ, एकदम मध्यम।
0: ए हजुर, एकदमै व्यस्तताको अब समय छ।
1: हजुर
0: हजुर, अनि आजको कार्यक्रममा राखिएको प्रश्न हजुरको लागि राख्नुपर्छ कि हजुर उत्तर बताउनुहुन्छ?
1: प्रश्न र अप्सन भन्नु।
0: हजुर प्रश्न रहेको छ, यशुजीले साइनो लगाउनु भयो अनन्त पारीसम्म भन्ने गीत कुन गायकले गाउनु भएको हो? अप्सन एमा हुनुहुन्छ प्रवीण मगर, अप्सन बीमा हुनुहुन्छ सन्तोष शिर्वा, सीमा हुनुहुन्छ आमोस तामाङ, आशिष तामाङ। हजुर अप्सन सी भन्न चाहनुहुन्छ। एकदमै धेरै धन्यवाद फोन गरेर साथ दिनुभयो। छुटौँ है त अहिलेलाई। हजुर नमस्कार। हजुर उहाँ त्यो सूर्य मिजार चितवनदेखि फोन गरेर साथ दिनुभएको थियो, अप्सन सी बताएर जानुभएको छ। श्रोता तपाईँलाई चाहिँ कुन चाहिँ अप्सन राइट लाग्छ? तपाईँले फोन गरेर साथ दिन सक्नुहुन्छ। हामीलाई वाट्सएपमा टेक्स्ट गर्नुभएको थियो सञ्जित गुइडेलजीले, पालुङबाट अप्सन ए भन्नुभएको छ। एकदम धेरै धन्यवाद, जय सी भन्न चाहन्छु। र कोही श्रोता हुनुहुन्छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो
2: हेलो, जय मसी म्याम, जय मसी।
0: हजुर जय मसी, हजुर स्वागत छ। कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ?
2: मसी तपाईँहरूलाईबाट कृष्णजी बोलामी बोल्दछ होइन?
0: हजुर कृष्णजी, हजुर आरामै हुनुहुन्छ?
2: आराम छु म्याम, आराम छु। हजुरलाई के कस्तो छ?
0: हजुर म पनि एकदमै आरामै छु। अनि अहिले यो बजिरहेको कार्यक्रम सुन्दै हुनुहुन्छ?
2: सुनिरहेको छु म्याम, सुनिरहेको छु।
0: हजुर कुन चाहिँ अप्सन भन्न चाहनुहुन्छ?
2: म सी भन्न चाहन्छु।
0: हजुर सी भन्न चाहनुहुन्छ। एकदमै खुसी लाग्यो फोन गरेर साथ दिनुभयो, धेरै धेरै धन्यवाद। अहिले भने छुटौँ है त हजुर।
2: हस् म्याम, जय मसी।
0: हजुर जय मसी, उहाँ हुनुहुन्थ्यो कृष्णजी, हामीलाई फोन गरेर साथ दिनुभएको थियो सीता पाइलाबाट। र अप्सन सी आशिष तामाङ भनेर जानुभएको छ। तपाईँलाई चाहिँ कुन चाहिँ अप्सन राइट लाग्छ श्रोता? तपाईँले बताउन सक्नुहुन्छ। हाम्रो टेलिफोन नम्बर एकदम खुल्ला रहेको छ। कोही श्रोता आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो
3: हजुर नमस्ते। नमस्कार।
0: हजुर नमस्कार, हजुर स्वागत छ। कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ?
3: हजुर म अर्जुन थापा हो, कलमजीबाट।
0: हजुर अर्जुनजी, हजुर आरामै हुनुहुन्छ?
3: हजुर एकदम आराम कुशल छु। अनि हजुर खबर के छ?
0: हजुर मेरो पनि एकदमै ठिक छ। अनि कलङ्कीतिरको चहल पहल कतिको बढ़िरहेको छ?
3: हजुर बढ़िरहेको छ नि, अब क्रमशः यो भन्जाने कुरा पनि होइन, अब भए पनि अब मान्छेले अब चाडबाडहरू त मनाउनु परिहाल्छ, मनाउनु हुन्छ पनि।
0: हजुर कलङ्की त ठाउँ पनि त्यस्तै छ होइन, घर जाने बाटो कसैको केही अब मेन ठाउँ पनि पर्यो। हजुर जस त्यहाँबाट धेरैजनालाई विदाई गर्नुहुन्छ तपाईँहरूले, स्वागत पनि विदाई पनि।
3: खुसी लाग्छ, अब खुसीको खुसी भएको राम्रो नि होइन र?
0: हजुर हो नि हो नि। र अर्जुनजी रमाइला कुराकानीहरू भए, अनि आजको प्रश्नतिर लागौ हामी। अप्सन भन्नुपर्छ कि हजुर उत्तर बताउनुहुन्छ?
3: हजुर म अब म सी नम्बर भन्छु नि त।
0: हजुर सी भन्न चाहनुहुन्छ। एकदमै धेरै खुसी लाग्यो, धेरै धन्यवाद फोन गरेर साथ दिनुभयो। अहिले भने छुटौँ है त अर्जुनजी। हजुर जयमसी, उहाँ कलङ्कीबाट अर्जुन थापाजी र फोन गरेर साथ दिनुभएको थियो। अप्सन सी बताएर जानुभएको छ श्रोता। तपाईँलाई चाहिँ कुन चाहिँ अप्सन राइट लाग्छ तपाईँले बताउन सक्नुहुन्छ। हाम्रो टेलिफोन नम्बर एकदमै खुल्ला छ। कोही श्रोता आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
4: नमस्कार।
0: हजुर नमस्कार, हजुर स्वागत छ। कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ?
4: म सबिन तामाङ खोटाङबाट।
0: सबिनजी हजुर आरामै हुनुहुन्छ?
4: हजुर एकदम आराम कुशल। हजुरहरूलाई के कस्तो छ?
0: हजुर हामी पनि एकदमै ठिक छौँ। खोटाङतिरको हालखबर के छ हजुर?
4: हजुर एकदम ठिकठाक छ, घाम लागिरहेछ मजाले।
0: हजुर अनि आजको प्रश्न हजुरको लागि राख्नुपर्छ कि हजुर उत्तर बताउनुहुन्छ?
4: हजुर मैले अप्सन सी भने आशिष तामाङ भने म तामाङ भएको नाताले
0: हजुर तामाङले तामाङको सपोर्ट गर्नुभयो ठिक छ यो पनि राम्रो कुरा हो नि होइन सबिनजी एकदमै धेरै खुसी लाग्यो फोन गरेर साथ दिनुहुन्छ टाढा हुनुहुन्छ हामीलाई यति धेरै माया गर्नुहुन्छ अनि एकदमै धेरै खुसी लाग्छ धेरै धेरै धन्यवाद अहिले भने छुटौँ है त सबिनजी नमस्कार नमस्कार उहाँ हुनुहुन्छ खोटाङदेखि सबिनजी हामीलाई फोन गरेर साथ दिनुहुन्छ एकदमै खुसी लाग्छ धेरै धन्यवाद दिन चाहन्छु फेरि पनि कोही श्रोता हुनुहुन्छ आउनु समय उहाँलाई स्वागत गर्नेछौँ
5: हेलो हेलो हजुर नमस्ते नमस्कार
0: हजुर नमस्कार ऋषि रामज्यू हजुर आरामै हुनुहुन्छ
5: हजुर आराम कुशलै तपाईँहरूलाई
0: हजुर हामी पनि एकदमै ठिक छौँ अनि प्युठानतिरको हालखबर के छ हजुर
5: प्युठानतिरको त्यही हो अब रमाइलो भमाइलो दसैँको माहौल यस्तै छ
0: हजुर जोस रमाइलो भइरहेको छ धान पाकिरहेको छ होला फुल फुलिरहेको छ होला होइन प्युठानतिर
5: हजुर त्यस्तो छ अवस्था
0: हजुर र आजको प्रश्न राख्नुपर्छ कि हजुर अप्सन छान्नुहुन्छ हजुर
5: अप्सन सी भने
0: हजुर अप्सन सी भन्न चाहनुहुन्छ एकदमै धेरै खुसी लाग्यो धेरै धन्यवाद अहिले भने छुटौँ है त हजुर नमस्कार हजुर उहाँहरू चाहिँ प्युठानदेखि ऋषि रामज्यू हामीलाई फोन गरेर साथ दिनुभएको थियो अप्सन सी बताएर जानुभएको छ र कोही श्रोता हुनुहुन्छ आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ हेलो हेलो
6: हेलो दिदी नमस्कार
0: हजुर नमस्कार उमेश सी स्वागत छ हजुरलाई
6: धन्यवाद म उमेश रेग्मी विराटनगरबाट
0: हजुर एकदमै हामी चिन्छौँ हजुरलाई हजुर हामीसँग चिन्न मिल्ने चिन्न सक्ने खालको एउटा सम्बन्ध बनाउनु भएको छ कन्टिन्यू फोन गरिरहनुहुन्छ हामीलाई उत्साह दिइरहनुहुन्छ र हामी एकदमै ठिक छौँ म पनि एकदमै ठिक छु अनि विराटनगरतिरको हालखबर के छ हजुर
6: आज बिहानदेखि गर्मी छ घाम लागिरहेछ
0: ए हजुर हजुर घमाइलो रमाइलो रहेछ अनि आजको प्रश्न राख्नुपर्छ कि हजुर उत्तर बताउनुहुन्छ
6: पर्दैन अप्सन सी भन्छु
0: हजुर अप्सन सी भन्न चाहनुहुन्छ एकदमै धेरै धन्यवाद फोन गरेर साथ दिनुभयो छुटौँ है तपाईँलाई नमस्कार हजुर
6: ल भाइ
0: हजुर भाइ उहाँ हुनुहुन्थ्यो उमेश रेग्मी विराटनगरदेखि अप्सन सी बताएर जानुभएको छ र यसरी नै तपाईँहरूले पनि फोन कल गर्न सक्नुहुन्छ हाम्रो टेलिफोन नम्बर हाम्रो वाट्सएप नम्बर एकदमै खुल्ला रहेको छ यस समय एउटा गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु गीतपछि भने म आउने नै छु

0: हजुर, निकै नै आशिषमा गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। कोही श्रोता हुनुहुन्छ, आउनुहोस्, हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
1: हेलो,
0: हजुर दैमसी पम्फाजी, स्वागत छ हजुरलाई, आरामै हुनुहुन्छ? हजुर म एकदमै आरामै छु। हाम्रो पम्फाजी कस्तो हुनुहुन्छ? हजुर कुन ठाउँको यात्रा गर्दै हुनुहुन्छ? ए हजुर हजुर, हजुरको यात्रा एकदमै सफल रहोस्। यात्रा गर्दा गर्दै यात्रा सुरक्षित जानुहोला र एकदमै खुसी लाग्यो यात्रा गर्दा गर्दै फोन गरेर साथ दिनुभएको लागि। र कुन चाहिँ अप्सन भन्न चाहनुहुन्छ हजुर? हजुर बहुमतको कदर गर्नु पर्यो। हाम्रो पम्फाजी फेरि एकदमै साथीहरूलाई प्रेम गर्ने प्रेमिलो हुनुहुन्छ। पक्कै पनि उहाँले साथीलाई माया गर्ने भएको भएर साथीहरूले जे जे भन्नुभएको छ त्यहीतिर लाग्नुभयो र एकदमै खुसी लाग्यो यात्रा गर्दा गर्दै पनि सम्झिनु भएको लागि। धेरै धन्यवाद परमेश्वर, धेरै आशिष दिनुभएको। साइला भने छ है त हजुर? हजुर जयमसी, उहाँ हुनुहुन्थ्यो पम्फा रोकाज्यू, हामीलाई यात्रा गर्दै हुनुहुँदो रहेछ बाटोमा, भक्तपुर भन्न मिलेन अहिले, त्यो कारणले गर्दा अप्सन सी बताएर जानुभएको छ। श्रोता तपाईँलाई चाहिँ कुन चाहिँ अप्सन राइट लाग्छ, तपाईँले राइट आन्सर बताउन सक्नुहुन्छ। हाम्रो टेलिफोन नम्बर एकदमै खुला रहेको छ र फेसबुकमा कमेन्ट गर्नुभएको छ। सञ्जीतजीले अप्सन सी भन्नुभएको छ, सबिन तामाङज्यूले चाहिँ अप्सन सी भन्नुभएको छ, ऋषि राम पाण्डेज्यूले पनि अप्सन सी भन्नुभएको छ, अनि अर्जुन प्रधान र एडमनजीले पनि अप्सन सी भन्नुभएको छ। यहाँहरूलाई एकदमै धेरै धन्यवाद कमेन्टको लागि। र कोही श्रोता हुनुहुन्छ, आउनुहोस्, हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो
2: हेलो हजुर, जयमसी नमस्कार।
0: हजुर जयमसी, जीवनजी हजुरलाई स्वागत छ।
2: जीवन बर्दला विराटनगरबाट।
0: हजुर विराटनगरको हालखबर र तपाईँको हालखबर ठिक छ?
2: एकदम ठिकै छ
0: हजुर, एकदमै खुसी लाग्यो। अनि आजको प्रश्न राख्नुपर्छ कि उत्तर बताउनुहुन्छ?
2: प्रश्न राख्नु न, मैले सुनेको छैन।
0: हजुर प्रश्न यस प्रकार रहेको छ, सुजीले साइनो लगाउनु भयो अनन्त पारीसम्म, यो गीत कुन गायकले गाउनु भएको हो? अप्सन एमा हुनुहुन्छ प्रवीण मगर, बीमा हुनुहुन्छ सन्तोष शिरवा, सीमा हुनुहुन्छ आशिष तामाङ। हजुर आशिष तामाङ अप्सन सी भन्न चाहनुहुन्छ। एकदमै धेरै खुसी लाग्यो, धेरै धन्यवाद फोन गरेर साथ दिनुभयो। अहिले भने छुटौँ है त हजुर।
2: नमस्कार
0: हजुर, उहाँको जीवन बर्तौलाज्यू विराटनगरदेखि फोन गरेर साथ दिनुभएको थियो र अप्सन सी बताएर जानुभएको छ। यसरी नै तपाईँहरूले पनि फोन कल गर्न सक्नुहुन्छ र हाम्रो टेलिफोन नम्बर, वाट्सएप नम्बर, फेसबुक सबै तपाईँहरूको लागि एकदमै खुल्ला छ। तपाईँहरू आउनुहोस्, यो समय तपाईँहरूकै लागि हो भन्न चाहन्छु र तपाईँहरूले कमेन्ट पनि गर्न सक्नुहुन्छ र गीत संगीतबाट परमेश्वरको महिमा गर्न सकिन्छ भन्ने कुरालाई पनि म तपाईँहरूलाई उत्साह दिन चाहन्छु र यो समय एउटा गीतको साथ म तपाईँहरूलाई दिन चाहन्छु। गीतपछि भने म आउने नै छु।

0: हजुर निकै आशिषमय गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु र तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम सुर संगीत म ज्ञानु तपाईँहरूलाई साथ दिइरहेकी छु। कोही श्रोता आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो हजुर उत्तमजी, हजुरलाई पनि स्वागत छ। जयमसी हजुर आरामै हुनुहुन्छ? हजुर म पनि एकदमै आरामै छु। हजुर अनि माता तीर्थतिर हुनुहुन्छ कि उता धादिङतिर हुनुहुन्छ? हजुर ए हजुर काठमाडौँतिरै हुनुहुन्छ र आजको कार्यक्रम सुन्दै हुनुहुन्छ हजुर?
1: भर्खर भर्खरै सुनेको।
0: ए हजुर प्रश्न राख्नुपर्छ कि हजुर उत्तर बताउनुहुन्छ? हजुर प्रश्न यस प्रकार रहेको छ, यीशुजीले साइनो लगाउनु भयो अनन्त पारिसम्म भन्ने गीतको बोल रहेको छ र यो गीत कसले गाउनु भएको भन्ने आजको प्रश्न। अप्सन एमा प्रवीण मगर, बीमा सन्तोष शिर्वा, सीमा आशिष तामाङ हुनुहुन्छ। हजुर अप्सन सी भन्न चाहनुहुन्छ। एकदमै खुसी लाग्यो फोन गरेर साथ दिनुभयो, अहिले भने छुटौँ है त हजुर। जयमसी हजुर उहाँ हुनुहुन्थ्यो उत्तम शिवाकोटीज्यू, माता तीर्थबाट हामीलाई फोन गरेर साथ दिनुभएको थियो, अप्सन सी बताएर जानुभएको छ। फटाफट फोन गर्नुभयो भने एकदेखि दुईजना श्रोतासम्म हामी कुराकानी गर्नेछौ। लगभग समयले बिदा दिन लागिसकेको छ र कोही श्रोता आइसक्नु भएको छ, हामीसँग उहाँलाई स्वागत गर्नेछौ। हेलो हजुर कोही हुनुहुन्थ्यो तर उहाँ बाहिरिसक्नु भएको छ, फेरि पनि तपाईँ आउन सक्नुहुन्छ भन्दै थियो, कोही आइसक्नु भएको छ। आजको अन्तिम कलर उहाँ नै हुनुहुनेछ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
2: हेलो
0: हजुर जयमसी सावित्रीजी हजुर आरामै हुनुहुन्छ? स्वागत छ हजुरलाई। हजुर हामी एकदमै आरामै छौँ सबैजना, तपाईँहरूको प्रार्थनाको लागि हामी एकदमै धन्यवाद पनि दिन चाहन्छौ। अनि सावित्रीजी अनि आजको प्रश्न सुन्दै हुनुहुन्छ हजुर?
2: सुन्दैछु
0: तर ठ्याक्कै आन्सर यही हो भनेर चाहिँ अलिक गाह्रो भयो।
2: हजुर
0: त्यसैको लागि हामीले तीनवटा अप्सन दिएका छौँ, एउटा अप्सन हजुरले छानिदिनु भए पुग्छ, एकदमै इजी छ।
2: ल म पनि बहुमतमै जान्छु, सी नै भन्छु।
0: हजुर सी भन्न चाहनुहुन्छ, एकदमै धेरै धन्यवाद फोन गरेर साथ दिनुभयो र यसरी नै साथ दिँदै गर्नुहोला। छुटौँ हामी अहिलेलाई
2: अन्तिम भए पनि बल्ल बल्ल लाग्यो।
0: हजुर एकदमै धेरै धन्यवाद, ह्याप्पी इन्डिङ गरिदिनु भयो हजुरलाई एकदमै धेरै धन्यवाद, खुसी लाग्यो। जयमसी हजुर हजुर उहाँ हुनुहुन्थ्यो सावित्री खड्काज्यू, हामीलाई फोन गरेर साथ दिनुभएको थियो, मिड बानेश्वरबाट अप्सन सी बताएर जानुभएको छ। र अब भने म फोन कल लिने छैन, कार्यक्रमको अन्तमा आएका छौं। आजको प्रश्नतिर लाग्छु फेरि पनि म, यीशुजी साइनो लगायो अनन्त पारिसम्म भन्ने, यीशुजीले साइनो लगाउनु भयो भन्ने गीतको बोल रहेको थियो, यो गीत कसले गाउनु भएको भने हामीले आज गायकको नाम सोधेका थियौं। अप्सन एमा प्रवीण मगर, बीमा सन्तोष शिर्वा, सीमा श्रेष्ठ तामाङ हुनुहुन्छ र आजको राइट आन्सर भन्नुपर्दा चाहिँ अप्सन सी आशिष तामाङज्यूले यो गीत गाउनु भएको थियो। म्याक्सिमम श्रोताले चाहिँ अप्सन सी भन्नुभएको छ अनि हामी चाहिँ एकअर्कालाई एकदम साथ दिन्छौँ होइन, कतिपटक मेजोरिटीको पछि अथवा ग्रुपको पछि पनि हामी गइरहेका हुन्छौँ र सहभागिता सबभन्दा ठूलो कुरा हो। तपाईँहरूले यति मजाले सहभागिता जनाउनु भयो कार्यक्रमको सुरुदेखि अन्तसम्मै तपाईँहरूले फोन गरि नै रहनुभयो, एकदमै आशिषको कुरा हो। तपाईँहरूलाई पनि एकदमै धेरै धन्यवाद, परमेश्वर धेरै आशिष दिनुभएको होस्। फोन गर्ने बित्तिकै तपाईँहरू विनर भइसक्नुभयो भनेर जान्नुभयो हुन्छ, तर कतिवटा कुरा चाहिँ फिजिकल मात्रै नभइकन एउटा आत्मिकी कुरा पनि हुन्छ होइन। परमेश्वर तपाईँहरूलाई एकदमै आशिष दिनुभएको होस्, तपाईँहरूको समय व्यस्तता यात्रामा हुँदाहुँदै काम गर्दा गर्दै तपाईँहरूले होइन समय दिनुभएको लागि धेरै धन्यवाद। तपाईँहरूको लागि हामी प्रार्थना गर्नेछौँ र एकजनालाई मैले विनर बनाउनुपर्छ कार्यक्रमको नियम अनुसार, मैले गोला प्रथा गरिसकेकी छु र आजको विनर हुनुभएको छ कलङ्कीबाट फोन गरेर साथ दिनुहुने अर्जुन थापाज्यू, यहाँलाई एकदमै बधाई छ।
3: Congratulations.
0: कंग्रेचुलेसन भन्न चाहन्छु र तपाईँ कलङ्कीमा हुनुभएको कारणले गर्दा सकभर तपाईँ चाहिँ आफ्नो गिफ्ट ह्याम्पर कलेक्ट गर्नुहोला वरदान बुक्स एन्ड अडियो मिनिस्ट्री कुपन रोलबाट। यदि केही समस्या छ भने तपाईँले हामीलाई खबर गर्न सक्नुहुनेछ। सम्पूर्ण श्रोतालाई सुनेर कार्यक्रममा सहभागिता जनाएर मलाई साथ दिनुभएको लागि एकदमै धेरै धन्यवाद र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै कार्यक्रम सुर संगीतबाट म ज्ञानु बिदा हुन चाहन्छु। जयमसी नमस्कार। गुड न्यूज एफएमको प्रसारण सुन्दै गर्नुहोला।
1: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ वरदान बुक्स एण्ड अडियो मिनिस्ट्री कुपन्डोल।
3: यहाँ बाइबल भजन गीत र सेवकाईको लागि चाहिने विभिन्न प्रकारका पुस्तकहरू साथै प्रभु भोजको सम्पूर्ण सामानहरू पनि सुपथ मूल्यमा पाइन्छ।
1: अधिक जानकारीका लागि
3: मोबाइल 9841939980 9841939980।
1: वरदान बुक्स एण्ड अडियो मिनिस्ट्री कुपन्डोल।

0: गुड न्युज एफएम 105.1
1: ओए साथी हेर न यो क्या खतरा समाचार आइसक्यो
2: बाप रे
1: अब चाहिँ के हुने हो
3: खै खै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि
1: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
3: तिमीलाई थाहा थिएन
1: थाहा थिएन
3: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
1: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
3: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
0: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनौ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम
7: नयाँ आशा
8: रेडियो कार्यक्रम नयाँ आशा प्रत्येक दिन बेलुकी 7 बजेदेखि 7:30 सम्म सुन्न नभुल्नुहोला
9: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन तिमीलाई केही थाहा छ
10: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
9: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ
10: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न
9: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
10: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
9: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्छ नमस्कार उपप्रमुख
10: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौ बसौ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
9: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपारीको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
10: ए त्यो पारीको बाटो बन्दै छ त बनिहाल्छ नि किन हतार गर्नु भा हामी त बाटो बनाउनै भनेर त आएका हौ नि हतार नगरौँ न साथीहरू बन्छ रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू
11: बाटो बन्छ समयमै बन्छ म अरू के भनौँ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है
10: अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ
9: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौ न के भएको रहेछ
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौ शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौ
5: नेपाल सरकार विज्ञापन बोर्ड
12: तलाई मैले पृथ्वीको अन्तदेखि समातेर ल्याए र पृथ्वीको पल्लो छेउदेखि तलाई बोलाए मैले भने त मेरो दास होस् मैले तलाई छानेको छु र तलाई इन्कार गरेको छैन यसैले नडरा किनकि म तसित छु निरुत्साहित नहो किनकि म तेरा परमेश्वर हुँ म तलाई बलियो पार्नेछु म तलाई सहायता गर्नेछु मेरो धार्मिकताको दाहिने हातले म तलाई सम्हाल्नेछु तँदेखि रिसाउनेहरू सबै निश्चय नै लज्जित हुनेछन् र शर्ममा पर्नेछन् तेरो विरोध गर्नेहरू केही न केही गाउनेछन् र नष्ट हुनेछन् तेरो शत्रुहरूलाई तैले खोजे पनि उनीहरूलाई भेट्टाउने छैनस् तेरो विरोधमा युद्ध गर्नेहरू पनि बिल्कुल निरर्थक हुनेछन् र नष्ट हुनेछन् किनकि म परम प्रभु तेरा परमेश्वर हुँ म तेरो दाहिने हात समात्छु र तँलाई यसो भन्छु नडरा म तँलाई सहायता गर्नेछु यसैया 41 9 13 सम्म।
2: किन आँखा मिचेको मिचे गरेको
13: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
2: धेरै समय मोबाइल चलाइसी क्या
13: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
2: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
13: ए, त्यसो भए जोगिन के गर्ने त?
2: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
13: बुझे।
2: यसलाई 20-20-20 नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
14: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: गुड न्यूज एफएम 105.1।
16: अब प्रस्तुत छ कार्यक्रम रिफ्रेश। जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम ट्युन गरेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम रिफ्रेशमा आदरणीय श्रोता, कार्यक्रम रिफ्रेश लिएर म पुनः उपस्थित भइसकेकी छु र प्रत्येक हप्ता सोमबार 11 बजेदेखि 12 बजेसम्म हामी तपाईँलाई साथी दिँदै आइरहेको छौं। कार्यक्रम मार्फत हामी मिठा मिठा भजन गीत संगीतहरू त्यो पनि तपाईँको रोजाइमा सुनाउँदै आइरहेको थियौं भने आज चाहिँ हामी तपाईँसँग फोन कलमा कुराकानी गर्न अलिकति असमर्थ छौं। त्यसको लागि हामी शुरूआतमा नै तपाईँसँग क्षमा प्रार्थी पनि छौं। तर पनि फोनमा कुराकानी गरेर तपाईँको रोजाइमा रहेका गीत संगीतहरू आजको एपिसोडमा राख्न नसके पनि तपाईँको लागि भनेर एकदमै मिठा मिठा गीत संगीतहरूमा कार्यक्रम अवधिभर पनि राख्नेछु र अलिकति आशिषमय विषयहरूमा पनि म तपाईँलाई केही उत्साह दिन गइरहेको छु। श्रोता, हामीले बाइबलमा दोस्रो राजा 20 अध्यायको 1-11 पदमा हिजकियाको बिरामीको विषयमा पाउँदछौ। आज त्यही विषयमा त्यही सन्दर्भमा कार्यक्रम अवधिभर म तपाईँलाई एकदमै उत्साह दिन गइरहेको छु। यसकारण कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहोला। म आशा गर्दछु आजको एपिसोड, आजको श्रृंखलाबाट तपाईँले एउटा नयाँ उत्साह प्राप्त गर्न गइरहनु भएको छ र यो समयमा तपाईँ अवश्य पनि गीत संगीतहरूद्वारा मात्रै नभइकन आज प्रस्तुत गरिएका प्रस्तुतिहरूबाट पनि तपाईँ रिफ्रेश र आशिषित हुन गइरहनु भएको छ म विश्वास गर्दछु। सायद तपाईँ घरमा हुनुहुन्छ होला, गृहिणी हुनुहुन्छ होला, तपाईँ ड्राइभिङ गर्दै हुनुहुन्छ होला, यात्रा गर्दै हुनुहुन्छ होला, कार्यालयतिर हुनुहुन्छ होला, जहाँ हुनुभए तापनि कार्यक्रम मार्फत हामी तपाईँलाई साथ दिन गइरहेको छौं र यो समयमा एउटा गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु। म गीतपछि उपस्थित हुने नै छु।

यो निकै नै अर्थपूर्ण गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम रिफ्रेशमा तपाईँ हुनुहुन्छ र आदरणीय श्रोता, कहिलेकाहीँ हामीलाई शरीरमा आराम चाहिन्छ, कहिलेकाहीँ हाम्रो मन थाकेको हुन्छ अनि कहिलेकाहीँ चाहिँ हाम्रो आत्माले पनि एउटा नयाँ ताजगी खोजिरहेको हुन्छ। बाहिरबाट हामी मुस्कुराइरहेका हुन्छौँ भने आफ्नो जिम्मेवारी पूरा गरिरहेका पनि हुन्छौं, अरूसँग राम्ररी बोलिरहेका हुन्छौं, तर हाम्रो हृदयभित्र पनि अनेकौं प्रश्न, चिन्ता र पीड़ाहरू पनि लुकिरहेको हुन सक्छ। सायद आज तपाईँहरू कसैले स्वास्थ्यको विषयमा चिन्ता गरिरहनु भएको छ होला, कसैको परिवारमा समस्या होला होइन, कसैले आफ्नो भविष्यको बारेमा सोचेर मन भारी बनाइरहनु भएको होला, कसैले लामो समयदेखि परमेश्वरसँग प्रार्थना गरिरहनु भएको होला तर उत्तर नपाएको जस्तो महसुस पनि गरिरहनु भएको होला। तर आजको यो कार्यक्रममा चाहिँ म तपाईँहरूलाई एउटा कुरा सम्झाउन चाहन्छु, तपाईँको आँसु परमेश्वरको लागि अपरिचित छैन, तपाईँले व्यक्त गर्न नसक्नु भएको पीड़ा पनि उहाँबाट लुकेको छैन। आज हामी परमेश्वरको वचनबाट एकजना राजाको जीवनको घटना हेर्नेछौ। उहाँ राजा हुनुहुन्थ्यो, उहाँसँग अधिकार थियो, प्रतिष्ठा थियो, तर एउटा यस्तो समस्या आयो जहाँ उहाँको राजकीय पदले पनि उहाँलाई आफ्नो रोगबाट बचाउन सकेन। त्यो राजा चाहिँ हुनुहुन्थ्यो हिजकिया। दोस्रो राजा अध्याय 20 पहिलो पददेखि चाहिँ 8 पदसम्मको खण्डमा हामीले देख्छौ कि गम्भीर बिरामी अवस्थामा पुग्नु भएका राजा हिजकियाले परमेश्वरलाई प्रार्थना गर्नुभयो। परमेश्वरले उहाँको प्रार्थना सुन्नुभयो र उहाँको आँसु देख्नुभयो। कति सुन्दर कुरा हेर्नुहोस् त, होइन? हामीले अरूलाई आफ्नो पीड़ा बुझाउन नसकौंला, तर परमेश्वर सामु चाहिँ हामी आफ्नो हृदय खोल्न सक्छौ। र आजको कार्यक्रममा हामी यही विषयमा चाहिँ एकदमै मनन गर्नेछौ। हामी बिरामी हुँदा, कमजोर हुँदा, निराश हुँदा र आँसु बगाउँदा पनि परमेश्वर कहाँ कसरी जान सक्छौ भन्ने विषयमा हेर्नेछौ। त्यसैले जहाँ हुनुहुन्छ केही समयको लागि आफ्नो चिन्ताहरूलाई एकछिन बन्चाउनुहोस्, आफ्नो हृदयलाई पनि परमेश्वरको वचन सुन्न एकदमै तयार गर्नुहोस् र अवश्य पनि हामी तपाईँलाई साथ दिन गइरहेको छौ। र अब हामी चाहिँ बाइबलको दोस्रो राजा 20:1 पदलाई चाहिँ यहाँ हेर्नेछौ। यस पदमा चाहिँ हिजकिया बिरामी पर्नु भएको र उहाँको जीवनको अन्त्य नजिक आएको जस्तो सन्देश चाहिँ यसै अगमवक्ता मार्फत दिएको कुरा चाहिँ उल्लेख गरिएको छ। कल्पना गर्नुहोस् त, एकजना राजा जसको जिम्मेवारी एउटा राज्यको नेतृत्व गर्नु थियो, उहाँको मानिसहरू थिए, उहाँको दरबार थियो, उहाँको जीवनमा अनेकौं जिम्मेवारी थिए, तर अचानक उहाँले चाहिँ आफ्नो जीवनलाई नै चुनौती दिने खबर सुन्नुभयो। जीवनमा केही खबरहरू यस्तो हुन्छन् जसले हाम्रो सोचाइ, हाम्रो योजना र हाम्रो भावनाहरूलाई चाहिँ एकैछिनमा परिवर्तन गरिदिन्छन्। डाक्टरहरूले स्वास्थ्य सम्बन्धी गम्भीर कुरा बताउँदा, परिवारको कुनै सदस्य बिरामी हुँदा, लामो समयको प्रयासपछि पनि परिस्थिति नबदलिँदा वा हामीले सोचेको भविष्य अचानक अनिश्चित हुँदा मनमा कस्तो अवस्थाहरू आउँछ होला? हामी मध्ये कतिले यस्तो क्षणहरू अनुभव गरेको छौं? हामी मध्ये कतिले यस्तो क्षणहरू चाहिँ अनुभव गरेका छौं होला? त्यस्तो बेला हामीले आफूलाई बलियो देखाउने प्रयास गर्न सक्छौ, अरूलाई चिन्ता नहोस् भनेर आफ्नो पीड़ा लुकाउन सक्छौ, सबै कुरा ठिक छ भन्न सक्छौ। तर एकान्तमा पुगेपछि हाम्रो मनले सोध्न सक्छ कि प्रभु अब के हुन्छ। प्रिय श्रोता, हिजकियाको कथाले चाहिँ हामीलाई सिकाउने एउटा महत्वपूर्ण कुरा के हो भने विश्वास गर्ने मानिसको जीवनमा पनि कठिन समयहरू आउन सक्छ। विश्वास त भन्दैमा हामी कहिल्यै बिरामी हुँदैनौ भन्ने कुराहरू चाहिँ होइन, प्रार्थना गर्छौ भन्दैमा हाम्रो जीवनमा कुनै समस्या आउँदैन भन्ने पनि होइन। परमेश्वरसँगको सम्बन्धले हामीलाई समस्या रहित जीवनको ग्यारेन्टी दिँदैन, तर समस्याको बीचमा पनि उहाँतर्फ फर्किन सक्ने आशा दिन्छ। हामीले यो पनि सम्झनु पर्छ, बिरामी हुनु भनेको परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्न भन्ने प्रमाण चाहिँ होइन है। प्रार्थनाको उत्तर आउन ढिलो हुनु भनेको परमेश्वरले तपाईँलाई बिर्सनु भयो भन्ने कुराको प्रमाण पनि होइन। कहिलेकाहीँ हाम्रो मनले परिस्थितिलाई हेरेर निष्कर्ष निकाल्छ, तर परमेश्वरको वचनले हामीलाई उहाँमाथि भरोसा गर्न निम्तो दिन्छ। भजन संग्रहको पुस्तक 34:18 पदले भन्छ कि परमेश्वर टुटेको हृदय भएकाहरूको नजिक हुनुहुन्छ र दुखी आत्मा भएकाहरूलाई उद्धार गर्नुहुन्छ। कति सुन्दर प्रतिज्ञा! परमेश्वर केवल हाम्रो सफलताको समयमा मात्र नजिक हुनुहुन्न, हामी कमजोर हुँदा, रोइरहँदा र केही बुझ्न नसक्दा पनि उहाँतर्फ फर्किन सक्छौ। श्रोता, आज तपाईँ कुनै कठिन खबरको कारण दुखी हुनुहुन्छ भने आफ्नो मनलाई एक्लै नबोक्नुहोस्। विश्वासीको परिवारको सदस्य, साथी, पास्टर वा आवश्यक परे स्वास्थ्य कर्मीसँग पनि आफ्नो अवस्था पार्नुहोस्। परमेश्वरले हामीलाई प्रार्थना गर्न मात्र होइन एक अर्काको सहयोग लिन पनि दिनुभएको छ। र यही उत्साहसँगै अर्को गीत चाहिँ तपाईँको लागि म यो समय राख्न चाहन्छु र गीतपछि उपस्थित हुने नै छु।

निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु र हामी फेरि परमेश्वरको वचनमा नै फर्केर हेर्नेछौ। अब चाहिँ हामी दोस्रो राजा 20 अध्यायको 2 र 3 मा चाहिँ ध्यान दिनेछौ। जब हिजकियाले चाहिँ आफ्नो अवस्थाको सन्देश सुन्नुभयो, उहाँले आफ्नो अनुहार भित्तातिर फर्काउनुभयो र परमेश्वरलाई प्रार्थना गर्नुभयो। उहाँले परमेश्वर सामु आफ्नो जीवन सम्झनुभयो र उहाँ अत्यन्तै रुनुभयो। यो दृश्यलाई एकपटक आफ्नो मनमा चित्रण गर्नुहोस् त। एउटा कोठा छ, एकजना बिरामी राजा हुनुहुन्छ, उहाँको वरिपरि राजकीय वैभव होला, जिम्मेवारीहरू होलान्, तर त्यो क्षणमा उहाँ परमेश्वर सामु एकजना मानिसको रूपमा आफ्नो पीड़ा लिएर आउनुहुन्छ। उहाँले आफ्नो प्रार्थनालाई अरूलाई देखाउनु भएन, उहाँ परमेश्वर तर्फ फर्किनु भयो। प्रिय श्रोता, प्रार्थना भनेको सुन्दर शब्दहरूको प्रदर्शन मात्रै होइन, प्रार्थना भनेको परमेश्वरसँगको वास्तविक सम्बन्ध हो। कहिलेकाहीँ हामीलाई लाग्न सक्छ कि म कसरी प्रार्थना गरौं, मलाई त राम्रा शब्दहरू नै आउँदैनन्, म बाइबलका धेरै पदहरू पनि जान्दिन, म अरूले जस्तो प्रार्थना नै गर्न सक्दिन। तर प्रिय श्रोता, परमेश्वर कहाँ आउन तपाईँले ठूलो भाषण तयार गर्नु पर्दैन। तपाईँले भन्न सक्नुहुन्छ कि प्रभु म थाकेको छु, तपाईँले यो पनि भन्न सक्नुहुन्छ कि प्रभु मलाई डर लागेको छ, प्रभु म यो परिस्थितिलाई बुझ्न सकिरहेको छैन, अथवा तपाईँका आँखाबाट आँसु मात्र झर्न सक्छन्। कहिलेकाहीँ हाम्रो हृदयमा यति धेरै कुरा हुन्छन् कि शब्दहरू नै भेटिँदैनन्। रोमी 8:26 हाम्रो कमजोरीमा पवित्र आत्माले सहायता गर्नुहुने कुरा सम्झाउँछ। यसको अर्थ चाहिँ हाम्रो कमजोरीले हामीलाई परमेश्वरबाट टाढा राख्नु पर्दैन, हामी आफ्नो कमजोरी सहित उहाँ कहाँ आउन सक्छौ। हिजकियाले आफ्नो पीड़ा लुकाउनु भएन, उहाँले प्रार्थना गर्नुभयो र रुनुभयो। यहाँ एउटा प्रश्न छ, हामी दुखी हुँदा सबैभन्दा पहिले के गर्छौ? चिन्तामा डुब्छौ, मनभित्र कुरा खेलाइरहन्छौ, अरू मानिसको प्रतिक्रियाबाट मात्र आशा खोज्छौ कि केही समय परमेश्वर सामु बसेर आफ्नो हृदय खोल्छौ? यसको अर्थ हामीले कसैसँग कुरा गर्नु हुँदैन भन्ने चाहिँ होइन, यसको अर्थ हाम्रो पीड़ाको बीचमा परमेश्वरलाई पनि स्थान दिनुपर्छ भन्ने हो। श्रोता, तपाईँले लामो समयदेखि प्रार्थना गरिरहनु भएको छ भने आज फेरि प्रार्थना गर्नुहोस्। तपाईँले प्रार्थना गर्नै छोड्नु भएको छ भने पनि सानो प्रार्थनाबाट फेरि शुरू गर्नुहोस्। तपाईँले भन्न सक्नुहुन्छ, प्रभु म तपाईँ कहाँ फर्किएर आएको छु, मलाई सहायता गर्नुहोस्। प्रार्थना गर्दा हामीले आफ्नो इच्छा परमेश्वरलाई बताउन सक्छौ, हामी निको हुन प्रार्थना गर्न सक्छौ, हाम्रो परिवारको लागि प्रार्थना गर्न सक्छौ, सही निर्णयको लागि बुद्धि माग्न सक्छौ, साथै उत्तर पर्खँदै गर्दा पनि उहाँको मार्गदर्शन खोज्न सक्छौ। हिजकियाको प्रार्थनाले हामीलाई सम्झाउँछ परमेश्वर सामु आफ्नो हृदय खोल्नु कमजोरी होइन, त्यो विश्वासको अभिव्यक्ति पनि हुन सक्छ। र श्रोता, यो समयमा फेरि पनि अर्को एउटा मिठो गीत तपाईँको लागि म राख्न चाहन्छु।

निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु र हामी दोस्रो राजा 20:4-5 पदमा परमेश्वरले यसायालाई फेरि हिजकिया कहाँ जान भन्नुभएको र उहाँलाई यस्तो सन्देश दिनुभएको देख्छौ। परमेश्वरले चाहिँ हिजकियाको प्रार्थना सुन्नु भएको छ र उहाँको आँसु देख्नु भएको छ। परमेश्वरले भन्नुभयो कि मैले तिम्रो प्रार्थना सुनेको छु, मैले तिम्रा आँसु देखेको छु। आहा, कति गहिरो सान्त्वना दिने वचन। र श्रोता, संसारले तपाईँको बाहिरी रूप देख्न सक्छ, मानिसहरूले तपाईँको मुस्कान देख्न सक्छन्, तपाईँले कार्यालयमा आफ्नो जिम्मेवारी पूरा गरेको देख्न सक्छन्, तपाईँले परिवारको हेरचाह गरेको देख्न सक्छन्, तर तपाईँले एक्लै हुँदा बगाउनु भएको आँसु सबैलाई थाहा नहुन सक्छ। कहिले काहीँ त हामी आफैले पनि आफ्नो भावनाहरू बुझ्न सकिरहेका हुँदैनौ। किन मन भारी भएको छ, किन थकान महसुस भइरहेको छ, किन भविष्यको विषयमा डर लागिरहेको छ, हामीलाई स्पष्ट थाहा नहुन सक्छ। तर बाइबलले हामीलाई परमेश्वर हाम्रो प्रार्थना सुन्नुहुन्छ र हाम्रो आँसु देख्नुहुन्छ भनेर सम्झाउँछ। भजन संग्रहको पुस्तक 56:8 भजनकारले आफ्नो आँसुहरू परमेश्वरको सम्झनामा रहेको भाव व्यक्त

गर्छन्। यसले हामीलाई के सम्झाउँछ? हाम्रो दुःख परमेश्वरको लागि महत्वहीन छैन। तर यहाँ एउटा कुरा पनि स्पष्ट पारौं, परमेश्वरले हाम्रो प्रार्थना सुन्नुहुन्छ भन्नुको अर्थ हामीले मागेको हरेक कुरा ठिक त्यही समयमा र ठिक त्यही तरिकाले प्राप्त गर्छौ भन्ने चाहिँ होइन। हिजकियाको जीवनमा परमेश्वरले विशेष रूपमा 15 वर्ष थपिदिने प्रतिज्ञा गर्नुभयो। त्यो उहाँको जीवनको विशेष घटना थियो। आज हामीले यो कथाबाट परमेश्वरले सबै बिरामीलाई त्यही तरिकाले निको पार्नुहुन्छ वा सबैलाई उस्तै समय थप्नुहुन्छ भन्ने निष्कर्ष चाहिँ निकाल्नु हुँदैन। तर हामी विश्वासका साथ उहाँ सामु आउन सक्छौ, उहाँको सहायता माग्न सक्छौ र उत्तर पर्खँदा उहाँको उपस्थितिमा बल पाउन सक्छौ। सायद तपाईँले कसैको स्वास्थ्यको लागि महिनौदेखि प्रार्थना गरिरहनु भएको छ। सायद तपाईँको परिवारमा कोही गम्भीर बिरामी हुनुहुन्छ। सायद तपाईँ अझै उपचार गरिरहनु भएको छ। प्रिय श्रोता, प्रार्थना गरिरहनुहोस्। उपचार र स्वास्थ्य कर्मीको सल्लाहलाई पनि महत्व दिनुहोस्। आफ्नो मनमा आशा राख्नुहोस् र आफूलाई दोष नदिनुहोस्। कसैको रोग निको हुन ढिलो भयो भन्दैमा उसले पर्याप्त विश्वास गरेन भन्ने निष्कर्ष निकाल्नु उचित हुँदैन। हाम्रो विश्वासले हामीलाई परमेश्वर तर्फ फर्काउँछ। त्यसले अरूको पीड़ालाई दोष दिने अनुमति दिँदैन। आज म तपाईँलाई एउटा सानो आत्मिक अभ्यास गर्न निम्तो पनि दिन चाहन्छु। एकछिन शान्त भएर सोच्नुहोस्, तपाईँले परमेश्वरलाई भन्न चाहनु भएको तर अहिलेसम्म भन्न नसक्नु भएको कुरा के हो? के तपाईँको मनमा कुनै डर छ? के तपाईँले कसैलाई क्षमा गर्न संघर्ष गरिरहनु भएको छ? के तपाईँ आफ्नो परिवारको लागि चिन्तित हुनुहुन्छ? के तपाईँलाई आफ्नै जीवनमा नयाँ आशा चाहिएको छ? मनमा नै परमेश्वर सामु त्यो कुरा राख्नुहोस्। तपाईँको प्रार्थना ठूलो स्वरमा हुनु पर्दैन, त्यो लामो हुनु पर्दैन, तर इमानदार प्रार्थना चाहिँ हुनुपर्छ। किनकि हामी प्रार्थनामा आफ्नो शब्द मात्र होइन आफ्नो वास्तविक हृदय पनि परमेश्वर सामु राख्छौ। र यति भन्दै यो समयमा फेरि पनि अर्को एउटा मिठो गीत तपाईँको लागि म राख्न चाहन्छु।

यो निकै नै अर्थपूर्ण गीतपछि तपाईँलाई कार्यक्रम रिफ्रेशमा फेरि पनि स्वागत गर्न चाहन्छु। राजा हामी दोस्रो राजा 20:1-8 पदबाट परमेश्वरको वचनमा मनन गरिरहेका छौं। श्रोता, म आशा गर्दछु यस्तो अर्थपूर्ण सन्देश सँगसँगै मीठा मीठा भजन गीत संगीतहरूले तपाईँलाई एकदमै रिफ्रेस र आनन्दित बनाइरहेको छ। र अब हामी दोस्रो राजा 20:5-7 ध्यान दिउ। परमेश्वरले हिजकियालाई निको पार्ने प्रतिज्ञा गर्नुभयो। उहाँले उहाँको जीवनमा 15 वर्ष थपिदिने कुरा बताउनुभयो। त्यसपछि यसैयाले अंजीरको लेप लगाउने निर्देशन दिनुभयो र हिजकियाको चाहिँ स्वास्थ्यमा सुधार आयो। यस घटनामा हामी दुईवटा महत्वपूर्ण कुरा देख्छौ। पहिलो, परमेश्वरले हिजकियाको प्रार्थना सुन्नुभयो र उहाँलाई निको पार्ने प्रतिज्ञा गर्नुभयो। दोस्रो, यस घटनामा एउटा व्यवहारिक उपचारको माध्यम पनि प्रयोग गरिएको थियो, अंजीरको लेप। यसले हामीलाई एउटा महत्वपूर्ण शिक्षा दिन्छ। परमेश्वरमाथिको विश्वास र व्यवहारिक उपचारलाई एक अर्काको विरोधीको रूपमा हेर्न आवश्यक छैन। हामी परमेश्वरसँग निको पारिदिन प्रार्थना गर्न सक्छौ, साथसाथै योग्य स्वास्थ्य कर्मीको सल्लाह लिन, आवश्यक परीक्षण गराउन, औषधि प्रयोग गर्न र उपचारको योजना पालना गर्न सक्छौ। बिरामी पर्दा प्रार्थना गर्नुहोस् तर उपचार त्याग्नु हुँदैन। स्वास्थ्य सम्बन्धी समस्या हुँदा परमेश्वरको सहायता माग्नुहोस् तर आवश्यक चिकित्सा सहयोग लिन पनि पछि नहट्नुहोस्। श्रोता, आजको बाइबल खण्डको मुख्य उद्देश्य कुनै विशेष उपचार विधि सबैले प्रयोग गर्नुपर्छ भन्ने चाहिँ होइन। यसको मुख्य सन्देश भनेको हिजकियाको जीवनमा परमेश्वरको कृपा र उहाँको हस्तक्षेप कसरी रह्यो भन्ने कुरा चाहिँ महत्वपूर्ण हो। हामी सबैको जीवनमा परमेश्वरले काम गर्ने तरिका एउटै नहुन सक्छ। कहिलेकाहीँ हामीले प्रार्थना गरेको कुरामा छिट्टै परिवर्तन देख्न सक्छौ, कहिलेकाहीँ लामो समयसम्म प्रतीक्षा पनि गर्नुपर्छ। कहिलेकाहीँ कठिन परिस्थितिमा पनि हामीले धैर्य, बुद्धि र सहारा मागिरहनुपर्छ। याकुब 5:14-15 चाहिँ बिरामीको लागि प्रार्थना गर्ने विषयमा चर्चा गरिएको छ। यसले विश्वासी समुदायले बिरामीको हेरचाह गर्न, उनीहरूको लागि प्रार्थना गर्न र उनीहरूको साथमा रहनुपर्ने महत्व पनि सम्झाउँछ। त्यसैले तपाईँको नजिक कोही बिरामी हुनुहुन्छ भने केवल प्रार्थना गर्छु भनेर मात्रै नछोड्नुहोस्। सम्भव भयो उहाँलाई भेट्नुहोस्, आवश्यक सहयोग गर्नुहोस्, अस्पताल जान साथ दिनुहोस्, खानपानमा सहायता गर्नुहोस् वा उहाँको कुरा सुनिदिनुहोस्। कहिलेकाहीँ परमेश्वरको प्रेम अरू मानिसहरूको हात, शब्द र सेवा मार्फत पनि व्यक्त हुन्छ। राजाको सन्देश केवल म निको हुन्छु कि हुँदिन भन्ने प्रश्नमा सीमित छैन। यसले अर्को प्रश्न पनि सोध्छ, म कठिन समयमा परमेश्वरतर्फ कसरी फर्किन्छु र अरूको कठिन समयमा म कसरी उनीहरूको साथमा रहन्छु। श्रोता, परमेश्वरको कृपा खोज्ने मानिस बनौ अनि अरूलाई पनि कृपा देखाउने मानिस बनौ भन्दै अर्को एउटा मिठो गीत फेरि पनि तपाईँको लागि म राख्न चाहन्छु।

यो निकै नै अर्थपूर्ण गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु र हामी हिजोकियाको कथाबाट हेरिरहेको छौ। हामी एकदमै महत्वपूर्ण विषयहरूमा हेरिरहँदै गर्दाखेरि हिजोकियाको कथालाई पढ्दा हामीले कम्तीमा पनि धेरैवटा महत्वपूर्ण शिक्षाहरू पाउँछौ। पहिलो शिक्षा चाहिँ अवश्य पनि हामीले कठिन समयमा परमेश्वरतर्फ फर्किनुपर्छ भन्ने कुराहरू रहेको छ भने, अर्को शिक्षा चाहिँ आफ्नो भावना लुकाउनु पर्छ भन्ने छैन भन्ने विषयमा हामीले बुझ्दछौ भने, अर्को चाहिँ परमेश्वरले हाम्रो जीवनलाई महत्व दिनुहुन्छ भन्ने विषय पनि हामीले बुझ्दछौ। त्यस्तै गरिकन प्रतीक्षाको समयमा पनि परमेश्वरमाथि चाहिँ भरोसा राख्नुपर्छ भन्ने कुरालाई हामीले बुझ्दछौ। र यो समयमा अझै म केही कुराहरू कार्यक्रम मार्फत राख्न चाहन्छु। सायद आज तपाईँको अवस्थाहरू चाहिँ हिजोकियाको त्यस्तै कठिन छैन, तर तपाईँको मनमा पनि कुनै न कुनै बोझ हुन सक्छ। सायद तपाईँ अरूलाई उत्साह दिनुहुन्छ, तर आफैलाई उत्साह चाहिएको छ। सायद तपाईँ अरूको लागि प्रार्थना गर्नुहुन्छ, तर आज आफ्नै जीवनको लागि प्रार्थना गर्न शब्दहरू भेटिरहनु भएको छैन। सायद तपाईँ धेरै समयदेखि बलियो बन्ने प्रयास गर्दै हुनुहुन्छ, तर आज तपाईँलाई कसैले तपाईँ पनि आराम गर्न सक्नुहुन्छ, तपाईँ पनि आफ्नो पीड़ा व्यक्त गर्न सक्नुहुन्छ भनिदिए हुन्थ्यो जस्तो लागिरहेको छ। श्रोता, आज परमेश्वरको वचनले हामीलाई उहाँतर्फ फर्किन निम्तो दिइरहेको छ। यसाया 41:10 परमेश्वरले नडराउन अनि उहाँ चाहिँ मानिससँग हुनुहुन्छ र उहाँले सहायता गर्नुहुन्छ भन्ने आश्वासन दिनुहुन्छ। यस पदलाई चाहिँ आफ्नो जीवनमा सम्झिनुहोस्। तपाईँले बोलेको सबै कुरा आज नै जान्नु पर्दैन, तपाईँले हरेक समस्याको समाधान अहिले नै पत्ता लगाउनु पर्दैन, तपाईँले सबैको अगाडि सधैँ बलियो देखिनु पर्दैन। तपाईँ आज परमेश्वरको सहायता माग्न सक्नुहुन्छ, आफ्नो जीवनमा आवश्यक सहयोग लिन सक्नुहुन्छ, एउटा सानो कदमबाट फेरि अघि बढ्न सक्नुहुन्छ। हिजोकियाको कथाले चाहिँ हामीलाई प्रार्थना गर्न प्रेरित गर्छ, यसले परमेश्वरको कृपाको महत्व सम्झाउँछ, यसले हाम्रो आशा कुनै एउटा परिस्थितिको परिणाममा मात्रै नरहोस् भन्ने कुरा पनि सिकाउँछ। र आज तपाईँको लागि चाहिँ हामी यही नै उत्साह कार्यक्रम मार्फत दिन चाहन्छौ भन्दै यो समयमा अर्को एउटा मिठो गीत तपाईँको लागि म फेरि पनि राख्न चाहन्छु।

निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। श्रोता, अब चाहिँ पनि हामी कार्यक्रम रिफ्रेसको अन्तिमतिर आइसकेको छौं र विदा माग्नु पर्ने बेला भइसकेको छ। र विदा माग्नु अघि म फेरि पनि तपाईँलाई सम्झाउन चाहन्छु, आफ्नो हृदयलाई परमेश्वर सामु खोल्नुहोस्, उहाँको वचन पढ्नुहोस्, आवश्यक पर्दा सहायता खोज्नुहोस् अनि तपाईँको जीवनमा परमेश्वरले दिनुभएको आशा र प्रेम अरूसँग पनि बाँड्नुहोस्। तपाईँहरूले आजको कार्यक्रम चाहिँ मन पराउनु भयो भन्ने म एकदमै आशा गर्दछु र तपाईँ आशिषित हुनुभएको छ भनेर म एकदम विश्वास पनि गर्दछु र यसरी नै प्रभुमा भरोसा गर्दै अगाडि बढ्नुहोस् भन्ने उत्साहसहित प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई पनि धन्यवाद दिँदै कार्यक्रम रिफ्रेसबाट यो समय म पुनः बिदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्युज एफएम 105.1।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: हेनरी बी इरिङ भन्नुहुन्छ, उहाँ येशु ख्रिस्ट हाम्रो प्रेमिलो पिताको सिद्ध उपहार हुनुहुन्छ।
8: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
9: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
8: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
10: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
11: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
1: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
8: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
12: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
13: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: यसुले भन्नुभयो, पश्चाताप गर, किनभने स्वर्गको राज्य नजिक आइपुगेको छ।
15: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
16: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
17: माउ, किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
16: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
17: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
16: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
17: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौ न हजुर।
13: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन।

सूचना सूचना सूचना एस्कुडियस एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोशल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्युज एफएम प्राली अनामनगर काठमाडौँ फोन नम्बर 01-4770-754 01-4770-754 र 01-5913-755 01-5913-755

0: गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम गुड न्यूज टॉक शो।
2: साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम बसिरहनुभएका सम्पूर्ण श्रोतालाई। कार्यक्रम टक शोमा आदरणीय श्रोता कार्यक्रम टक शो लिएर प्राविधिक मित्र सुजन म प्रम उपस्थित भइसकेका छौ र अब भने एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र तपाईँले पनि हामीलाई कार्यक्रम सुनेर साथ दिनुपर्ने हुन्छ र कार्यक्रम टक शोमा हामी विशेष गरिकन कहिलेकाहीँ प्रभुका जनहरूसँग कुराकानी गर्छौं त कहिलेकाहीँ हाम्रो जीवनमा नभई नहुने महत्वपूर्ण कुराहरू कार्यक्रममा पस्कने गर्छु राख्ने गर्छु र आज पनि यस्तै महत्वपूर्ण कुराहरू लिएर उपस्थित भइ नै सकेको छु र पहिलालाई भने कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

उन्तिसको एघारमा यसरी लेखेको छ, किनभने जुन योजनाहरू मैले तिमीहरूको निम्ति बनाएको छु ती म जान्दछु। परमप्रभु भन्नुहुन्छ ती तिमीहरूको उन्नतिको निम्ति हुन्, नोक्सानीको निम्ति होइनन्। तिमीहरूलाई आशा र भविष्य दिनलाई। र अझै पनि तपाईँ र म कति योजनाहरूमा अन्यलमा छौँ, यो गर्ने कि त्यो गर्ने, होइन? तर सबैभन्दा ठुलो कुरो चाहिँ जति पनि योजनाहरू हुन्छ नि, पहिले चाहिँ परमेश्वरको हातमै राख्नुपर्ने रहेछ। अनि मात्रै परमेश्वरले हाम्रो जीवनमा काम गर्नुहुन्छ पक्कै पनि। र त कति अर्थपूर्ण कुरा भनिएको छ, परमप्रभु भन्नुहुन्छ तिमीहरूको उन्नतिको निम्ति हुन्, नोक्सानीको निम्ति होइनन्। तिमीहरूलाई आशा र भविष्य दिनलाई, किनभने जुन योजनाहरू मैले तिमीहरूको निम्ति बनाएको छु ती म जान्दछु। जति पनि योजनाहरू छन्, हामी कतिचोटि यो योजना त्यो योजना भन्छौँ, तर परमेश्वरको योजना चाहिँ मेरो जीवनमा के हो भन्ने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हुन्छ। त्यही भएर त उहाँको आवाजहरू सुन्नुपर्दछ। कतिचोटि प्रभुका जनहरूले म पनि कतिचोटि उहाँको आवाजहरू सुन्ने कोसिस गर्दछु र उहाँको आवाज अनुसार नै हिँड्ने कोसिस गर्दछु, किनभने जहिले पनि परमेश्वरले हामीलाई कहिले हानि गर्नुहुन्न। हामी आफैले आफ्नै कारण हामी समस्यामा परिरहेका हुन्छौँ, होइन? अब तपाईँ र मलाई थाहा छ नि, हामी जानी जानी कहिले काहीँ ट्राफिक नियमहरू उल्लङ्घन गर्छौँ क्या। अनि जब ट्राफिक नियम उल्लङ्घन गरेपछि त के हुन्छ, फाइन पर्छ नि। अनि फाइन पनि पर्छौँ हामीले, अब ट्राफिक दाजुभाइले चिट पनि काट्नुहुन्छ, त्यो के रहेछ भन्दा त्यो त सजाय हो नि त। तर परमेश्वरले असल र खराब छुटाउने ज्ञान त दिनुभएको छ नि, अगाडि नै यो गर्नु हुँदैन भन्ने कुरा आउँछ क्या। तर पनि हामी जबरजस्ती गर्छौँ भने चाहिँ त्यसको परिणाम यस्तै हुन्छ। त्यो भएर तपाईँ र मैले जति पनि योजनाहरू बनाइरहेका छौँ, म यो गर्छु त्यो गर्छु भनेर कति सपनाहरू बुनिराख्नु भएको होला, कति योजनाहरू बनाइराख्नु भएको होला, ती योजनाहरू चाहिँ परमेश्वरको हातमा राख्नुपर्छ र भन्नुपर्छ, प्रभु म यो गर्दैछु, तपाईँ के भन्नुहुन्छ, तपाईँ मलाई अगुवाई गर्नुहुन्छ भनेर उहाँसँग सोध्नु पर्दछ। उहाँको आवाजलाई सुन्ने कोसिस गर्नुपर्दछ, किनकि उहाँको वचन स्पष्ट रूपले भन्दछ, मलाई पुकार म तिमीलाई जवाब दिनेछु र तिमीले नजानेका गहिरा गुप्त कुराहरू म तिमीलाई बताउनेछु। अनि यति धेरै माया गर्ने, यति धेरै हामीलाई वास्ता गर्ने परमेश्वरलाई कतिचोटि तपाईँ र म सोध्दैनौँ क्या, म यो गर्छु त्यो गर्छु, हामी आफ्नै तरिकाले चलिरहेका हुन्छौँ। जब आफ्नो तरिकाले चल्छौँ अनि जब हामी फसिसक्छौँ अनि मात्रै ओहो मैले प्रभुलाई सोधिन छु भनेर पछताउँछौँ। त्यस्तो नहोस्, किनकि प्रभु जिउँदो परमेश्वर हुनुहुन्छ र त उहाँले भन्नुहुन्छ, मलाई पुकार म तिमीलाई जवाब दिनेछु। बेला भने यो अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा

कमजोर तुल्याउँछ तर दयालु वचनले त्यसलाई हर्षित तुल्याउँछ। हितोपदेश 12:25 निकै नै महत्वपूर्ण कुरा छ। चिन्तित हृदयले मानिसलाई कमजोर तुल्याउँछ। तपाईँ र म कतिचोटि एकदमै चिन्ता लिन्छौँ क्या, नचाहिँदो बढी मात्रामा होइन। हामी मान्छे होलाउँ 40 केजीको तर हामी चिन्ता लिन्छौँ 80 केजीको। त्यो कुराले के गर्छ, हामी कमजोर हुन्छौँ। यस्तो रहेछ, सबै कुरा परमेश्वरमा समर्पित गर्ने मान्छेहरू त्यति चिन्तित हुँदैनन्, किनकि उहाँले भन्नुभएको छ स्पष्ट रूपले, कुनै पनि कुराको फिक्री नगर म तिम्रो वास्ता गर्नेछु भनेर पहिलो पत्रुस 5:7 उहाँले स्पष्ट रूपले भन्नुभएको छ। भने तपाईँ अझै यति धेरै चिन्ता लिन्छौ, यति धेरै फिक्री लिन्छौ एकदमै भोलिको बारेमा, क्या भोलि त कसैलाई थाहा नै छैन तर पनि हामी भोलिको बारेमा चिन्ता गर्छौँ। हेर्नुहोस् त, नेपालको चर्चित कलाकार एकजना शनिबारको दिन एक्सपायर हुनुभयो। उहाँले एउटा कलाकार मान्छे म भोलि सुटिङ गर्छु भनेर उहाँले भनिसक्नु भएको थियो। अलिकति केही सिनहरू बाँकी थियो अरे। म किन जोड्दैछु भने भोलि कसैलाई नै थाहा छैन, अनि उहाँले भन्नुभयो बाँकी चाहिँ भोलि गरौँला ल। उहाँलाई निश्चित थियो कि भोलि आउँछ भनेर, तर त्यो भोलि कहिले आएन। त्यो भएर जे गर्नु छ आजै गर्नुपर्ने रहेछ हामीहरूले, किनभने उहाँलाई त निश्चित थियो, उहाँका सबै साथी सङ्गीले पनि सम्झिरहेको थिए कि उहाँ आउँदै हुनुहुन्छ, तर उहाँले राति नै यो संसार छोडिसक्नु भएको थियो। म यो किन भन्दैछु भने भोलिको बारेमा हामी चिन्ता नगरौँ, भोलिको बारेमा हामी फिक्री नगरौँ। भोलिको बारेमा परमेश्वरलाई मात्रै थाहा छ, हामी कसैलाई केही थाहा छैन। तर हामी भोलिको बारेमा लिएर क्या चिन्ता एकदमै गरेको पाउँछौँ। तर परमेश्वरको वचनले स्पष्ट रूपले भन्दछ, चिन्तित हृदयले मानिसलाई कमजोर तुल्याउँछ तर दयालु वचनले त्यसलाई हर्षित तुल्याउँछ। हामी वचन सुन्ने मान्छे भन्नुपर्दछ, वचन अध्ययन गर्ने मानिस भन्नुपर्दछ, जसले तपाईँ र मलाई के गर्दछ, हर्षित तुल्याउँदछ। अब तपाईँ चिन्ता लिएर बस्ने कि हर्षित भएर बस्ने भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ। ठिक छ, भोलि परमेश्वरले फेरि अर्को दिन दिनु भने म परमेश्वरलाई धन्यवाद दिन्छु भन्नुपर्ने रहेछ होइन। यो कुरा एकदमै महत्वपूर्ण कुरा छ। भोलि कसैलाई कसैको बारेमा थाहा छैन, भोलि केवल थाहा छ त परमेश्वरलाई मात्रै थाहा छ। र हामी त के गर्न सक्छौँ र, जीवन र मृत्यु त उहाँकै हातमा छ। भोलि दिनुभयो भने हेरौँला, सास फेरौँला, अनि भोलिको दिन देख्न पाइएन भने के छ र, स्वर्गमै भेटौँला होइन त। यति नै रहेछ जीवन। र म तपाईँलाई किन उत्साहित गर्दैछु भने धेरै मित्रहरू देख्दछु म एकदमै कमजोर अनि एकदमै चिन्ता, परमेश्वरको वचनलाई हेर्नुपर्ने रहेछ। कुनै पनि कुराको फिक्री नगर, म तिम्रो वास्ता गर्नेछु। यति धेरै माया गर्ने प्रभुलाई कतिचोटि उहाँको प्रतिज्ञाहरू, उहाँले तपाईँ र मलाई गरेका प्रतिज्ञाहरू, बाचा बन्धनहरू हामी कतिचोटि बिर्सिन्छौँ, यसरी हामी कहिले पनि बिर्सनु हुँदैन। कहिलेकाहीँ परिस्थितिहरू नसोचेका परिस्थितिहरू आउँछन्, त्यसको सामना तपाईँ र मैले गर्नै पर्छ, लड्नुपर्छ, कतिचोटि उठ्नुपर्छ। र विजय चाहिँ परमेश्वरले हामीलाई दिनु नै हुन्छ, तर भरोसा मान्छेमाथि होइन, परमेश्वरमाथि राख्नुपर्छ। आज संसारमा सबैभन्दा दुःखी मानिस ती मानिसहरू हो जो मानिसमाथि भरोसा गर्छ, र संसारमा सबैभन्दा खुसी मानिस र ह्याप्पी मानिस त्यो जो परमेश्वरमाथि भरोसा गर्छ। र तपाईँ र म चाहिँ को माथि भरोसा गर्ने मानिसहरू हौ, मान्छेमाथि कि परमेश्वरमाथि? तर तपाईँ र म दिनदिनै परमेश्वरमाथि भरोसा गर्ने मानिस चाहिँ बन्नु आवश्यकता हो। र आजको आवश्यकता हो मैले यो तपाईँलाई बताइसकेँ, र परमेश्वर त्यो हृदय पनि हेर्न चाहनुहुन्छ जसको परमेश्वरप्रति त्रिषित हृदय छ। जस्तो सुकै परिस्थितिमा पनि उसले परमेश्वरलाई नै खोज्छ, परमेश्वरलाई नै दुःख बिसाउँछ। त्यो भएर त परमेश्वरको वचन स्पष्ट रूपले भन्दछ, हे सारा बोझले दबेका म कहाँ हो, म तिमीलाई विश्राम दिनेछु। त्यो भएर हाम्रो सारा बोझ उठाउने प्रतिज्ञा उहाँले गर्नुभएको छ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

तपाईँ सफा हुनुहुन्छ भने सबै कुरा सफा हुन्छ। तपाईँ अलिकति अरूको उन्नति प्रगति चाहनुहुन्न भने तपाईँको पनि उन्नति प्रगति कहिले पनि हुँदैन। हामी अरूको उन्नति प्रगति चाहन्छौँ भने हाम्रो पनि उन्नति प्रगति हुन्छ। हामी डाढे स्वभावको अरूको उन्नति प्रगति देखि नसहने प्रकारको मानिस कहिले पनि हुनुहुँदैन, होइन? यो कतिचोटि देख्न सक्छौँ हामी त्यस्तो प्रकारका मानिसहरू, जब कसैको उन्नति प्रगति देख्दाखेरि उनीहरूको अनुहारै चेन्ज हुने, उनीहरूको सबै कुराहरू चेन्ज हुने हामी देख्न सक्छौँ। त्यो प्रकारको मानिस हामी कहिले पनि बन्नु हुँदैन। त्यो मानिस त्यस्तो मानिस हो जो अरूको सफलतामा पनि रमाउन सक्छ। त्यो प्रकारको मानिस तपाईँ र म बन्नुपर्दछ र तपाईँ छिट्टो माफी दिन सक्ने हुनुपर्दछ। तपाईँ सफा मानिस यस्तो मानिस हो जसले छिट्टो माफी दिन्छ, बदलाको भावना लिँदैन। पक, तैँले मलाई यस्तो भनिस्, तैँले मलाई यस्तो गरिस्, त्यो मेरो पनि दिन आउँछ। त्यो सफा मानिसले कहिले पनि रिसको भावना, बदलाको भावना लिँदैन। मिस्टेक भइहाल्यो, सरी, माफ गर, यसरी अघि बढ्नु पर्दछ। यो कुराले तपाईँ र मलाई सकारात्मक पनि बनाउँछ, होइन? सकारात्मक व्यक्ति बन्नुपर्दछ। जे कुरामा पनि नेगेटिभ, होइन, त्यस्तो प्रकारका मानिसहरू हामी कहिले पनि बन्नु हुँदैन। र अर्को महत्त्वपूर्ण कुरा, तपाईँ सधैँ सकेको मद्दत गर्न तयार हुनुहुन्छ। तपाईँ सफा मानिस हो भने अथवा सफा मनको मानिस हो भने सबैलाई तपाईँ सहायता गर्न सक्नुहुन्छ क्या, एकदमै। बरु कहिलेकाहीँ तपाईँलाई गाह्रो परौँ, होइन, आफै गाह्रो हुनुहुन्छ र पनि आफूभन्दा बढी गाह्रो भएको मान्छे हिँड्दै गरेको देख्नु भयो, लाउनुहोस्, म तपाईँलाई त्यहाँसम्म पुऱ्याइदिन्छु भन्छ क्या त्यो सफा हृदय भएको मानिसले अथवा सफा मन भएको मानिसले। उसलाई जसरी पनि मानिसलाई सहायता गर्नुपर्छ, सफा मन भएको मान्छेलाई, त्यो सानो होस् या ठुलो होस्, जसरी पनि उसले हेल्प गर्नु नै पर्छ। एक दिनको कुरा हो, भर्खरै एक हप्ता भयो होला, यस्तो परिस्थिति भयो, जस्तो म मेरो बच्चालाई लिएर चाहिँ स्कुल पुर्याउन लागिरहेको अवस्था थियो, अनि बाबु पनि बिरामी थियो, अनि उसलाई गाडी चढ्न अनि टेम्पो चढ्न मन पर्दैन थियो, अनि मेरो स्कुटी पनि त्यतिखेरै बिग्रियो। अब कम्तीमा पनि 15 मिनट जति स्कुल पुर्याउन लाग्थ्यो, अनि के गर्ने भन्दाखेरि एकजना मानिस ठ्याक्क त्यहाँ अगाडि आएर रोकिनु भयो। मैले भने छोरालाई तिमी गाडीमा जाऊ, मैले भने तिमी पठाउमा जाऊ, होइन भन्नुभयो बाबुले। अनि त्यसपछि ठ्याक्क अगाडि एउटा स्कुटी रोक्यो क्या, अनि स्कुटीले हजुर पठाऊ हो भनेर मैले भने होइन, तर म तपाईँलाई हेल्प गर्न सक्छु भन्नुभयो उहाँले। हुन्छ नि त मेरो बाबुलाई त्यहाँसम्म लगेर छोडिदिनुहोस् न भने, अनि हुन्छ धन्यवाद भने मैले उहाँलाई, उहाँले लगिदिनु भयो। त्यहाँदेखि त

सफा मन उहाँले निस्वार्थ रूपमा होइन त्यो परिस्थिति बुझे जस्तै लाग्यो मलाई. गाह्रो अवस्था थियो, छोरालाई ज्वरो आइरहेको अवस्था थियो, अब टेम्पोमा पनि नजाने, गाडीमा पनि नजाने, पठाउ पनि पाएको अवस्था थिएन. तर अचानक आएर उहाँ त्यहाँ रोकिनुभयो र मेरो बाबुलाई लगेर स्कुलसम्म छोडिदिनु भयो. मैले भन्न खोजेको कुरा, त्यति सफा मानिसहरू पनि भेटिन्छन्, उनीहरूलाई पैसा दिन्छु भन्दा पनि लिनु भएन. उहाँले भन्न खोजेको कुरा के हो भने, तपाईँ र म सफा मनको मानिसले कतिचोटि त्यसरी मानिसलाई सहायता गर्न चाहन्छन्. कतिचोटि मैले पनि मानिसलाई सहायता गरेको छु क्या. कोही मानिस के आपत परेको कुद्दै कुद्दै गएको देखेर के तपाईँलाई गाह्रो परेको म लगिदिन सक्छु भनेर मैले पनि मानिसलाई हेल्प गरेको थिएँ नि त. त्यो भएर मैले धेरै मानिसलाई हेल्प गर्छु. त्यो भएर मलाई पनि त्यो मानिसले हेल्प गरेको जस्तो मलाई महसुस भयो. हामी जे रोप्छौँ त्यो त कटनी गर्छौँ नै. तपाईँ कसैको मन दुखाउन चाहनु हुँदैन. यदि तपाईँ सफा मनको मानिस हो भने नि तपाईँ कसैको मन र कसैलाई दुखाउन चाहनुहुन्न. कतिको त स्वभाव यस्तो हुन्छ, आज एउटालाई दुखायो भोलि अर्कोलाई दुखाउने, उसलाई केही मतलबै छैन. तर कति मानिसहरू यस्तो हुन्छन् कसैको मन नदुखाउने, बरु अरूलाई के गर्ने, सहायता गर्ने, होइन त्यो मन दुखेको मनलाई पनि सफा बनाइदिने स्वभावका मानिसहरू, सफा मन भएका मानिसहरू बन्नु आजको आवश्यक छ. अहिलेलाई भने यो अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा

निकै नै अर्थपूर्ण संगीतको साथ थियो गायिका सृष्टि सुनारको स्वरमा सजिएको गीत र यतिखेर मैले सफा मनको बारेमा केही महत्वपूर्ण कुराहरू राखिरहेको छु र अर्को महत्वपूर्ण कुरा भनेको तपाईँ अरूको मजाक कहिले पनि गर्नुहुन्न र सफा मनको मानिसले अरूको पछाडि कुरा काट्दैन। जस्तो तपाईँ र मेरो स्वभाव कस्तो हुन्छ भने हामी दुई चारजना भेला भयौँ भने कुनै मान्छे आएको छैन भने त्यसको कुरा काट्ने क्या, अथवा हामी तिनजना छौँ एकजना गयो भने त्यसको कुरा काट्ने, त्यस्तो प्रकारको सफा मन भएको मान्छेले कसैको बदनाम गर्दैन क्या, कसैको पछाडि उसको बदखाई पनि गर, उसको जुन बदखाई गर्छ नि उसको यस्तो उस्तो यो त यस्तो उसले कहिले पनि गर्दैन। ऊ के हो, सफा मनको मान्छे, कसैलाई दुखाउँदैन क्या, त्यो प्रकारको मान्छे तपाईँ र म बन्नु पर्दछ। र अर्को महत्वपूर्ण कुरा, तपाईँ सबैप्रति माया र सद्भाव राख्नुहुन्छ र तपाईँ र म सफा मनको मान्छे त्यो मान्छे हो सबैप्रति के गर्छु माया र सद्भाव राख्छ। ऊ यस्तो मान्छे होइन त्यसले मलाई दिएन अह त्यसले मलाई यस्तो गर्यो, ऊ कहिले पनि भन्दैन, उसले उसलाई दियोस् या नदियोस् उसले गर्ने माया उसले गर्ने आदर उसले गर्ने सद्भाव सधैँ नै रहिरहन्छ। सफा मन भएको मान्छे चाहिँ त्यो मान्छे हो र उसले तपाईँ रिस अथवा उसले बदलाको भावना कहिले पनि राख्दैन। सफा मन भएको मान्छेले बदलाको भावना कहिले पनि राख्दैन। तैँले मलाई यस्तो गरिस् म पनि तँलाई त्यस्तै गर्नेछु भनेर उसले कहिले पनि भन्दैन। ठिकै छ होइन, ओके ठिक छ, केही छैन, त्यो हो क्या सफा मन भएको मान्छे। र अर्को सधैँ सकारात्मक रहन्छ, नेगेटिभ होइन पोजिटिभ, सकारात्मक रहने क्या, राम्रो भए पनि ठिकै छ नराम्रो भए पनि ठिकै छ होइन, त्यो प्रकारको सफा मन भएको मानिस तपाईँ र म बन्नु आवश्यक छ अथवा आजको आवश्यकता छ। त्यो मन परमेश्वरको पनि थियो र तपाईँ र ममा पनि हुनुपर्छ। परमेश्वरको मन कति सफा थियो है, उहाँले कसैलाई घृणा पनि गर्नु भएन, कुष्ठरोग लागेको मानिसहरूलाई उहाँले छुनुभयो, उहाँलाई मार्नेहरूलाई उहाँले बदला पनि लिनु भएन, पक् म तँलाई बदला लिनेछु पनि भन्नु भएन होइन, बरु मानिसहरूलाई यति धेरै सहायता गर्नुभयो, रुनेहरूसँग सँगसँगै रुनुभयो, हाँस्नेहरूसँग सँगसँगै हाँस्नुभयो, बच्चाहरूलाई एकदमै प्रेम गर्नुभयो, सबैलाई उहाँले सम्हाल्नुभयो क्या। उहाँको सेवकाईमा भेदभाव भन्ने कुरा पनि देखेन, उहाँले सबैलाई के गर्नुभयो समान व्यवहार गर्नुभयो। त्यो सफा मन उहाँमा यति सफा मन थियो नि, ती सफा मनको परिणाम हो आज तपाईँ र म। हाम्रो पिता हाम्रो बुबा त त्यति सफा मनको हुनुहुन्थ्यो भने तपाईँ र म अथवा तपाईँ र मेरो मन कस्तो छ नि, उहाँको जस्तो सफा मन छ कि? हामी देख्न सक्छौँ धेरै प्रभुका चेलाहरूमा खराब मन पनि थियो, जसले उहाँले यति धेरै प्रेम गर्नुभयो ती मानिसहरूले नै उहाँलाई के गरे, पकार दिए, बेचिदिए, चिन्दिन भनिदिए, कयौँ चोटि उहाँसँगै हिँडेका मानिसहरूले पनि म त चिन्दिन नि उहाँलाई भनेर भनेको कयौँ घटनाहरू छ। हामी पनि त्यस्तै खराब मन भएका व्यक्ति छौँ कि, जसले उहाँलाई सँगै हिँडायो सँगै खुवायो त्यही मानिसले चिन्दिन भन्छ, कयौँ त्यस्ता घटनाहरू छन्। तपाईँ र म त्यस्तो स्वार्थी कहिले पनि हुनुहुँदैन। समय र परिस्थिति आउँछ, समय र परिस्थितिले तपाईँ र मलाई स्वार्थी नबनाओस् तर निस्वार्थ बनाओस्, निस्वार्थ बनाओस्। मसँग भएन भने पनि म दिने मान्छे बन्नुपर्छ नि होइन र? हामी कतिचोटि भन्छौँ मसँग छैन र के दिनु, जे छ त्यही दिनु, सफा मनको अथवा प्रभुको लक्षणहरू हुन्, ती लक्षणहरू त तपाईँ र मैले पनि पछ्याउनु पर्छ नि होइन र? तपाईँ र म कोसिस गरौँ त
तपाईँ र म एउटा सफा मन भएको व्यक्ति आजको आवश्यकता हो र सफा मन भएको व्यक्तिलाई परमेश्वरले मन पनि बनाउनुहुन्छ नि। आज हामी कैयौंचोटि देख्छौं क्या, मैले एकजना मानिसलाई देखिरहेको थिएँ र उहाँले भन्दै हुनुहुन्थ्यो, उहाँ बाइकमा आउँदै हुनुहुँदो रहेछ, उहाँसँग पैसा रहेन रहेछ, अचानक उहाँलाई पनि थाहा रहेन रहेछ कि बाइकको पेट्रोल सिद्धिएछ। अनि उहाँले त्यहाँ भन्दै हुनुहुन्थ्यो मलाई, हजुर कसैले मलाई हेल्प गर्नु न, 1-2 सय रुपियाँ मेरो हेर्नु न, आउँदा आउँदै मेरो बाइकको पेट्रोल सिद्धियो। कतिले त छैन पैसा भने, कतिले त्यहाँ एकजना व्यक्ति निस्किनु भयो, के भयो हजुरलाई, हेर्नु न मेरो पेट्रोल सिद्धियो, मैले आज पर्सै नबोकी आएछु, म त आपतमा परे भन्दा ए ठिकै छ लानुहोस् भनेर उहाँले 200 होइन क्या 500 रुपियाँ दिनुभयो। अनि हजुरको एड्रेस दिनुहोस् ल, म पठाइदिएँ, होइन पठाइदिन पर्दैन। उहाँले त्यो अप्ठ्यारोमा परेका मानिसलाई त्यसरी हेल्प गर्नुभयो क्या, म अचम्म लाग्यो र मैले पनि एउटा राम्रो पाठ सिकेँ, कति असल मान्छे है, आपत परेको बेला मानिसलाई सेवा गर्न पाउनु जस्तो ठुलो कुरो के हो र त्यो मानिसले अब कहाँ बिर्सिन्छ र उसले लगाएको गुण होइन। उसले पनि कुनै पनि बेला त्यस्तरी मान्छे आपत परेको बेला उसले पनि के गर्छ, हेल्प गर्छ नि होइन र। तपाईँ र म पनि एकअर्कालाई हेल्प गर्ने बन्नु आजको आवश्यकता हो र यो कुरा परमेश्वरले पनि त सिकाउनु भएको छ नि होइन र। तपाईँ र मेरो साथमा बलिदान हुनु भन्दा ठुलो कुरो के हुन सक्थ्यो र। तपाईँ र मैले सहनुपर्ने ठाउँमा उहाँले सही दिनुभयो, त्योभन्दा ठुलो कुरो के हुन सक्छ र। एउटा सफा मनको उदाहरण, सफा मनले जहिले पनि परमेश्वरको प्रतिनिधित्व गर्दछ। अहिलेलाई पनि यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

अर्थपूर्ण संगीत पछिबाट अब लगभग समयले मलाई विदा दिइसकेको छ र कार्यक्रममा मैले महत्वपूर्ण कुरा राखेको छु, सफा मन भएको व्यक्ति आजको आवश्यकता हो भन्दै, र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
2: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
2: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
2: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए
2: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: म बाहेक अरू कुनै देवता देवीहरू नमान्नु, आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनु, तिनीहरूको सामु ननिउरिनु, तिनीहरूको पूजा नगर्नु, परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थैमा नलिनु, किनकि उहाँको नाउँ व्यर्थैमा लिनेलाई परमप्रभुले निरअपराध ठहराउनुहुने छैन। सपात दिन विश्राम दिन पवित्र मान्नुपर्छ भनी याद राख्नु, आफ्नो बाबु र आमालाई आदर गर, हत्या नगर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु, आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनु, आफ्नो छिमेकीको घरको लालच नगर्नु, आफ्नो छिमेकीको स्वास्नीको लालच नगर्नु, आफ्नो छिमेकीको कमारो कमारी गोरु गदा वा त्यसको कुनै पनि थोकको लालच नगर्नु।
4: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
4: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
4: आहा हस् हस्, अनि हुलाकमा पो जानु?
2: हो नि हुलाकमा जाऊ न।
4: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ, देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
4: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भरपर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
4: ए सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
4: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
6: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-6-38, 98-5-11-25-6-38।
7: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
8: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
9: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
10: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
11: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
0: नेपाल सरकार विज्ञापन हो।
12: सुन्न न बजे कोता
13: सामान नभेटेर बेपत्ता।
12: होइन सामान चाहिँ के चारो ल्याएको?
13: ग्यास चुलो, राइस कुकर, पानी पताउने भाँडो।
12: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रो क्रिस इलेक्ट्रो वाल छँदै छ नि।
13: कहाँ छ यो?
12: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
14: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घरआइची आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
15: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
14: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236
15: र फोन नम्बर 01513010 छ। 01513010 छ।
14: ग्रेट इलेक्ट्रो वर्ल्ड कलंकी खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
13: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ह्याक्कै पारेर

0: अमित थापा, तपाईँले सुन्दै हुनुहुन्छ गुडनिस एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम टी ब्रेक। साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम टी ब्रेकमा। आदरणीय श्रोता, कार्यक्रम टी ब्रेक लिएर प्राविधिक मित्र सुजनजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता सोमबार हामी 1 बजेदेखि 2 बजेसम्म तपाईँलाई साथ दिँदै आइरहेको छौं र कार्यक्रम मार्फत हामी भजन गीत संगीतहरूको साथ दिन्छौं र वचनहरूबाट तपाईँलाई उत्साहका कुराहरू पनि दिँदै आइरहेको छौं। र आज पनि हामी कुराकानीहरूलाई अगाडि बढ़ाउनु भन्दा पहिला एउटा गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु। म गीतपछि उपस्थित हुने नै छु।

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं। कार्यक्रम टी ब्रेकमा हुनुहुन्छ र श्रोता, हामी वचनहरूबाट तपाईँलाई उत्साह दिँदै आइरहेको छौं र सँगसँगै मिठा मिठा गीत संगीतहरू पनि तपाईँको निम्ति हामी राख्छौं र परमेश्वरको वचनको त्रिसना गर्नुहोस् भन्ने शीर्षकबाट केही कुरा राख्न गइरहेको छु। भजन संग्रहको पुस्तक 119 अध्यायको 97 पदले भन्दछ, आहा तपाईँको व्यवस्थालाई म कति प्रेम गर्दछु, दिनभरि मेरो ध्यान यसैमा रहिरहन्छ। तपाईँले तीन तरिकाले चाहिँ परमेश्वरको वचनको त्रिसना गर्न सक्नुहुन्छ। पहिलो भनेको चाहिँ वचनमा शोध अनुसन्धान गरेर, यसको लागि तपाईँले वचनको बारेमा आफ्नो विचारहरू टिपोट गर्नुपर्दछ। यसको लागि सही प्रश्न पनि गर्नुपर्दछ, जस्तै को, कसले, के, कहिले, कहाँ, किन, कसरी। अर्को शब्दमा तपाईँको बाइबल अध्ययनले तपाईँलाई अन्तर्दृष्टि दिनुपर्दछ, जानकारी मात्र होइन। दोस्रो कुरा भनेको चाहिँ यसलाई कण्ठ गरेर, तपाईँले सोच्न सक्नुहुनेछ कि तपाईँको स्मरण शक्ति कमजोर छ, तर तपाईँले पहिले नै लाखौं विचार र तथ्याङ्कहरू याद गर्नुभएको छ। सत्य के हो भने हामी आफ्नो लागि साँच्चै महत्वपूर्ण कुरा सम्झन्छौं, अनि धर्मशास्त्र कण्ठ गर्नुको धेरैवटा फाइदाहरू छन्। यसले तपाईँलाई परीक्षाको सामना गर्न, उत्तम निर्णयहरू गर्न, तनाव कम गर्न, तपाईँको विश्वास निर्माण गर्न, तपाईँको सोच फराकिलो बनाउन, अनि अरूहरूलाई तपाईँको विश्वास बताउन सक्षम तुल्याउनेछ। तपाईँको स्मरण शक्ति मांसपेशी जस्तै छ, जति बढ़ी तपाईँले यसलाई प्रयोग गर्नुहुन्छ यो त्यति नै बलियो हुन्छ। तपाईँलाई सहायता गर्ने एउटा पद लेखेर शुरू गर्नुहोस् र त्यसलाई एउटा सानो कार्डमा टिपेर आफूसँगै बोक्नुहोस्। काम गर्दा, व्यायाम गर्दा, पर्खन्दा, सुत्नु अघि यसलाई स्वर निकालेर पाठ गर्नुहोस्। धर्मशास्त्र कण्ठ गर्ने कुञ्जी हो, दोहोराएर बारम्बार यसलाई हेर्नुहोस्। र तेस्रो कुरा भनेको चाहिँ यसको बारेमा चिन्तन मनन गरेर, परमेश्वरको वचनमा दैनिक चिन्तन मनन गर्नु जतिको अरू कुनै पनि आदतले तपाईँलाई आत्मिक तवरमा परिपक्व बन्न सहायता गर्दैन। त्यसरी चिन्तन मनन गर्दा तपाईँ शाब्दिक रूपमै उहाँकै रूप समान परिवर्तन हुनुहुन्छ। र परमेश्वरले दाऊदलाई मेरो हृदय अनुसारको मानिस भन्नुभयो। उनले कसरी त्यो सम्मान प्राप्त गरे? किनकि उनले परमेश्वरको वचनमा मनन गर्न मन पराउँथे। आहा तपाईँको व्यवस्थालाई म कति प्रेम गर्दछु, दिनभरि मेरो ध्यान यसैमा रहिरहन्छ। जब तपाईँ परमेश्वरको वचनको तीर्सना गर्नुहुन्छ तब तपाईँले सफल ईसाई जीवन जिउने कुञ्जी प्राप्त गर्नुहुनेछ।

तपाईँको निम्ति राख्यौं र परमेश्वरको वचनको तृष्णा गर्नुहोस् भन्ने शीर्षकमा नै छौं हामी। योना 13 अध्यायको 17 पदले भन्दछ, यदि तिमीहरूले यी कुरा जान्यौ र ती पालन गर्यो भने तिमीहरू धन्य हुनेछौ। र पढ्ने अनि ग्रहण गर्ने, शोध अनुसन्धान गर्ने, कण्ठ गर्ने र परमेश्वरको वचनमा मनन गर्ने काम चाहिँ महत्वपूर्ण छन्। तर हामीले यसप्रति प्रत्युत्तर चाहिँ जनाउनुपर्छ र वचन पालन गर्नेहरू चाहिँ बन्नुपर्छ, किनभने याकुब 1:22 पनि त्यही भन्दछ, वचन पालन गर्नेहरू हौ। यो सबैभन्दा कठिन कदम हो, किनभने यसमा शैतानले तपाईँसँग युद्ध गर्नेछ। तपाईँ चर्चको अर्को बैठकमा जान यति धेरै व्यस्त हुन सक्नुहुन्छ कि तपाईँले अघिल्लो पटक सिकेको कुरा लागू गर्ने बिर्सन सक्नुहुन्छ। यसोले भन्नुभयो, मेरा यी वचन सुन्ने र पालन गर्ने हरेक त्यो बुद्धिमान मानिस जस्तो हो जसले आफ्नो घर चट्टानमाथि बनायो। तपाईँले सत्य जान्नु भएकोले होइन, तर तपाईँले यसलाई पालन गर्नुभएको कारण परमेश्वरले तपाईँलाई आशिष दिनुहुन्छ। यदि तिमीहरूले यो कुरा जान्यौ र ती पालन गर्यो भने तिमीहरू धन्य हुनेछौ। हामी व्यक्तिगत रूपमा यी सत्यतालाई लागू गर्नबाट तर्किन चाहन्छौ, किनभने तिनलाई लागू गर्नु कठिन मात्रै होइन, कतिपय अवस्थाहरूमा चाहिँ यो अत्यन्तै पीड़ादायी पनि हुन्छ। यसोले भन्नुभयो, सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ, तर पहिला यसले तपाईंलाई असजिलो बनाउन सक्छ। परमेश्वरको वचनले हाम्रो भित्री मनसाय प्रकट गर्छ, हाम्रा कमजोरीहरू प्रकट गर्छ, हाम्रो पापलाई दोष्याउँछ अनि परिवर्तनको माग गर्दछ। यही कारण अरूसँग तपाईँको व्यक्तिगत अन्तर्दृष्टिको बारेमा छलफल गर्नु असल हुन्छ। हामीले अरू मानिसहरूलाई यस्तो सत्यता सिक्दछौ जुन हामीले आफै कहिले पनि सिक्ने थिएनौ। तिनीहरूले चाहिँ हामीलाई बुझ्न र हामीले पहिले छुटाएका कुरा पालन गर्न मदत गर्दछन्। तिनीहरूले हामीलाई जिम्मेवार बनाउँछन्। वचन पालन गर्नेहरू बन्ने सबैभन्दा उत्तम तरिकाहरूमध्ये एक चाहिँ कार्ययोजना चाहिँ लेख्नु हो। यो व्यक्तिगत हुनुपर्छ, तपाईँसँग सम्बन्धित हुनुपर्छ, व्यवहारिक हुनुपर्छ, तपाईँले गर्न सक्ने हुनुपर्छ, प्रमाणित गर्न सकिने हुनुपर्छ, मापदण्ड वा समय सीमा सहितको। र डीएल मुडीको शब्दमा, बाइबल हाम्रो ज्ञान बढ़ाउनको लागि होइन, तर हाम्रो जीवन परिवर्तन गर्नको लागि दिइएको हो।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र तपाईँलाई व्यक्तिगत रूपमा जुटाइदिनु हुने भन्ने शीर्षकमा केही कुराहरू तपाईँको लागि राख्न गरिरहेको छु। भजन संग्रहको पुस्तक 23 अध्यायको 5 पदले भन्दछ, तपाईँले मेरो सामु भोज तयार पार्नुहुन्छ। भजनकारले परम प्रभु मेरो गोठालो हुनुहुन्छ पद 1 भन्दा उनले परमेश्वरसँग आफ्नो अत्यन्त व्यक्तिगत सम्बन्ध थियो भन्ने कुरा चाहिँ जनाइरहेका थिए, जुन विशिष्ट प्रकारको थियो। परमेश्वरले हामी प्रत्येकलाई विशिष्ट व्यक्तित्व, वरदान, उद्देश्य र बोलावट दिनुभएको छ अनि उहाँ तपाईँसँग त्यस्तो सम्बन्ध स्थापित गर्न चाहनुहुन्छ जुन सम्बन्ध अरू कोहीसँग उहाँको सम्बन्ध भन्दा फरक छ। जसरी तपाईँका औंलाका छापहरू अद्वितीय छन् त्यसै गरी तपाईँसँग परमेश्वरको सम्बन्ध पनि अद्वितीय छ। त्यसकारण तपाईँले उहाँको आवाज कसरी सुन्ने भन्ने कुरा चाहिँ सिक्नु र उहाँ विशिष्ट रूपमा तपाईँसँग बोल्नुहुँदा त्यो कुरा बुझ्नु आवश्यक छ। भजनकारले यसो भन्छन्, तपाईँले मेरो सामु भोज तयार पार्नुहुन्छ। यसको बारेमा यसरी विचार गर्नुहोस्, जब तपाईँ रेस्टुरेन्टमा भोजनको लागि जानुहुन्छ, आफूलाई मनपर्ने खानाको लागि नाम टिपाएपछि तपाईँ आफूले मगाएको खाना तयार हुँदैछ भने ढुक्कसँग बस्नुहुन्छ, किनकि तपाईँको इच्छा अनुसारको खाना ल्याइनेछ भन्ने कुरा तपाईँलाई थाहा छ। के तपाईँ यो कुरा बुझ्दै हुनुहुन्छ? जस्तै तपाईँले परमेश्वरको वचन पढ्नुहुन्छ र प्रार्थनामा उहाँसँग समय बिताउनुहुन्छ, तब तपाईँको आत्मामा केही कुरा बल्न र ज्योति दिन शुरू गर्छ। यो परमेश्वरको संकेत हो जसले तपाईँलाई मार्ग निर्देशन गर्छ र तपाईँकै लागि परिस्थितिलाई तयारी गर्छ। पावल लेख्छन्, मेरा परमेश्वरले आफ्नो महिमाको सम्पत्ति अनुसार ख्रिस्ट येशूमा तिमीहरूका सबै खाँचो पूरा गरिदिनुहुनेछ। फिलिपी 4:19। र परमेश्वरले तपाईँको कतिवटा व्यक्तिगत आवश्यकतालाई पूरा गरिदिनुहुनेछ सबै, त्यसैले यति धेरै चिन्ता गर्न छोडिदिनुहोस् र उहाँमाथि भरोसा राख्नुहोस्।

साइकल इन्टरेक्सन र भर्खरै मात्र तपाईँ रेडियो ट्युन गर्दै हुनुहुन्छ भने गुड न्यूज एफएम 105 थोप्लो 1 मेगाहर्ज काठमाडौँबाट र 105 थोप्लो 6 मेगाहर्ज पोखराबाट सुन्दै हुनुहुन्छ। कार्यक्रम टी ब्रेकमा हुनुहुन्छ। यस्तै मिठा मिठा गीत संगीतहरू सँगसँगै परमेश्वरको वचनहरूबाट उत्साहका कुराहरू तपाईँको लागि राखिरहेको छु र मित्रताका इनामहरू भन्ने शीर्षकबाट केही कुराहरू म राख्न गइरहेको छु। हितोपदेश 18 अध्यायको 24 पदले भन्दछ, कुनै कुनै मित्र चाहिँ दाजुभाइ भन्दा नजिक टाँसिन्छन्। बाइबलले भन्दछ कुनै कुनै मित्र चाहिँ दाजुभाइ भन्दा नजिक टाँसिन्छन्। गीतकार तथा लेखिका ग्लोरिया केटरले भनेकी छिन् कि साँचो मित्रहरू तपाईँ के बन्दै हुनुहुन्छ भन्ने बारेमा चासो राख्छन्। उनीहरूले वर्तमान भन्दा पर समय हेर्छन् र एक पूर्ण व्यक्तिको रूपमा तपाईँको गहिरो वास्ता राख्दछन्। सोलोमन लेख्छन्, मित्र बनाउने व्यक्ति आफू पनि मित्रता पूर्ण हुनुपर्छ अनि यस्तो प्रकारको मित्रता निर्माण र कायम राख्न समय र ऊर्जा चाहिन्छ। यसको इनाम लगानी भन्दा निकै धेरै हुन्छ। साँचो मित्रहरूले तपाईँको कमजोर क्षणमा साथ दिन्छन्। एक भन्दा दुई असल हो किनकि त्यसको मित्रले त्यसलाई उठाउन सहायता गर्छ तर लोड्दा पनि उठाउने कोही साथी नहुने विचारा भनेर उपदेशक 4 अध्यायको 9 र 10 पदमा हामीले हेर्दछौं। दोस्रो कुरा भनेको दबाव हटाइदिन्छन्। तपाईँको परिवारले तपाईँलाई जति धेरै माया गरे पनि र सहायता गर्न चाहे पनि कहिलेकाहीँ उनीहरू अति नजिक हुने भएकोले यथार्थ परक हुन सक्दैनन्। यसकारण त्यस्तो अवस्थामा तपाईसँग सम्बन्धित नभएको कसैसँग आफ्नो कुरा खोल्न सजिलो हुन्छ। यस्तो समयमा बाइबलले भन्दछ मित्रबाट पाइने मिठास उसको साँचो सल्लाह हो र त्यस्तो कुरा भनेको तपाईंलाई हँसाउँछन्। कसैले भनेका छन् यदि तपाईँको अनुहारको छालामा चाउरी परेको छैन भने तपाईँले पर्याप्त मात्रामा हाँस्नु भएको छैन। डाक्टरले त असल हाँसोको मात्रै सिफारिश गर्छन् तर मित्रहरूले तपाईंलाई आफ्नो परिस्थितिमा हाँस्य पत्ता लगाउन मदत गर्छन् सामान्यतया किनभने उनीहरू त्यो परिस्थिति भएर गइसकेका हुन्छन्। ह्याजल सी लीले भने चाहिँ आफै माथि र एक अर्कासँग हाँस्दा उदेक लाग्दो एकताको भाव ल्याउँछ। चौथो कुरा भनेको तपाईँलाई उत्तरदायी बनाउन सक्छन्। कहिलेकाहीँ तपाईँले परमेश्वरको वचनको विरूद्धमा काम गरिरहनु भएको हुन्छ र आफैलाई छल्न सजिलो हुन्छ भन्ने कुरा याद गर्नुभएको छ। त्यस्तै समयमा मित्रबाट पाएको चोट चाहिँ पत्यार गर्न सकिने हुन्छ। त्यसैले चोट लागे पनि तपाईसँग इमान्दार हुने हदसम्म प्रेम गर्ने मित्रहरूको लागि परमेश्वरलाई धन्यवाद दिनुहोस्।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र मित्रताका इनामहरू शीर्षकमा नै छु म र भजन संग्रह 68 अध्यायको 6 पदले भन्दछ, एक्लो मानिसलाई परमेश्वरले परिवारमा बसाल्नुहुन्छ। भर्खरै मात्र सम्बन्ध विच्छेद भएकी एक महिला अर्को शहरमा गइन् जहाँ तिनले कसैलाई चिनेकी थिएनन्। जब अन्त्यमा तिनले कुनै एउटा चर्चमा जाने साहस बटुलिन्, तिनले यस्तो प्रार्थना गरिन्, हे परमेश्वर, मलाई त्यहाँ घुलमेल हुन सहायता गर्नुहोस्, मलाई मित्रहरू दिनुहोस्। बाइबलले भन्दछ हितोपदेश 18:24 पदमा, मित्र बनाउने व्यक्ति आफू पनि मित्रतापूर्ण हुनुपर्छ। त्यसकारण तिनले दुईजना महिलाहरूलाई आफू तिनीहरूसँग बस्न सक्छिन् कि भनी सोधिन् र अन्त्यमा तिनीहरू एकसाथ खाना खान गए। के थाहा भयो भने सबै तीनजना महिलाहरू एक्लै जिइरहेका थिए र एक्लो महसुस गरिरहेका थिए। त्यसैकारण तिनीहरूले एक बाइबल अध्ययन समूह शुरू गरे र त्यसलाई चाहिँ गर्ल्स नामाकरण गरे, जसको अर्थ चाहिँ जसको फुल फर्म रहेको छ गड्स अमेजिङ लभ सस्टेन्स, अर्थात परमेश्वरको अचम्मको प्रेमले सम्हाल्छ भन्ने हुन्छ। बाइबल शिक्षक तथा लेखक रुथ सेन्टरले भनेकी छिन्, जब तपाईँ आत्मामा साँच्चै जोडिनुभयो तपाईँले एक अर्काको भलाइको लागि काम गर्नुहुन्छ। अनि वर्षौंपछि यो सानो परिवार बलियो हुँदै गएको छ। आफ्नो उतार चढ़ाव आपसमा बाँडचोड गर्दै, प्रार्थना गर्दै र एक अर्काको वास्ता गर्दै, थॉमस ब्ल्याकवी नामक लेखक तथा वक्ताले यसो टिप्पणी गरेका छन्, परमेश्वरले दिनुहुने असल कुराहरूमध्ये एक चाहिँ असल मित्रहरू हुन्। यो हामीलाई प्रोत्साहन, सहायता, सल्लाह र साथ दिने उहाँको एक तरिका हो। मित्रहरू बिना पावलले आफ्नो त्यति धेरै कष्ट र सतावटलाई शारीरिक रूपमा पार लगाउन सक्ने थिएनन्। यो दुःखलाग्दो कुरा हो कि परमेश्वरको मानिसहरूले मित्रता निर्माण गर्न समय लगानी गर्दैनन्, यतिकै सेवा कार्यमा होमिन्छन्। कुनै अचम्म मान्नु पर्दैन कि उनीहरू प्राय थकित हुन पुग्छन् वा निराश वा तितो भएर घर फर्किआउँछन्, किनकि उनीहरूको सेवा कार्यमा चाहिने सहायता वा प्रोत्साहन उनीहरूले पाएनन्। उहाँले प्रोत्साहन दिने र समर्थन गर्ने मानिसहरू बनाउनु भएको निम्ति परमेश्वरलाई धन्यवाद दिनुहोस्। तपाईँ अहिले कसको मित्र हुनुहुन्छ? बलियो बनाउन र सँगसँगै हिँड्न परमेश्वरले कसलाई तपाईँको हृदयमा राखिदिनु भएको छ? तपाईँ उनको विश्वासयोग्य मित्र हुन सक्नु भएको होस् भने परमेश्वरसँग सहायता माग्नुहोस् ताकि उहाँले तपाईँको संयुक्त प्रयत्नद्वारा जे गर्नुहुन्छ त्यसमा तपाईँहरूले सँगसँगै आनन्द मनाउन सक्नु भएको होस्।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र प्रसिद्धि होइन विश्वास योग्यता भन्ने शीर्षकमा केही कुरा राख्न गइरहेको छु। कलश तीनको सत्र पदले भन्दछ, कुरा वा काममा जेसुकै गर प्रभु यीशुको नाउँमा धन्यवाद चढाउँदै गर। परमेश्वरको र अरूहरूको सेवा गर्ने सन्दर्भमा तपाईँको हृदयलाई महान बन्ने प्रयास गर्नुको सट्टा विश्वासयोग्य बन्नमा लगाउनुहोस्। बाइबलले भन्दछ पदोन्नति परमेश्वरबाट आउँदछ, त्यसैले आफैलाई महान बनाउने प्रयास नगर्नुहोस्। जोस म्याकडोवेल, जसले संसारका विश्वविद्यालयका लाखौं विद्यार्थीहरूमा आज प्रवचन दिइसकेका छन् र दर्जनौं पुस्तकहरू लेखिसकेका छन्, उनले अति साधारण तरिकाले जीवनभरि ख्रिष्टको सेवा गर्ने काम शुरू गरेका थिए। ख्रिष्टको लागि क्याम्पस क्रुसेडका मुख्यालयहरूमा उनको पहिलो जिम्मेवारी मुख्य प्रवेशद्वारको भूई पुछ्ने काम थियो। त्यो समय उनले सेवा कार्यको अगुवाहरूसँग भेट गर्दा गर्न पाउँदैनथे। उनी त तिनीहरूको जुत्ताको धुलो पुछ्दै अथवा पुछ्नमा नै व्यस्त हुन्थे। सेवा कार्यमा जोसको प्रवेश पुरानो करारका त्यो मानिस जस्तो थियो जसले तम्बु एक ठाउँबाट अर्को ठाउँमा पालका खामुहरू बोक्ने गर्थ्यो। वास्तवमा त्यो त्यति उच्च पद होइन। सेवा कार्यको लागि प्रेरणाको बारेमा उचित दृष्टिकोण बिना हाम्रो हैसियत भन्दा तल्लो स्तरको जस्तो लाग्ने जिम्मेवारी दिइँदा हामीलाई असन्तुष्टि उब्जन्छ। त्यसो भए हामी कसरी परमेश्वरको सेवा गर्ने बारेमा उत्प्रेरित रहिरहन्छौं त? यस प्रतिज्ञालाई सम्झेर याद गर्नुहोस् कि एक दिन हामीले जे रोप्छौ त्यसैको कटनी गर्नेछौ। परमेश्वरले प्रतिज्ञा गर्नुभएको छ कि ख्रिष्टको न्याय आसनमा उहाँले हाम्रो विश्वासयोग्य सेवाको इनाम दिनुहुनेछ। त्यसैकारण यदि उहाँले तपाईंलाई अरूको सेवा गरेर उहाँको सेवा गर्न बोलाउनु भएको छ भने तपाईंको हृदय विश्वासयोग्यतामा केन्द्रित राख्नुहोस्। हैसियतको घमण्डमा होइन धर्मशास्त्रको यो खण्ड अनुसार जिउनुहोस्। कलसे तीनको सत्र पदले भन्दछ, कुरा वा काममा जेसुकै गर प्रभु येशूको नाउँमा धन्यवाद चढाउँदै गर।

सेन्चुरी तपाईँको निम्ति राख्यौं र श्रोता अवश्य भन्ने कार्यक्रमको अन्तिमतिर हामी आइसकेको छौं र यहाँहरू समक्षबाट विदा माग्नुपर्ने बेला भइसकेको छ र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम टी ब्रेकबाट यो समय म पुनम विदा हुन चाहन्छु। जय मसी, नमस्कार।

0: यसुले भन्नुभयो, पुनरुत्थान र जीवन म नै हुँ।
1: टाइम चेक। यति बेला अपराह्नको 2 बज्यो।

0: गुड न्युज एफएम 105.1
1: नमस्कार सेनसेविका दिदी.
2: नमस्कार नमस्कार. दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि.
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि.
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि.
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ. यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ.
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी.
2: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
5: अत्यन्त जरुरी सूचना.
6: यस गुड न्युज एफएम प्रालीलाई एकजना दक्ष प्राविधिकको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले यथाशीघ्र सम्पर्क गर्न सक्नुहुनेछ.
5: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ. फोन नम्बर
6: 01-4770-754, 01-4770-754
5: र 01-59-13-755, 01-59-13-755.
7: खै जन्मदाता दिनुहोस् त.
8: जन्मदर्ता गरेको छैन नि म्याडम.
7: लौ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि.
8: हो र, मलाई त थाहा नै थिएन म्याडम.
7: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ.
8: पहिला कसैले भनेनन्?
9: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ.
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ.
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो.
1: नेपाल सरकार विज्ञापन बोर्ड.

0: जयमसी म सृजना बुहारा। हजुर म त खुसी छु, आनन्दित छु, प्रभुमा आशिषित छु। तपाईँ पनि खुसी हुनुहोस्, आनन्दित हुनुहोस्, साथै कार्यक्रम खुसीका पलहरू सुन्नुहोस् है।
1: खुसी हुने समय अहिले हो र खुसी हुने ठाउँ यही हो।
2: हजुर, कार्यक्रम खुसीका पलहरू प्रत्येक बुधबार 4 बजेदेखि 5 बजेसम्म म प्रस्तुता पुनमको साथमा सुन्न नबिर्सनुहोला, मात्र गुड न्यूज एफएम 105.1 MHz।
3: मरेँ के हो?
4: हेर त रगत रगत भो छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
3: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स आयो, एम्बुलेन्स आयो। ल ल ल उठाउ त उठाउ, लगिहालो लगिहालो यो।
4: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
3: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
4: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
5: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊं।
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: तिमी भत्किएको संसारलाई देख्छौ, म उज्यालो छरिएको उषालाई देख्छु। तिमी हारहरू भरिएको बेसीलाई मात्र देख्छौ, म एउटा ठूलो सेनाको झुण्डलाई देख्छु। तिमी लथालिङ्ग भएको आजलाई देख्छौ, म सुन्दर सजिएको भोलिलाई देख्छु। तिमी
1: विश्वास सुनाइबाट आउँछ। गुड न्यूज एफएम रेडियो 105.1 मेगाहर्ज।
2: अब सुन्न सक्नुहुनेछ कार्यक्रम नयाँ उदय।
3: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग पोखराबाट 105.6 मेगाहर्जमा छौं हामी। कार्यक्रम नयाँ उदयको साथमा सोमबार हो, दुईदेखि तीन बजीसम्म हामी यो कार्यक्रममा रहने गर्छौं। परमेश्वरले दिनुहुने उदयका कुराहरू, आशाका कुराहरू नै विशेषतः हामी गर्ने गर्छौं पवित्र धर्मशास्त्रमा रहेर। प्राविधिक मित्र विजयजीलाई धन्यवाद दिन चाहन्छु र कार्यक्रमको शुरूआतमा एउटा निकै मिठो गीत राख्छु, त्यसपछि म आउनेछु।

आज प्रिय श्रोता, हामीले लिडिया राईको आवाजमा निकै मिठो अर्थपूर्ण वचन सुनेका छौँ कार्यक्रम नयाँ उदयमा। र कार्यक्रम नयाँ उदयमा चाहिँ परमेश्वरले दिनुहुने उदयका कुराहरू, आशाका कुराहरू, अनन्त जीवनका कुराहरू गर्ने गर्छौँ हामी। र जहाँ आशा छ, जहाँ चाहिँ भरोसा छ, ती कुराहरू हामी गर्ने गर्छौँ। साथै नै आज परमेश्वरमा राखिएको भरोसाले हाम्रो जीवनमा काम गरिरहेको छ र हामी जीवित छौँ। हामी यदि परमेश्वरमा भरोसा गर्दैनौँ भने चाहिँ हाम्रो मृत्यु पनि हुन सक्छ, एउटा आत्मिक रूपमा भनेर भन्न चाहन्छु। र यो जीवन जिउने क्रममा मानिसलाई सुख भन्दा दुःखका दिनहरू धेरै नै आउँछन् जीवनमा, र कसरी त्यस्ता कुराहरूको समाधान गर्ने, कसरी त्यस्ता कुराहरूसँग फाइट गर्ने अथवा प्रतिस्पर्धा गर्ने, जुझ्ने भन्ने समस्या ठूलो छ। र समस्यासँग कसरी जुझ्ने भन्ने कुरा जीवनमा आइरहँदाखेरि बाइबलले पनि दुःख, कठिनाई र निराशको समयमा कसरी अडिग रहने भन्ने धेरै शब्दहरू, धेरै वचनहरू हामीलाई सिकाउनु भएको छ। त्यसैले समस्यादेखि हामीले कहिले पनि भाग्नु हुँदैन भन्ने कुरा बाइबलले चाहिँ हामीलाई एउटा आशा अनि भरोसा दिँदछ। समस्या आउँदैमा जीवन सकियो भन्ने होइन, र हरेक समस्याको समाधान तुरन्तै नआउन पनि सक्छ। त्यसको निम्ति धैर्य सिक्नुपर्छ, धैर्य गर्न सिक्नुपर्छ। आज मैले किन यो विषयमा कुराकानी गर्दैछु भन्दाखेरि, समस्या सबैलाई आउँछ, केही न केही समस्या मेरो जीवनमा पनि होला, अहिले तपाईँको जीवनमा पनि होला, अनि भोगिरहनु भएको होला, केही समय भोगिसक्नुभयो होला, भोग्नको निम्ति फ्युचरमा कति बाँकी होला नि होइन। त ती सबै समस्याहरूमा कसरी बलियो हुने भन्ने कुरा थाहा पाउनु पनि हाम्रो लागि एकदम महत्वपूर्ण कुरा हो। यसको निम्ति परमेश्वरले हामीलाई के भन्नुहुन्छ र पवित्र धर्मशास्त्र बाइबलले चाहिँ कसरी चाहिँ हामीलाई सिकाएको छ ती कुराहरू जान्नै पर्छ। याकुब 1:2-3 लेखिएको छ, परीक्षा आउँदा पनि आनन्दको कुरा सम्झनुपर्छ हामीले, किनकि विश्वासको परीक्षाले धैर्य उत्पन्न गर्छ भनिएको छ। धैर्य धारण गर्नुपर्छ। कहिलेकाहीँ समस्या आउँछ अनि त्यो समस्याहरू चाहिँ सकिँदैनन्, हतपत रहिरहन्छ, अनि हामीलाई लाग्दछ मेरो प्रार्थनाको सुनाई पनि भएको छैन, मेरा समस्याहरू पनि गएका छैनन्, मलाई पीड़ा छ, मलाई दर्द छ, अप्ठ्यारो परिस्थितिहरू छन्, अब म कहिले आनन्दमा रहने भन्ने कुराहरूको प्रश्नहरू आउँदाखेरि याकूबको पुस्तकले भन्दछ, परीक्षाहरू आउँदा पनि आनन्दको कुरा सम्झनुपर्छ, किनकि विश्वासको परीक्षाले धैर्य उत्पन्न गराउँछ भनिएको छ। विश्वास परमेश्वरमा गरियो भने चाहिँ, अनि धैर्य गरियो भनेदेखि चाहिँ सबै कुरा ठिक हुन्छ भन्ने कुराहरू सिकाएको छ। यो चाहिँ एकदम सत्य हो। हामीले जीवनमा लिउँ अथवा नलिउँ, विश्वास गरौं नगरौं हाम्रो तरिका हो, तर परमेश्वरको तरिका चाहिँ मलाई भरोसा गर अनि म सबै कुराहरू तिमीहरूको निम्ति थपिदिनेछु भन्ने परमेश्वरको योजना हो। र जीवनमा आएका हरेक किसिमका समस्याहरू एकैपटक सबै समस्याहरू समाधान हुँदैनन्। आज गर्न सकिने काम आज गर्नुपर्दछ, र आफ्नो नियन्त्रणमा नभएका कुराहरूको चिन्ता गर्न छोड दिनुपर्छ। कहिलेकाहीँ हामी के गर्छौँ भन्दाखेरि, आफ्नो नियन्त्रणमा नभएका कुराहरूलाई पनि चिन्तन गरेर, मनन गरेर, यो त्यस्तो होला, यस्तो होला भनेर धेरै कुराहरू गुणात्मक रूपमा हामीले चाहिँ हाम्रो मनमा नकारात्मक कुराहरू राखिरहेका हुन्छौँ। र आज गर्न सकिने काम आजै गर्नुपर्छ, किनभने भोलि भन्ने बित्तिकै हाम्रो जीवनमा त्यसले पनि हामीलाई मानसिक तनाव दिँदो रहेछ। एक त हाम्रो जीवनमा त्यो प्रगति पनि हुँदैन, किनभने आज गर्ने काम आजै गरियो भनेदेखि चाहिँ कस्तो हुन्छ भन्दाखेरि आफूलाई पनि एउटा कन्फिडेन्ट बढ्छ नि त, है, हौसला बढ्छ, हो आज मैले काम सिध्याएँ, सफल गरेँ। र ठूलो समस्यालाई सानो भागमा बाँड्नुपर्छ। जस्तै ठूलो समस्या छ भने यसलाई साह्रै ठूलो नदेखिकन हामीले सानो सानो भागमा बाँडेर यो समस्याको समाधान गर्न सक्ने रहेछौँ। र अर्को महत्वपूर्ण कुरा छ, आफूले अरूसँग तुलना नगरेर, जस्तै म कस्तो छु अनि फलाना ढिस्काना दोस्रो व्यक्ति कस्तो छ भनेर चाहिँ हामीले जब उसँग चाहिँ आफूलाई ट्याली गर्छौँ, उसँग चाहिँ आफूलाई तुलना गर्न थाल्छौँ र भने जस्तो भेटिएन भनेदेखि चाहिँ हामी निराश हुन्छौँ, किनभने पक्कै पनि दोस्रो व्यक्ति म जस्तो परमेश्वरले बनाउनु भएको छैन अनि मेरो जस्तो स्वभाव अर्को व्यक्तिसँग नहोला। कता कता मिल्ला तर पनि एक्ज्याक्ट हुँदैन, किनभनेदेखि परमेश्वरले मलाई मनै बनाउनु भएको हो, अर्को व्यक्तिलाई अर्कै बनाउनु भएको हो। त्यसैले गर्दा हाम्रो आफ्नो आफ्नो परिचय, आफ्नो आफ्नो स्वभाव, आफ्नो आफ्नो तरिका, जीवन जिउने तरिका भएको हुनाले कसैको जीवन देखेर, प्रगति भइरहेको देखेर ममा पनि त्यस्तै होस् भन्न गाह्रो हुन्छ। र दुःख देखेर मलाई पनि दुःख आउने हो कि भन्न पनि पर्दैन, किनभने हामी सबैलाई चाहिँ
त्यो एउटा जीवनको बाटो छ, आफ्नो आफ्नो तरिकाले हिँड्ने। यी सबै कुरा चाहिँ परमेश्वरले गर्नुभएको होइन कि मानिसको कारणले, आफ्नै परीक्षाको कारणले पनि यी कुराहरू हुन्छन्, हाम्रो जीवनमा दुःख कष्टहरू आउँछ भन्ने कुरा चाहिँ याकुबको पुस्तकले प्रश्नसँग भनिदिएको छ। र यस्ता अवस्थामा हामीले परमेश्वरमा राख्ने भरोसाका कुराहरू गर्न मन लाग्यो। जस्तै एउटा भर्खरको बालक, 6 महिना 5 महिना अथवा अलिकति बामे सर्दै गरेको बालकलाई हामीले विचार गरौं, इमेजिन गरौं, त्यो बालक चाहिँ अलिकति हामीले अग्लो ठाउँमा राख्यौं भनेदेखि उसको बुबा आमाले तलबाट बोलाउँदाखेरि उसले एकदम संकोच नमानिकन आफ्नो जीवन ज्यान छोडिदिन्छ, उसले जीव छोडेर चाहिँ हामफाल्छ। किनभनेदेखि उसलाई थाहा छ मेरो आमा हुन्, मेरो बुबा हुन्, मलाई चाहिँ थाम्नुहुन्छ हातमा। त्यसैले गर्दाखेरि यति ठूलो भरोसा चाहिँ बालकमा छ। अनि त्यसैले नै बाइबलले भनेको होला, बदलिएर बालक जस्तो तिमीहरू नहुँदासम्म परमेश्वरको राज्यलाई देख्ने छैनौ भनेर भनिएको होला, होइन? र बालकले कति मजाले भरोसा गरेको छ आफ्नो आमा बुवालाई। त्यसरी तपाईँ र मैले पनि गरेको भरोसाको कमीले नै कहिलेकाहीँ काम नगरेको हुन्छ। म थुप्रै प्रार्थनाहरू गर्छु, बाइबल पढ्छु, समयमा चर्च जान्छु, तर पनि भरोसा चाहिँ परमेश्वरमा कता कता कमजोर छ भने त्यो भरोसाले नै काम गर्ने हो हाम्रो जीवनमा। जति धेरै भरोसा छ त्यति धेरै चाहिँ परमेश्वरले हाम्रो जीवनमा काम गर्नुहुन्छ। कहिलेकाहीँ हामीले प्रार्थना गर्दा पनि समस्या तुरुन्तै हट्दैन र कठिन समयमा परमेश्वरको सहारा खोज्न र सही निर्णय लिन प्रार्थनाले मदत गर्दछ र हामीलाई अन्यलतामा हुन्छ नि त। जब समस्या हट्दैन, प्रार्थना गर्दाखेरि पनि समस्या हट्दैन। यस्ता कमै व्यक्ति होलान्, प्रार्थना गर्ने बित्तिकै पूरा भएको कमै व्यक्तिहरू होलान्, किनभनेदेखि धेरै मानिसले भन्ने गर्छन् मैले प्रार्थना गरेँ तर तुरन्तै चाहिँ भएन, केही समयपछि चाहिँ मैले त्यसको प्रतिउत्तर पाएँ, परमेश्वरले मलाई दिनुभयो भन्ने कुराहरू गर्नुहुन्छ। र यसरी नै प्रायः जसो परमेश्वरले समय ठहराउनु भएको छ, त्यो समय नभइकन चाहिँ हामीले पाउँदैनौँ। उहाँलाई थाहा छ, छोराछोरीहरूलाई भएको अभाव आमा बुवालाई थाहा हुन्छ, कुन समयमा के दिनुपर्ने, लुगाफाटो दिनुपर्ने, खानेकुराहरू दिनुपर्ने, उसलाई शिक्षा दीक्षा दिनुपर्ने, सबै कुराहरू आमा बुवाले चाहिँ समयमा दिन जानेको हुनाले परमेश्वरले पनि त्यो गर्न जान्नुहुन्छ भन्ने कुरा बिर्सन नहुनु रहेछ। र कठिन समय आउँदा चाहिँ हामी आतिन्छौं, डराउँछौं, निर्णय लिन गाह्रो हुन्छ र यतिखेर प्रार्थना गर्नुपर्छ भनिएको छ। गाह्रो चाहिँ गाह्रो समय गाह्रो कुरो हो। म पनि दुःख अप्ठ्यारो पर्दा आतिएर कहिलेकाहीँ घरमा कोही बिरामी भयो भनेदेखि परमेश्वरलाई भन्दा पहिले डाक्टरको सम्झना आउँछ हामीलाई, अनि हस्पिटल लगिहाल्नुपर्छ, के गर्नुपर्ने हो, के भइसक्यो, होइन, हस्पिटल नलगिकन चाहिँ केही हुनेवाला छैन भन्ने जस्तो मन हामीलाई आउँदछ। तर हामीले त्योभन्दा अगाडि चाहिँ परमेश्वरलाई प्रार्थना गरेर उहाँमा राखेर चाहिँ हस्पिटलतिर जाने हो नि त। सेकेन्डरी कुरा चाहिँ संसारका कुराहरू हो भनेर भन्नु पर्यो, तर हामी आतिन्छौं, डराउँछौं, म पनि त्यस्तै छु, तपाईँ पनि त्यस्तै हुनुहुन्छ। त्यसैले गर्दाखेरि बोलियो हुन सिकाउँछ बाइबलले हामीलाई, यसै 41:10 भन्दछ, नडरा किनकि म तँसित छु। त्यसैले श्रोता मित्र, आज परमेश्वरको वचनद्वारा नै हामी जीवित छौं र डराइरहेको मनले विजयी पाएको छ, रोइरहेको आँसु पुछिएको छ, अनि दुखित मन आज खुशी भएको छ, इत्यादि कुराहरू, सम्पूर्ण विविध कुराहरू हामीले बाइबलबाट पाएका छौं। अन्तत अनन्त जीवन पनि परमेश्वरले हाम्रो लागि राख्नुभएको छ। कार्यक्रम नयाँ उदयमा फेरि पनि एउटा मिठो गीत राख्छु, त्यसपछि म आउनेछु।

निचोड जीवनमा भए पनि हाँस्ने कोसिस गरिरहेछु भनिएको छ। धेरै मानिसहरूले यस्तो नै गर्छन्, किनभने बाहिर मन रोइरहेको छ भित्र भने, तर बाहिर चाहिँ हाँसिरहेका हुन्छन् मानिस, किनभने त्यो एउटा गर्नुपर्ने नै हुन्छ। मानिसको अगाडि रोएर बस्नु त भएन है। जब दुःख आपत्ति आउँछ, रुन मन लाग्छ, आँतिन मन लाग्छ, चिच्याउन मन लाग्छ, होइन, एक्लै बसेर परमेश्वरसँग रोइरोई प्रार्थना गर्न मन लाग्छ, तर पनि समाधानको बाटोहरू देख्दैनौ। यस्तो अन्यलतामा परेपछि हामीलाई कस्तो लाग्छ भन्दाखेरि, एकमाथि अर्को समस्याहरूले चाहिँ हामीलाई अन्धकारतिर धकेलिरहेको जस्तो लाग्दछ, र जसले गर्दा हामीले परमेश्वरप्रति गरेको भरोसा विश्वासलाई पनि आँचाउने काम शुरू हुन्छ, र हाम्रो मन एकदम कमजोर भएर जान्छ, र मन कमजोर भइसकेपछि चाहिँ जुनसुकै कुराको निर्णय पनि लिन सक्छौ, कहिलेकाहीँ जीवनलाई हानि गर्ने कुराहरू पनि यो मनमा आउँछ। त्यसैले गर्दा मन बलियो बनाउनु पर्ने रहेछ सबै समय। म पनि कमजोर मनको नै छु श्रोता, तर पनि बलियो बन्नको निम्ति चाहिँ परमेश्वरको वचन नै रहेछ। हामीले परमेश्वरको वचनद्वारा आफ्नो मनलाई जहिले पनि बलियो बनाउनु पर्ने रहेछ। जस्तै मन कमजोर हुँदा चाहिँ हामीले के गर्ने भन्दाखेरि, मनमा आएका सबै नकारात्मक विचारलाई सत्य मान्नु हुँदैन। हामीले मनमा जति कुराहरू आउँछन् यो नै सत्य हो भनेर भन्नु हुँदैन। जस्तै मनमा के आइरहेको छ आज, जुन कुराले मलाई पीड़ा दिइरहेको छ त्यो कुरा सधैँ रहँदैन भन्ने कुरा चाहिँ हामीले विश्वास गर्नुपर्छ। र यस्तो अवस्थामा पर्याप्त आराम पनि चाहिन्छ, किनभने जब हामी शारीरिक रूपमा आराम गर्छौं, विश्राम गर्छौं, हाम्रो मेन्टल्ली हाम्रो मानसिक तवरमा पनि हामी आराम पाउँछौ। त्यसैले गर्दा केही समय आरामको पनि आवश्यक पर्छ। मानिसले काम काम काम भनेर काम गरिरहेको हुन्छ, तर आरामको कुरा नै गरेको हुँदैन। जस्तै हामीले एक्सर्साइज गर्दाखेरि 5 मिनट एक्सर्साइज गर्यो भने 2 मिनट आराम गर्नुपर्छ भन्ने पनि भन्छन्, र यो पक्कै पनि हो, किनभने रेस्ट भनेको चाहिन्छ। र मानसिक रूपमा मन कमजोर भएको हुँदा आराम पनि चाहिन्छ, अनि आराम गरेर चाहिँ परमेश्वरलाई सम्झेर हामीले बस्न सक्छौँ नि त, होइन। र विश्वासिलो व्यक्तिसँग आफ्ना कुराहरू बाँड्न सक्छौँ। हामीले यो समयमा के गर्ने त छटपटी हुन्छ, मनमा एकदम त्रास हुन्छ, के गर्ने भन्दाखेरि विश्वासिलो व्यक्तिसँग सँगै बसेर प्रार्थना गर्न लगाउने, अनि आफ्ना दुःख सुखका कुराहरू बाँडफाँड गर्ने, विश्वासका कुराहरू बाँडफाँड गर्ने, वचनका कुराहरू बाँडफाँड गर्ने, होइन, परिरहेको समस्याका विषयमा भन्ने, र समस्या धेरै गाह्रो भएमा सहयोग पनि माग्न सकिन्छ। आफ्नो साथीभाइ, आफ्ना मित्रहरूलाई, आफन्तहरूलाई चाहिँ मलाई सहयोग गर भन्न पनि हामी सक्छौँ, किनभने मानिसलाई जहिले पनि पर्याप्त रूपमा पुगिसरी हुँदैन। जहिले पनि मानिस प्राय प्राय अभावमा नै भएको हामी देख्छौँ, होइन, र त्यसैले गर्दा जब अप्ठ्यारो परिस्थिति आउँछ त्यतिखेर सहयोग माग्नु भनेको गल्ती होइन हाम्रो। हामीले त्यो गर्न सक्छौँ, उसलाई समस्या पर्दा हामीले गर्ने हो, मलाई समस्या पर्दा उसले गर्ने हो भनेर चाहिँ हामी एउटा प्रभुका जन भएर झन् अझ त्यो कुरा चाहिँ अग्र रूपमा चाहिँ हामीले विचार गर्नुपर्ने हुन्छ। र समस्या धेरै गाह्रो भएमा सहयोग माग्न पनि सक्छौँ। कहिलेकाहीँ साथीहरूको सानो सहयोगले पनि हाम्रो मानसिक आघातलाई चाहिँ निको पार्न सक्छ, किनभने के कारणले चाहिँ हामीलाई कहिलेकाहीँ आर्थिक कारणले पो हाम्रो मानसिकता कमजोर भइरहेको छ भने, मन कमजोर भइरहेको छ भनेदेखि, मसँग पैसा छैन, म हामीले त्यो गर्न सक्छौँ, उसलाई समस्या पर्दा हामीले गर्ने हो, मलाई समस्या पर्दा उसले गर्ने हो भनेर चाहिँ हामी एउटा प्रभुका जन भएर झन् अझ त्यो कुरा चाहिँ अग्र रूपमा चाहिँ हामीले विचार गर्नु

हुने किसिमका समस्याहरू पनि आउन सक्छन् जीवनमा, अनि आउँदाखेरि चाहिँ मन कमजोर भइरहेको हुन्छ। त्यतिखेर कसैले हामीलाई सहयोग गर्यो भनेदेखि कति ठूलो राहत मिल्दछ होइन। ती सबै कुरा चाहिँ संसारका कुरा हुन्, तर पनि हामीले गर्नै पर्छ, अनि यसको निम्ति चाहिँ कसैसँग सहयोग पनि माग्न सक्छौं। फिलिपी 4:6-7 चिन्ताको समयमा प्रार्थना गर्न र परमेश्वरको शान्तिमा भरोसा राख्न सिकाउँदछ। र कति मानिसले यो कुराहरू सिकेका छैनन्। मैले तपाईँले के गर्दैछौ, सिकेका छौ कि छैनौ? जब चिन्ताले सताउँछ त्यो समयमा प्रार्थना गर्न र परमेश्वरको शान्तिमा भरोसा राख्न सिक्नुपर्ने रहेछ। यदि ती कुराहरू हाम्रो मनमा छैनन् भनेदेखि हामीले सिक्नुपर्ने, जब समस्या आउँछ प्रार्थना गर्न सिक्नुपर्छ। र समय लाग्छ भनेर हार पनि मान्नु हुँदैन। जस्तै जीवनमा केही कुरा बदलिन समय लाग्छ, सबै कुराको समय छ भनेर उपदेशको पुस्तकले पनि भन्दछ। जस्तै आज रोपिएका कुराहरू भोलि नै फल्दैन, श्रोता। अंकुरण हुन मात्रै 6-7 लाग्दछ होइन, एउटा सानो सिडलाई बिरुवामा परिवर्तन हुन 6-7 एकदम मिनिमम पनि 6-7 लाग्दछ। त्यसैले गर्दाखेरि जे कुरा पनि इन्स्ट्यान्ट हुँदैन, छिटो तुरन्तै हामीले सोच्यौं जस्तो हुँदैन। जीवनमा केही कुरा बदलिन समय लाग्छ। आज समाधान नदेखिनु भनेको भोलि पनि समाधान हुँदैन भनेर विश्वास गर्नु हुँदैन। भोलि समाधान हुने कुरा आज समाधान नदेखिन सकिन्छ, तर त्यसको निम्ति आशा नै मारेर समाधान नै नहुने रहेछ भन्ने कुरा चाहिँ हुँदैन, भोलि समाधान भएरै छोड्छ। र एउटा कुरो मनमा राख्नुपर्छ हामीले, समस्या मेरो जीवनको एउटा भाग हो, तर समस्या नै मेरो सम्पूर्ण जीवन होइन भनेर चाहिँ हामीले यो कुरालाई मान्नुपर्छ। जीवनको एउटा पाटो नै हो, समस्या भएन भनेदेखि चाहिँ हामी विश्वासमा पनि बलियो हुँदैनौ। पर्याप्त भइरहेको बेला, हामीलाई सुख आनन्द सबै कुरा भइरहेको बेला परमेश्वरलाई पनि हामी सम्झाउँदैनौ होइन। जब दुःख पर्छ, आपत पर्छ, अनि घुँडा टेकेर प्रार्थना गरेर आफ्नो निम्ति सारा रात प्रार्थना पनि हामी गर्न सक्छौं, भनेपछि हामी नै अलिकति स्वार्थीपना पनि हामीमा छ। त्यसैले गर्दा सबै समयमा चाहिँ आनन्द गरेर परमेश्वरलाई प्रार्थना गर्नुपर्ने हो। सुख हुँदा पनि धन्यवाद दिने, दुःख हुँदाखेरि पनि परमेश्वरलाई धन्यवाद दिने भन्ने कुराहरू चाहिँ हामीले बिर्सेका हुन्छौँ कति अवस्थामा। र हामीले समस्या जीवनको एउटा पाटो भएको हुनाले चाहिँ यसलाई स्वीकारेर अनि सहर्ष स्वीकार्दै परमेश्वरलाई नै भन्नुपर्छ सबै कुराहरू। अनि समस्या तपाईँले दिनुभयो, ठिकै छ। दाजु पाहुललाई पनि समस्या थियो, अनि उहाँले भन्नुभयो यो छेसको चाहिँ म बाटो हटोस्, हामी जान्दैनौँ कस्तो किसिमको समस्या थियो। कतिजना बाइबल विद्हरूले भन्ने गर्छन् उहाँमा शारीरिक समस्या थियो, आँखाको प्रब्लम पनि थियो भनेर भनिन्छ। होला, मानिसलाई विभिन्न किसिमको समस्या हुन्छ। दाजु पावल बिरामी हुनुहुन्नथ्यो भन्ने कुरा चाहिँ हामी भन्न सक्दैनौँ, उहाँलाई पनि त्यो किसिमको समस्या हुनसक्छ, अनि सैतानले हालिदिएको छेस्को भनेर त्यहाँ भनिएको छ। त्यसैले गर्दा कस्तो किसिमको समस्या हामी जान्दैनौँ, तर पनि त्यो समस्या समाधानको लागि उहाँले निरन्तर प्रार्थना गरिरहनु भयो। उहाँ चाहिँ एउटा प्रार्थनाको योद्धा पनि, अनि प्रभुको छोरो होइन, परमेश्वरको असल छोरो भएर पनि, आज्ञाकारितामा हिँडेर पनि आज उसको प्रार्थना चाहिँ पूरा भएको छैन। र यसरी हामीले समस्याहरू देख्दाखेरि डराउनु आतिनु भन्दाखेरि पनि दाजु पावललाई सम्झिने, अरू जति पनि समस्याबाट गुज्रिएका हाम्रा अग्रजहरू हुनुहुन्छ नि बाइबलमा, ती पात्रहरूलाई पनि हामीले सम्झन सक्छौं। जस्तै एलियालाई कस्तो दुःख भयो होइन, अनि उहाँले पनि आत्महत्यासम्मको सोच राख्नुभएको थियो, मलाई कति गाह्रो भइरहेको छ, मेरो जीवन लिनुहोस् फेरि बरु प्रभु भनेर चाहिँ उहाँले भन्नुपर्ने भएको छ। त्यसले गर्दा तपाईँ र मैले जीवनलाई बुझ्न त चाहिँ गाह्रो छ श्रोता, कहिलेकाहीँ जीवन नबुझेको खण्डमा चाहिँ हामीलाई यो नबुझेका कुराहरूले नै एउटा भड्खालोमा लान्छ, एउटा कहिले पनि निक्लन नसक्ने गहिराईमा लान सक्छ। त्यसैले गर्दाखेरि हामीले जीवन के हो बुझ्नुपर्छ, जीवनमा के आउँछन् त भन्ने बुझ्नुपर्छ। जस्तै एउटा कुनै मेसिन हामीले किन्यौँ, अथवा एउटा मसला पिन्ने ग्राइन्डर हामीले किन्यौँ भने यसका कस्ता पार्ट छन्, यसले के काम गर्न सक्छ, यो बिग्रन्छ कि बिग्रिँदैन, यसको वारेन्टी कति छ, ग्यारेन्टी कति छ, हरेक कुराहरू हामीले जान्दछौँ नि होइन। त्यस्तै आज हामीले यस्ता कुराहरूमा पनि ध्यान दिनुपर्छ कि यो के कुन तरिकाले कुन तत्त्वले चाहिँ हाम्रो जीवनलाई असर पार्न सक्छ भन्ने कुरा चाहिँ हामीले थाहा पाउनुपर्छ। हामी गुड न्युज एफएमको प्रसारणमा छौं, कार्यक्रम नयाँ उदय सुनिरहेका छौं। कार्यक्रम नयाँ उदयमा मैले आशाका कुराहरू नै गरिरहेको छु भन्नुपर्छ, किनभने आशा र भरोसा परमेश्वरमा राख्नुपर्छ भन्दै कार्यक्रममा एउटा गीत राख्न चाहन्छु।

हजुर पक्कै पनि श्रोतामित्र दुःख सहने शक्ति परमेश्वरले दिनुहुन्छ, हामीले प्रार्थना गरौं है। दुःख सबैलाई पर्छ, दुःखको समयमा साथ परमेश्वरको पायौं भने हामी जुनसुकै अवस्थामा पनि विजयमा पुग्न सक्छौं। र हाम्रा विभिन्न किसिमका समस्या विभिन्न प्रकारका हुन सक्छन्, जस्तै तपाईँको कस्तो किसिमको समस्यामा अहिले हुनुहुन्छ, म कस्तो किसिमको समस्यामा छु, हाम्रो आफ्नै आफ्नै किसिमको समस्याहरू छन्, जस्तै मानसिक तनाव, डिप्रेसन, निराशासँग कसरी जुझ्ने भन्ने पनि एउटा कुरा आउँदछ जीवनमा। आज धेरै मानिसहरू डिप्रेसनको शिकार, निराशापनाको शिकार भएको कारणले गर्दा एकदमै जीवन नै डिस्टर्ब भइरहेको छ, जीवनमा चाहिँ एकदम जीवनको बाटो नै एकदम डिस्टर्ब भइरहेको छ, होइन, प्रगति उन्नतिहरू स्टप भइरहेका छन्, आफ्ना अध्ययनहरू स्टप भइरहेका छन्, अनि आफूले गर्छु भनेको एउटा डेस्टिनेसनमा पुग्नको लागि सकिरहेका छैनन्। किनभने मानसिक रूपमा विक्षिप्त भइसकेपछि मानिस कमजोर हुन्छ र उसले उसमा क्रिएटिभिटीका कुराहरू हुँदैन, उसले यो गर्छु भनेर गर्न सक्दैन, कति कुराहरू चाहिँ बाट चाहिँ पछि पर्नुपर्ने हुन्छ। त्यसैले यो राम्रो कुरो चाहिँ होइन, र त्यसैले गर्दा यो मानसिक तनावबाट, निराशबाट कसरी हामीले योसँग जुझ्ने भन्ने कुरा पनि जान्नुपर्ने रहेछ। र यसको निम्ति चाहिँ धेरै किसिमका तरिकाहरू पनि छन्, अनि पुस्तकहरू पनि हामीले पाउँछौँ, होइन, यसको निम्ति व्यायामहरूदेखि लिएर औषधिहरूदेखि लिएर सबै कुराहरू हुन्छ। तर हामी एउटा विश्वासी भएर चाहिँ कसरी जिउने भन्ने कुरा वचनलाई हेर्नुपर्ने हुन्छ, र त्यसको साथसाथ जीवनमा चाहिने शारीरिक औषधिको साथमा परमेश्वरको वचनको औषधि पनि हामीले लिनुपर्छ। र जीवनमा समस्या आउँदा बाइबल अनुसार कसरी अगाडि बढ्ने भन्ने कुरा हामीले पत्ता लगाउनुपर्छ, र समस्या लामो समयसम्म समाधान नभए पनि कसरी धैर्य गर्ने त, अब समस्या समाधानै भएन के गर्ने त भन्दाखेरि कसरी धैर्य गर्ने भन्ने कुराहरू आउँछ। मानिसहरूबाट दुःख पाउँदा कसरी सामना गर्ने, कहिलेकाहीँ हामीलाई पीड़ा दिने, चोट दिने प्रशस्त मानिसहरू हुन्छन्, त्यतिखेर हामीले कसरी त्यो कुरा समयको सामना गर्ने, होइन, र जुनसुकै अप्ठ्यारो समय पनि केही क्षणको लागि आउँछ अनि फेरि जान्छ। त्यसैले गर्दा सधैँ अन्धकार नै हुन्छ मेरो जीवनमा, जहिले पनि रात नै पर्छ भनेर विश्वास गर्नु हुँदैन, भोलि दिन पनि आउँछ हाम्रो जीवनमा। त्यसैले रात भएको बेलामा हामीलाई सहन धेरै गाह्रो हुन्छ। जस्तै मलाई चाहिँ रोग बिमार लागेको बेला एकदमै कष्टकर जीवन जस्तो लाग्छ, स्वतः टाउको दुख्दा, ज्वरो आउँदा, साधारण कुरा आउँदाखेरि पनि एकदमै कमजोर भयो जस्तो महसुस हुन्छ। हामीलाई विभिन्न किसिमका समस्याले सताइरहेको हुन्छ, त्यसमध्ये रोग बिमार पनि एउटा हो। धेरै मानिसहरू रोग बिमारबाट डराउँछन् र कसरी पो यो रोगले के गर्ने हो, मलाई कसो गर्ने हो, यो स्वतः आउँछ मानिसको मनमा। तर रोग बिमार लामो समयसम्म रहँदा त्यससँग कसरी जुझ्ने भन्ने कुरा चाहिँ साँच्चै महत्वपूर्ण छ। हामीले कतिजना व्यक्तिहरूलाई देखेका छौँ ओछ्यानमा सुतिरहनु भएको, होइन, अनि जीवनभरि औषधिको भरमा बाँच्नु भएको, कसैको सहारामा स्ट्रोक भएर बाँच्नु भएको देखेका छौँ, अनि साह्रै दुःख लाग्छ। यो चाहिँ लामो समयसम्म यो कस्तो कस्तो किसिमको बिमार हुन्छ भन्दाखेरि चाँडै निको हुने बिमारहरूबाट त हामी तुरन्तै निक्लन सक्छौँ, तर लामो समयसम्म रहँदाखेरि त्यो परिवारमा कस्तो किसिमका समस्याहरू आउँछन्, अवस्थाहरू आउँछन्, हेर्ने व्यक्ति छ कि छैन, होइन, त्यसैले गर्दाखेरि यो लामो समयसम्म विराम हुनु, रोगी हुनु चाहिँ राम्रो हुने पक्कै पनि। र शरीर बिरामी हुँदा शरीर मात्र होइन मन पनि थाक्न सक्छ, पक्कै पनि थाक्छ, किनभने मनले चाहिँ हरेस खान्छ, अब के हुने होला, होइन, म कमजोर भइसकेँ भन्ने कुराहरू आउँछ। र उपचार गर्दा पनि निको हुन समय लाग्यो भने झन् निराश आउँछ, तर यस्तो अवस्थामा पनि आफूलाई सम्हालेर अघि बढ्न सकिन्छ। धेरै मानिसहरूले यो गर्छन् तर कति मानिसहरूले गर्न सक्दैनन् पनि, होइन, हामीलाई हाम्रो मन अनुसार, मनस्थिति अनुसार हुन्छ। संसारमा दुई किसिमका मानिसहरू हुन्छन्, एउटाले चाहिँ जुनसुकै समस्याहरू पनि त्यो बर्डनहरूलाई चाहिँ उसले लिन सक्छ, सजिलै उसले त्यसलाई के भन्छ टलरेट भनेर भनिन्छ नि, त्यसलाई चाहिँ उसले सामना गर्न सक्छ। तर यस्तो एउटा व्यक्ति पनि हुन्छ समस्या आउँदाखेरि चाहिँ हार्ने, होइन, अनि धेरै नकारात्मक विचारहरू मनमा आउने र हारिदिने व्यक्तिहरू पनि प्रशस्तै हुन्छ। र त्यसैले गर्दा रोगसँग कसरी जुझ्ने भन्ने कुराहरू पनि हामीले थाहा पाउनुपर्छ, रोगलाई स्वीकार गर्नुपर्छ हामीले, किनभने हाम्रो जीवनमा हामी अन्तको समयमा चाहिँ भनौँ न हाम्रो जीवनको अन्तिम क्षणमा चाहिँ कुनै न कुनै रोग लागेर पनि हाम्रो मृत्यु हुन सक्छ, परमेश्वरले हामीलाई उठाउन सक्नुहुन्छ। र आज औषधि खाने मानिस पनि मर्छ, औषधि नखाने मानिस पनि मर्छ, होइन, धेरै मानिसहरूले औषधि खाएर जीवन बचाउने काम गरिरहेका छन् र औषधि नखाने व्यक्तिहरू पनि एक दिन त मर्ने नै हो। त्यसैले गर्दाखेरि हाम्रो जीवन समाप्त
हुनुभन्दा अगाडि एउटा न एउटा विराम लाग्न सक्छ भनेर स्वीकार पनि गर्नुपर्छ, नत्र भनेदेखि हामीलाई गाह्रो हुन्छ रोग बिमारसँग लड्नको निम्ति। जस्तै निको हुन समय लाग्छ भनेर धैर्य गर्नुपर्छ, किनभने म मात्रै होइन फलाना व्यक्तिलाई पनि यो रोग लागेको छ, उसलाई पनि उनले पनि धैर्य गरिरहेको छ भन्ने कुरा चाहिँ हामीले उसलाई हेरेर पनि आफूमा बल प्राप्त गर्न सक्छौं। र केही रोगमा क्रमशः सुधार हुन्छ, आज सुधार नदेखिएता नदेखिँदैमा उपचारले कहिल्यै काम गर्दैन भन्ने निष्कर्ष पनि निकाल्नु हुँदैन र मनमा धेरै डर आउँदा वास्तविकतामा फर्कनु पर्दछ। मनमा अनेक प्रश्न आउन सक्छन्, जस्तै मनमा धेरै डरहरू आउन सक्छ, तर वास्तविक कुरा चाहिँ के हो त, जीवनमा यो साँच्चीकै हुन्छ त होइन? मनमा डर लागेका कुराहरू सबै जीवनमा हुन्छन् त, हुँदैन नि होइन? त्यसैले गर्दा हामी चाहिँ धेरै डराउँछौँ, हुने थोरै छ तर डर चाहिँ हाम्रो धेरै छ। अनि यो मनमा यस्ता किसिमका प्रश्न आउन सक्छन्, म कहिले निको हुने होला, मेरो रोग झन बढ्ने त होइन भनेर डर पनि हुन्छ, मैले फेरि पहिले जस्तो जीवन बिताउन पाउला भन्ने बिरामीलाई यो एक किसिमको ठूलो प्रश्न आउँछ मनमा। यस्ता विचार आउँदा आफूलाई सम्झाउनु पर्छ, आजको दिनलाई सम्हालौ, भोलिको चिन्ता भोलि गरौं भनेर। जसरी वचनले भन्दछ हामीलाई वचन अनुसार जिउन सक्यौं भनेदेखि त त्यो व्यक्ति एकदमै महान हो, तर वचन अनुसार जिउन पनि हामीलाई धेरै गाह्रो पर्छ त्यो अवस्थामा, किनभने शरीर जब दुख्दछ, शरीर जब कमजोर हुँदछ, हामीले परमेश्वरलाई महिमा दिन पनि सकिरहेका हुँदैनौँ। म यसरी प्रार्थना गर्छु, त्यसैले आज मेरो गोडा चलेका छन्, मेरा हात खुट्टाहरू चलेका छन्, मेरा बोलीहरू छन्, मैले भजन गाउन सक्छु, मैले परमेश्वरलाई प्रार्थना गर्न सक्छु, दुईटा हात जोडेर परमेश्वरसँग प्रार्थना गर्न सक्छु। भोलि यो पनि गर्न नसक्ने अवस्था आयो भने त प्रभु के गर्ने होइन? शरीर कमजोर भयो भनेदेखि त तपाईँलाई महिमा दिन पनि त म सक्दिनँ भन्ने प्रश्नहरू पनि आउँछ मानिसमा। हो, त्यसैले गर्दा सकभर हामीलाई तन्दुरुस्तीको जीवन दिनुहोस्, ताकि हामीले सधैँ नै तपाईँको महिमा गर्न सकौँ, यो खुट्टाले हिँडेर तपाईँको सुसमाचारको जुत्ताहरू लगाएर काम गर्न सकौँ होइन? कम्मरमा सत्यताको पेटी कसेर एफएससीको पुस्तक छ अध्यायले भने चाहिँ त्यसरी हामी हिँड्न सकौँ भनेर परमेश्वरसँग निरन्तर प्रार्थना गर्नुपर्छ, ताकि एउटा रोग बिमार बिनाको जीवन चाहिँ आशिषित जीवन पनि हो भन्न चाहन्छु म चाहिँ, किनभने त्यस्तो व्यक्तिले चाहिँ झन् जसरी पनि परमेश्वरको महिमा गर्नको लागि झन् सजिलो तरिकाले गर्न सक्छ। बाइबलले रोग बिमारको समयमा के सिकाउँछ त हामीलाई भन्दा भजन संग्रह 141:3 भन्दछ, परमेश्वरले बिरामीलाई ओछ्यानमा सहारा दिनुहुन्छ भन्ने आशय यस पदमा पाइन्छ। जसरी लेखिएको छ परमेश्वरले बिरामीलाई ओछ्यानमा नै सहारा दिनुहुन्छ भनेर लेखिएको छ भजन संग्रह 141:3 यो कुरो सत्य हो। त्यसैले गर्दा परमेश्वरले हामी सुतेको ओछ्यानमा नै सहारा दिनुहुने रहेछ भनेखेरि हामी किन डराउने होइन? र दोस्रो कुन्ती 4:16 भनिएको छ, बाहिरी मानिस क्षीण हुँदै जान्छ अथवा नष्ट हुँदै जान्छ, तर भित्र मानिस भने दिनदिनै नयाँ हुँदै जान सक्छ। र यो स्वीकार हामीले गर्नुपर्छ वचन अनुसार, मेरो बाहिरी शरीर चाहिँ कमजोर हुँदै गयो, नासिँदै गयो, कमजोर हुँदै गयो, अब नफर्किने गरी चाहिँ मेरो शरीरले चाहिँ विदा माग्दैछ भने मेरो आत्मा त नयाँ हुँदैछ भन्ने कुरा चाहिँ हामीले विश्वास गर्नुपर्दछ। यसले हामीलाई सिकाउँछ कि शारीरिक कमजोरको समयमा पनि मनको आशा र विश्वासलाई जोगाउन सकिन्छ, किनभने मनमा हुन्छ आशा र विश्वास, तर शरीर कमजोर हुँदाखेरि चाहिँ मनलाई पनि इफेक्ट गर्छ। तर पनि हामीले चाहिँ के गर्नुपर्ने रहेछ भन्दाखेरि, हामी प्रभुका जनहरूले चाहिँ मेरो शरीर कमजोर छ, हामी कमजोर हुँदैछौँ, तर मनमा चाहिँ ठूलो आशा छ र विश्वास परमेश्वरप्रति भरोसा छ भनेर हामीले बिर्सन हुँदैन। विश्वास बलियो हुँदैमा हरेक रोग तुरन्तै निको हुन्छ भन्ने पनि होइन, प्रार्थना गर्नुपर्छ, उपचार पनि गर्नुपर्छ र आवश्यक सहयोगहरू सबै लिनुपर्छ हामीले। र कति व्यक्तिहरूले चाहिँ प्रार्थनाद्वारा मात्रै निको हुन्छ भनेर पनि जबरजस्ती गर्नुहुन्छ होइन? त्यो चाहिँ अलिकति अत्युक्ति नहोला कति अवस्थामा होइन? परमेश्वरले नै डक्टर बनाउनु भयो, परमेश्वरले औषधिहरू बनाउनु भयो तपाईँ र मेरो निम्ति त हो नि। अस्ति म 2-3 दिन गाह्रो भएर चाहिँ इमर्जेन्सी जानु पर्यो होइन? त्यहाँ केही समयको निम्ति डक्टरले मलाई चाहिँ गाह्रो भएको समयमा त्यहाँ चाहिँ सबै कुराहरू नगरिदिनु भएको भए तुरन्तै मलाई गाह्रो पनि अझ पनि गाह्रो हुन सक्थ्यो होइन? सहनलाई गाह्रो हुन सक्थ्यो। त्यसैले गर्दा त्यो क्षमता बुद्धि विवेक परमेश्वरले डक्टरलाई दिनुभएको कारणले गर्दा हामी बाँचिरहेका छौँ नि त। यहाँ कुनै न कुनै माध्यमबाट परमेश्वरले बचाइरहनु भएको छ, अन्तत बचाउने त परमेश्वर नै हो, तर पनि माध्यम चाहिँ विभिन्न किसिम मानिसको लागि पनि माध्यम बनाउन सक्नुहुन्छ कहिलेकाहीँ। र आफ्नो रोग लामो समयसम्म रहँदा मन
कसरी बलियो बनाउने त होइन, सबैभन्दा महत्वपूर्ण कुरा मलाई यो लाग्छ। लामो समयसम्म रोग लाग्ने व्यक्तिहरूको घरमा हामी कहिले काहीँ जान्छौँ भिजिट गर्न, प्रार्थना गर्न जान्छौँ, हामीलाई लाग्छ के गर्ने होला है, यस्तो हुनुहुन्थ्यो दाई, यस्तो हुनुहुन्थ्यो दिदी, र आज चाहिँ ओछ्यानमा सुत्नु भएको छ, केही गर्न सक्नुहुन्न, उहाँ यति बलियो व्यक्ति, विश्वासमा पनि बलियो व्यक्ति भनेर हामी आफै हरेस खान्छौँ, हामीलाई एकदम नराम्रो लाग्छ। तर यो लामो समयसम्म रहँदा चाहिँ कसरी अरूलाई हौसला दिने, आफू पनि कसरी बलियो हुने भन्ने कुरा चाहिँ आफ्नो क्षमता अनुसार दैनिक साना काम गरि नै रहने। आखिर मैले मेरो लेखा दिनुपर्छ, मैले पाप गर्ने हो अथवा परमेश्वरमा आशिष पाउने हो मैले नै गर्नुपर्छ भनेर जब आफूले आफूलाई नै एउटा क्षमतावान बनाउँछ भने सानातिना काम गर्न अग्रसर भइरहनुपर्छ, चाहे बिरामी अवस्थामा भए पनि सकेका कुराहरू होइन, अरूसँग आफ्नो स्वास्थ्यको तुलना गर्नु हुँदैन, किनभने कति मानिसहरूको स्वास्थ्य एकदम तन्दुरुस्त हुन्छ र हाम्रा रोगहरू मिल्दैनन् एकले अर्काको रोगहरू, त्यसैले गर्दा रोग अनुसार निको भएको देख्दाखेरि हामीलाई म चाहिँ किन निको भइनँ भन्ने तुलनात्मक रूपमा ती कुराहरू आउन सक्छन्। र आफूलाई जबरजस्ती खुसी हुन दबाव पनि दिनु हुँदैन, खुसी भनेको चाहिँ एउटा स्वतन्त्र रूपमा भित्रबाट आउने कुराहरू हो, कसैले हाल दिएर कसैले बाहिरबाट देखेका कुराहरूले खुसी बनाउने होइन, खुसी त मनभित्र हुनुपर्छ होइन, र सुधार सानो भए पनि त्यसलाई महत्व दिनुपर्छ। जस्तै हाम्रो रोग बिमार 10% 5% मात्रै पनि ठिक भएको छ भने पनि त्यसलाई अझ परमेश्वरलाई बल माग्दै हामीले भरोसा राख्नुपर्छ, अझ म धेरै पर्सेन्ट निको हुन सक्छु भनेर परमेश्वरलाई भन्नुपर्छ। बिरामी हुनु चाहिँ रोग लाग्नु हाम्रो कमजोरी होइन, उपचार गरिरहनु, धैर्य गर्नु र आवश्यक पर्दा सहयोग माग्नु पनि एउटा साहस नै हो, किनभने आज हाम्रो शरीर चाहिँ बिती जाने शरीर छ, श्रोता हाम्रो शरीर चाहिँ केही समय मृत्यु भएको केही समयपछि सड्न थाल्छ, कुहिन थाल्छ, त्यसैले गर्दाखेरि शरीर यस्तो भएको हुनाले बिरामी आउँछ, रोग आउँछ, यो चाहिँ तपाईँ र मेरो कमजोरीको कारणले होइन, तपाईँ र मैले पाप गरेको कारणले रोग बिमार आएको होइन। कति व्यक्तिको यस्तो किसिमको सोचहरू छ, जब पाप गर्छौँ परमेश्वरमा अनज्ञाकारी हुन्छौँ अनि बिमार रोगहरू आउन सक्छ भनेर पनि हामी औल्याउँछौँ, तर त्यो पक्कै पनि होइन, होइन, कति अवस्थामा परमेश्वरले हामीलाई जाँच गर्नुहुन्छ होला, तर रोग बिमारबाट पनि गर्नुहुन्छ होला कहिले काहीँ, तर सबै रोग बिमार विशेष गरी चाहिँ हाम्रै कारणले आउन सक्छन्। जस्तै अहिले खानपानहरू राम्रो छैन नेपालमा पनि, हामीले जे खाए पनि हाम्रो पेटका समस्याहरू भइरहेका छन्, पेटका क्यान्सरहरू, आन्द्राका क्यान्सरहरू भइरहेका छन् मानिसलाई, होइन, यी सबै कुरा चाहिँ खानपानले पनि हो अनि हाम्रो शारीरिक एउटा के भन्ने एउटा दिनचर्या होइन, कस्तो किसिमको जीवन स्तर छ हाम्रो, होइन, जीवन कसरी हामीले बिताइरहेका छौँ हो, यो अनुसार पनि हाम्रो जीवनमा बिराम रोगहरू आउन सक्छ। सबैभन्दा गाह्रो केले बनाइरहेको छ रोगसँग लड्नको निम्ति भन्ने पनि प्रश्न आउँछ। रोग निकोल्न होला भन्ने डर यदि तपाईँ र ममा छ भने यो त पक्कै हुन्छ, र यसको लागि पनि प्रार्थना गरौं। लामो समयदेखि बिराम भएकोले मन थाक्नु र निराश हुनु स्वाभाविक हो, औषधि खाँदा पनि सुधार नहुनु, परमेश्वरसँग प्रार्थना गर्दा पनि किन निको भएन भन्ने प्रश्न उठ्नु, र तपाईँ र मेरो मनमा जे छ खुलस्त भनेर परमेश्वरसँग फेरि पनि प्रार्थना गर्ने, किनभने खुरन्दा विधवाले प्रार्थना गरिरहन् होइन। अब कति व्यक्तिहरूले चाहिँ परमेश्वरसँग झियाउने पिराउने, परमेश्वरलाई प्रार्थना गरिरहने, जबसम्म पाउँदिनँ प्रभु म तपाईँलाई छोड्ने छैन, म तपाईँलाई भनिरहनेछु, म ती साथसाथ दावी गर्दै हामी तपाईँलाई मागि नै रहनेछौँ भन्यो भने अवश्य पनि परमेश्वरले दिनुहुन्छ। र त्यसैले गर्दा आज समस्या आउँछन् जीवनमा, विभिन्न किसिमका मानसिक, शारीरिक अनि रोग बिमार अभावका कुराहरू सबै आउँछन्, तर पनि ती कुराहरूलाई ती कुराहरूमा विजयी बनाउने चाहिँ प्रभु येशु हुनुहुँदो रहेछ भन्ने कुरा हामीले थाहा गर्नुपर्छ भन्दै कार्यक्रममा फेरि पनि एउटा निकै नै मिठो गीत राख्न चाहन्छु।

एली बराइजीको यस गीतको साथ दिँदै छुट्टिनु पर्ने हुन्छ, समय सिद्धिएको छ। सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै कार्यक्रमबाट म भने छुट्टिन्छु। धन्यवाद, जय श्री।

0: जय मसीह अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाई तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाण्डुमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाई हाम्रो दैनिक जीवनका तितामीठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाई पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ।
1: आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण श्रोताहरूलाई हाम्रा मुक्तिदाता, शान्तिदाता र सृष्टिकर्ता प्रभु येशूको पवित्र र उच्च नाउँमा जयमसी तथा ख्रिष्टीय अभिवादन भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि यहाँहरूको लागि मत्तीद्वारा लिखित सुसमाचार 8 अध्यायको 18 पददेखि 22 पदहरूलाई यहाँहरूको बीचमा म पाठ गर्नेछु। आज त यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन आउनुहोस्, यसरी हामी पाठ गर्नेछौ। जब येशूले आफ्नो वरिपरि ठूला भीड़हरूलाई देख्नुभयो, उहाँले तालको पारी जाने आज्ञा दिनुभयो। एकजना शास्त्री उहाँ कहाँ आए र उहाँलाई भने, गुरूज्यू, तपाईँ जहाँ जहाँ जानुहुन्छ म तपाईँलाई पछ्याउनेछु। येशूले तिनलाई भन्नुभयो, स्यालका धुला र आकाशका चराचुरुङ्गीहरूको गुण हुन्छन्, तर मानिसको पुत्रको लागि त शिर ढल्काउने ठाउँ पनि छैन। उहाँका चेलाहरूमध्ये अर्को एकजनाले भन्यो, प्रभु, पहिले गएर मलाई मेरा बाबुलाई गाड्ने अनुमति दिनुहोस्। तर येशूले तिनलाई भन्नुभयो, मेरो पछि आऊ। मुर्दाले नै तिनका आफ्ना मुर्दा गाडुन्। आदरणीय श्रोता, यो खण्डलाई हामीले हेर्दै गर्दाखेरि यस खण्डमा हामी यीशुको साँचो चेलाले ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ भन्ने विषयमा अध्ययन गर्नेछौ र यसको बारेमा हामी व्याख्या गर्नेछौ। यीशुको साँचो चेलाले ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ र यो अचम्मको कुरा, यीशु ख्रिस्टको पछि लाग्ने व्यक्तिहरू, यीशुका चेलाहरूले ठूलो मूल्य चुकाउनु पर्ने कुरालाई यहाँ उल्लेख गरिएको छ र यहाँ लेखकले के कुरा भनिरहेको हामी देख्छौ भन्दा, एकजना शास्त्रीले यीशुलाई भने, गुरुज्यू, तपाईँ जहाँ जानुहुन्छ म तपाईँलाई पछ्याउनेछु। शास्त्री हरू चाहिँ विशेष गरेर यहुदी समुदायका एउटा शिक्षित व्यक्तिहरूमा पर्छन् र शास्त्रीहरूले चाहिँ बाइबल धर्मशास्त्रलाई व्याख्या गर्ने काम गर्दछन् र बाइबल धर्मशास्त्रलाई व्याख्या गर्दाखेरि अन्तिम निर्णय गर्ने जिम्मेवारी चाहिँ शास्त्रीहरूको नै हुन्थ्यो र यति धेरै ज्ञान भएको व्यक्तिहरू र शास्त्रीले येशूलाई आएर प्रश्न गर्दाखेरि यहाँ अचम्मको कुरा हामी देख्छौ र येशूलाई शास्त्रीले गुरुज्यू भन्ने शब्दलाई प्रयोग गरेका छन्, आदर गरिएको छ, येशूलाई गुरुज्यू भनेर सम्बोधन गरिएको छ अनि यो पनि भनेको छ, तपाईँ जहाँ जानुहुन्छ म तपाईँलाई पछ्याउनेछु र शास्त्रीले येशूलाई चिनेको कुरा हामी थाहा पाउँछौ। शास्त्रीले येशूलाई मन पराएको कुरा हामी यहाँ देख्छौ र येशूको पछि हिँड्ने विचार पनि उनले गरेको कुरा हामी यहाँ देख्छौ र येशूको पछि हिँड्दाखेरि धेरै नै फाइदा हुने कुरालाई शास्त्रीले देखेको कुरा हामी यहाँ बुझ्न सक्छौँ र यीशुको पछि हिँड्दा धेरै फाइदाहरू हुन्छन् भनेर एउटा आशा गरिएको कुरा पनि यहाँ हामी देख्छौँ। शास्त्रीहरू जहिले पनि आफूलाई केही प्राप्त गर्न चाहन्छन्, सिक्न चाहन्छन् र गुरुबाट सिक्न चाहने व्यक्ति र गुरुबाट प्राप्त गर्न चाहने व्यक्तिहरूको रूपमा हामी शास्त्रीहरूलाई देख्न सक्छौँ र शास्त्रीको कुरा प्रभु येशु ख्रिस्टले बुझ्नुभयो। उसको आशाहरू धेरै नै रहेछन्। उसले यीशुको पछि हिँड्दाखेरि धेरै फाइदाहरू हुने कुरालाई पनि यहाँ देख्न सकिन्छ र जब शास्त्रीहरूले यो कुरा गरे, यीशु प्रभुले चाहिँ उसको कुरा बुझिसकेपछि उहाँको भनाइ चाहिँ के भने, मानिसको पुत्रको शिर ढल्काउने ठाउँ पनि छैन भनिकन यहाँनिर यो कुरा प्रस्तुत गरिएको छ। यीशु प्रभुले यो कुरा भन्दै गर्नु हुँदाखेरि चाहिँ के कुरा हामी बुझ्न सक्छौ भन्दा, यीशुले चाहिँ स्यालको ठुला दुला र आकाशका चरा चुरुङ्गीहरूको गुण हुन्छन्, तर मानिसको पुत्रको लागि त शिर ढल्काउने ठाउँ पनि छैन, मानिसको पुत्रको शिर ढल्काउने ठाउँ पनि छैन। यसरी यीशु प्रभुले मानिसहरू जब यीशुको पछि आशा लिएर, विभिन्न कुराहरूको आशा लिएर आउँदछन्, भौतिक कुराको पनि आशा गर्छ, प्रलोभन भन्छन् हामीले कतिपटक, मानिसहरूलाई यीशु प्रभुले कहिल्यै पनि प्रलोभन देखाएर यीशुको पछि हिँड्नलाई उहाँले सिकाउनु भएन। उहाँको चेला हुनका लागि, उहाँसँग हिँड्नका लागि, उहाँबाट सिक्नका लागि यीशु प्रभुले कहिले पनि उनीहरूलाई प्रलोभन दिएर आउनु भनेर सिकाउनु भएन। उहाँले मानिसहरूलाई प्रलोभन दिएर कहिले पनि यीशु उहाँको चेला हुनलाई उहाँले बोलाउनु भएन, किनभने उहाँले स्पष्ट भनिसक्नुभयो कि मानिसको पुत्रको शिर ढल्काउने ठाउँ पनि छैन। भौतिक कुराहरूको आशा गरेर मानिसहरू आउन सक्छन्। यीशुको पछि हिँड्दाखेरि मानिसहरूले भौतिक कुराको मात्रै फाइदा हेरेर यीशुको पछि आउने चाहना गर्छन्, तर यीशु प्रभुले यस्तो कुराहरूलाई प्रोत्साहन दिनु भएन, प्रलोभनमा उहाँले अगाडि बढाउनु भएन। आदरणीय श्रोता, धेरै चोटि मानिसहरूले भन्ने गर्छन्, क्रिस्चियन भयो भने त डलर पाइन्छ, क्रिस्चियन भयो भने त एकदमै सुविधै सुविधा हुन्छ, त्यसै कारणले यीशुको पछि हिँड्नु पर्छ, यीशुलाई विश्वास गर्नुपर्छ, क्रिस्चियन हुनुपर्छ भन्ने जुन विचारहरू छ, यीशुले यसलाई प्रोत्साहन दिनुभएको छैन। यीशुको पछि हिँड्ने व्यक्ति चाहिँ यीशु ख्रिस्टले जस्तै दुःख भोग्न तयारी हुनुपर्छ। यीशु ख्रिस्टले जसरी मानव जातिको लागि आफैलाई कलवरी क्रुसमा बलिदान गर्नुभयो, उहाँ आफैले मानिसहरूलाई सेवा गर्न आउनुभयो, उहाँले भन्नुभयो मानिसको पुत्र सेवा लिन होइन तर सेवा दिन र धेरैको उद्धारको लागि बलिदान हुन आए भनेर यीशु प्रभुले भन्नुभयो र यीशु प्रभुले भौतिक कुराको प्रलोभनमा कहिले पनि मानिसहरूलाई उहाँको पछि लाग्नलाई उहाँले प्रोत्साहन दिनु भएन र आज जतिजनाले यीशु ख्रिस्टको पछि लाग्दा, क्रिस्चियन हुँदाखेरि डलर प्राप्त गर्छन् भनेर मानिसहरूले भनेका छन्, त्यो कुरालाई यीशु प्रभुले प्रोत्साहन दिनु भएन, किनभने मानिसको खाँचो त डलर भन्दा पनि, रुपियाँ पैसा भन्दा पनि, धन सम्पत्ति भन्दा पनि मानिसहरूको जीवन नै एकदमै गाह्रो अवस्थामा छ। पापले गर्दा मानिस मृत्युमा गइराखेको छ, मानिसको आत्मिक जीवन एउटा डरलाग्दो अवस्थामा छन्, पापले गर्दा मानिस मृत्युतिर गइराखेका छन्, मानिसको भविष्य अन्धकारमय छ। यो शरीरको मृत्युपछि मानिस कहाँ जाने भन्ने कुरा अन्यलमा छ र मानिसहरूलाई स्वर्ग राज्यमा जानका निम्ति मानिसहरूले बाटो पाएका छैनन् र यीशु प्रभु चाहिँ मानव जातिको निम्ति बाटो सत्य र जीवन भएर उहाँ चाहिँ स्वर्ग तार्नका लागि यो संसारका पापी मानिसहरूको लागि बलिदान हुनलाई उहाँ आउनुभयो र उहाँको मृत्युले सारा मानव जातिहरूले छुटकारा पाएका छन्। मानिसहरू मर्न नपर्ने भएको छ, उनीहरूको आत्मिक जीवन मर्न नपर्ने भएको छ, किनभने उनीहरूले आनन्द जीवन पाउनेछन्। यीशुलाई विश्वास गर्नेहरूले आनन्द जीवन पाउँछ। यीशु प्रभुले यसरी यिनीहरूलाई भन्दै हुनुहुन्थ्यो, मानिसको पुत्रको शिर ढल्काउने ठाउँ पनि छैन, त्यस कारणले मेरो पछि लाग्ने मानिसहरू धन सम्पत्ति पाइन्छ कि सुविधाहरू पाइन्छ कि भन्ने हेतुले यीशुको पछि लाग्नु हुँदैन। यीशु ख्रिस्टलाई विश्वास गर्ने मानिसहरूले चाहिँ आफू पापी हो र पापको प्रायश्चितको लागि यीशु प्रभुले कल्वरी क्रुसमा आफूलाई मृत्युमा जानुभयो र उहाँले सारा मानव जातिको पापको प्रायश्चितको लागि रगत बगाउनु भयो र हाम्रो मृत्यु उहाँले भोग्नुभयो र अब हामीले मृत्यु भोग्न नपर्ने भएको अवस्था छ। र अर्को चेलाले भन्यो, प्रभु पहिले गएर मलाई मेरा बाबुलाई गाड्ने अनुमति दिनुहोस्। यहाँनिर यीशु प्रभुलाई फेरि अर्को चेलाले भन्यो, प्रभु पहिले गएर मलाई मेरो बाबुलाई गाड्ने अनुमति दिनुहोस्। यो चाहिँ एउटा अचम्मको छ कि यीशुले भन्नुभयो मेरो पछि आऊ तिमी, मुर्दाले नै तिनको आफ्नो मुर्दा गाडौ। र यीशु प्रभुले यो स्पष्ट रूपमा नै भन्नुभयो कि तिमी मेरो पछि आऊ, तिमी मेरो चेला भएर काम गर, तिमीले त्यो मुर्दा गाड्नका निम्ति त्यसको लागि तिमीले फिक्री नगर। बुवा प्रभु यीशु ख्रिस्टलाई विश्वास गरेका छैनन्, विश्वास नगर्नेहरूले नै उनीहरूलाई गाड्छ। तिमी चाहिँ यीशुलाई विश्वास गर र तिमीले त्यो काम गर्नु पर्दैन, तिमी चाहिँ मेरो पछि लाग भनिकन यीशु प्रभुले यहाँ स्पष्ट रूपमा भन्नुभएको कुरा हामी देख्छौ। आदरणीय श्रोता, धेरैचोटि मानिसहरूले यो कुराहरू पहिला मेरो आफन्त, मेरो बुवा, मेरो आमा, उहाँहरू भनौ उहाँहरूलाई भनौ मृत्यु संस्कार गरिसकेपछि मात्रै, काजक्रिया गरिसकेपछि मात्रै म यीशुको पछि हिँड्छु भनेर धेरैजनाको विचारहरू त्यहाँ पाउन सक्छ। तर यीशु प्रभुले चाहिँ भन्नुभयो, मुर्दाले नै तिनको आफ्नो मुर्दा गाड्यो। यसको अर्थ चाहिँ जो जो विश्वास गरेका छैनन्, विश्वास नगरेकाहरूको लागि अथवा यीशु ख्रिस्टलाई विश्वास नगरेकाहरूको लागि यीशुलाई विश्वास नगरेकाहरूले नै गाडुन्, तर तिमी चाहिँ त्यसको लागि चिन्ता फिक्री गर्नु पर्दैन, तिमी चाहिँ मेरो पछि लाग भनिकन यीशु प्रभुले यो सन्देश अथवा यो आज्ञा उनलाई दिएको हामी देख्छौँ। र आज हामी हाम्रो समाजमा, हाम्रो वरिपरि यो कुराहरू छन्, मानिसहरूले यो कुराहरू गरिरहेकै छन्। पहिला यस्तो यो समस्या समाधान गरौं अथवा यो काम सकौं, त्यसपछि यीशुको पछि लागौला भन्ने धेरै मानिसहरू छ। तर तिनीहरूले आफ्नो जिन्दगी त्यो कुरा गर्नुभन्दा पहिल्यै ऊ आफै मरेको अवस्थाहरू छ। त्यसै कारणले पनि यीशु ख्रिस्टलाई विश्वास गर्ने मानिसहरू जो जो हुन्, उनीहरूले ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ, ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ। आदरणीय श्रोता, यहाँहरूले वचन सुन्दै गर्नुहुँदा यदि कतै प्रलोभनको हिसाबले यीशुलाई विश्वास गर्नुभएको छ भने सुधार गर्नुहोस्। यीशु ख्रिस्टले कहिले पनि प्रलोभन देखाएर ख्रिस्टियन हुनलाई बोलाउनु भएन। यदि यहाँहरू पनि त्यस्तो प्रलोभनमा हुनुहुन्छ भने आफूलाई सुधार्नुहोस्, यीशुलाई मुक्तिदाता भनिकन विश्वास गर्नुहोस्, उद्धार पाउनुहोस् र हजुरले जीवनमा अनन्त आनन्दको जीवन प्राप्त गर्नुहुनेछ। र बहनाहरू आउँछन्, ती बहनाहरू सबैलाई पन्छाएर यीशुको पछि आज नै विश्वास गर्नुहोस् ताकि तपाईँको जीवनमा परमेश्वरले प्रशस्त आशीर्वाद ल्याउनु हुनेछ। र यीशु ख्रिस्टको पछि लाग्दाखेरि कोही पनि प्रलोभनमा नहोस्, कोही पनि आफ्नो जिम्मेवारी यीशुको पछि लाग्ने जुन विश्वास छ यीशुको चेला हुनको लागि उनले निर्णय गर्नुपर्छ, उनले ढिला नगरिकन तुरुन्तै उनले विश्वास गर्नुपर्छ। त्यसकारणले आउनुहोस्, यीशुलाई विश्वास गर्नुहोस् र साँचो चेला भएर ठूलो मूल्य चुकाउनुहोस्। यदि भन्दै आजको प्रवचन सेवालाई यही अन्त गर्न चाहन्छु। आशा छ यहाँहरूले यो आशीर्वाद पाउनु भएको छ भनिकन, र समय फेरि परमेश्वरले दिनुभयो भने अर्को प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
0: प्रिय श्रोता, आजको कार्यक्रम सुनेर पक्कै पनि तपाईँ उत्साहित हुनुभएको छ भन्ने हामीले विश्वास गरेका छौं। कार्यक्रम जीवनको वचन यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद छ। कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा कुनै प्रश्न, जिज्ञासा अथवा कुनै प्रार्थनाको विषय छन् भने पनि हामीलाई तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। अथवा कुनै श्रोताले आज पहिलो पटक हामीलाई सुनेर कार्यक्रमको बारेमा अझै जान्न मन छ अथवा परमेश्वरको बारेमा केही बुझ्न चाहनुहुन्छ, बाइबल अध्ययन गर्न चाहनुहुन्छ भने पनि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क मोबाइल नम्बर रहेको छ 9868553349। यो नम्बरमा तपाईँले जुनसुकै समयमा पनि फोन गर्न सक्नुहुनेछ। हवस् त श्रोता, यति भन्दै आजको लागि कार्यक्रम जीवनको वचनको यो भागबाट हामी सबैजना एकैसाथ बिदा हुन्छौं। तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। हवस् त, जय मसीह।

नमस्कार, म गायिका धनुषा घले। तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है। अब प्रस्तुत हुँदैछ कार्यक्रम रोचक जानकारी, प्रस्तुता कुमार अब्राहमको साथमा।

जयमसी सी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएमसँग बसिराख्नुभएका सम्पूर्ण श्रोतालाई। कार्यक्रम रोचक जानकारीमा केही महत्वपूर्ण जानकारी मैले तपाईँको निम्ति कार्यक्रममा राखिरहेको छु र आज पनि केही महत्वपूर्ण कुराहरू तपाईँको निम्ति कार्यक्रममा म राख्नेछु र विशेष गरिकन कयौं त्यस्ता बाइबलमा घटनाहरू छन् जसको जवाब दिन हामीलाई निकै नै हम्मे पर्दछ र प्रत्येक प्रश्नको जवाबको उत्तर खोज्यो भने फेरि बाइबलमा पाइन सकिन्छ। बाइबलले कहिले पनि तपाईँ र मलाई होइन अपुरो बनाउँदैन, होइन हामीले खोजेका कुराहरू हामी पाउँछौ, तर खोज्नु पर्यो, अध्ययन गर्नु पर्यो अनि पढनशील हुनु पर्यो, हामी अध्ययनशील हुनु पर्यो, त्यसपछि प्रत्येक प्रश्नका जवाबहरू हामीले पक्कै पनि पाउन सक्छौ। र अहिलेलाई भने कार्यक्रमको शुरूआत यो अर्थपूर्ण संगीतबाट गर्न चाहन्छु।

परमेश्वरले हप्पालाई कहिले बनाउनुभयो? छैटौं दिनमा वा त्योभन्दा पछि? उत्पत्ति एकको 27 र उत्पत्ति दुईको 20-22 बाइस उत्पत्ति एक अध्याय अनुसार परमेश्वरले आदमलाई मात्र नभई हप्पालाई पनि छैटौं दिनमा नै सृष्टि गर्नुभयो। यसै कारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्वरको प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनलाई सृष्टि गर्नुभयो। मानव जाति परमेश्वरद्वारा छैटौं दिनमा सृष्टि गरिएका थिए भनी पद 31 प्रष्ट गरिएको छ। साँझ परे र बिहान भयो छैटौं दिन। र दोस्रो अध्यायको विवरण अनुसार हवा निकै पछि सृष्टि गरेको जस्तो देखिन्छ। आदमले सबै पशु पन्छीको नाउँ राखेपछि परमेश्वरले हप्पालाई बनाउनुभयो। जुन करङ परम्परा परमेश्वरले मानिसबाट निकाल्नु भएको थियो त्यसबाट एउटी स्त्री बनाउनु भयो, मानिस कहाँ ल्याउनुभयो। उत्पत्ति 2:22 परमेश्वरले हप्पालाई कहिले बनाउनुभयो? छैटौं दिनमा कि त्योभन्दा पछि? दोस्रो अध्यायमा आएर मात्र हप्पाको सृष्टिबारे सविस्तार प्रहण गरिएकोले उनलाई पनि सृष्टि गरियो भने मानिसहरूले सोच्न सक्छन्। तर तपाईँले उत्पत्ति 1:27-31 हेर्नुभयो भने तपाईँले प्रष्ट हुनुहुनेछ कि परमेश्वरले आदम र हप्पा दुवैलाई छैटौं दिनमा सृष्टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो भन्ने उत्पत्ति 1:27 भाषालाई व्याख्या गर्नुहोस्। छैटौं दिनको सृष्टिबारे उत्पत्ति 2:24-31 जे जति बताउँछ त्यति उत्पत्ति 2:7-25 त्यही दिनको सृष्टिबारे थप जानकारी दिन्छ। मानिसको सृष्टिबारे अध्यायको वर्णन संक्षिप्त हो भने 2 अध्यायको वर्णन सविस्तार। निष्कर्षमा परमेश्वरले आदम र हप्पा दुवैलाई छैटौं दिनमा नै सृष्टि गर्नुभयो भने 1 अध्यायले प्रष्ट पार्छ भने 2:20-22 उहाँले हप्पालाई कसरी सृष्टि गर्नुभयो भने थप जानकारी दिन्छ। दुवै खण्डले छैटौं दिनकै सृष्टिबारे उल्लेख गरेको पाइन्छ। अहिलेलाई भने अर्थपूर्ण संगीत प्रसाद कार्यक्रममा

थिए। उत्पत्ति 4:17। बाइबलको विवरणबाट हामी प्रष्ट हुन्छौं कि परमेश्वरले आदम र हव्वालाई सृष्टि गर्नुभयो अनि तिनीहरूबाट कैन र तिनका भाइ हाबिल जन्मे। कैनले आफ्नो भाइ हाबिलको हत्या गरेपछि तिनी नूत भन्ने देशमा गए र आफ्नी पत्नीसित कैनको सहवास भए र गर्भवती भएर तिनले हनोकलाई जन्माइन्। कैनले एउटा शहर बनाएर आफ्नो छोराकै नाउँमा त्यस शहरको नाउँ पनि हनोक राखे। उत्पत्ति 4:17। तब स्वाभाविक प्रश्न उदय हुन्छ, कैनले कहाँबाट आफ्नी पत्नी पाए, को हुन् उनी? कैन र हाबिलका अतिरिक्त आदम र हब्बाबाट तेस्रो छोरो सेत साथै अरू छोरा छोरीहरू पनि जन्मेका थिए भने उत्पत्ति 5:4 हामीलाई बताउँछ। सेतको जन्म भएपछि आदम 800 वर्षसम्म बाँचे र तिनका अरू छोरा छोरीहरू जन्मे। निश्चय नै कैनकी पत्नी उक्त पदमा उल्लेख भएका छोराछोरी मध्ये एक थिइन् वा कैनका भतिजीहरू मध्ये कोही एकजना थिइन्। यस्तो वैवाहिक सम्बन्ध शुरूमा नितान्त आवश्यक थियो। मानव जातिको शुरूको चरणमा त्यहाँ अर्को कुनै परिवार नभएकोले त्यस्तो वैवाहिक सम्बन्ध अनुचित थिएन, न त हानिकारक नै। निश्चय नै हाड नाता पर्ने व्यक्तिहरू बीचको यौन सम्बन्ध खतरनाक हुन्छ किनकि वंशानुमा परिवर्तन गर्ने गुणहरू आमा बाबु दुवैबाट आयो भने अपाङ्ग रोगी साथै मन्दबुद्धिको सन्तान जन्मने सम्भावना हुन्छ। तर आदम र हव्वा दुवै नै सिधै परमेश्वरबाट सृष्टि गरिएका थिए, तसर्थ तिनीहरूबाट परिवर्तन गर्ने त्यस्ता खालका वंशानुगत गुणहरू सर्न सक्ने सम्भावना थिएन। औषधि विज्ञानको दृष्टिकोणबाट पनि मानव जातिको त्यस शुरूको चरणमा एउटै परिवारका सदस्यहरू बीचको वैवाहिक सम्बन्ध हानिकारक थिएन। यदि यो सम्बन्ध गलत वा हानिकारक हुन्थ्यो भने परमेश्वरले यसलाई अनुमति दिनुहुन्नथ्यो। सारा संसारलाई सृष्टि गर्नुहुने परमेश्वरले संसारमा मानिसहरू वृद्धि हुनको लागि यस सम्बन्धलाई अनुमति दिनुभयो। तर पछि मोसाको व्यवस्था परमेश्वरले बहिनी वा नजिकको नातेदारसित विवाह गर्न निषेध गरिदिनुभयो। तब यो प्रष्ट छ कि मानव जातिको फैलावटको निम्ति परमेश्वरले यस अवस्थालाई अनुमति दिनुभयो जुन बेला यसको नितान्त आवश्यक थियो र त्यस बेला यसलाई अनैतिक कार्यको रूपमा हेरिँदैन थियो, न त यो हानिकारक नै थियो।

ज्ञानको धरार अघि संसारमा कतिवटा भाषा थियो? एउटा मात्र। परमेश्वरले मानिसलाई पृथ्वीको चारै कुनामा फैलने आज्ञा दिनुभयो। तापनि उत्पत्ति 11 अध्यायमा आइपुग्दा मानिसहरू जताततै नछरिउन् भन्ने उद्देश्यले तिनीहरूले एउटा धरारा बनाउने कोशिश गरे, जसलाई बाबेलको धरारा भनेर चिनिन्छ। यस बेलासम्म संसारमा एउटै मात्र भाषा थियो। त्यस बेला जम्मै पृथ्वीमा एउटै भाषा र एकै खालको बोली थिए। उत्पत्ति 11 एक पद 6 पनि ती तथ्य प्रकट गर्छ। अनि परमप्रभुले भन्नुभयो, यदि एउटै भाषा बोल्ने एउटै जातिको स्थापना अहिले यिनीहरूले यो गरे भने अब तिनीहरूले योजना गरेको कुनै पनि कुरा असम्भव हुने छैन। 11 अध्यायमा आएर भाषा खलबल पारिएको भए तापनि 10 अध्यायमा नै हामी विविध भाषाहरू देख्छौं। उदाहरणको लागि पद 5 हेर्नुहोस्, यिनीहरूबाट नै तिनीहरूका देशभित्र प्रत्येकको आफ्नो भाषा र जाति अनुसार फिजिए। हामका छोराहरू उनीहरू वंश र भाषा अनुसार उनीहरूको देश र जातिहरू नै हुन्। 31 पनि ती तथ्य प्रकट गर्छ, सेमका छोराहरू उनीहरूको वंश र भाषा अनुसार उनीहरूको देश र जाति नै हुन्। बाबेलको धरारा अघि संसारमा एउटा मात्र भाषा थियो कि धेरै? बाबेलको धरारा निर्माण गर्नु अघि संसारमा एउटै मात्र भाषा थियो, जस्तो उत्पत्ति 11:1 प्रष्टसित लेखिएको छ। त्यस बेला जम्मै पृथ्वीमा एउटै भाषा र एकै खालको बोली थिए। उत्पत्ति 10:5, 20, 31 अभिलिखित विधि भाषाहरू बोल्ने जातिहरू बाबेलमा परमेश्वरले भाषा खलबल पारिदिनु भएपछि बाँचेका मानिसहरू थिए। बाइबलका कतिपय विवरणहरू समयक्रम अनुसार राखिएको छैनन्, जसमध्ये उत्पत्ति 10 अध्याय एउटा हो। 10 अध्यायमा उल्लेखित ती विविध भाषा उत्पत्ति 11 अध्यायमा भाषाको खलबलपछि मात्र देखा परेका थिए। आदरणीय श्रोता, कार्यक्रम रोचक जानकारीमा आज केही रोचक कुराहरू मैले राखे तपाईँको निम्ति। बाबेलको धरारा अघि संसारमा कतिवटा भाषा थियो भन्ने बारेमा राखे, र त्योभन्दा अगाडि निकै महत्वपूर्ण कुराहरू पनि राखे। र तिनजेलसम्म जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई पनि बिदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

0: नमस्ते डाक्टर साहब.
1: नमस्ते, बस्नुहोस् न. भन्नुहोस् त, के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब.
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: प्रभुले सिकाउनु भएको प्रार्थना. हे हाम्रा पिता जो स्वर्गमा बस्नुहुन्छ, तपाईँको नाम पवित्र होस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पूरा होस्, हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्, हाम्रो अपराध क्षमा गर्नुहोस् जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौ, हामीलाई परीक्षामा पर्न नदिनुहोस् तर दुष्टबाट छुटाउनुहोस्, किनभने राज्य, पराक्रम र महिमा सदा सर्वदा तपाईँकै हुन्.

0: गुड न्यूज एफएम 105.1
1: अत्यन्त जरुरी सूचना।
2: यस गुड न्यूज एफएम प्रालीलाई एकजना दक्ष प्राविधिकको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले यथाशीघ्र सम्पर्क गर्न सक्नुहुनेछ।
1: सम्पर्कको लागि गुड न्यूज एफएम प्राइभेट लिमिटेड अनामनगर काठमाडौँ फोन नम्बर
2: 01-4770-754 01-4770-754
1: र 01-59-13-755 01-59-13-755
3: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
4: डर लाग्नु, निद्रा नलाग्नु,
3: अनौठा विचार आउनु,
4: निराशा बढ्नु, खुसी नहुनु,
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
4: छटपटी हुनु, चिटचिट पसिना आउनु,
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
3: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: झरिलो रसिलो, झरिलो रसिलो
6: होइन दाजु, झरिलो र रसिलो भन्दै कता
5: कता हुनु बाटुली, झरिलो र रसिलो स्याउ लिएर ससुराली जाउँ भनेको कतै पाइएन, ठ्याक्कै पारेर।
6: ए अब चिन्ता नगर्नुहोस् न दाजु, हाम्रै नेपाली दाजुभाइहरूले उत्पादन गर्नुभएको जुम्लाको स्याउ अब नेपाली बजारमा। फोन मात्र गर्नुहोस्, स्याउ तपाईँकै घरमा।
5: हो र, फोन नम्बर बताऊ बताऊ।
6: लु टिप्नुहोस् त 98-60-091-361 98-60-091-361।
5: खाने होइन त जुम्लाको झरिलो र रसिलो स्याउ ठ्याक्क पारेर।
7: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ामुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98-41-53-54-02 98-41-53-54-02 र 98-10-33-64-06 98-10-33-64-06 फोन नम्बर 01-43-92-511 01-43-92-511 र 01-43-92-510 01-43-92-510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
8: यो गुड न्यूज एफएमबाट आउने गुड न्यूज प्रवासी सन्देश कार्यक्रम चाहिँ मलाई असाध्यै मन पर्छ हौ नाति।
5: होइन हजुरबा, यो गुड न्यूज प्रवासी सन्देश कार्यक्रम चाहिँ तपाईँलाई किन अति मन पर्छ?
8: ल सुन नाति, प्रवासमा रहेका छोरा छोरीको आवाज सुन्न पाइन्छ, आशिष सुन्न पाइन्छ, त्यति मात्र कहाँ हो र हाल खबर बुझ्न पाइन्छ। त्यही भएर मलाई यो कार्यक्रम अति मन पर्छ। त्यति मात्र कहाँ हो र हामीले पनि फोन गरेर प्रवासमा रहेका प्रियजनहरूलाई सम्झन सकिन्छ ठ्याक्क पारेर। ए हो र हजुरबा, मेरो पनि विदेशमा धेरै साथी सङ्गी छन्। म पनि उनीहरूलाई फोन गरेर सम्झन चाहन्छु, सन्देश दिन चाहन्छु, हाल खबर बुझ्न चाहन्छु।
9: त्यसो भए तैले गुड न्युज प्रवासी सन्देश कार्यक्रम सुन्नु पर्छ ठ्याक्क पारेर। मंगलबार बेलुकी 4 बजीदेखि 5 बजीसम्म आउँछ, बुझिस?
8: बुझे हजुरबा, बुझे।
9: यो कार्यक्रमलाई चाहिँ प्रायोजन गरेको छ आराधना नेपाली मण्डली हङकङले। म त सुन्छु, तपाईँहरू पनि सुन्ने होइन त ठ्याक्क पारेर।

जय मसी म गायिका चन्दा देवान, तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। अब प्रस्तुत छ कार्यक्रम सरगम।

श्रीमती नमस्ते गुड न्यूज एफएम ट्यून गरेर बस्नुभएका सम्पूर्ण प्यारा श्रोता मित्रमा आज फेरि पनि कार्यक्रम सरगम लिएर म आइसके हामी चारदेखि पाँच बजीसम्म रहन्छौं यो सरगममा कार्यक्रम सांगीतिक भएको हुनाले विशेषतः भजनहरू नै सुन्दैका छौं एक घण्टाको अवधिमा हामी निकै मीठा भजन लिएर आएका छौं प्राविधिक मित्र विजय र म एक घण्टाको निम्ति यात्रा गर्दैछौं तपाईसँग शुरूआतमा विज्ञान भराइले गाउनु भएको भजन म राख्न चाहन्छु सम्भव भए विज्ञान भराइलेकै भजनहरू हामी सुन्दैछौं आज

निकै अर्थपूर्ण भजन हामीले विज्ञान बराइलीको आवाजमा सुनिरहेका छौँ श्रोता। साँच्ची नै संगीत परमेश्वरलाई महिमा दिने माध्यम हो भनेर हामीलाई थाहा छ, अनि संगीत सबैलाई मन पनि पर्छ। परमेश्वर पनि यसैमा खुसी हुनुहुन्छ। जसरी हामीले आदमका नाति एनोसको समयमा परमेश्वरको महिमा प्रशंसा शुरू भएको कुराहरू देख्छौं, उत्पत्ति 4:26 आदमका नाति एनोसको समयदेखि मानिसहरूले परमप्रभुको नाउँको पुकारा गर्न, प्रार्थना र आराधना गर्न शुरू गरेका थिए भनेर हामीले पाउँछौं। र त्योभन्दा अगाडि हाबिल र कैनले चाहिँ शुरू गरेका थिए परमेश्वरलाई आराधना गर्न, भेटीहरू चढाएर। र आज तपाईँ र मैले पनि भजन सुनेर, सुनाएर, भजन सकेसम्म गाएर परमेश्वरको महिमा गर्ने गरेका छौं। कार्यक्रम सरगममा फेरि पनि अर्को गीत सुनाउँछौं।

श्रोता मित्र, हामीले निकै अर्थपूर्ण भजन सुनेका छौं, आनन्दित पनि भइरहेका छौं, आशिषित पनि भइरहेका छौं। किनभने जब हामी भजन सुन्छौं परमेश्वरको महिमा भएको आवाज पनि हुँदछ, हामी आफै पनि आनन्दित भएर एकदमै ओतप्रोत हुन्छौं अनि परमेश्वरलाई महिमा दिन पुग्छौं। भजन संग्रहको पुस्तकले पनि भन्दछ, परमप्रभुको प्रशंसा गर्नु असल कुरा हो भनिएको छ। बिहान तपाईँको करूणाको, राति तपाईँको विश्वसनीयताको घोषणा गर्नु भनेको छ। अनि यहाँ चाहिँ धेरै किसिमले परमेश्वरको प्रशंसा गर्ने दस्तारे, सारङ्गी, वीणाको मृदुलयमा तपाईँको स्तुति गर्न असल कुरा हो भनेर भनिएको छ। र यसरी असल कुरा रहेछ परमेश्वरको महिमा गर्नु भन्दै कार्यक्रममा फेरि पनि अर्को भजन सुनाउँछौं।

श्रोता गुड न्यूज एफएमको कार्यक्रममा हामी सरगम सुनिरहेका छौं। कार्यक्रम सरगममा हामीले सांगीतिक कार्यक्रम भएको हुनाले विशेष भजनहरू नै सुनिरहेका छौं। विज्ञान बराइलीको आवाजमा, एलबी बराइलीको आवाजमा हामीले विभिन्न भजनहरू सुनिरहेका छौं। हामीसँग अझै पनि समय छन्, मीठा मीठा भजनहरू हामीसँग रहेका छन् र भजन जब हामी सुन्छौं मनन पनि गर्नुपर्छ। शब्दहरू जब मनन गर्छौं अनि मजा आउँछ, आनन्दित आशित पनि हामी हुन्छौं। शब्द नै बुझिएन भने त हामी कसरी परमेश्वरलाई महिमा दिन सक्छौं, होइन? अनि भजन सुन्ने मात्रै होइन, परमेश्वरलाई महिमा होस् हामी संगतिमा पनि रहन सक्छौं, कार्यक्रम सरगममा रहेर भन्न चाहन्छु। र यतिखेर फेरि पनि मिठो गीतको पालो भएको छ, एउटा गीत सुनाउँछु।

श्रोता एभेन्जर सुन्दरन्त कार्यक्रम स्वर्गम समय सकिएको छ, हामीले छुट्नुपर्ने हुन्छ। सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद, अनि प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै म विदा हुन चाहन्छु। धन्यवाद, जय श्री।

0: गुड न्यूज एफएम 105.1
1: सूचना यस गुड न्यूज एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोशल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्यूज एफएम प्राली अनामनगर काठमाडौँ फोन नम्बर 01-4470-7054 01-4470-7054 र 01-5913-755 01-5913-755
2: मानसिक समस्याबाट बच्ने उपायहरू।
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
3: असल साथीहरूसँग मात्रै संगत गरौं।
2: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
3: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
2: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
5: प्रोप्राइटर सानु सापकोटा, 01-5208-5454 01-5208-5454 र 98-5-11-25-6-38 98-5-11-25-6-38।
6: झरिलो रसिलो
7: होइन दाजु, झरिलो र रसिलो भन्दै कता
6: कता हुनु बाटुले, झरिलो र रसिलो स्याउ लिएर ससुराली जाउँ भनेको कतै पाइएन, ठ्याक्कै पारेर।
7: ए, अब चिन्ता नगर्नुहोस् न दाजु, हाम्रै नेपाली दाजुभाइहरूले उत्पादन गर्नुभएको जुम्लाको स्याउ अब नेपाली बजारमा। फोन मात्र गर्नुहोस्, स्याउ तपाईँकै घरमा।
6: हो र, फोन नम्बर बताऊ।
7: लु टिप्नुहोस् त, 98-60-091-3-61 98-60-091-3-61।
6: खाने होइन त जुम्लाको झरिलो र रसिलो स्याउ ठ्याक्क पारेर।
8: सुन्नु न बाजे, कता
6: सामान नभेटेर बेपत्ता।
8: होइन सामान चाहिँ के चारो ल्याएको?
6: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
8: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वर्ल्ड छोडी छ नि।
6: कहाँ छ यो?
8: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
1: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घरआइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
9: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
1: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 98-5-10-74-2-36 98-5-10-74-2-36
9: र फोन नम्बर 01-5-13-010 छ।
1: ग्रेट इलेक्ट्रो वर्ल्ड, कलंकी खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
6: घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ठ्याक्कै पारेर।

0: अमित थापा, तपाईँले सुन्दै हुनुहुन्छ गुड न्युज एफएम रेडियो 105.1 MHz।
1: ख्रिस्टको खोजी गर्नुहोस्, तपाईँले उहाँलाई भेट्टाउनु हुनेछ र उहाँसँगै हरेक कुराहरू पनि। सीएस लेक्स, साहित्यकार साथै क्रिस्चियन रक्षाशास्त्री।
2: अत्यन्त जरुरी सूचना।
3: यस गुड न्युज एफएम प्रालीलाई एकजना दक्ष प्राविधिकको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले यथाशीघ्र सम्पर्क गर्न सक्नुहुनेछ।
2: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ, फोन नम्बर
3: 01-47-70-754, 01-47-70-754
2: र 01-59-13-755, 01-59-13-755।
4: दाई, अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
5: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
4: अनि यी सबै कहाँ पाउने त दाई?
5: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
4: कार्यक्रम मुक्तिको मार्ग?
5: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो गुड न्युज एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 36 देखि 7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
4: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।

0: हेलो नमस्कार, जय मिश्री। गुटनीस एफएम 105.1 मेगाहर्जको रेडियो तरंगमा कार्यक्रम गोस्पल एक्सप्रेस लिएर म कार्यक्रम प्रस्तुता सुनिल राज लामा र प्राविधिक मित्र विजयजी हामी दुईजना तपाईहरू समक्ष उपस्थित भइसकेका छौं र 6 बजेसम्म हामी तपाईसँग रहनेछौं। तपाईले यदि आज मात्र हाम्रो यो कार्यक्रम सुनिरहनु भएको छ भने थोरै जानकारी म राख्न चाहन्छु हाम्रो कार्यक्रमको बारेमा। कार्यक्रम गोस्पल एक्सप्रेसमा हामी एउटा प्रश्न राख्ने गर्छौं। तीनवटा विकल्पहरू हुनेछन्, अप्सन ए, अप्सन बी र अप्सन सी हुनेछन्। अप्सन ए बी सीमा तपाईँले एउटा चुज गर्न सक्नुहुनेछ र कार्यक्रममा भाग लिनको लागि चारवटा तवरले तपाईँ भाग लिन सक्नुहुनेछ। कसरी भन्दाखेरि सिधै हाम्रो स्टुडियोको नम्बरमा तपाईँले कल गर्न सक्नुहुनेछ। 4770754 रहेको छ, यो एउटा तरिका भयो। अर्को रहेको छ अनलाइन मार्फत तपाईँले सुनिरहनु भएको छ भने तपाईँले भाग लिन सक्नुहुनेछ। हाम्रो वाट्सएप नम्बर 98023446 रहेको छ र तेस्रो नम्बरमा तपाईँ होइन म कल पनि गर्दिनँ, म टेक्स्ट मेसेज गर्छु, मसँग इन्टरनेट पनि छैन भन्ने तपाईँलाई लागिरहेको छ भने तपाईँले चाहिँ टेक्स्ट मेसेज गर्न सक्नुहुनेछ। 98606673674 रहेको छ, 98606663674 रहेको छ र तपाईले सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण कार्यक्रम सुनिरहनु भएको छ भने कमेन्ट बक्समा नाम पनि तपाईँले टिपाउन सक्नुहुनेछ, तपाईँलाई लागेको अप्सन पनि तपाईँले टिपाउन सक्नुहुनेछ। कार्यक्रममा चारजना श्रोताहरू विजेता बन्नुहुनेछ। मैले यो भन्नुभन्दा अगाडि सामाजिक सञ्जालमा चाहिँ हाम्रो गुडनीज एफएमको पेजबाट प्रत्यक्ष प्रसारण भइरहेको छ अडियो कार्यक्रम, तपाईँले त्यहाँ जानु भएर भाग लिन सक्नुहुनेछ र कार्यक्रममा चारजना श्रोताहरू विजेता बन्नुहुनेछ। कसरी भन्दाखेरि सबैभन्दा सुरुमा चाहिँ जवाफ टिपाउनुहुने श्रोता चाहिँ स्वत विजेता बन्नुहुनेछ भने सामाजिक सञ्जाल मार्फत भाग लिनुहुने श्रोताहरूबाट हामी एकजनालाई विजेता घोषणा गर्नेछौं र अर्को रहेको छ हाम्रो प्राविधिक मित्र विजयजीको तर्फबाट हामी एकजनालाई विजेता घोषणा गर्नेछौं र त्यसै गरी आज जो जतिजना प्रत्यक्ष रूपमा कल गर्नुहुन्छ, मेसेज गर्नुहुन्छ, भाग लिनुहुन्छ उहाँहरूबाट हामी एकजनालाई विजेता घोषणा गर्नेछौं। यसरी हामी चारजना श्रोताहरूलाई विजेता घोषणा गर्नेछौं र कार्यक्रमको अन्तिममा सही जवाफ र विजेताको नाउँ पनि हामी बताउने नै छौं र घोषणा गर्ने नै छौं। र अब भने आजको कार्यक्रम भाग 347 मैले प्रश्न लिएर आएर आइसकेको छु र आजको एपिसोडमा रहेको प्रश्न म अब तपाईसँग राख्न चाहन्छु, ध्यानसँग सुन्न सक्नुहुनेछ। होसियाको नाउँ एहुसु कसले राखिदिए? होसियाको नाउँ एहुसु कसले राखिदिए अथवा कसले राखिदिएको थियो? अप्सन एमा अब्राहमले, अप्सन बीमा मोसाले, अप्सन सीमा योसेफले। अप्सन एमा अब्राहमले, अप्सन बीमा मोसाले, अप्सन सीमा योसेफले रहेको छ। कसले चाहिँ हो जस्तो लाग्छ तपाईँले भाग लिन सक्नुहुनेछ। 4770754 हाम्रो स्टुडियोको नम्बर रहेको छ र पहिलो श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो,
1: नमस्ते, राजु पाबरा विराटनगरबाट।
0: राजुजी, आज तपाईँको सुरुमै कल लागेको छ, कस्तो हुनुहुन्छ? अनि खाजा खानुभयो? ल, खुसी लाग्यो। अनि प्रश्न सुन्न पाउनु भयो त? प्रश्न चाहिँ यस प्रकार रहेको छ, होसियाको नाउँ एहुसु कसले राखिदिए अथवा राखिदिएको थियो? अप्सन एमा रहेको छ अब्राहमले, अप्सन बीमा रहेको छ मोसाले, अप्सन सीमा रहेको छ योसेफले। सी टिप्न चाहनुहुन्छ है? हस्, धेरै धन्यवाद कार्यक्रममा आउनुभयो। आउँदै गर्नुहोस् राजु काभ्राजी, छुटौं। उहाँ हुनुहुन्थ्यो विराटनगरदेखि हुनुहुन्थ्यो राजु काभ्रा हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ योसेफले भन्नुभएर। र अब भने म दोस्रो नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। यतिखेर कोही हुनुहुन्छ टेलिफोन सम्पर्कमा हुनुहुन्न भन्नुभएको छ र यदि तपाईँ वाट्सएपमा आउनुहुन्छ भने पनि आउन सक्नुहुनेछ, तर मसँग टेक्स्ट मेसेज प्राप्त भइसकेको छ किनभने क्यूमा बस्नुभन्दा अगाडि नै म उहाँको मेसेज पढ्न जाँदैछु र मेसेज प्राप्त भएको छ जस्तो लागेको छ। र यदि तपाईँ आउन चाहनुहुन्छ भने 4770754 रहेको छ हाम्रो स्टुडियोको नम्बर र मेसेज चाहिँ मैले नोटिफिकेसन देखेको थिएँ तर मेसेज प्राप्त भएको छैन रहेछ र म यतिखेर भने दोस्रो नम्बरको श्रोतालाई नै स्वागत गरिहाल्छु। हेलो,
2: जय
0: मिश्र हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म सर धर्मेन्द्र बोल्दैछु।
0: धर्मेन्द्रजी, कस्तो हुनुहुन्छ तपाईँ?
2: एकदम सन्चै आराम, अनि हजुरलाई?
0: हामी पनि एकदमै सन्चै छौ। अनि धर्मेन्द्रजी, तपाईँले प्रश्न सुन्न पाउनुभयो?
2: हजुर सर, दुई नम्बरको सर राखिदिनु।
0: अप्सन बी टिपाउनु भएको
2: हो? हजुर सर।
0: धर्मेन्द्र पासवान है?
2: हजुर सर।
0: हस्, धेरै धन्यवाद कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नु, छुटौं। जयमसी हजुर, उहाँ हुनुहुन्थ्यो धर्मेन्द्र पासवान हुनुहुन्थ्यो रूपन्देहीबाट, र उहाँ दोस्रो नम्बरको श्रोता हुनुहुन्थ्यो र उहाँले अप्सन बी टिपाएर जानु भएको छ अनि तपाईँलाई अप्सन ए पनि सही जस्तो लागेको छ भने टिपाउन सक्नुहुनेछ है। र आजको कार्यक्रममा प्रश्न होसियाको नाउँ यहोशु कसले राखिदिएको थियो भन्ने चाहिँ रहेको छ भने अप्सन एमा रहेको छ अब्राहमले, अप्सन बीमा रहेको छ मोसाले, अप्सन सीमा रहेको छ योसेफले। अप्सन एबीसीमा चाहिँ कुन हो जस्तो लाग्छ तपाईँलाई र तपाईँले त्यसमा भाग लिन सक्नुहुनेछ र अप्सन छान्न सक्नुहुनेछ। र कल गर्नका लागि 01-477-0754 रहेको छ हाम्रो स्टुडियोको नम्बर, भने वाट्सएपको लागि नम्बर रहेको छ 98-023-44-6-9-80-23-44-6-46 रहेको छ। यो चाहिँ वाट्सएपको लागि नम्बर, वाट्सएपमा चाहिँ तपाईँले कल पनि गर्न सक्नुहुनेछ, मेसेज पनि गर्न सक्नुहुनेछ है। यतिखेर विजयजीले तेस्रो नम्बरको श्रोता आउनु भएको छ भन्नुभएको छ, म उहाँलाई स्वागत गरिहाल्छु। हेलो
3: हेलो
0: हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
3: म गोदावरीबाट पुष्प कुमार सुहारी।
0: पुष्पजी कस्तो हुनुहुन्छ तपाईँ?
3: एकदम आराम छु सर।
0: ल खुसी लाग्यो, अनि खाजा खानुभयो?
3: हजुर खाएको।
0: हजुर, अनि प्रश्न सुन्न पाउनुभयो तपाईँले?
3: हजुर सुनेको छ।
0: अप्सन एबीसीमा कुन टिपाउन चाहनुहुन्छ?
3: अप्सन सी टिपाउन चाहन्छु
0: सर। हस्, मैले अप्सन सी टिपाए र कार्यक्रममा आउनुभयो पुष्पजी, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौ। जयमिसी हजुर, उहाँ हुनुहुन्थ्यो पुष्प कुमार प्रहरी हुनुहुन्थ्यो र उहाँले अप्सन सी टिपाएर जानुभएको छ, गोदावरीबाट हुनुहुन्थ्यो र हामी धेरै धन्यवाद दिन चाहन्छौ उहाँलाई कार्यक्रममा भाग लिनु भएकोमा। र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने चौथो नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो
4: हेलो नमस्ते।
0: नमस्कार हजुर, नमस्कार।
4: म सुरज पन्त बौद्ध काठमाडौँबाट।
0: सुरजजी कस्तो हुनुहुन्छ तपाईँ?
4: सन्चै छु।
0: ल खुसी लाग्यो, अनि सुरजजीले प्रश्न सुन्न पाउनु भयो त?
4: प्रश्न सुनि म अप्सन बीलाई लक गर्छु।
0: हस, मैले अप्सन बी टिपाएर कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौ। हस, उहाँ हुनुहुन्थ्यो सुरज पन्त हुनुहुन्थ्यो, अप्सन बी टिपाएर जानु भएको छ, हामी उहाँलाई धेरै धन्यवाद दिन चाहन्छौ। र मेसेज प्राप्त भएको छ, टेक्स्ट मेसेज, अश्विनजी हुनुहुन्छ खोटाङबाट हुनुहुन्छ र अश्विनजीले पनि अश्विनजीले टिपाउनु भएको छ खोटाङबाट भन्नुभएको छ, अप्सन सी टिपाउनु भएको छ अश्विनजी, तपाईँको नाउँ चाहिँ पाँचौं नम्बरमा छ है। र हामी धेरै धन्यवाद दिन चाहन्छौ कार्यक्रममा भाग लिनु भएकोमा र मेसेज मार्फत भाग लिनु भएकोमा। र तपाईँको नाउँ चाहिँ पाँच नम्बरमा लेखेको छु र तपाईँले टिपाउनु भएको अप्सन सी मैले टिपिसकेको छु। र अब भने म छैटौं नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो
5: हेलो जयमिसी हजुर।
0: जयमिसी हजुर, धेरै पछि आउनुभयो कलमा, अनि कस्तो हुनुहुन्छ चन्द्रमायाजी?
5: हजुर म सन्चै छु, ठिकै छु।
0: हजुर धेरै व्यस्त हुनुहुन्छ होला आज भोलि है? ल ठिक छ, खुसी लाग्यो, अनि प्रश्न सुन्न पाउनु भयो त तपाईँले?
5: एकचोटि राख्नुहोस् त सर प्रश्न।
0: प्रश्न चाहिँ यस प्रकार रहेको छ, होसियाको नाउँ यहोशु कसले राखिदिएको थियो? अप्सन एमा रहेको छ अब्राहमले, अप्सन बीमा रहेको छ मोसाले, अप्सन सीमा रहेको छ योसेफले।
5: मोसाले
0: भन्नुभयो र अप्सन बी टी पनि जानुहुन्छ है? हस्, धेरै धन्यवाद कार्यक्रममा आउनु भएकोमा, आउँदै गर्नुहोस् छुटौ। जयमिसी हजुर, उहाँ हुनुहुन्थ्यो चन्द्रमाया मगर हुनुहुन्थ्यो र उहाँले अप्सन बी टिपाएर जानु भएको छ र हामी धेरै धन्यवाद दिन चाहन्छौ उहाँलाई पनि। र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ, 4770754 रहेको छ हाम्रो स्टुडियोको नम्बर र वाट्सएपको लागि नम्बर 98-023-44-6-46 रहेको छ। र टेक्स्ट मेसेज गर्न चाहनुहुन्छ भने तपाईँले 98-60-66-36-77 तपाईँले टेक्स्ट मेसेज गर्न सक्नुहुनेछ। होसियाको नाउँ यहोशु कसले राखिदियो भन्ने आजको कार्यक्रममा प्रश्न रहेको छ भने अप्सन एमा रहेको छ मोसाले, अप्सन एमा रहेको छ अब्राहमले, अप्सन बीमा रहेको छ मोसाले र अप्सन सीमा रहेको छ योसेफले है। र यतिखेर भने म सातौं नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो,
6: धेरै चोटि फोन लगाएको लाग्यो, बल्ल बल्ल कुन अप्सन चुज गरौ भनी परे, अल्ल मल्ल अप्सन बी भन्छु सर।
0: लास्टमा चाहिँ अप्सन बी टिपाउनु भयो है रश्मिलाजी। ल खुसी लाग्यो, धेरै धन्यवाद, मिठो शब्दहरूको सङ्गालो सहित आउनुभयो है। सबै सन्चै हुनुहुन्छ नि तपाईँ?
6: हजुर
0: सन्चै हुनुहुन्छ नि तपाईँ?
6: एकदमै सन्चै छु।
0: ल खुसी लाग्यो, सन्चै हुँदै जानुहोस् भन्न चाहन्छु, कार्यक्रममा आउनुभयो, आउँदै गर्नुहोस् छुटौ। हुनुहुन्थ्यो रश्मिला बोहरा हुनुहुन्थ्यो, अप्सन बीटी पाएर जानु भएको छ, अलमल्ल परे तर पनि गेस गर्छु भन्नुभएर उहाँले अप्सन बीटी पाएर जानु भएको छ र तपाईँलाई पनि लागेको अप्सन तपाईँले टिपाउन सक्नुहुनेछ, गेस गर्न चाहनुहुन्छ भने गेस गर्न पनि सक्नुहुनेछ है, गेस गर्नकै लागि भनेर पनि राखिएको हो अप्सन ए बी र सी। र यतिखेर भने म आठौं नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो
7: हेलो
0: जयमसी हजुर, विद्याजी कस्तो हुनुहुन्छ तपाईँ? हामी पनि एकदमै सन्चै छौँ। अनि नयाँ नौलो हालखबर केही छ तपाईँको? नयाँ नौलो हालखबर केही छ तपाईँको? ल खुसी लाग्यो। अनि प्रश्न सुन्न पाउनुभयो? अप्सन एबीसीमा कुन टिप्न चाहनुहुन्छ? हस् मैले अप्सन बी टिपाएँ। आज तपाईँ छोटो छोटो उत्तर दिनु भएको छ, ल कहिले काहीँ चाहिँ रमाइलो हुँदैछ छोटो उत्तर दिँदा पनि। अनि आउँदै गर्नुहोस्, कुराकानी गर्दै गरौँला छुटौँ। जयमश्री उहाँ हुनुहुन्थ्यो, विद्या श्रेष्ठ हुनुहुन्थ्यो र उहाँले अप्सन बी टिपाएर जानुभएको छ र हामी उहाँप्रति हामी धेरै आभारी छौं र कृतज्ञ छौं र धन्यवादी पनि छौ। र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ, 4770754 रहेको छ र सहभागिताले चाहिँ विजेतातर्फ डोर्याउँछ, तर सहभागी नै हुनु भएन भने विजयी नै हुन्छ भन्ने कुरा छैन। त्यसै कारणले गर्दाखेरि तपाईँलाई लागेको अप्सन तपाईँले टिपाउन चाहनुहुन्छ भने तपाईँले टिपाउन सक्नुहुनेछ र यहाँ राखिएको प्रश्नहरू र सही जवाफ चाहिँ तपाईँले पनि नोट गरेर राख्न सक्नुहुनेछ। आजसम्म गर्दाखेरि 347 प्रश्न मैले तपाईँ समक्ष राखिसकेको छु। 347 प्रश्न भनेपछि अब तपाईँको पानामा कति हुन्थ्यो होला होइन, र त्यसको जवाफहरू पनि मैले तपाईँ समक्ष राखिसकेको छु आज सहित गर्दाखेरि। आजको त जवाफ राख्न बाँकी नै छ, सही जवाब त र जे होस् 347 हप्ता हामीले पार गर्दैछौ आजबाट पनि। त्यसैले यहाँसम्म आइपुग्दाखेरिसम्म पनि तपाईँले जुन सहभागिता देखाउनु भएको छ, साथ दिनुभएको छ, त्यसको लागि हामी तपाईँहरूप्रति कृतज्ञ छौं र धन्यवादी छौं। र आजको कार्यक्रममा प्रश्न चाहिँ हामीले राखिरहेका छौं, होसियाको नाउँ यहोसु चाहिँ कसले राखिदिएको हो भनेर चाहिँ हामीले राखेका छौं भने अप्सन एमा रहेको छ अब्राहमले, अप्सन बीमा रहेको छ मोसाले, अप्सन सीमा रहेको छ योसेफले। अप्सन एमा रहेको छ अब्राहमले, अप्सन बीमा रहेको छ मोसाले, अप्सन सीमा रहेको छ योसेफले। अप्सन ए बी सीमा तपाईँलाई कुन सही जस्तो लाग्छ अथवा तपाईँले गेस पनि गर्न सक्नुहुन्छ, गाह्रो लाग्यो भने गेस पनि गर्न सक्नुहुनेछ। र यतिखेर भने म 9 नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो हेलो हजुर
8: नमस्कार।
0: हजुर
8: म उमेश रेग्मी विराटनगरबाट।
0: उमेश जी कस्तो हुनुहुन्छ? धेरै व्यस्त हुनुहुन्छ होला है?
8: व्यस्त छु होइन
0: हजुर,
8: त्यही भएर यता भाग लिन आएको एकछिन।
0: धेरै धन्यवाद व्यस्तताको बावजुद पनि आउनु भएकोमा। अनि उमेश जी प्रश्न सुन्न पाउनुभयो?
8: सुने अप्सन बी भन्छु।
0: हस् मैले अप्सन बी टिपाएँ र कार्यक्रममा आउनुभयो उमेश जी, आउँदै गर्नुहोस् त। बाई बाई हजुर उहाँ हुनुहुन्थ्यो, उमेश रेग्मी हुनुहुन्थ्यो, विराटनगरबाट हुनुहुन्थ्यो र उहाँले अप्सन बी टिपाएर जानु भइसकेको छ र हामी उहाँप्रति धेरै कृतज्ञ छौं र एकदमै व्यस्तताको बावजुद पनि आउनु भएको छ र उहाँले बताउँदै पनि हुनुहुन्थ्यो र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ र यदि होइन म त आज भाग लिदिनँ भन्ने तपाईँलाहरूलाई लागिरहेको छ भने पनि ठिकै छ, केही छैन, कहिलेकाहीँ तपाईँ पनि रेस्ट गर्न सक्नुहुनेछ, घरमै बसेर सुन्न पनि सक्नुहुनेछ होइन। अनि कतिजना श्रोताहरूलाई त के लागिरहेको हुनसक्छ भने मैले कतिचोटि भाग लिएँ अनि विजेता नै बन्दिनँ, विजेता नै हुँदिनँ भन्ने तपाईँलाई लागिरहेको हुनसक्छ, तर मलाई चाहिँ के लागिरहेको छ भन्दाखेरि चाहिँ अब तपाईँहरू धेरैजना निरन्तर भाग लिनुहुनेहरू पनि हुनुहुन्छ र तपाईँहरूलाई मैले विजेता बनाउन सकिरहेको छैन भन्ने मलाई म आफैलाई पनि लागिरहेको हुन्छ, तर हामीले त्यसैले चारजना श्रोताहरूलाई विजेता घोषणा गर्ने गर्छौं एउटा एपिसोडमा। जसरी सबैभन्दा शुरूमा भाग लिनुहुने श्रोता चाहिँ स्वतः विजेता बन्नुहुनेछ भने भाग लिनुहुनेहरूबाट जो आज प्रत्यक्ष रूपमा भाग लिनुहुन्छ उहाँहरूबाट गोला प्रथा गरिकन हामी एकजनालाई विजेता घोषणा गर्छौं। त्यसै गरी हाम्रो प्राविधिक मित्र विजयजीको तर्फबाट पनि हामी एकजनालाई विजेता घोषणा गर्छौं। त्यसरी हामीले चारजना श्रोताहरूलाई चाहिँ विजेता घोषणा गर्ने गरेका छौं र यतिखेर टेलिफोन सम्पर्कमा कोही श्रोता हुनुहुन्छ र म उहाँलाई स्वागत गर्न चाहन्छु। विजयजीले आउनुभयो भन्नुभएको छ, 10 नम्बरको श्रोता हुनुहुन्छ। हेलो
9: नमस्कार।
0: नमस्कार हजुर, सर्लाहीबाट उपासनाजी आउनुभयो। उपासनाजी कस्तो हुनुहुन्छ तपाईँ?
7: जान्छु।
0: ल खुसी लाग्यो। अनि प्रश्न सुन्न पाउनु भयो उपासनाजी? बी भन्नुभयो है। हस् धेरै धन्यवाद कार्यक्रममा आउनुभयो उपासनाजी। आउँदै गर्नुहोस् छुटौ। जयमसी। हजुर उहाँ हुनुहुन्थ्यो उपासना घिसिङ हुनुहुन्थ्यो। उहाँ सर्लाहीबाट हुनुहुन्छ, धेरै टाढाबाट हुनुहुन्छ र कार्यक्रममा भाग लिनु भएको छ र अनलाइनबाट तपाईँहरू जो अनलाइनबाट सुनिरहनु भएको छ र तपाईँ वाट्सएप मार्फत पनि आउन सक्नुहुनेछ र वाट्सएप मार्फत तपाईँले भाग लिन सक्नुहुनेछ र उपासनाजीले पनि वाट्सएप मार्फत भाग लिनुभएको छ, कहिलेकाहीँ कल मार्फत भाग लिनुहुन्छ र उहाँहरूले चाहिँ टाढा टाढाको श्रोताहरू जतिजना हुनुहुन्छ उहाँहरूले चाहिँ अनलाइन मार्फत सुन्नुहुन्छ। जस्तै हाम्रो पात्रमा जानु भएर रेडियो एप्स ओपन गर्नु भएर रेडियो एप्समा भित्र क्लिक गर्नुभएपछि सर्च बक्स पनि आउँछ, त्यहाँ थुप्रो रेडियोहरू छ र गुड न्युज एफएम भनेर तपाईँले सर्च गर्नुभयो भने गुड न्युज एफएम तपाईँले सुन्न सक्नुहुनेछ। साथमा अहिले सोमबार 5-6 बजीसम्म चाहिँ कार्यक्रम गोस्पल एक्सप्रेस तपाईँले सुनिरहनु भएको छ है। र मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ विजयजीले र विजयजी र म हामी तपाईँसँग 6 बजेसम्म रहनेछौ र तपाईँ भाग लिन सक्नुहुनेछ र कार्यक्रममा मैले अघि विजेताको बारेमा बताइसकेको छु अनि तपाईँहरू जतिजना हुनुहुन्छ र तपाईँहरूलाई विजेता बनाउने त चाहना हो, नहुने त होइन, तर गोला प्रथा गर्दाखेरि कहिले को पढ्नुहुन्छ कहिले को पढ्नुहुन्छ तपाईँहरूलाई थाहा छ नै होइन। त्यस कारणले गर्दाखेरि मलाई त विजेता बनाउनु भएन, म पढ्दै परिनँ, म कतिचोटि भाग लिइसकेँ भने तपाईँलाई त्यस्तो लागिरहेको छ भने त्यस्तो नसोच्नुहोस् भन्न चाहन्छु र तपाईँ भाग लिन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ। 4770754 रहेको छ र यतिखेर फेरि म तपाईँ समक्ष प्रश्न राख्न चाहन्छु। होसियाको नाउँ यहोशु कसले राखिदिए भन्ने चाहिँ प्रश्न रहेको छ भने अप्सन एमा रहेको छ अब्राहमले, अप्सन बीमा रहेको छ मोसाले, अप्सन सीमा रहेको छ योसेफले, अप्सन एबीसीमा तपाईँलाई कुन चाहिँ हो जस्तो लाग्छ, तपाईँलाई लागेको अप्सन तपाईँले टिपाउन सक्नुहुनेछ र गुड न्युज एफएमको पेजबाट पनि प्रत्यक्ष प्रसारण भइरहेको छ कार्यक्रम र त्यहाँ पनि तपाईँले भाग लिन सक्नुहुनेछ। तपाईँलाई जताबाट भाग लिन सजिलो लाग्छ त्यहीबाट तपाईँ भाग लिन सक्नुहुनेछ। विजयजी कोही हुनुहुन्छ, उहाँले हुनुहुन्छ भन्नुभएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। 11 नम्बरको श्रोता हुनुहुन्छ। हेलो
9: हेलो
0: जयमिश हजुर, पम्फाजी
9: हजुर सर, आराम भइसिन्छ नि?
0: हजुर हामी एकदमै आरामै छौँ, अनि तपाईँ कस्तो हुनुहुन्छ? ल अनि उताको यात्रा चितवनदेखि काठमाडौँको यात्रा कस्तो भयो तपाईँको?
9: एकदमै आशिमय भयो हजुर, सबैजनाको प्रार्थना परमेश्वरको अनुग्रह कृपाको कारण एकदमै आशिमय भयो नि हजुर, एकदमै सेमिनारमा 2 दिन बस्न पायो, आउँदा जाँदा नि एकदमै आशिमय भयो हजुर।
0: ल खुसी लाग्यो, धेरै धन्यवाद। अनि प्रश्न सुन्न पाउनु भयो अहिले तपाईँले? प्रश्न चाहिँ यस प्रकार रहेको छ, होसियाको नाउँ यहोशु कसले राखिदिएका थिए अथवा राखिदिएको थियो? अप्सन एमा अब्राहमले, अप्सन बीमा मोसाले, अप्सन सीमा योसेफले। मैले अप्सन बी टिपाए। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो पम्फाजी, आउँदै गर्नुहोस्। धेरै धन्यवाद, खुसी लाग्यो, स्वागत छ तपाईँको, धन्यवादलाई पनि, आउँदै गर्नुहोस् छुटौ है त।
9: हस्
0: जयमेश हजुर, उहाँ हुनुहुन्थ्यो पम्फा रोका हुनुहुन्थ्यो, अप्सन बी टिपाएर जानु भइसकेको छ र उहाँले अप्सन बी टिपाउनु भएको थियो। उहाँ चाहिँ 11 नम्बरमा हुनुहुन्छ र प्राय चाहिँ उहाँले मेसेज मार्फत आउनुहुन्थ्यो भने आज चाहिँ कल मार्फत आउनु भएको छ र आज चाहिँ अलिकति होलो होलो छ है, त्यसरी तपाईँ आउन सक्नुहुनेछ, सायद अलिक व्यस्ततामा पनि हुनुहुन्छ होला र कतिजनाको त अफिसहरू स्कूलहरू बिदा भइसकेको छ, त्यस कारणले गर्दाखेरि तपाईँहरू घरमा परिवारमा रमाउँदै हुनुहुन्छ होला होइन, कतिजना बाहिरतिर हुनुहुन्छ होला, तर जहाँ जुन ठाउँमा भए पनि तपाईँले सुनिरहनु भएको छ र पनि तपाईँ भाग लिन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ है। र यतिखेर भने म 12 नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो
10: हेलो
0: जयमिश हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? माफ गर्नुहोस्। अनि कस्तो हुनुहुन्छ सिरिसाजी तपाईँ? ल खुसी लाग्यो। अनि प्रश्न सुन्न पाउनुभयो? हुन्छ, अन्दाज पनि गर्न पाउनुहुनेछ र मैले अप्सन बी टिपाएँ र कार्यक्रममा आउनुभयो सिरिसाजी, आउँदै गर्नुहोस् छिटो। उहाँ हुनुहुन्थ्यो शिरीषा गुरुङ हुनुहुन्थ्यो बनेपाबाट हुनुहुन्थ्यो र उहाँले अप्सन बीटी पाएर जानुभएको छ र अन्दाज पनि गर्न पाउनुहुनेछ गेस पनि गर्न पाउनुहुनेछ तपाईँलाई लागेको अप्सन यो हो भन्ने तपाईँलाई लागिरहेको छ भने टिपाउन सक्नुहुनेछ है र तपाईँलाई जुन बाटो सजिलो लाग्छ त्यही बाटो भएर आउन सक्नुहुनेछ व्हाट्सएपको लागि नम्बर तपाईँ समक्ष मैले राखिसकेको छु र फेरि पनि राख्न चाहन्छु 9802344646 रहेको छ व्हाट्सएपको लागि चाहिँ 9802344646 छ र तर त्योभन्दा अगाडि चाहिँ +9777 चाहिँ कोड रहेको छ र त्यो नम्बर हान्नु भएर तपाईँले व्हाट्सएपमा मेसेज पनि गर्न सक्नुहुनेछ यदि तपाईँ परदेशमा हुनुहुन्छ भने चाहिँ र यदि तपाईँ नेपालमा हुनुहुन्छ भने तपाईँले कल पनि गर्न सक्नुहुनेछ र सिधै हाम्रो स्टुडियोको नम्बरमा पनि तपाईँ आउन सक्नुहुनेछ 4770754 रहेको छ हाम्रो स्टुडियोको नम्बर र आजको कार्यक्रममा प्रश्न रहेको छ होसियाको नाउँ यहोशू कसले राखिदिएका थिए अप्सन एमा रहेको छ अब्राहमले अप्सन बीमा रहेको छ मोसाले अप्सन सीमा रहेको छ योसेफले अप्सन एमा रहेको छ अब्राहमले अप्सन बीमा रहेको छ मोसाले र अप्सन सीमा रहेको छ योसेफले र अप्सन एबीसीमा तपाईँलाई कुन सही जस्तो लाग्छ अथवा गेस गर्न चाहनुहुन्छ भने गेस पनि गर्न सक्नुहुनेछ र तपाईँको लागि मैले प्रश्न राखिसकेको छु र हाम्रो कार्यक्रममा चाहिँ विशेष गरी किन बाइबलबाट मात्र प्रश्न राखिएको होला भन्ने तपाईँलाई लागिरहेको छ भने हामीले चाहिँ बाइबल अप्सन एमा रहेको छ अब्राहमले अप्सन बीमा रहेको छ मोसाले अप्सन सीमा रहेको छ योसेफले अप्सन एमा रहेको छ अब्राहमले अप्सन बीमा रहेको छ मोसाले र

0: भनेर नै यो कार्यक्रमलाई हामीले त्यो तरिकाले हामीले निर्माण गरेका हौं भन्नुपर्छ अथवा सञ्चालन गरिरहेका छौं भन्नुपर्छ। त्यसै कारणले गर्दाखेरि तपाईँले यस कार्यक्रममा चाहिँ बाइबल भित्रबाट नै प्रश्नहरू राखिन्छ भन्ने कुरा चाहिँ तपाईँले बुझ्नुभयो भने चाहिँ अझै असल हुन्छ। र धेरैजना श्रोताहरू हुनुहुन्छ जसले सही जवाफहरू मजाले टिपाइरहनु भएको छ र धेरै श्रोताहरू कतिजना श्रोताहरू हुनुहुन्छ उहाँले गेस गरेर पनि टिपाउनुहुन्छ होइन र पनि भाग लिनु भएको लागि तपाईँहरूप्रति हामी एकदमै कृतज्ञ छौं र धन्यवादी छौं। र तपाईँले बुझिहाल्नु भइसकेको छ हाम्रो कार्यक्रममा चाहिँ किन यो प्रश्नहरू यस्तो राखिन्छ भन्ने बारेमा बुझ्नु भइसकेको छ। त्यस कारणले गर्दाखेरि आउने दिनहरूमा पनि हामी त्यही गर्छौं तर कार्यक्रममा अझै हामीले कसरी विजेता घोषणा गर्न सक्छौं भन्ने बारेमा चाहिँ अझै हामीले सोचिरहेका चाहिँ छौं तर हामीले कार्यान्वयन चाहिँ गरिसकेका छैनौं। र यतिखेर भने म 13 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो
1: हजुर
0: सुनिल जी, जयमसी। हजुर उत्तमजी बोल्दै हुनुहुन्छ। कस्तो हुनुहुन्छ उत्तमजी? तपाईँ
1: सन्चै छु, तपाईँलाई कस्तो छ?
0: हामी पनि एकदमै सन्चै छौँ भन्नुपर्छ। अनि खाजा खानुभयो? ल खुसी लाग्यो। अनि प्रश्न सुन्न पाउनुभयो त तपाईँले? प्रश्न चाहिँ यस प्रकार रहेको छ, होसियाको नाउँ यहोशू कसले राखिदिए? अप्सन एमा रहेको छ अब्राहमले, अप्सन बीमा रहेको छ मोसाले, अप्सन सीमा रहेको छ योसेफले। हस् मैले अप्सन बी टिपाइदिए र कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। आउँदै गर्नुहोस् छुटौं। धन्यवाद। हजुर उहाँ हुनुहुन्थ्यो उत्तम शिवाकोटी हुनुहुन्थ्यो र उहाँले अप्सन बी टिपाएर जानुभएको छ। माता तीर्थबाट हुनुहुन्थ्यो उहाँ चाहिँ र उहाँ माता तीर्थदेखि भाग लिनु भएको थियो भने उहाँसँगै कुराकानी गर्दा गर्दै टेक्स्ट म्यासेज प्राप्त भएको छ र 14 नम्बरको श्रोता हुनुहुन्थ्यो र मैले टिपिसकेको छु ल उहाँको चाहिँ अश्विनजीको मैले टिपिसकेको छु। त्यस कारणले गर्दाखेरि उहाँले फेरि दोहोऱ्याएर पठाउनु भएको जस्तो लाग्यो। अश्विनजी है तपाईँले दोहोऱ्याएर पठाउनु भएको रहेछ, दुईचोटि म्यासेज आएको रहेछ, मैले टिपिसकेको छु अश्विनजीको चाहिँ। यदि तपाईँले अनलाइन मार्फत सुनिरहनु भएको छ भने तपाईँको नाउँ चाहिँ 5 नम्बरमा छ है, उहाँ चाहिँ खोटाङबाट हुनुहुन्थ्यो र यतिखेर भने म 14 नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो
2: हजुर,
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: नमस्ते, नमस्कार सेवारो, म ताप्लेजुङबाट बोलेको हो।
0: ताप्लेजुङबाट हजुर सेवा र हजुरलाई के लिम्बू भन्नुभयो?
2: ताप्लेजुङबाट अनि अहिले बसाइ चाहिँ किर्तिपुर हो सर।
0: ए हजुर, भनेपछि किर्तिपुरबाट अनि के लिम्बू भन्नुभयो?
2: म सुमिना लिम्बू।
0: सुमिनाजी हजुर, तपाईँ हाम्रो कार्यक्रममा पहिलोचोटि हुनुहुन्छ?
2: हजुर के पो भन्नुभयो?
0: हाम्रो कार्यक्रममा पहिलोचोटि आउनु?
2: पहिलोचोटि हो सर।
0: ए ल, तपाईँलाई उसो भए हाम्रो कार्यक्रमको नियम अनुसार दुई हात फैलाएर स्वागत गर्न चाहन्छौ है त सुमिनाजी। हस् हुन्छ, मैले तपाईँलाई अप्सन बी राखिदिएँ र आउने दिनहरूमा पनि आउन सक्नुहुनेछ सुमिनाजी। खुसी लाग्यो कुराकानी भयो छोटो मैले। सुमिना लिम्बू हुनुहुन्थ्यो, उहाँले अप्सन बी टिपाएर जानु भएको छ र हाम्रो कार्यक्रममा चाहिँ पहिलोचोटि आउनु भएको थियो। यस कारणले गर्दाखेरि हामीले उहाँलाई चाहिँ स्वागत गरिसकेका छौँ है, नयाँ श्रोताहरूलाई चाहिँ हामी स्वागत गर्छौं र निरन्तर आउनुहुने श्रोताहरूप्रति चाहिँ हामी कृतज्ञ छौं र धन्यवादी छौं। र यतिखेर भने म 15 नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो
3: हेलो नमस्ते।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? ताराजी कस्तो हुनुहुन्छ तपाईँ?
3: हजुर
0: खुसी लाग्यो। अनि प्रश्न सुन्न पाउनुभयो?
3: हजुर।
0: अप्सन ए बी सी मा कुन टिपाउन चाहनुहुन्छ?
3: अप्सन बी।
0: हस् मैले अप्सन बी टिपाएँ, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो ताराजी। आउँदै गर्नुहोस् छुटौं। हस् उहाँ हुनुहुन्थ्यो तारा रेग्मी हुनुहुन्थ्यो र उहाँले अप्सन बी टिपाएर जानु भएको छ र हामी उहाँप्रति धेरै आभारी छौं र कृतज्ञ छौं। र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ। 4770754 रहेको छ हाम्रो स्टुडियोको नम्बर, व्हाट्सएपको लागि नम्बर रहेको छ 9803044646 रहेको छ र टेक्स्ट मेसेज गर्न चाहनुहुन्छ भने 9867066377 रहेको छ। र यतिखेर 16 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो
4: हेलो
0: हजुर
4: नमस्ते।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? अञ्जुजी कस्तो हुनुहुन्छ तपाईँ? ल खुसी लाग्यो। अनि प्रश्न सुन्न पाउनुभयो? अप्सन ए बी सी मा कुन टिपाउन चाहनुहुन्छ?
4: बी।
0: हस् मैले अप्सन बी टिपाएर

0: कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौँ। हस् उहाँ हुनुहुन्थ्यो अन्जु रेग्मी हुनुहुन्थ्यो विराटनगरबाट, र उहाँले अप्सन बी टिपाएर जानु भएको छ। र तपाईँ पनि आउन चाहनुहुन्छ भने 4770754 रहेको छ हाम्रो स्टुडियोको नम्बर, र वाट्सएपको लागि नम्बर रहेको छ 9803446 रहेको छ। र यतिखेर भने म 17 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो,
1: नमस्ते
0: हजुर। नमस्कार हजुर, सबिनजी बोल्दै हुनुहुन्छ? हजुर सबिनजी, कस्तो हुनुहुन्छ तपाईँ? हजुर, हामी पनि एकदमै सन्चै छौ भन्नुपर्छ सबिनजी। अनि खोटाङतिर हालखबर पनि ठिक छ होला है? हजुर, खुसी लाग्यो। अनि सबिनजीले प्रश्न सुन्न पाउनुभयो?
1: हजुर, मैले प्रश्न सुरुबाट सुनिरहेको छु, अप्सन बी भन्नु।
0: हस्, मैले अप्सन बी टिपाएँ। कार्यक्रममा आउनुभयो सबिनजी, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौँ। नमस्कार हजुर, उहाँ हुनुहुन्थ्यो सबिन तामाङ हुनुहुन्थ्यो, खोटाङबाट हुनुहुन्थ्यो, र उहाँले अप्सन बी टिपाएर जानु भएको छ, र उहाँ पनि हाम्रो कार्यक्रमको नियमित श्रोता हुनुहुन्छ। र 4770754 हाम्रो स्टुडियोको नम्बर, र वाट्सएपको लागि नम्बर रहेको छ 9803446446 रहेको छ। टेक्स्ट मेसेज गर्न चाहनुहुन्छ भने 9806636374 रहेको छ। तर यदि तपाईँ परदेशमा हुनुहुन्छ भने चाहिँ कोड नम्बर हान्नुपर्ने हुन्छ 977 रहेको छ, र 977 गर्नु भएर तपाईँले सेभ पनि गरिराख्न सक्नुहुनेछ, र आउने दिनहरूको एपिसोडमा भाग लिनको लागि यही नम्बर तपाईँले प्रयोग गर्न सक्नुहुनेछ है। र प्रत्येक सोमबार साँझ 5-6 बजीसम्म आउने गर्दछ, र तपाईँले साँझ 5-6 बजेको टाइममा तपाईँलाई कुन टाइम मिल्छ त्यो टाइममा तपाईँ कल गर्न सक्नुहुनेछ। यतिखेर भने म 18 नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो,
2: हेलो, नमस्ते हजुर।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म यता उदयपुरबाट सौगात तामाङ।
0: सौगातजी, कस्तो हुनुहुन्छ तपाईँ?
2: म त एकदम फिट एन्ड फाइन, सन्चै छु। अनि
0: हजुर, हामी पनि एकदमै सन्चै छौँ भन्नुपर्छ। अनि सौगातजीले प्रश्न सुन्न पाउनुभयो त?
2: हजुर सुने, भनौँ न।
0: ल, खुसी लाग्यो। अनि प्रश्नको जवाब अप्सन एबीसीमा कुन टिपाउन चाहनुहुन्छ?
2: मैले बी नै टिपाइराखेँ नि त।
0: हस् हुन्छ, मैले अप्सन बी टिपाएँ सौगातजी, खुसी लाग्यो कार्यक्रममा आउनुभयो, आउँदै गर्नुहोस् त। हस् उहाँ हुनुहुन्थ्यो सौगात तामाङ हुनुहुन्थ्यो, उदयपुरबाट हुनुहुन्थ्यो, र उहाँले अप्सन बी टिपाएर जानु भइसकेको छ। र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ है। र यतिखेर भने म 19 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो,
3: दादा नमस्ते।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
3: लक्ष्मी रेग्मी, विराटनगरबाट।
0: हजुर लक्ष्मीजी, अनि खाजा खानुभयो?
3: हजुर खाइसकेको।
0: ल, खुसी लाग्यो। अनि लक्ष्मीजीले प्रश्न सुन्न पाउनु भयो त?
3: हजुर सुनेको।
0: अप्सन एबीसीमा कुन टिपाउन चाहनुहुन्छ?
3: अप्सन बी।
0: हस्, मैले अप्सन बी टिपाएँ र कार्यक्रममा आउनुभयो लक्ष्मीजी, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौँ। हस् उहाँ हुनुहुन्थ्यो लक्ष्मी रेग्मी हुनुहुन्थ्यो, र उहाँले अप्सन बी टिपाएर जानु भएको छ, र हामी उहाँप्रति धेरै आभारी छौं र कृतज्ञ छौं र धन्यवादी पनि छौं। र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ। विजयजीले यतिखेर 20 नम्बरको श्रोतालाई स्वागत गर्नुहोस् भन्नुभएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो,
4: हेलो हजुर, जयमेश हजुर।
0: जयमेश हजुर, पुनाजी बोल्दै हुनुहुन्छ?
4: हजुर हजुर, अघिल्लो पाल्ट त लागेन फोन पटक्कै।
0: हजुर अहिले चाहिँ हजुर लागिहाल्यो। अनि
4: लागेन, अहिले त लाग्यो भर्खरै।
0: हजुर, अनि प्रश्न चाहिँ सुन्न पाउनु भयो त?
4: एकपल्ट भनिस न, त्यहाँनिर जे मन लाग्छ त्यही रोज्छु, त्यही हो न त। एकपल्ट हजुरले भनिसक्यो त
0: प्रश्न चाहिँ यस प्रकार रहेको छ, उत्तर त भन्न मिल्दैन तर अप्सन चाहिँ राख्छु म।
4: उत्तर त मिल्दैन,
0: अस्तिमा राखिदिनेछु हजुर।
4: के बोल्छु हजुर, यस्तै हो, सफा दिनुपर्छ सबैजनाले।
0: हजुर हजुर, प्रश्न चाहिँ यस प्रकार रहेको छ, होसियाको नाउँ एहुसु कसले राखिदिए अथवा राखिदिएको थियो? अप्सन एमा रहेको छ अब्राहमले, अप्सन बीमा रहेको छ मोसाले, अप्सन सीमा रहेको छ योसेफले।
4: अब म लास्टलाई भन्छु है, योसेफले है।
0: सी गेस गर्न चाहनुहुन्छ है?
4: हजुर हजुर, म त भर्खर जेठतिर गएको थिएँ,
5: तपाईँको नाउँ त 20 नम्बरमा छ, अन्तिमसम्म सुन्दै गर्नुहोस्, अहिलेलाई छुटाउँ।
6: हजुर,
5: जय मेसी। उहाँ हुनुहुन्थ्यो पुनः थापा हुनुहुन्थ्यो, कलङ्कीबाट हुनुहुन्छ र उहाँले आफ्नो सिटी पारे जानुभएको छ। भर्खरै घरभित्र पसे र सूर्यले कार्यक्रममा पनि भाग लिइहाले, लागि पनि हाल्यो भन्दै हुनुहुन्थ्यो र हामी धेरै धन्यवाद दिन चाहन्छौ पुनाजीलाई। र यतिखेर भने म 21 नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो
6: हेलो, जयमसी दाई।
5: जयमसी हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
6: म सिर्तिपुरबाट सोनी तामाङ।
5: सोनीजी, कस्तो हुनुहुन्छ तपाईँ?
6: ठिकै छ।
5: अनि नयाँ नौलो खबर के छ?
6: नयाँ नौलो ठिकै छ। अनि हजुरहरूको नि?
5: हजुर, हामी पनि एकदमै सन्चै छौँ भन्नुपर्छ, ठिक छ भन्नुपर्छ, होइन?
6: विजय दशमीको शुभकामना हजुर।
5: हजुर, अनि प्रश्न सुन्न पाउनु भयो त? मैले अप्सन बी टिपाएर कार्यक्रममा आउनुभयो सोनीजी, खुसी लाग्यो, छुट्टी होला र छुट्टीमा राम्रोसँग बस्नुहोस् है त। छुटाउँ। हजुर, उहाँ हुनुहुन्थ्यो सोनी तामाङ हुनुहुन्थ्यो, अप्सन बी टिपाएर जानु भइसकेको छ र उहाँले अप्सन बी टिपाउनु भएको छ र उहाँ चाहिँ 21 नम्बरमा हुनुहुन्छ है। र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ। र यतिखेर भने म 22 नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो,
7: जयमिश हजुर।
5: जयमिश हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
7: म चन्द्रगिरी दर्शकबाट कपिन्द्र कार्की।
5: कपिन्द्र भन्नुभयो?
7: हजुर, कार्की, कपिन्द्र कार्की।
5: हजुर कपिन्द्रजी, हाम्रो कार्यक्रममा पहिलोचोटि हुनुहुन्छ जस्तो लाग्यो है।
7: हजुर,
5: ल तपाईँलाई पनि दुई हात फैलाएर स्वागत गर्न चाहन्छु कपिन्द्रजी। अनि कीर्तिपुरबाट हुनुहुँदो रहेछ र आउने दिनहरूमा पनि आउन सक्नुहुनेछ है त।
7: चन्द्रगिरी,
5: हजुर, चन्द्रगिरी, माफ गर्नुहोस्, मैले कीर्तिपुर भनेछु, चन्द्रगिरीबाट। अनि प्रश्न सुन्न पाउनुभयो त तपाईँले? मैले अप्सन बी टिपाएँ र कार्यक्रममा आउनुभयो कपिन्द्रजी, खुसी लाग्यो, कुराकानी गर्दै गरौंला अर्को एपिसोडहरूमा, अहिलेलाई छुटौं।
7: धन्यवाद।
5: जयमिश हजुर, उहाँ हुनुहुन्थ्यो कपिन्द्र कार्की हुनुहुन्थ्यो, चन्द्रगिरीबाट हुनुहुन्थ्यो र आज उहाँ पहिलोचोटि आउनुहुने श्रोता हुनुहुन्थ्यो है। हामीले स्वागत गरिसकेका छौं उहाँलाई पनि, चन्द्रगिरीबाट हुनुहुन्थ्यो। र यतिखेर भने म 23 नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो
8: हेलो
5: हजुर,
8: मेरो नाम
5: युएल। हजुर, युएल के हो, पुरा नाम बताइदिनुहोस् न। युएल श्रेष्ठजी, अनि कस्तो हुनुहुन्छ तपाईँ? ल, खुसी लाग्यो युएलजी। अनि युएलजीको भाइ रुनु भयो कि बहिनी रुनु भयो? युएलजी हजुर, अफसर बिस्टी फर्नुभयो। अनि ल, खुसी लाग्यो युएलजी कार्यक्रममा आउनुभयो, सानो नानी रुनु भएको जस्तो लाग्यो है। ल, उहाँ हुनुहुन्थ्यो युएल श्रेष्ठ हुनुहुन्थ्यो, सानो बाबु हुनुहुन्थ्यो र अभिभावकले कार्यक्रममा भाग लिनको लागि हेल्प गर्नुभएको थियो र उहाँप्रति पनि हामी कृतज्ञ छौं। र उहाँले अप्सन बी टिपाएर जानुभएको छ युएल श्रेष्ठले। र यतिखेर भने टेलिफोन सम्पर्कमा हुनुहुने 24 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो
9: हेलो हजुर, नमस्कार।
5: नमस्कार हजुर, जीवनजी।
9: हजुर, म विराटनगरबाट जीवन बर्दला बोलेको
5: छु। हजुर, कस्तो हुनुहुन्छ तपाईँ?
9: एकदम ठिक छु, सन्चै, मंगल कुशल आरामै छ।
5: ल, खुसी लाग्यो एकदमै। अनि खाजा खानु भइसक्यो होला है?
9: खाजा त अघि नै भयो, 3-4 बजे।
5: अनि प्रश्न सुन्न पाउनु भयो आज?
9: ए, प्रश्न सुनेन, म बाहिर गएको थिएँ कि, त्यही कारणले भन्नु नै जानु प्रश्न।
5: हजुर, प्रश्न चाहिँ यस प्रकार रहेको छ, होसियाको नाउँ एहुसु कसले राखिदिएको थियो? अप्सन एमा अब्राहमले, अप्सन बीमा मोसाले, अप्सन सीमा योसेफले।
9: अप्सन बी मोसाले
5: भनेर बी टिपन जानुहुन्छ है?
9: हजुर,
5: धेरै धन्यवाद कार्यक्रममा आउनुभयो जीवनजी, खुसी लाग्यो, आउँदै गर्नुहोस्।
9: नमस्कार,
5: नमस्कार हजुर, जयमिश्री। उहाँ हुनुहुन्थ्यो जीवन बर्तौला हुनुहुन्थ्यो विराटनगरबाट र उहाँले अप्सन बी टिपाएर जानु भइसकेको छ र हामी उहाँप्रति पनि धेरै कृतज्ञ छौं र आभारी छौं। र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ। 4770754 रहेको छ हाम्रो स्टुडियोको नम्बर र हाम्रो स्टुडियोको समय काठमाडौँको समय रहेको छ 5 बजेर
0: 46 मिनट गइसकेको छ र यो चाहिँ काठमाडौँ अनाम नगर स्थित हाम्रो गुडनेस एफएमको स्टुडियो भित्रको टाइम रहेको छ अथवा काठमाडौँ आसपास भनौ न र तपाईँहरू भएको ठाउँमा टाइम अलिकति फरक पनि हुन सक्छ। त्यस कारणले गर्दाखेरि मैले टाइम बताइदिइहालेँ र हामीले चाहिँ 5:53 मात्र फोन कलहरू मेसेजहरू हामी लिने गर्छौं। त्यसपछि जतिजनाले सामाजिक सञ्जालमा भाग लिनुभएको छ छुटेको नाउँहरू हामी लिने कोशिश गर्छौं र वाट्सएपमा जतिजनाले मेसेज गर्नुभएको छ र उहाँहरूको नाउँ पनि हामी लिने गर्छौं है। त्यसैले तपाईँले 4770754 तपाईँले कल गर्न सक्नुहुनेछ समय सकिनुभन्दा अगाडि र तपाईँलाई लागेको अप्सन तपाईँले टिपाउन सक्नुहुनेछ र अथवा टेक्स्ट मेसेज गर्छु म भन्ने तपाईँलाई लागिरहेको छ भने 9860666374 रहेको छ र तपाईँले टेक्स्ट मेसेज पनि गर्न सक्नुहुनेछ। अनि तपाईँहरू जो जतिजना विजेता बन्नुहुन्छ विजेता बन्नु भइसकेपछि तपाईँहरूले नम्बर टिपाउनुहुन्छ नम्बर पनि सकेसम्म तत्कालै टिपाउनुहोस् भन्न चाहन्छु। जतिजनाले विजेता हुनै साथ नम्बर टिपाउनु भएको छ र तपाईँलाई धेरै धन्यवाद। अनि सकेसम्म अलिकति चाँडै टिपाउन सक्नुहुनेछ तपाईँको आफ्नो नम्बर। त्यसपछि तपाईँले आफ्नो ब्यालेन्स पाइसक्नु भएपछि तपाईँले पाइसकेको जानकारी पनि लपाएँ भनेर तपाईँले छोटो रूपमा भन्नुभए पनि हुन्छ, लामो कुरा गर्नुपर्छ भन्ने छैन। त्यस कारणले गर्दाखेरि हामी तपाईँहरूप्रति झन आभारी हुने मौका पाउँथ्यौं। हामीले पठाएको ब्यालेन्स चाहिँ ठिक नम्बरमा पुगेको रहेछ भन्ने कुरा पनि स्पष्ट हुन्छ त्यस कारणले गर्दाखेरि है। र आजको कार्यक्रममा प्रश्न यस प्रकार रहेको छ, होसियाको नाउँ यहोशु कसले राखिदिए अथवा राखिदिएको थियो? अप्सन एमा अब्राहमले, अप्सन बीमा मोसाले र अप्सन सीमा योसेफले भन्ने चाहिँ रहेको छ। तपाईँलाई अप्सन एबीसीमा कुन चाहिँ हो जस्तो लाग्छ सही जवाब त्यसैले तपाईँले टिपाउन सक्नुहुनेछ र हामी कार्यक्रमको अन्तिममा सही जवाब र विजेताको नाउँ त बताउने नै छौं भनेर भनिसकेका छौं। र वाट्सएपमा कतिजनाले टिपाउनु भएको छ मेसेज विजयजी, हजुर उहाँले टिपाउनु भएको छ भने मलाई अन्डियरमा पठाउँदै गर्नुहुनेछ किनभने अरू श्रोता नआउनुहुँदाखेरि म उहाँको नाउँ वाचन गर्नेछु। र जतिजनाले कमेन्ट बक्समा भाग लिनुभएको छ तपाईँको नाउँ चाहिँ म एकछिनमा वाचन गर्नेछु र तपाईँ यदि कल गर्न चाहनुहुन्छ भने पनि कल गर्न सक्नुहुनेछ, म प्रतीक्षामा रहनेछु। हामीसँग लगभग अब 3 मिनट जस्तो मात्र समय बाँकी छ, झन्डै झन्डै 3 मिनट 3.5 मिनट जस्तो मात्र समय बाँकी छ। त्यस कारणले गर्दाखेरि है र वाट्सएपमा जतिजनाले मेसेज गर्नुभएको छ उहाँहरूको नाउँ मलाई विजयजीले पठाइसक्नु भएको छ म टिप्न जाँदैछु। 25 नम्बरमा हुनुहुन्छ सञ्जित गुइरेल हुनुहुन्छ, उहाँ चाहिँ पालुङबाट हुनुहुन्छ र सञ्जितजी तपाईँलाई धेरै धन्यवाद दिन चाहन्छु र वाट्सएपमा मेसेज गर्नुभएको थियो उहाँले र उहाँले अप्सन बी टिपाउनु भएको छ र हामी धेरै धन्यवाद दिन चाहन्छु। र अर्को श्रोता हुनुहुन्छ 26 नम्बरको श्रोता हुनुहुन्छ नैना थापा हुनुहुन्छ र उहाँले पनि वाट्सएपमा मेसेज गर्नुभएको छ, नैनाजी तपाईँलाई धेरै धन्यवाद कार्यक्रममा भाग लिनुभएकोमा र वाट्सएप मार्फत भाग लिनुभएकोमा र तपाईँले टिपाउनु भएको अप्सन बी पनि मैले टिपिसकेको छु है। र त्यसै गरी हाम्रो अर्को श्रोता हुनुहुन्छ लैला गुरुङ हुँदो रहेछ, उहाँले चाहिँ कमेन्ट बक्समा भाग लिनुभएको रहेछ। लैलाजी तपाईँलाई धेरै धन्यवाद कार्यक्रममा प्रत्यक्ष प्रसारण कार्यक्रम सुन्नुभएर भाग लिनुभएकोमा र तपाईँको नाउँ चाहिँ 27 नम्बरमा रहेको छ है र तपाईँले टिपाउनु भएको अप्सन बी पनि मैले टिपिसकेको छु। र 28 नम्बरमा हुनुहुन्छ सन्त कोइचा लेख्नु भएको रहेछ, उहाँले चाहिँ वाट्सएपमा मेसेज गर्नुभएको छ। सन्तजी तपाईँलाई धेरै धन्यवाद कार्यक्रममा वाट्सएप मार्फत भाग लिनुभएकोमा, सन्त कोइचा रहेछ है त मैले यहाँ लेख्दैछु र उहाँले पनि अप्सन बी टिपाउनु भएको छ। र 29 नम्बरमा हुनुहुन्छ सुजता तामाङ हुनुहुन्छ, सुजता तामाङ उहाँले पनि अप्सन बी टिपाउनु भएको छ र सुजताजी तपाईँलाई हामी धेरै धन्यवाद दिन चाहन्छौ, तपाईँको नाउँ चाहिँ 29 नम्बरमा रहेको छ। र अब भने म 30 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु र उहाँ चाहिँ टेलिफोन सम्पर्कमा हुनुहुन्छ। हेलो
10: हेलो
11: रमेश हजुर, साराजी धेरै पछि आउनुभयो है, धेरै पछि भन्नाले आज कार्यक्रमको पछि
10: यहाँ चर्चमा बसिहाल्छु है, अनि त्यति ऊ नै नहुने के त्यही भएर अनि अनि थाहा अनि यहाँ काम गरे गरे हुन्छ अनि त्यही भएर नथाहा पाएर प्रभुलाई धन्यवाद
11: पनि
10: पम्पादीले फोन गरेर सम्झाइदिनु
11: धन्यवाद भनिदिनुहोस् उहाँलाई पनि। अनि प्रश्न सुन्न पाउनुभयो त तपाईँले?
10: सुनेको छैन हजुरले प्रश्न भनिसक्नु।
11: हजुर प्रश्न चाहिँ यस प्रकार रहेको छ, होसी याको नाउ एहुसु कसले राखिदिए? अप्सन एमा अब्राहमले, अप्सन बीमा मोसाले, अप्सन सीमा योसेफले।
10: म चाहिँ अप्सन सी भन्न चाहन्छु
11: हजुर। हजुर अप्सन सी टिप भन्नुभयो? हस् मैले अप्सन सी टिपाएर कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौ।
10: धन्यवाद
0: जयमिसी। हजुर जयमिसी हजुर, उहाँ हुनुहुन्थ्यो सारा तामाङ हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ र हामी उहाँप्रति धेरै आभारी छौं। र उहाँसँग कुराकानी गर्दा गर्दै मैले मैले एकजनाको नाउँ टिपिसकेको छु, मलाई विजयजीले अन्यमा पठाउनु भएको थियो, धर्म विनोद हुनुहुन्छ र उहाँले अप्सन धर्म विनोदजीले बी टिपाउनु भएको छ। हामी धेरै धन्यवाद दिन चाहन्छौ कार्यक्रममा आउनु भएकोमा, तपाईँप्रति हामी कृतज्ञ छौं। र यतिखेर भने म 32 नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो
11: जयमसी हजुर, स्वर त चिनेको जस्तो लाग्यो। ए हजुर संगीताजी, संगीताजी कस्तो हुनुहुन्छ? संगीताजी हिँड्दै हुनुहुन्छ?
12: म हिँड्दैछु साथी घरमा गएर अनि आएको।
11: ल खुसी लाग्यो कार्यक्रममा आउनुभयो सम्झेर। र अनि प्रश्न सुन्न पाउनु भयो त
12: भन्नु न, म बाटो हिँड्दैछु।
11: हस् म तपाईँको लागि प्रश्न राख्न चाहन्छु, होसियाको नाउँ एहुसु कसले राखिदिएको थियो? अप्सन एमा अब्राहमले, अप्सन बीमा मोसाले, अप्सन सीमा योसेफले।
12: बी भन्नु जान्छु। हुन्छ
11: हुन्छ, मैले अप्सन बी चाहिँ पाएँ सङ्गीताजी, खुसी लाग्यो, राम्रोसँग जानुहोस् है त।
12: धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो संगीता हिमाल हुनुहुन्थ्यो, बाटोमा यात्रा गर्दै हुनुहुन्थ्यो, पैदल हिँड्दै हुनुहुन्थ्यो, उहाँले अप्सन बी टिपाएर जानु भएको छ र हामी उहाँप्रति धेरै आभारी छौं र कृतज्ञ छौं। र अब मसँग एउटा नाउँ रहेको छ, रमेश रोग्मी हुनुहुन्छ, उहाँले बी टिपाउनु भएको छ। रमेशजी तपाईँको नाउँ चाहिँ 33 नम्बरमा मैले राखेको छु है, रमेश रोग्मी हुनुहुन्छ र उहाँ चाहिँ 33 नम्बरमा हुनुहुन्छ भने 34 नम्बरमा हुनुहुन्छ पोखरेली कान्छी भनेर व्हाट्सएपमा मेसेज गर्नुभएको रहेछ, तपाईँलाई पनि धेरै धन्यवाद पोखरेली कान्छीजी, तपाईँले सुनिरहनु भएको छ है कार्यक्रम, त्यसकारण उनीहरू व्हाट्सएपमा मेसेज गर्नुभएको रहेछ। र पोखरेलीजी तपाईँको नाउँ चाहिँ 34 नम्बरमा राखेको छु र तपाईँले टिपाउनु भएको अप्सन बी पनि मैले टिपिसकेको छु है। र अब भने म फोन कल र मेसेजहरू म लिने छुइनँ, तर यदि कसैको छुटेको छ भने चाहिँ म लिने कोसिस गर्छु। र यो गीत चाहिँ तपाईँको लागि राख्न चाहन्छु, अन्तिम गीत हुनेछ र यसपछि म सैजबाह र विजेताको नाउँ पनि लिएर आउने नै छु, एकैछिन कतै नजानुहोस् है त।

0: एकदमै सुमधुर गीत, यो अशब्द अनि अर्थ, यसको अर्थहरू एकदमै राम्रो छ। तपाईँले पनि फुर्सद भएको बेलामा यो गीत फेरि बजिहाल्यो भने ध्यानसँग सुन्न सक्नुहुनेछ है। अनि यो गीतले बताउन खोजेको जीवनको बारेमा एकदमै मिठो सन्देश बोकेको छ र हामी अहिले त्यतातिर नजाउँ। र 35 नम्बरमा हुनुहुन्थ्यो माया राई हुनुहुन्थ्यो पोखराबाट, उहाँले टेक्स्ट मेसेज गर्नुभएको रहेछ 5:50 मैले हेर्न बिर्सेछु, माफ गर्नुहोस्। र उहाँको नाउँ चाहिँ मैले 35 नम्बरमा राखेको छु र उहाँले अप्सन बीटी भन्नुभएको छ। आज प्रत्यक्ष रूपमा कल मेसेज मार्फत र कमेन्टमा भागिनुहुनेहरूको नाउँ सहित गर्दाखेरि लगभग 35 श्रोताहरू चाहिँ आज हाम्रो कार्यक्रममा सहभागी हुनुभएको छ भने दुईजना श्रोताहरू चाहिँ पहिलोचोटि, दुईजना मात्र नभएर धेरैजना श्रोताहरू हुनुहुन्छ कमेन्ट बक्समा भाग लिनुहुने श्रोताहरू, त मैले नयाँ श्रोता भनेर जोडिन, त्यस कारणले गर्दाखेरि जो आज कल मार्फत आउनुभयो उहाँहरू चाहिँ दुईजना हुनुहुन्छ र हामीले स्वागत गरिसकेका छौ। अब कार्यक्रममा सही जवाफ म तपाईँ समक्ष राख्न चाहन्छु। प्रश्न रहेको थियो होसियाको नाउँ यहोशू कसले राखिदिएको थियो भनेर, अप्सन एमा अब्राहम, अप्सन बीमा मोसाले, अप्सन सीमा युसेफले रहेको थियो भने सही जवाफ चाहिँ के हो भन्दाखेरि तपाईँले यहोशूको पुस्तक मा तपाईँले हेर्न सक्नुहुनेछ होइन, अथवा यहोशूको पुस्तकको परिचय तपाईँले पढ्न पनि सक्नुहुनेछ, तपाईँले सुरुमै तपाईँले पाउन सक्नुहुनेछ, अथवा तपाईँले गन्तीको पुस्तक 13:8-16 पनि तपाईँले पाउन सक्नुहुनेछ है। गन्तीको पुस्तक 13:8-16 पनि पाउन सक्नुहुनेछ। अनि पछिबाट मोसाले उनको नाउँ बदलिएर यहोशू राखिदिए भनेर चाहिँ एकैचोटि बुझ्ने गरेर चाहिँ यहोशूको पुस्तकको परिचयमा लेखिएको छ है। भनेपछि कसले रहेछ, पछिबाट मोसाले उनको नाउँ बदलेर यहोशू राखिदिए भनेको छ है। होसियाबाट चाहिँ नाउँ बदलेर कसले भन्दाखेरि अप्सन ए होइन, अप्सन सी पनि होइन, अप्सन बी मोसा सही जवाफ रहेको छ। अब भने सबैभन्दा शुरूमा कसले सही जवाफ टिपाउनुभयो हेरौँ है। त 35 मध्येमा सबैभन्दा शुरूमा कल गर्नुभएको थियो राजु काभ्रा हुनुहुन्थ्यो विराटनगरबाट र उहाँले अप्सन सी टिपाउनु भएको थियो, यस कारणले गर्दाखेरि हामी दोस्रो नम्बरतिर हामी झऱ्यौं। दोस्रो नम्बरमा हुनुहुन्थ्यो भाग लिनुहुने श्रोता, दोस्रो श्रोता हुनुहुन्थ्यो धर्मेन्द्र पासवान हुनुहुन्थ्यो रूपन्देहीबाट र उहाँले अप्सन बी टिपाउनु भएको थियो, यसकारण सबैभन्दा शुरूमा सही जवाफ टिपाउनु हुने, दोस्रो नम्बरमा परेर पनि सही जवाफ टिपाउनु हुने श्रोता धर्मेन्द्रजी पढ्नु भएकोमा उहाँ चाहिँ स्वतः विजेता बन्नु भएको छ। अब सामाजिक सञ्जाल मार्फत विजेता घोषणा गर्दाखेरि चाहिँ उहाँले नाम चाहिँ एसएनटी राई लेख्नु भएको छ है, एसएनटी राई अथवा सन्त राई बताउन खोज्नु भएको होला, एसएनटी राई लेख्नु भएको छ, उहाँ विजेता भन्नुभएको छ, उहाँले बी भनेर कमेन्ट गर्नुभएको थियो। र हाम्रो प्राविधिक मित्रले मलाई अन एयरमा नम्बर पठाउनु भएको छ, 24 भनेर नम्बर पठाउनु भएको छ, 24 नम्बरमा चाहिँ को हुनुहुन्छ हेरौँ है त। र उहाँ चाहिँ विराटनगरबाट हुनुहुँदो रहेछ, जीवन बर्तौला हुनुहुन्छ, हाम्रो प्राविधिक मित्र विजयजीको तर्फबाट विजेता बन्नुभएको छ, तपाईँलाई धेरै धेरै बधाई दिन चाहन्छु। र आज जो प्रत्यक्ष रूपमा कल गर्नुहुनेहरूबाट, मेसेज गर्नुहुनेहरूबाट गोला प्रथा बाट मैले एउटा नाम नम्बर तान्न गइरहेको छु र कति नम्बर चाहिँ मेरो हातमा पर्यो है त हेरौँ। झन्झन नजिक नजिकको रहेछ, विजयजीले छानेको नजिकको नजिक रहेछ, 22 नम्बर परेको छ। चन्द्रगिरीबाट हुनुहुन्थ्यो कपित र कार्की हुनुहुन्थ्यो, तपाईँलाई धेरै धेरै बधाई छ, कार्यक्रम सकिएपछि तपाईँहरूले नम्बर टिपाउन सक्नुहुनेछ।
1: कंग्रेचुलेसन
0: तपाईँहरू सबैलाई एकैचोटि, यो कंग्रेचुलेसनको तपाईँले सुन्नु भइसकेको छ, धुन हाम्रो प्राविधिक मित्र विजयजीले बजाइसक्नु भएको छ र हामी तपाईँहरू सम्पूर्ण धन्यवाद, सुनेर साथ दिनुहुने श्रोताहरूलाई पनि धन्यवाद, ज जसले गेस गर्नुभयो, ज जसले सही जवाब टिपाउनु भएर पनि विजेता बन्नु भएन, र तपाईँहरू सम्पूर्णलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। अर्कोचोटि पनि फेरि कोसिस गर्नुहोस्, यसरी नै हामी अगाडि बढ्दै जानेछौ। भन्दै म कार्यक्रम प्रस्तुत सुनिल राज लामा पनि बिदा हुन चाहन्छु, विजयजीलाई पनि धेरै धन्यवाद दिन चाहन्छु र गुड्डे चक्रम 105.1 MHz सुन्दै गर्नुहोस्।
2: टाइम चेक, यति बेला साँझको 6 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम आत्मिक जागरण।
2: कार्यक्रम आत्मिक जागरणको प्रतीक्षामा बसिरहनु भएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तोता जनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढाउँछौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ श्रोता, यो कार्यक्रम हरेक हप्ता सोमबार बेलुका 6 बजेदेखि 36 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइरहनु भएको छ। कार्यक्रममा हामी मिठा मिठा गीत संगीतहरू प्रस्तुत गर्नुको साथसाथै बाइबल धर्मशास्त्रका गहन रूपले अध्ययन गरी त्यसबाट प्राप्त निष्कर्षहरूलाई हामी तपाईँको चरणमा जस्ता जस्तै लिएर आउँदछौ। आदरणीय श्रोता, आज पनि हामी त्यही कार्य अनुरूप तपाईँको अगाडि आइपुगिसकेका छौ। अबको करिब आधी घण्टासम्मको लागि हामीलाई सुनेर साथ दिनुहोला। साथै यो कार्यक्रम सुनेपछि तपाईँलाई कस्तो लाग्छ, तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव एवं प्रतिक्रिया पनि दिन नभुल्नुहोला, जसको लागि हाम्रो ठेगाना अहिले हामी कार्यक्रमको अन्तमा दिने नै छौ। आदरणीय श्रोता, आज पनि हामी तपाईँको बीचमा आइसकेका छौं र यसकारण आउनुहोस्, आजको कार्यक्रमको आरम्भमा सुनौ एउटा सुमधुर भक्ति गीत र त्यसपछि हामी आजको कार्यक्रमको विषयवस्तुभित्र प्रवेश गर्नेछौं।

0: यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र अब भने हामी आजको कार्यक्रममा हामी आजको विषयवस्तुलाई शुरूआत गर्दैछौ। श्रोता, हामीले गत हप्तादेखि मुक्तिको विषयमा, मुक्तिको अर्थ के हो र मुक्ति कसरी पाइन्छ भन्ने विषयमा चर्चा परिचर्चा गर्न लागिरहेका छौ। र अब हामी यिनै विषयवस्तुहरूमाथि हामी गहन रूपले अध्ययन गर्नेछौ। श्रोता, मुक्ति पाउनु भनेको के हो त? हामीले गत हप्ता हेरेका थियौ पाप र डियाबलसको बन्धनको गन्तव्यबाट हामीले स्वतन्त्रता पाउनु वास्तवमा मुक्ति हो। पाप र शैतानले तपाईँ र हाम्रो आत्मालाई नरकको अलोकतिर खिचेर लान्छ र उसको एउटै मात्रै उद्देश्य भनेको हामीलाई नष्ट गर्नु रहेको छ। त्यसकारणले गर्दाखेरि हामीले त्यसको बन्धनबाट र त्यो पापको शक्तिबाट छुटकारा पाउनु वास्तवमा मुक्ति हो भन्ने विषयमा हामीले हेरेका थियौं। भने अर्को, हाम्रो जीवनमा भएका पुरानो स्वभावबाट नयाँ स्वभावलाई धारण गर्नु वास्तविक रूपमा मुक्ति हो भन्ने विषयमा पनि हामीले हेरेका थियौं। त आदरणीय श्रोता, अब भने आजको यो बसाईमा चाहिँ व्यवस्था र श्रापको दोषारोपणबाट हामी स्वतन्त्र भएका मानिसहरू हौ र यसैलाई मुक्ति भनिन्छ भनेर यहाँ उल्लेख गरिएको छ। श्रोता, व्यवस्था 28 अध्यायको 15 68 सम्म यसरी उल्लेख गरिएको छ, तर आज मैले तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्वरका सबै आज्ञा र विधिहरू होसियारीको साथ मानेर उहाँको वचन पालन गर्यौ भने यी सबै श्राप तिमीहरूमाथि पर्ने छैन, यदि पालन गरेनौ भने यी सबै श्राप तिमीहरूमाथि पर्ने छन् र तिमीहरूलाई उछिन्ने छन् भनेर लेखिएको छ। तिमीहरूलाई सहरमा श्राप पर्नेछ, गाउँ बस्तीमा श्राप पर्नेछ। तिमीहरूको हलो र तिमीहरूको पिठो मुस्ने आरी र त्यसमा श्राप पर्नेछ। तिमीहरूको सन्तानहरूमाथि सधैँ खेतका उब्जनीमाथि, गाईबस्तुमाथि, बाछा बाछीमाथि, भेडा बाख्राका पाठापाथीमाथि श्राप पर्नेछ। तिमीहरू भित्र आउँदा र बाहिर जाँदा तिमीहरू श्रापित हुनेछौ। उहाँलाई त्यागेर तिमीहरूले गरेको दुष्ट कामको कारणले तिमीहरू झट्टै नाशमा नपुगुन्जेल र खत्तम नहुन्जेल परमप्रभुले तिमीहरूमाथि र तिमीहरूका हातका सबै कामहरूमाथि श्राप र गोलमाल र हक्की ल्याउनुहुनेछ। उहाँलाई तिमीहरूले अधिकार गर्न जान लागेको देशबाट तिमीहरूको नाउँ निशाना नमेटुन्जेल परमप्रभुले तिमीहरूका बीचमा महामारी फैलाइदिनुहुनेछ। अगाडि लेखिएको छ, क्षयरोग, ज्वरो, सुज, प्रचण्ड ताप, खडेरी साथै वृक्ष ओइलाउने र ढुसी पर्ने रोगहरू ल्याएर तिमीहरू नष्ट नभएसम्म परमप्रभुले तिमीहरूलाई सताउनुहुनेछ। 23, किनकि तिमीहरूका शिरमाथि भएका आकाश काँसो र तिमीहरूको मुनि धरती फलाम जस्तो हुनेछ। परमप्रभुले तिमीहरूको देशको वृष्टि धुलो पिठोमा बदल्नुहुनेछ र तिमीहरू नष्ट नभएसम्म आकाशबाट त्यो तिमीहरू माथि आउनेछ। परमप्रभुले तिमीहरूलाई आफ्ना शत्रुहरूको अघि पराजित तुल्याउनुहुनेछ र उनीहरूसित तिमीहरू लड्न तिमीहरूको निम्ति एउटै बाटो जानेछौ, तर उनीहरूबाट सात बाटा भएर भाग्नेछौ। पृथ्वीका सबै राज्यमा तिमीहरू एक तिरस्कृत जाति हुनेछौ। 26 पद, तिमीहरूका मृत शरीरहरू आकाशका पंक्षीहरू र जमिनका पशुहरूका आहार हुनेछ र तिनीहरूलाई थपाउने कोही हुने छैन। 27 पद, निको हुन नसक्ने गरी परमप्रभुले तिमीहरूलाई मिश्रका पिला गिर्खा र छालामा भएका सबै जल जलाउँदा फोकाहरू आउनेछ र चिलाउने बेथाले प्रहार गर्नुहुनेछ। परमप्रभुले तिमीहरूलाई बौलापन, अन्धोपन र हृदयभित्रको खलबलीको कारण यी व्यथाहरूले खलबलीले तिमीहरूमाथि प्रहार गर्नुहुनेछ। अन्धाले अन्धकारमा छामछुम गरे झैं मध्य दिनमा तिमीहरू हिँड्नेछौ। तिमीहरूका सबै काममा तिमीहरू असफल हुनेछौ। तिमीहरूलाई छुटाउने कोही नभएर तिमीहरू निरन्तर शोषणमा परि लुटिनेछौ। तिमीहरूसँग मगनी भएको केटीलाई अन्य मानिसले लानेछ र भ्रष्ट पार्नेछ। तिमीहरूले बनाएको घरमा आफै बस्न पाउने छैनौ। तिमीहरूले दागबारी लगाउनेछौ, तर त्यसको फल अलिकति पनि तिमीहरूले पाउने छैनौ। तिमीहरूका आँखा अगाडि ढलेका आफ्नै गोरुको मासु तिमीहरूले खान पाउने छैनौ। तिमीहरूबाट जबरजस्तीसँग खोसेर लगेको गधा तिमीहरूलाई फिर्ता दिइने छैन। तिमीहरूबाट जबरजस्तीसँग खोसेका सम्पत्ति पनि फिर्ता दिइने छैन। तिमीहरूका भेडा तिमीहरूका शत्रुहरूलाई दिइनेछ, तर कसैले पनि ती छुटाउने छैन। तिमीहरूका छोराछोरी अर्कै जातिलाई दिइनेछ, र दिनदिनै तिनीहरूको बाटो हेर्दा हेर्दै तिमीहरूको आँखा टट्याउनेछन्, तर तिनीहरूको प्रवास रोक्ने तिमीहरूसँग शक्ति हुने छैन। तिमीहरूको भूमि र परिश्रमको फल अपरिचित जातिले खाइहाल्नेछ, र तिमीहरू चाहिँ जीवनभर केवल निर्दय थिचोमिचोमा पर्नेछौ। तिमीहरूको आँखाले देख्नु परेको दृश्य हेर्दा तिमीहरू बौला हुनेछौ। परमप्रभुले तिमीहरूका घोडा र खुट्टा टाउको टुप्पादेखि पैतालासम्म फैलने निको नहुने दुखाउने पीडाले पीडित तुल्याउनुहुनेछ। तिमीहरूलाई र तिमीहरूले नियुक्त गरेका राजालाई परमप्रभुले तिमीहरू र तिमीहरूका पुर्खाले नचिनेको एउटा जातिको बीचमा थपाउनुहुनेछ, र त्यहाँ तिमीहरूले काठ र ढुङ्गाका अन्य देवताहरूको पूजा गर्नेछौ। परमप्रभुले तिमीहरूलाई थपाएर लानुहुने सबै जातिको बीचमा तिमीहरू तिरस्कार, हेला र गिल्लाको पात्र बन्नेछौ। तिमीहरूले खेतमा धेरै बिउ छर्नेछौ, तर थोरै मात्र फसल बटुल्नेछौ, किनकि सलहहरूले त्यो स्वाहा पारिदिनेछ। तिमीहरूले दाखबारी लगाउँछौ तर फल उमार्नेछौ, तर तिमीहरूले दाख मध्ये पिउन र दाख बटुल्न पाउने छैनौ, किनभने ती किराले ती खाइदिनेछन्। तिमीहरूले देशभरि भद्राक्ष लगाउनेछौ, तर तिमीहरूले तेल चलाउन पाउने छैनौ, किनभने भद्राक्षको फल जमिनमा झर्नेछन्। तिमीहरूका छोराछोरीहरू हुनेछन्, तर तिमीहरूले ती राख्न पाउने छैनौ, कारण ती कैदमा जानेछन्। तिमीहरूका रुखपात र जमिनका फसल सबैलाई सलहले स्वाहा पार्नेछन्। तिमीहरूको बीचमा बास गर्ने परदेशी तिमीहरूभन्दा माथि चढ्नेछ, तर तिमीहरू चाहिँ तल तल झर्नेछौ। त्यसैले त्यसले तिमीहरूलाई ऋण दिनेछ, तर तिमीहरूले त्यसलाई ऋण दिने छैनौ। त्यो चाहिँ शिर हुनेछ, तर तिमीहरू चाहिँ पुच्छर हुनेछौ। परमप्रभु आफ्ना परमेश्वरले तिमीहरूलाई दिनुभएको आज्ञा र विधिहरू मानेर उहाँको वचन पालन नगरेको हुनाले तिमीहरू नष्ट नभएसम्म यी श्राप तिमीहरूमाथि आइपर्नेछ। यी सबै श्रापले तिमीहरूलाई सताएर उछिन्नेछ। तिमीहरू र तिमीहरूका सन्तानमाथि सधैँको निम्ति ती चिन्ह र उद्वेगको कुरा हुनेछन्। तिमीहरूसँग सबै चिज प्रशस्त हुँदा खुसीसँग प्रसन्न चित्तले परमप्रभु आफ्ना परमेश्वरको सेवा गरेनौ। यसै कारण भोक प्यास नग्नता र चीजको अभावमा पारेर परमप्रभुले तिमीहरूका विरुद्धमा पठाउनु भएका शत्रुहरूको तिमीहरूले सेवा गर्नेछौ। उहाँले तिमीहरूलाई नाश नगर्नु भएसम्म तिमीहरूको काँधमा धेरै फलामको जुवा हालिदिनुहुनेछ। परमप्रभुले टाढाबाट पृथ्वीको पल्लो छेउदेखि वेगसित गरूडले तल झम्टिए झैं तिमीहरूले नबुझ्ने भाषा बोल्ने एउटा जातिले तिमीहरूको विरुद्धमा उहाँले ल्याउनुहुनेछ। अनि एउटा कठोर रूप भएको जाति जसले वृद्धको आदर गर्दैन र बाल बालिकामाथि दया पनि देखाउने छैन, अनि उनीहरूले तिमीहरूका गाईवस्तुका बाछा बाछी भेडा बाख्राहरू र तिमीहरूका जमिनका फसल तिमीहरूका नष्ट हुने गरी खाइदिनेछन्, र तिनीहरू खतम हुने गरी अन्न नयाँ दाख मध्य तेल र गाईवस्तु बाछा बाछी भेडा बाख्राहरू र केही पनि छोड्नेवाला छैनन्। तर तिमीहरू सबै सहरहरूमा उनीहरूले घेरा लाउनेछन्, अनि तिमीहरूले भरोसा राखेको देशभरिका अग्ला पर्खालहरू उनीहरूले भत्काउनेछन्, र परमप्रभु तिमीहरूका परमेश्वरले दिन लाग्नुभएको सारा देश उनीहरूले सहरहरूमा तिमीहरूलाई घेरा लाउनेछन्। घेरामा परेको समय तिमीहरूको शत्रुहरूले दिने कष्टले गर्दा परमप्रभु तिमीहरूका परमेश्वरले दिनुभएको सन्तान आफ्नै छोराछोरीको मासु पनि तिमीहरूले खानेछौ। तिमीहरू मध्ये सबैभन्दा कोमल र अति भद्र मानिसले पनि आफ्नो भाइ, आफूले प्रेम गरेको पत्नी र आफ्ना बाँकी रहेका बाल बच्चालाई चिठ्याउन छैन। यहाँसम्म कि उसले खाँदै गरेको आफ्ना बाल बच्चाहरूको शरीरको मासु उसले कसैलाई दिने छैन। शत्रुहरूले तिमीहरूका सहरहरू घेरेको संकष्टमा त्यस कहाँ अरू केही बाँकी रहेको हुँदैन। तिमीहरू मध्ये कोमल र श्रेष्ठ स्त्रीले जसले कोमलता र शिष्टताको कारण भूइँमा आफ्नो पैतालालाई टेक्न पनि चाहँदैनथि, त्यस्तै स्त्रीले पनि आफ्नो पति र आफ्नो छोराछोरीहरूलाई त्यसको कोखबाट निस्केको साल र त्यसले जन्माएको बालकको मासु पनि खान दिनेछ मान्ने छैन। त्यसको दृष्टि खराब हुनेछ, किनकि त्यस घेराउको बेलामा र शत्रुहरूले तिनीहरूका सबै सहरहरूमा तिनीहरूमाथि ल्याउनु हुने संकटमा त्यसले गुप्तमा त्यो मासु आफै खाने इच्छा गर्नेछ। यदि परमप्रभु तिमीहरूका परमेश्वरको गौरवमय भयोग्य नाउँको डर मानेनौ र तिमीहरूले यस पुस्तकमा लेखिएको व्यवस्थाका सबै वचन होसियारी साथ पालन गरेनौ भने परमप्रभु तिमीहरू र तिमीहरूका बालबच्चामाथि डरलाग्दो असहाय र रहिरहने कष्टहरू र चाँडो निको नहुने रोगहरू ल्याउनुहुनेछ। मिश्र देशका जुन रोगहरूदेखि तिमीहरू डराउँथ्यौ ती सबै रोगहरू उहाँले तिमीहरूमाथि ल्याउनुहुनेछ र ती तिमीहरूमा टाँसिनेछन्। यस व्यवस्थाको पुस्तकमा उल्लेख नभएका हरेक किसिमका रोग र विपत्तिहरू पनि तिमीहरू नष्ट नभएसम्म परमप्रभुले तिमीहरूमाथि ल्याउनुहुनेछ। तिमीहरू जो अघि संख्यामा आकाशका तारा जस्तै थियो थोरै मात्रै बाँकी रहनेछौ, किनकि तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको वचन मानेनौ। 63 जसरी परमप्रभुले खुसी साथ तिमीहरूको भलाइ र वृद्धि गर्नुभयो त्यसरी नै तिमीहरूलाई खुसी साथ ध्वंस र विनाश पार्नुहुनेछ, अनि तिमीहरूले अधिकार गर्नलाई पस्न लागेको देशबाट तिमीहरू उखलिनेछौ। तब पृथ्वीमा भएको एक छेउदेखि अर्को छेउसम्म विभिन्न जातिहरूको बीचमा परमप्रभु तिमीहरूलाई तितरभित्र पार्नुहुनेछ र त्यहाँ तिमीहरू र तिमीहरूका पुर्खाहरूले नजानेका काठ र ढुङ्गाका अन्य देवताहरू तिमीहरूले पुज्नेछौ। ती जातिहरूका बीचमा तिमीहरूले चयन पाउने छैनौ र तिमीहरूका खुट्टाका पैतालाका लागि बिसाउने ठाउँ पनि पाउने छैनौ। त्यहाँ परमप्रभु तिमीहरूलाई चिन्तित मन पर्खदा थाकेका आँखाहरू र निराश हृदय दिनुहुनेछ। तिमीहरूको जीवन डर निरन्तर दोधारमा झुन्डिरहनेछ। डरले दिनरात भरिएको तिमीहरूको जीवनको कुनै पनि भरोसा हुने छैन। तिमीहरूका हृदयमा नारिएका कामका र तिमीहरूका आँखाले देखेका दृश्यले गर्दा तिमीहरूले भन्नेछौ बेलुकी भएदेखि हुन्थ्यो, बेलुकी भन्नेछौ बिहान भएदेखि हुन्थ्यो। आमेन। आदरणीय श्रोता, यहाँ हामी 68 पदमा पनि लेखेको छ, अनि परमप्रभु तिमीहरूलाई फेरि जहाजहरूमा त्यस बाटोदेखि मिश्रमा फर्काउनुहुनेछ जुन बाटोमा विषयमा मैले तिमीहरूलाई फेरि देख्न पर्ने छैन भनी प्रतिज्ञा गरेको थिएँ, तर तिमीहरूले आफ्नै शत्रुहरूका हातमा कमारा कमारी हुनलाई बिक्रीको लागि दिनेछौ, तर तिमीहरूलाई यसरी पनि किन्ने छैन भनेर यसरी उल्लेख गरिएको छ। आदरणीय श्रोता, यो थियो अनाज्ञाकारी व्यक्तिहरूको निम्ति श्राप, र यो पुरानो नियमका यहुदीहरूको लागि मात्रै तय गरिएको होइन, यो चाहिँ सम्पूर्ण मानिसहरूको लागि हो, र मानिस यो सबै श्रापहरूबाट बस्नु अत्यन्तै आवश्यक छ, जसको लागि हामीले ख्रिस्ट येशूको व्यवस्थालाई पालन गर्नुपर्ने भएको छ। आदरणीय श्रोता, हामीले गलाती 3:13-14 हेर्ने हो भने यसरी लेखेको पाउँदछौ, हाम्रा निम्ति श्राप बनेर ख्रिस्टले हामीलाई व्यवस्थाको श्रापबाट मोलतिर छुटाउनु भयो, किनकि काठमा झुन्डिने हरेक श्रापित हुन्छ भन्ने लेखिएको छ। उहाँले हामीलाई मोलतिर छुटाउनु भयो ताकि अब्राहमलाई दिइएको आशिष ख्रिस्ट येशूद्वारा अन्य जातिहरूमा आओस् र पवित्र विश्वासद्वारा प्रतिज्ञाका पवित्र आत्मा प्राप्त गर्न सकौ भनेर उल्लेख गरिएको छ। तादेव श्रोता, हामीले हेर्छौ भने अघि हामीले व्यवस्था पुस्तक 28:15-68 जे जति पढ्यौं ती सबै कुराहरू वास्तवमा संसारको आम मानिसहरूले सबैले गर्दछन्। यसरी मानिसले ती परमेश्वरको विधि विधानहरूलाई मान्न नचाहेको कारण उनीहरू परमेश्वरबाट टाढा छन्। प्रेसरता त्यही कारणले गर्दाखेरि अब ख्रिस्ट यीशु चाहिँ तपाईँ हामीहरू श्राप चाहिँ आफूमाथि लिनको लागि त्यो अधर्महरूलाई ती अधर्महरूबाट छुटकारा प्राप्त गर्नको लागि हाम्रो निम्ति प्रभु यीशु ख्रिस्ट यस संसारमा आउनुभयो र क्रुसमा बलिदान हुनुभयो अन्य कुरा देख्छ। यसकारण जसले ख्रिस्ट यीशुलाई विश्वास गरेको छ उसले आफ्नो सारा पाप र अधर्महरूबाट क्षमा पाई स्वर्गको नागरिक हुने अधिकार प्राप्त गर्न सक्छ। प्रेसोता, हामीले यदि हेर्दै जाने हो भनेदेखि व्यवस्था 21:23 लेखिएको छ, त्यसको लास रातभरि रुखमा झुन्ड्याएर नराख्नु, त्यही दिन त्यसलाई गाडी हाल्नु, किनभने जो हुनुहुन्छ त्यो परमेश्वरबाट श्रापित हो। परम प्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको अधिकारमा दिनुहुने देश अशुद्ध नगर भनिएको छ। अब हामी देख्छौ ख्रिस्ट यीशु काठमा झुन्डिनु भयो, अर्थात त्यो काठ जो श्रापित क्रुस हो त्यसमा झुन्डिनु भयो र आफ्नो प्राण त्याग्नु भयो। जसै उहाँ त्यसमा झुन्नुहुन्थ्यो त्यतिखेर उहाँले तपाईँ र मेरो सबै पाप र अधर्महरूलाई आफूमाथि लिँदै प्रायश्चित गर्दै हुनुहुन्थ्यो। त्यही कारणले गर्दा जसले ख्रिस्ट यीशुलाई विश्वास गर्दछ अब उसका हरेक गल्ती हरेक पापहरू क्षमा हुन्छ र उसले छुटकारा पाउँछ, उसले चंगाई पाउँछ र अनि त्यो व्यक्तिले मुक्ति पाउँछ। श्रोता, यसरी उद्धार र मुक्ति प्राप्त गर्नु नै वास्तविक मुक्ति हो। प्रेसता, त्यसै गरी हामीले अझै अगाडि हेर्दै जान्छौ भनेदेखि गलाती 3:14 पदमा हेर्छौ भने उहाँले हामीलाई मोलतिर छुटाउनु भएको कुराहरू गरिएको छ। रोमी 4:9 पदले भन्छ, यो आशीर्वाद खतनावालाहरूको मात्रै हो कि बेखतनहरूको लागि पनि हो? अब्राहमको निम्ति र उनकोमा विश्वासद्वारा नै धार्मिकता गनिएको थियो भनी हामी जान्दछौ भनिएको छ। यसको अर्थ हामीले के बुझ्नु पर्यो भन्दा ख्रिस्ट यीशुको बलिदान केवल इसरायलीहरूको निम्ति मात्र नभएर तपाईँ र मेरो निम्ति हो। तपाईँ र मेरो पाप क्षमा भएको छ र जसरी जसको पाप क्षमा हुन्छ उसले नै उद्धार र मुक्ति पाउने कुरा हो भन्ने कुरा देख्न सक्दछौ। आदरणीय श्रोता, 5:24 यहोना 5:24 यसरी लेखेको छ, साँच्चै म तिमीहरूलाई भन्दछु जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेमाथि विश्वास गर्छ त्यससित अनन्त जीवन छ र त्यो न्यायमा आउँदैन तर मृत्युदेखि त्यसले जीवनमा प्रवेश गर्छ भनेको छ। श्रोता, यसैलाई वास्तवमा मुक्ति भनिन्छ। मृत्युदेखि जीवनमा प्रवेश गर्नु नै वास्तवमा मुक्ति हो। मत्ती 10:40 भन्दछ, के भन्दछ भन्दाखेरि तिमीहरूलाई ग्रहण गर्नेले मलाई ग्रहण गर्छ र मलाई ग्रहण गर्नेले मलाई पठाउनुहुनेलाई ग्रहण गर्छ। अर्थात ख्रिस्ट यीशुलाई ग्रहण गर्नु भनेको चाहिँ हामीले परमेश्वर आफैलाई ग्रहण गर्नु हो भन्ने कुरा हामी बुझ्न सक्छौ भने यहोना 3:15 भन्दछ, जस जसले उहाँमाथि विश्वास गर्छ त्यसले अनन्त जीवन पाउँदछ। श्रोता, अनन्त जीवन प्राप्त गर्ने वास्तवमा मुक्ति हो। र 17, किनकि परमेश्वरले दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनु भएन तर उहाँद्वारा बाँचोस् र भनेर पठाउनु भयो। अर्थात ख्रिस्ट यीशुद्वारा बचाइनु नै वास्तविक मुक्ति हो। हजुर, मुक्तिको बारेमा जसुकैले जेसुकै कुराहरू गरे तापनि वास्तवमा मुक्तिको विषयमा चाहिँ हामीले तपाईँहरूको बीचमा विभिन्न कुराहरू ल्याइरहेका छौ। आदरणीय श्रोता, अनि त्यसै गरेर मत्ती 25:46 पदमा यसो भनेर लेखेको छ, यिनीहरू अनन्त दण्डको लागि भागीदार हुनेछन् तर धर्मी जन अनन्त जीवनमा प्रवेश गर्छन्। वास्तवमा अनन्त जीवनमा प्रवेश गर्नु नै वास्तवमा मुक्ति हो। जहाँ जीवन मरणका कुराहरू हुँदैन, जहाँ सदा सर्वदा आनन्द खुशी र शान्तिका कुराहरू हामी पाउँदछौ। श्रोता, त्यसै गरी यहोना 3:18 भन्छ, उहाँमाथि जसले उहाँमाथि विश्वास गर्छ त्यो दोषी ठहरदैन तर विश्वास नगर्ने चाहिँ अघि नै दोषी ठहरिएको छ किनभने उसले परमेश्वरको एकमात्र पुत्रको नाउँमा विश्वास गरेको छैन। यो कथन हो कि ख्रिस्ट यीशुको ईश्वरत्व। श्रोता, जसले उहाँमाथि विश्वास गर्छ उहाँले उसका सारा पापहरू नष्ट गर्न सक्नुहुन्छ। त्यसकारण यदि तपाईँ ख्रिस्ट यीशुलाई विश्वास गर्नुभएको छ भने तपाईँले पाप र दोषबाट मुक्त हुनुभयो र यो नै तपाईँको निम्ति राखिएको एउटा बाटो हो, एउटा उपाय हो। श्रोता, अनि त्यसै गरेर पहिलो यहोना 3:14 भन्दछ, हामी जान्दछौ कि त हामी त मृत्युबाट पार भएर जीवनमा सरिसकेका छौ। हामी आफ्ना दाजुभाइलाई प्रेम गर्छौ, जसले प्रेम गर्दैन त्यो मृत्युमा रहिरहन्छ। अर्थात मृत्युबाट जीवन पाएर सर्नु र आफ्ना दाजुभाइहरूमाथि आफैले चाहिँ प्रेम गर्नु, यो चाहिँ वास्तवमा यस्तो गर्न सक्नु चाहिँ मुक्ति हो र हामीले मुक्ति यसरी प्राप्त गर्नु पर्दछ भन्दै अब नै आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ। र आजको कुराकानी सुनेर तपाईँलाई कस्तो लाग्यो? तपाईँले आफ्ना अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना रहेको छ, कार्यक्रम आत्मिक जागरण, गुड न्यूज एफएम प्राली, पोस्ट बक्स नम्बर 25605, नमनगर, काठमाडौँ, नेपाल। हाम्रो इमेल jonathangiri2015@gmail.com तपाईँले आफ्नो सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। हस्त श्रोता, पनि आजको कार्यक्रमबाट प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रस्तुता जोनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस्। तबसम्म निरन्तर सुन्दै रहनुहोस् गुड न्युज एफएम। हवस् त, जय मसीह।
1: अत्यन्त जरुरी सूचना।
2: यस गुड न्यूज एफएम प्रहरीलाई एकजना दक्ष प्राविधिकको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले यथाशीघ्र सम्पर्क गर्न सक्नुहुनेछ।
1: सम्पर्कको लागि गुड न्यूज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ, फोन नम्बर
2: 01-4770-754, 01-4770-754
1: र 01-59-13-755, 01-59-13-755।
3: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं कि तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो परिवार साथीभाइको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। र आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। दाई, अघिल्लो अध्ययनमा हामीले एफिसी 5 अध्यायको पद 1-5 चर्च ख्रिससँग मग्नी भएको एक तथ्यलाई चाहिँ देख्दै थियौं, जसले हामीलाई उहाँसँगको मिलनको प्रतीक्षा गरिरहेको छ भने आजको दिनमा चाहिँ हामी कुन विषयमा रहेर चाहिँ यो अध्ययनको यात्रालाई चाहिँ अगाडि बढाउनेछौ?
4: भाइ, आजको अध्ययनमा हामी अघिल्लो दिनको अध्ययनलाई निरन्तरता दिँदै ख्रिष्टमा नयाँ जीवन पाएका मानिसहरू कसरी जिउनुपर्छ र कसरी हिँड्नुपर्छ भन्ने कुरालाई अझ स्पष्ट रूपमा बुझ्नेछौ। जहाँ हामी पहिले अन्धकारमा थियौं तर अब प्रभुमा ज्योति भएका छौं, त्यसैले ज्योतिका सन्तान चाहिँ हिँड्नुपर्छ भन्ने महत्वपूर्ण सन्देशलाई आजको अध्ययनको यात्रामा हामी थाहा गर्नेछौ।
3: दाइ, तपाईँले ज्योतिका सन्तान चाहिँ हिँड्नुपर्छ भन्ने कुरा गर्नुभयो, यो हिँडाई हामी कसरी हिँड्न सक्छौ कि तपाईँ यसलाई अझ प्रष्ट पार्न सक्नुहुन्छ?
4: जोर्ता दिँदै ख्रिष्टमा नयाँ जीवन पाएका मानिसहरू कसरी जिउनुपर्छ र कसरी हिँड्नुपर्छ भन्ने कुरालाई अझ स्पष्ट रूपमा बुझ्नेछौ। जहाँ हामी पहिले अन्धकार

0: हिँड्नु हो। यो विषयलाई आजको अध्ययनको यात्राले स्पष्ट रूपमा हामीलाई बुझाउनेछ।
1: यसको मतलब कि यो जीवन चाहिँ पापबाट अलग भएर जिउने जीवन हो?
0: तपाईँको तर्क केही हदसम्म ठिक छ भाइ। यो पापबाट मात्र अलग भएर जिउने जीवन होइन, यो त ख्रिस्टलाई मानिसहरूको बीचमा प्रकट गर्ने र उहाँको चरित्र धारण गर्नुपर्ने हो।
1: त्यसो भए दाइ, हामी संसारमा रहँदा पनि संसारको अन्धकारहरू त हुन्छन्, अब के हामी त्यसको भाग चाहिँ हुनु हुँदैन भन्ने कुरा तपाईँले बताउनुभयो?
0: अवश्य पनि भाइ, क्रिश्चियन संसारमा रहन सक्छ तर संसारको पापले उसको हृदयलाई नियन्त्रण गर्न पनि दिनु हुँदैन।
1: अर्थात हाम्रो पहिचान बदलिएपछि हाम्रो जीवनको चाल पनि बदलिनुपर्छ।
0: बिल्कुलै भाइ, ख्रिस्टमा नयाँ जीवन पाएपछि पुरानो अन्धकारको बाटोमा निरन्तर हिँडिरहन मिल्दैन। त्यसैले आदरणीय श्रोताहरू आउनुहोस्, आजको अध्ययनलाई शुरू गरौं र परमेश्वरको वचनबाट एक व्यावहारिक र जीवन परिवर्तन गर्ने सन्देशलाई ग्रहण गरौं।
2: मित्र, प्रभु येशु ख्रीष्टको मधुर र उच्च नाममा तपाईँ सबैलाई मेरो जय मसीह छ। आउनुहोस् हामी छोटो प्रार्थना गरेर आजको वचन अध्ययनलाई आरम्भ गरौं। सामर्थ्य अनि जीवित प्रभुजी, आज पनि हामी तपाईँको चरणमा आएका छौं। हामी तपाईँको वचनबाट सिक्न चाहन्छौ। प्रभुजी, हामीलाई आफ्नो वचनद्वारा सिकाउनुहोस्। हाम्रो रित्तो खाली हृदयलाई आफ्नो वचनले भरिदिनुहोस्। अझ धेरै तपाईँको निकटतामा हामी आउन सकौं। धन्यवाद दिँदै यो छोटो प्रार्थना प्रभु येशु ख्रीष्टको नाममा माग्दछु, आमेन। मित्र, अघिल्लो दिनमा हामीले चर्च जो सत्य विश्वासीहरू हुन् ख्रिस्टको दुलाही हुने छिन् भन्ने विषय अन्तर्गत चर्चको ख्रिस्टसँग मगनी भइसकेको तथ्यसँग एफिसी 5:1-5 पदसम्मबाट देखिरहेका थियौं। आज हामी यही विषयलाई निरन्तर जारी राख्नेछौ। हा मित्र, चर्च जो सत्य विश्वासीहरू हुन् ख्रिस्टको भावी भविष्यको दुलाही हो। अहिले चाहिँ खालि ख्रिस्टको चर्चसँग मगनी भएको छ। विवाह चाहिँ भविष्यमा हुनेछ जब चर्च जो सत्य विश्वासीहरू हो पृथ्वीबाट माथि उठाइ लगिँदछ स्वर्गीयमा। त्यस बेला ख्रिस्ट र चर्चको विवाह हुनेछ। अहिले चाहिँ ख्रिस्टसँग केवल चर्चको मगनी मात्र भएकोले गर्दा हामी विश्वासीको जीवनयापन त्यस्तो हुनुपर्छ जुन उहाँको दृष्टिमा ग्रहण योग्य र खुशी पार्ने हिँडे हो, किनकि हामी एक दिन येशु कहाँ पेश गरिनेछौ, उपस्थित गरिनेछौ। सबभन्दा पहिले हामी देख्नेछौ एफिसी 5:1-5 पद जुन हामीले अघिल्लो दिनमा देखेका थियौं। त्यसपछि हामी आगे लगातार आफ्नो वचन खण्डतिर बढ्नेछौ। एफिसी 5:1-5 भनिएको छ, यसकारण तिमीहरू प्रिय बालकहरू झैं परमेश्वरका देखा सिकी गर्नेहरू हौ अनि प्रेममा हिँड, जसरी ख्रिस्टले पनि हामीलाई प्रेम गर्नुभयो र मिठो बास्न दिने सुगन्ध हुनको लागि भेटी र बलिदानको रूपमा आफैलाई हाम्रा निम्ति परमेश्वर कहाँ अर्पण गर्नुभयो। तर जस्तो पवित्र जनहरूलाई सुहाउँछ त्यस्तै तिमीहरूको बीचमा व्यभिचार सबै अशुद्धता वा लोभको नामसम्म पनि नलियोस्। न त फोहोर कुरा, न त मूर्खतापूर्ण बातचित, न त ठट्टा दिल्लगी, यी सुहाउने कुराहरू होइनन्, तर बरु धन्यवाद नै चढाइयोस्। किनकि तिमीहरू यो कुरा जान्दछौ, कुनै व्यभिचारीले वा अशुद्ध मानिसले वा लोभी मानिसले जो मूर्ति पूजक हो ख्रिस्टको र परमेश्वरको राज्यमा कुनै पैतृक सम्पत्ति पाउने छैन। अनि आज हामी यही विषयलाई निरन्तर अघि बढाउनेछौ।

0: र आज हामी देख्नेछौ एफिसी 5:6-17 एफिसी 5:6-7 हेर्दै अगाडि बढौ। यहाँ यस प्रकार लेखिएको छ, कुनै मानिसले तिमीहरूलाई खोक्रो कुराले धोका नदियोस्, किनकि यी कुराहरूकै कारणले गर्दा परमेश्वरको क्रोध आज्ञा नमान्ने सन्तानहरूमाथि आइपर्दछ। यसकारण तिनीहरूसित सहभागी नहौ। अमित्र, यी पापहरूको कारण नवजन्म नभएका मानिसहरूमाथि परमेश्वरको क्रोध खनिनेछ भन्ने तथ्यको दृश्यमा यसले यो कुराको पछ्याउँछ कि परमेश्वरका सन्तान ती पापहरूमा फस्दाखेरि बिना परमेश्वरको दण्ड नपाइकन उम्कने छैन। यदि ती पापमा लाग्ने कुनै व्यक्ति परमेश्वरको सन्तान हो भने परमेश्वरले उसलाई दण्ड दिनेछ, अनुशासन दिनुहुनेछ। तपाईँलाई यादै होला, उहाँले दाऊदलाई दण्ड दिनुभयो जब दाऊद पापमा फसेथे। पहिलो कुरन्थी 11:31-32 पदमा भनिएको छ, किनकि हामीले आफैलाई जाँच्यौं भने हाम्रो न्याय गरिने छैन, प्रशंसासँगै हामी पनि दोषी ठहरिन नपरोस् भनेर हाम्रो न्याय गरिँदाखेरि प्रभुद्वारा हामी तार्न पाउँछौ। यदि तपाईँ पाप गर्न सक्नुहुन्छ अनि यसबाट बिना दण्ड उम्कन सक्नुहुन्छ भने तपाईँ परमेश्वरको सन्तान हुनुहुन्न। तपाईँलाई थाहा छ किन? किनभने परमेश्वरले तपाईँलाई संसारसँग दोषी ठहराउनु पर्नेछ, जुनको अर्थ हो तपाईँ उद्धार पाएको जन हुनुहुन्न। यदि तपाईँ परमेश्वरको सन्तान हुनुहुन्छ भने र यी पापहरू गर्नुहुन्छ भने परमेश्वरले तपाईँलाई तार्न दिनुहुनेछ, तपाईँलाई उहाँले कोरा लगाउनुहुनेछ। यदि परमेश्वरले तपाईँलाई तार्न दिनुहुन्न, कोरा दिनुहुन्न भने तपाईँ भयानक अवस्थामा, डरलाग्दो स्थितिमा हुनुहुन्छ। यसको मतलब तपाईँ उहाँको सन्तान हुनुहुन्न, किनभने परमेश्वरले शैतानका सन्तानहरूलाई छुनुहुन्न। आगे पद 8-10 पदमा भनिएको छ, किनकि बितेको समयमा तिमीहरू अन्धकार थियौ, तर प्रभुमा अब तिमीहरू ज्योति हो, ज्योतिका सन्तानहरू चाहिँ हिँड, किनकि सबै भलाइ, धार्मिकता र सत्यतामा नै आत्माको फल हुन्छ। प्रभुलाई मनपर्ने कुरा के हो सो जाँचेर थाहा गर। पावलले विश्वासीहरूलाई प्रभुमा आउनभन्दा पहिलेको अघिको अवस्थाको याद दिलाउँछन्। तिनीहरू खाली अन्धकारमा मात्र थिएनन्, तिनीहरू अन्धकार थिए। हामी विचार गर्दछौ कि नवजन्म नपाएका मानिस अन्धकारमा हुन्छन्, तर वास्तवमा त्यो यो भन्दा धेरै खराब हो। एक समयको कुरो हो, म भलिबल खेल्न जाँदा मेरो टिममा एक अविश्वासी व्यक्ति थिए। वास्तवमा ऊ ठूलो रेस्टुरेन्टमा मद्यपान दिने व्यक्ति थिए। जब उनी बात गर्दथे मैले महसुस गरे कि उनी केवल अन्धकारमा मात्र थिएनन्, उनी स्वयं अन्धकार थिए। ओ, त्यो मानिससँग कस्तो दयनीय जीवन थियो, अवस्था थियो। पद 8 को पहिलो खण्डमा भनिएको छ, तर प्रभुमा तिमीहरू अब ज्योति हो, जुनको मतलब हामीले उहाँको प्रतिबिम्ब गर्नुपर्दछ जो संसारको ज्योति हुनुहुन्छ। पाउल ज्योतिको फलको सूचित गर्दछन्। उसले ती विशेषताहरूका चिन्हित गर्दछन् जुन सधैँ ज्योतिको साथ जान्छ। 9 पदमा भनिएको छ, किनकि सबै भलाई, धार्मिकता र सत्यतामा नै आत्माको फल हुन्छ। विश्वासीले यस तरिकामा आफ्नो जीवनको जाँच गर्न पर्दछ, यो देख्नलाई कि ऊ परमेश्वरको इच्छामा र परमप्रभुलाई मनपर्ने हिँडाइमा छ या छैनन्। तपाईँले याद गर्नुभएको होला, पहिले युहन्ना 1:7 पदले ज्योतिमा हिँड्ने कुराको बताउँछ, जस्तो कि उहाँ ज्योतिमा हुनुहुन्छ। कसैले मलाई प्रश्न सोधेको थियो, ज्योतिमा हिँड्नु भनेको के हो? यहाँ हामीसँग परमेश्वरको वचनबाट यसको वर्णन छ, भलाइपनामा र धार्मिकतामा र सत्यतामा हिँड, जुन इमानदारीता र सत्यता वास्तविकता छ। अनि यो हप्तामा 7 दिन हाम्रो हिँडाइ हुनुपर्छ, केवल आइतबार मात्र होइन। अनि यसको मतलब ती 7 दिनहरूमा दिनको 24 घण्टा हो, अनि यो तमाम दिनमा हाम्रो जीवन राम्रो हुनुपर्छ, असल हिँडाइ हुनुपर्छ, जुनले प्रभुलाई खुसी तुल्याउँछ। अनि 11-13 पदमा भनिएको छ, अनि अन्धकारका निष्फल कामहरूसँग संगति नगर, तर बरु तिनीहरूका दोष प्रकट गरिदेऊ, किनकि तिनीहरूद्वारा जो कुराहरू गुप्तमा गरिँदछन् तिनको चर्चा गर्नु पनि शर्मको कुरा हो, तर जति कुराका दोष प्रकट गरिएका छन् ती सब ज्योतिद्वारा प्रकट गरिएका छन्, किनकि हरेक जसले प्रकट गर्दछ त्यो ज्योति हो। हामीले अन्धकारका निष्फल कामहरूसँग संगति गर्नु हुँदैन। परमेश्वरको सन्तान कतै पनि अन्धकारका कामहरूसँग जान सक्दैन। जस्तो कि ज्योति र अन्धकार शारीरिक भौतिक संसारमा मिसिन सक्दैन, तिनीहरूले गोप्यमा गरेका कामहरूको चर्चा गर्न पनि शरमका कुरा हुन्। अरू त के हामीले तिनीहरूको बारेमा कुरा पनि गर्नु हुँदैन। त्यसको सट्टामा हामीले के गर्नुपर्छ भन्दा बरु तिनीहरूको दोषहरू प्रकट गरिदिनुपर्छ। यसको मतलब यो होइन कि विश्वासीहरू बदला ल्याउने, परिवर्तन ल्याउने सुधारक हुनुपर्छ। यसको मतलब यो हो, उसको जीवनको ज्योतिद्वारा उसले अन्धकारका कामहरूको डाट्नु पर्दछ। ज्योतिले त्यो कुराको प्रकट गरिदिन्छ जुन अन्धकारले छिपाउँदछ। अन्धकार यसलाई प्रचार गरेर हटाइँदैन, यसलाई लेक्चर दिएर हटाइँदैन, अन्धकार ज्योतिको उपस्थितिद्वारा हट्दछ। त्यहाँ धेरै ख्रिस्टियनहरू छन् जसले विवेचक दोषदर्शी विधि वा प्रचार विधिको लिन्छन्। तिनीहरू उद्धार नपाएका मानिसलाई यो भनेर सोझ्याउन चाहन्छन्, कोशिश गर्छन्, तिमीहरूले फलना फलना काम गर्नु हुँदैन। मित्र, अन्धकारमा पुग्ने जाने त्यो तरिका होइन, तपाईँ ज्योति हुनुपर्छ। तपाईँले मानिसहरूलाई यी कुराहरूको प्रचार गर्न सक्नुहुन्न, तपाईँ तिनीहरूलाई भन्न सक्नुहुन्न कि के गर्नु के नगर्नु। म लगातार त्यस्ता मानिसहरूबाट पत्र पाउँदछु जसले मलाई भनिरहेका छन् कि मैले केही निश्चित पापको विरूद्धमा प्रचार गर्नुपर्छ। मित्र, मेरो काम परमेश्वरको वचनको ज्योतिको मार्ग देखाउनु हो, दिनु हो, अनि त्यही कुरा परमेश्वरले सही भन्नुहुन्छ गर्नलाई। तपाईँ कुनै व्यक्तिलाई ख्रिस्टमा उसले लेक्चर दिएर कुन कुरा गलत हो सो कुरा भनिदिएर जित्न सक्नुहुन्न। तपाईँले उद्धार नपाएको मानिसलाई उसको आचरणको बदल्न कोसिस गर्नु हुँदैन, उसले आफ्नो आचरणको बदल्न सक्दैन। बदलिनुको खातिर उसलाई नयाँ जन्मको आवश्यक छ। तपाईँ उसलाई औल्याउँदै यो भन्न सक्नुहुन्न, यो नगर त्यो नगर, बच्चा बालक न हो। तपाईँ ज्योति हुनुपर्छ र ज्योतिले सधैँ अन्धकारलाई अन्धकारको असर गर्दछ, प्रभाव पार्दछ। म एकजना स्त्रीलाई चिन्छु जो डोमिनेन्ट क्यारेक्टर वा प्रबल चरित्रकी थिइन्। अर्को शब्दमा पतिलाई आधिपत्यमा राख्ने चरित्रकी थिइन्। तपाईँले देख्नु भएको होला कि कोही कोही स्त्री पतिमाथि शासन चलाउने व्यक्ति प्रबल चरित्रका हुन्छन् र पतिलाई मुनि राख्न चाहन्छन्। त्यो स्त्री त्यस प्रकारकी थिइन्। त्यस दिन त्यो स्त्री म कहाँ आएर, एक दिनको कुरो हो, भनिन्, तिनको पति उद्धार नपाएका मानिस थिए, प्रभुलाई नपाएका, उद्धार नपाएका मानिस थिए, र मलाई आफ्नो प्रार्थनामा उसलाई याद गर्न विन्ती गरे। अनि मैले अति नै विश्वासयोग्य र इमानदारीपूर्वक तिनको पतिको निम्ति प्रार्थना गरे। त्यसपछि तिनी फेरि केही समयपछि म कहाँ आएर भनिन् कि उनी चर्चमा आउँदैछन् तर ख्रिस्टलाई आफ्नो उद्धारकर्ताको रूपमा ग्रहण गर्न चाहँदैनन्। त्यसपछि तिनले मलाई भनिन् आफ्नो भनाइलाई निरन्तर जारी राख्दै, बिहानको खाजा नास्ताको समयमा आँसु सहित ख्रिस्टलाई ग्रहण गर्नुहोस् भनी उसलाई आग्रह विन्ती गर्दछु। फेरि दिउँसोको भोजनको समयमा मैले उसलाई आँसुसँग रुँदै ख्रिस्टलाई ग्रहण गर्न विन्ती गर्दछु। यसरी सधैँ आँसुसँग रुँदै उसलाई ख्रिस्टको ग्रहण गर्नुहोस् भनी म आग्रह गर्दछु। तर अहिलेसम्म मेरो पतिले ख्रिस्टलाई आफ्नो उद्धारकर्ताको रूपमा ग्रहण गरेको छैन। जब मैले तिनको यो कुरा सुने, मनमा नै मैले सोचे कि यस्तो पतिसँग सधैँ खाना खाने समयमा सधैँ रुने रुन्ची पतिसँग सायद त्यो पति दिगदार भइसक्यो। त्यसकारण मैले तिनलाई भने, तिमीले त्यो विषय फेरि कहिले पनि उसँग चर्चा नगर्नु, यसले उसलाई ख्रिस्टका ल्याउनको सट्टामा झन दिगदार भएर अझ ख्रिस्टबाट टाढा भौतारी जान्छ। त्यसपछि मैले तिनलाई भने, अब त्यस तरिकामा आफ्नो पतिलाई सुसमाचार लेक्चर दिन छोडेर सबभन्दा पहिले आफैलाई विचार गर, जाँच। उसको सामने अति नै प्रिय, ख्याल वास्ता गर्ने, प्रेम गर्ने पत्नीको रूपमा आओ। आफैलाई नम्र दिनताको साथ पेश गर। आफ्नो जीवनद्वारा ख्रिस्टको साक्षी देखाऊ, ख्रिस्टको ज्योतिको देखाऊ, एक नमूनाको जीवन देखाऊ, ताकि तिम्रो पतिले यो कुरा थाहा पाउन सकुन् कि साँच्चै नै तिम्रो जीवनमा जीवित प्रभु हुनुहुँदो रहेछ। यसरी तिम्रो तमाम व्यवहार चालचलनद्वारा उसले तिम्रो जीवनमा ख्रिस्टलाई देख्न सकुन्। मित्र, त्यस स्त्रीले आफ्नो पतिलाई लेक्चर दिन प्रचार गर्न छोडिन्। 6 महिनाभित्र तिनको पतिले ख्रिस्टको निम्ति आफ्नो निर्णय बनाए। वास्तवमा तिनले पहिले गलत प्रचारको कुरा सुनिरहेकी थिइन्। तिनले आफ्नो पतिलाई प्रचार गरिरहेकी थिइन् जबकि तिनी ज्योति बन्नुपर्ने थियो। मित्र, हामीले आफ्नो अविश्वासी जीवन साथीलाई प्रचार गर्नु हुँदैन, मेरो मतलब यो होइन, म यसमा विरोध गर्दिन। तर सबभन्दा महत्वपूर्ण कुरा चाहिँ कि हाम्रो जीवनमा त्यो ख्रिस्टको ज्योति छ कि हाम्रो जीवन प्रचार अनुसारको नमूनाको साक्षीको जीवन छ। यो कुराको याद राखौं कि प्रचारद्वारा वा लेक्चरद्वारा अन्धकार लोप हुँदैन, अन्धकार ज्योतिद्वारा लोप हुन्छ, हर्दछ। त्यसकारण तपाईँ र मेरो जीवनमा ज्योति हुन आवश्यक छ, सबभन्दा महत्वपूर्ण कुरा चाहिँ। अनि 14 पदमा भनिएको छ, यसकारण उहाँ भन्नुहुन्छ, हे निदाउने बिउँझ र मुर्दाहरूका बीचबाट उठ, अनि ख्रिस्ट तिमी माथि चम्कन हुनेछ। यहाँ त्यस्तो आज्ञा छ जुन मानवीय दृष्टिकोणबाट आज्ञा पालन गर्न असम्भव छ। कसरी कुनै मानिस मुर्दाबाट उठ्दछ? कसरी कुनै मानिस आत्मिक मृत्युबाट बिउँदछ, यानि उठ्दछ? केवल परमेश्वरले मात्र हामीलाई उठाउन बिउताउन सक्नुहुन्छ। मलाई लाग्छ यहाँ पौलको भनेको तात्पर्य के हो भने, आत्मिक निन्द्रामा बेहोसीमा परेका विश्वासीहरू बिउजन आवश्यक छ, उठ्न आवश्यक छ। पद 15 देखि 17 भनिएको छ। यसकारण तिमीहरू होसियारीसँग हिँडिरहेका छौ कि छैनौ, हेर बुद्धिहीन चाहिँ होइन तर बुद्धिमान चाहिँ हिँड, समयलाई खिएर जा नदेऊ किनकि दिन खराब छ। यसै कारण तिमीहरू मूर्ख न हो तर प्रभुको इच्छा के रहेछ सो बुझ्ने हौ। मित्र, विश्वासीहरूको हृदयको सम्बन्धमा यो अर्को आज्ञा हो। उनी बुद्धिमान पूर्वक हिँड्नुपर्छ। उसको हृदयले परमेश्वरको लागि जिउने कामको महत्वको र यस घड़ीको समयको आवश्यकता वा झट्ट कार्यवाही गर्नुपर्ने जरूरतको प्रकट गर्नुपर्छ। उसको हृदयको सम्पूर्ण लक्ष्य परमेश्वरको इच्छामा रहनु हो। उनी परमेश्वरको इच्छामा हिँड्नु पर्दछ, जस्तो कि रेलगाड़ी त्यसको लिकमा हिँड्दछ। यो संसारमा उसको हृदयले यो कुराको प्रमाण गर्नुपर्दछ कि उनी ख्रीष्टका हुन्। मित्र, विश्वासीहरूको त्यस्तो हृदय हुनुपर्छ। चाहे ऊ कुनै पेसामा नै किन नहोस्, नोकरीमा, व्यापारमा वा कुनै पनि क्षेत्रमा, जुनले यो कुराको प्रमाणित गर्नुपर्छ कि ऊ ख्रीष्टका हुन्। उसको जीवित ख्रीष्टसँग मगनी भइसकेको छ। एक दिन ऊ ख्रीष्टको दुलही हुनेछिन्। ख्रिस्टियनको हृदय त्यस्तो हुनुपर्छ जुन देखेर नसोधिकन यो कुरा मानिसले थाहा पाउन सकुन् कि ऊ ख्रीष्टका सन्तान हो। मित्र, हामी होसियारपूर्वक हिँड्नु पर्दछ र हाम्रो हृदय कस्तो छ त्यसको बुद्धिमान पूर्वक र होसियारी पूर्वक हेर्नु पर्छ। मित्र, अर्को दिनमा हामी देख्नेछौ चर्चको अनुभव। आज हामीले देख्यौं चर्चको ख्रीष्टसँग मगनी भइसकेको तथ्यमा उसको हृदय यस संसारमा कस्तो हुनुपर्छ। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दिउन्।
1: आजको अध्ययनले हामीलाई एउटा कुरा गहिरोसँग बुझाएको छ। हामी पहिले अन्धकारमा थियौं तर आज हामी ख्रीष्टमा आएपछि प्रभुमा ज्योतिमा भएका छौं। त्यसैले हाम्रो जीवन पनि अन्धकारको जस्तो हुनुहुँदैन र हामी ज्योतिका सन्तान हौ भने उहाँको चरित्र हाम्रो जीवनमा देखिनुपर्छ भन्ने सन्देशले आज हामीलाई निकै नै छोएको छ भन्ने म विश्वास गर्दछु।
2: अवश्य पनि भाइ, एफिसीको पुस्तक 5:6-17 हामीलाई हाम्रो पहिचान अनुसारको जीवन जिउन बोलाउँछ। यदि हामी ज्योतिका सन्तान हौ भने हाम्रो चालचलनमा पनि ज्योति देखिनुपर्छ। हाम्रो जीवनमा भलाई, धार्मिकता र सत्यको फल देखिनुपर्छ। हामीले प्रभुलाई के मनपर्छ भनेर खोज्नुपर्छ, अन्धकारका कामबाट अलग रहनुपर्छ अनि परमेश्वरले दिनुभएको समयलाई बुद्धिमानी पूर्वक प्रयोग गर्नुपर्छ। हाम्रो हिँडाई ख्रीष्टमा रहेर बुद्धिमानी पूर्वक हुनुपर्छ भन्ने सन्देश हामीलाई दिएको छ।
1: साँच्चै नै, त्यसैले आदरणीय श्रोताहरू, आज हामी सबैले आफैलाई जाँचौं कि मेरो जीवनमा ख्रीष्टको ज्योति देखिन्छ, कि मेरो व्यवहारमा भलाई, धार्मिकता र सत्यको फल छ, कि म संसारको चालमा हिँडिरहेको छु कि प्रभुलाई मनपर्ने बाटोमा, मेरो समय कहाँ खर्च भइरहेको छ र सबैभन्दा महत्वपूर्ण के म आफ्नो इच्छा भन्दा पहिले परमेश्वरको इच्छा खोजिरहेको छु।
2: हजुर, र आदरणीय श्रोताहरू आउनुहोस्, हामी अन्धकारका मानिसहरू झैं होइन ज्योतिका सन्तान झैं हिँडौ। आत्मिक निन्द्राबाट जागौं, संसारको खोक्रो शिक्षाबाट नबहकिनुहोस्। परमेश्वरको वचनमा आफ्नो जीवन जाँचौं, समयको सदुपयोग गरौं र प्रभुको इच्छा बुझेर बुद्धिमानीपूर्वक जियौं। हाम्रो जीवन यस्तो ज्योति बनोस् जसबाट हाम्रो परिवार, समाज र हाम्रो वरपरका मानिसहरूले ख्रीष्टलाई देख्न सकुन्। यही प्रार्थना र आशाका साथ आजको लागि हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्राबाट बिदा हुन्छौ। अर्को अध्ययनमा हामी फेरि पनि परमेश्वरको पवित्र वचन लिएर भेट्नेछौ। तबसम्म प्रभु यीशु ख्रीष्टको अनुग्रह, प्रेम र शान्ति हामीहरू सबैसँग रहिरहोस्।
1: आजको हाम्रो यो एफिसीको अध्ययनलाई यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौ र यसमा विजेता हुनुहुने पहिलो दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209797 0420979797।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम

सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन मामतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। पर्वतहरू हल्लाइए र डाँडाहरू हटाइए, तापनि समस्त मानिसहरू प्रतिको आफ्नो अटुट प्रेमलाई निरन्तरता दिनुहुने र आफ्नो शान्तिको करारलाई पूरा गर्नुहुने प्रेमिलो मुक्तिदाता ख्रिस्ट येशु प्रभुको प्रेमिलो वचनद्वारा प्रेम र आशा, सद्भाव अनि शान्तिको सन्देश दिन क्रियाशील ख्रिस्टीय रेडियो प्रस्तुतिमा हाम्रा प्यारा श्रोताहरूलाई न्यानो अभिवादन नमस्कार। आउनुहोस् कार्यक्रमलाई अघि बढाऊ यो ख्रिस्टीय भजनबाट।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन। परमेश्वर भला हुनुहुन्छ। आज फेरि एकपटक हामी तरङ्गको मार्फत भेटघाट गर्न पाइरहेका छौँ र परमेश्वरको वचनलाई हामी पढ्न सक्छौँ, निहाल्न सक्छौँ उहाँले दिनुभएको यो अनुग्रहको समयमा। मित्रहरू, तपाईँलाई सम्झना छ भने हामीले जुन विषय अध्ययन गरिरहेका छौँ त्यसको शीर्षक छ आनन्ददायी विश्रामको रहस्य। तर आज पनि यसलाई, अर्थात् यो अध्ययनलाई अगाडि बढाउनुभन्दा पहिले हामी छोटो प्रार्थना गर्नेछौँ, परमेश्वरसँग बुद्धि र ज्ञानको निवेदन गर्नेछौँ। आउनुहोस् प्रार्थना गरौँ। महान दयालु बुबा परमेश्वर पिता, तपाईँलाई धन्यवाद। तपाईँको करुणाको कारणले गर्दाखेरि आज हामी फेरि एकपटक भेला हुन पाएका छौँ तपाईँको वचनलाई निहाल्नको लागि। तपाईँ हाम्रो साथमा हुनुहोस् किनभने हामी अज्ञानी छौँ। हामीलाई समझको आत्मा दिनुहोस् ताकि हामी तपाईँको वचनलाई जसरी तपाईँले बुझाउन चाहनुहुन्छ त्यसरी बुझ्न सकौँ र आफ्नो इच्छा अनुसार होइन। हे पिता परमेश्वर, तपाईँको वचनमा अनन्त जीवन पाइन्छ, त्यसको बारेमा थाहा गर्न सकिन्छ भनेर तपाईँले भन्नुभएको छ र तपाईँको वचनले तपाईँतर्फ हामीलाई डोर्याउँदो छ। हाम्रो यो सुन्दर देशको राजनेताहरूको लागि हामी प्रार्थना गर्दछौँ। यो देशलाई शान्ति, आनन्द, भाइचारा, विकास र स्थिरताको बाटोमा अगाडि बढाउनलाई, नेतृत्व प्रदान गर्नलाई तपाईँले उहाँहरूलाई बुद्धि र ज्ञान जुन आवश्यक छ त्यो दिनुहोस् भनेर हामी विन्ती गर्छौँ। साथसाथै संसारभरि धेरै मानिसहरू रोग व्याधिको चपेटामा, अभावको चपेटामा, दुःख कष्ट र अप्ठ्यारो माहौलमा छन्। ती सबैको समस्या पनि हल गरिदिनुहोस् र सबैजना सुखी हुन सकुन् भनेर म विन्ती गर्छु प्यारो प्रभु येशु ख्रीष्टको नाम, आमेन। श्रोता मित्रहरू, यो हाम्रो अध्ययनको क्रममा तपाईँलाई सम्झना छ भने हामीले कैयौं जीवनका केही प्रश्नहरू, सवालहरू जुन हुन्छन् जसप्रति मानिसलाई चासो लाग्छ ती प्रश्नहरूलाई हेरिरहेका छौं र त्यसको जवाफ चाहिँ परमेश्वरको लिखित वचनले कसरी दिन्छ भनेर बाइबली दृष्टिकोणबाट ती प्रश्नहरूको जवाब खोज्ने प्रयास गरिरहेका छौं। संसारमा विभिन्न दृष्टिकोणहरू छ, विभिन्न वादहरू छ, सबैले आफ्नै तरिकाले विभिन्न प्रश्नहरूको जवाब खोज्ने वा त्यसको उत्तर दिने प्रयास गर्छ। तर लिखित वचनले चाहिँ कसरी हेर्दो रहेछ ती विषयहरूलाई भनेर हामीले यो संसारको सृष्टि कसरी भयो, परमेश्वर को हुनुहुन्छ, के उहाँ हामीसँग बोल्न सक्नुहुन्छ, यदि बोल्नुभयो भने कसरी बोल्नुहुन्छ, के हामी उहाँको शक्तिलाई आभास गर्न सक्छौँ, स्वर्ग कति वास्तविक छ भन्ने विभिन्न विषयहरूमाथि चर्चा परिचर्चा गर्यौँ हामी। यसै सिलसिलामा मानिसको जीवनमा आनन्ददायी विश्रामको महत्व के छ, विश्रामको आवश्यकता किन छ, कति छ भन्ने कुरालाई हेरिरहेका छौँ। विश्राम लिँदा के लाभहरू पाइन्छ, शरीरलाई ताजा स्फूर्तिता कसरी प्रदान गर्छ यसले भन्ने कुरालाई हेरिरहेका छौँ। मित्रहरू, अहिलेसम्मको हाम्रो अध्ययनको क्रममा हप्ताको सातौं दिनको साप्ताहिक सबात विश्रामको दिन परमप्रभुले नै हाम्रो सृष्टि गर्नुभयो र हामी वा हाम्रो जीवन त्यो सुन्दर सृष्टिको रचना वा सृष्टि जुन भयो त्यो कुनै संयोग वा चान्सको प्रतिफल वा परिणाम होइन भनी बताउने एउटा स्मारक रहेछ त्यो सवास दिन भनेर हेर्यौं, सम्झना गराउने त्यो दिन भनेर। सवास दिनले हामी कहाँबाट आयौं र कहाँ जाँदैछौ भन्ने कुराको स्मारकको रूपमा हाम्रो जीवनमा परमप्रभुको वृहत वर्तमान सत्यलाई हामी समक्ष हरेक हप्ता उजागर वा प्रस्तुत गर्दछ। यदि यसको वास्तविक अर्थलाई सही तौरले बुझेको खण्डमा भनेर अध्ययन गर्यो हो, साप्ताहिक विश्रामले हामीलाई मानसिक रूपमा तरोताजा राख्छ। हाम्रो हराएको जुन ऊर्जा छ त्यो फेरि पुनर्प्राप्त गर्न मद्दत गर्छ। हामीलाई शारीरिक रूपमा मानसिक रूपमा बल यसले प्रदान त गर्छ, तर साथसाथै आत्मिक लाभ पनि यसले दिन्छ भनेर हामीले हाम्रो अध्ययनको क्रममा हेरेका थियौँ, पढेका थियौँ, निहालेका थियौँ। र अघि नै जुन हामीले यो परमेश्वर हाम्रो सृष्टिकर्ता हुनुहुन्छ भन्ने कुराको स्मारक हो भनेर हेर्यौं, त्यसको अलावा शब्बातको विश्रामको दिन भनेको सामूहिक आत्मिक संगतिमय भेलाको पनि समय हो भनेर हामीले अध्ययन गर्दै गर्दाखेरि यो पनि जान्ने चेष्टा गर्यौं कि जब हामी परमेश्वरका छोराछोरीहरूसँग मिलेर भेटेर संगतिमय आराधनाको वातावरणमा रहँदा पाइने विशेष आशिषको अनुभव सबात अर्थात विश्रामबार यानि कि हप्ताको सातौं दिन गर्न सकिन्छ। यसले हाम्रो जीवनमा सामूहिक आराधना संगतिको महत्व र अपरिहार्यतालाई इंगित गर्दो रहेछ भनेर लेवीको पुस्तकको 23:3 जसले सातौं दिन चाहिँ विशेष विश्रामको सबात एक पवित्र सबातको सभाको संगतिको मिलापको दिन हो भनी बताउँदछ। गन्तीको पुस्तकको 28:25 होस् वा लुकाको 4:16 होस् वा प्रेरितको 18:4 नै किन नहोस्, परमप्रभुसँग सामूहिक आराधना संगतिमा बिताउने समयको महत्वलाई लिखित वचनमा जही तही महत्वका साथ प्रस्तुत गरिएको भेटिन्छ। मित्र, परमप्रभु कति असल र करुणामय पिता हुनुहुन्छ। उहाँको अनन्तीय प्रेमको उत्कृष्ट र अतुलनीय उजागर यदि उहाँ त्यस्तो पिता हुनुहुन्छ भने त्यो कसरी उहाँले देखाउनुहुन्छ भन्ने कुरा त्यो कस्तो अचम्म तवरले कलवरीमा प्रकट भयो र हामी हरेकको निम्ति त्यो घटना एक अर्काप्रति सदैव प्रेमको वर्ताव गर्न करुणामय व्यवहारमा रहन एक प्रेरणाको आदर्शमय नमूना हो भनेर थाहा दिन पनि एक असल समयको रूपमा साप्ताहिक सभा दिनको विश्रामपूर्ण समयलाई लिन सकिन्छ भनेर अध्ययन हामीले गर्यौं। आज चाहिँ हामी साप्ताहिक सभा विश्राम अर्थात हप्ताको सातौं दिन सभाको विश्राममा समाहित हुँदा पाइने अर्को आशिष पूर्ण लाभ वा फाइदालाई हामी त्यसको अध्ययन गर्नेछौ। र त्यो भनेको यो सभाको दिनले पारिवारिक सम्बन्धलाई अझ प्रगाढ र न्यानो वा बलियो बनाउन मदत गर्दछ। आज भोलिको चुनौतीपूर्ण समयहरूमा जब पारिवारिक मूल्य मान्यताहरूमाथि मोबाइल इन्टरनेटीय सम्बन्ध हावी भइरहेको परिप्रेक्ष्यमा परमप्रभुले पारिवारिक उचित मूल्य मान्यता र नैतिक सम्बन्धको जगेर्ना र प्रेरणाको सवालमा उहाँ कति धेरै चासो र फिक्री गर्नुहुन्छ भन्ने उदाहरणको रूपमा पनि यो दिनद्वारा हामीसँग बोल्नुहुन्छ। जब प्रस्थानको पुस्तकमा उहाँले सबात दिनमा कुनै काम नगरी विश्राम लिनु भन्ने आशयका साथ प्रस्थानको 20:10 त्यो कुरा भन्नुभयो, उहाँले ती काममा मात्रै उहाँले केवल धन सम्पत्ति मात्रै कमाउनलाई थुपार्नलाई व्यस्त रहने विभिन्न व्यक्ति व्यक्तित्वहरू अझ परिवारको सवालमा बुबा आमा र टीभी र च्यानल अनलाइन गेममा मात्रै समय खर्चने छोराछोरीदेखि परिवारका हरेक सदस्यहरू जो एक अर्काको निम्ति गुणस्तरीय समय निकाल्न सकिरहेका छैनन् नि, ती सबको हितलाई ध्यानमा राखी एउटा जीवन्त प्रेमिलो परिवारमा हुनुपर्ने सतगुणहरूतर्फ पनि हाम्रो ध्यान केन्द्रित गराउन चाहनुभएको थियो। सभासको दिन परिवारको सुरक्षा र शान्तिको निम्ति प्रेमपूर्ण पारिवारिक शान्तिको माहौल सिर्जना हेतु परमप्रभुले हामीलाई दिनुभएको एक अमूल्य स्मारक हो भन्दा अनुपयुक्त नहोला। आज हाम्रो जीवन यति धेरै अस्तव्यस्त भएको छ संसारको भाग दौड़ले पैसा कमाउने धन कमाउने होडबाजीमा कि हामीले हाम्रो सम्बन्ध केवल फेसबुक र ट्विटरको लाइक्स फलोवर्स र स्वयं लिस्टमा मात्रै सीमित राखेका छौँ। परमप्रभु सम्बन्धको परमेश्वर हुनुहुन्छ र उहाँ देखावटी सम्बन्ध होइन, गहिरो न्यानो आत्मिक सम्बन्धमा रहन रुचाउनुहुने परमेश्वर हुनुहुन्छ। प्रभु येशू ख्रिस्टले उहाँको महान त्यागभन्दा अगाडि आफू र आफ्ना चेलाहरूको सम्बन्धलाई एउटा नयाँ संज्ञा दिनुभएको थियो, नयाँ नाउँ दिनुभएको थियो र त्यो नाउँ थियो मित्र वा मित्रताको। र यसरी उहाँले त्यो सम्बन्धलाई एक नयाँ आयाम दिनुभएको थियो। प्रत्येक परिवार एक मिलनसार घर, प्रत्येक मानिस परमेश्वरीय प्रेम र सिद्धताको एक असल नमूना भएको हेर्न परमेश्वर आतुर हुनुहुन्छ। हप्ताको यो सातौं दिन मात्रै पनि यदि हामी हाम्रो परिवारका सदस्यहरू टिभी, इन्टरनेट वा अन्य ती कुराहरू जसले पारिवारिक माहौलबाट समय गुजार्नलाई, एकअर्कासँग गुणस्तरीय समय गुजार्नलाई वा त्यो पलबाट हामीलाई टाढा लैजान्छ, हो त्यस्ता तत्त्व वा माध्यमहरूबाट पर रही एकअर्कासँग असल समय बिताउँदै परमेश्वरका आशिषहरूलाई गन्दै सत सम्बन्धमा रह्यौं भने धेरै परिवारहरू जो एक अर्का प्रतिको गुणस्तरीय समय अभाव वा असमझदारीको कारण टुटिरहेको छ, हो त्यस्तो दुःखद अवस्थाबाट गुज्रनु पर्ने थिएन होला। र परिवारका सदस्यहरू मिलेर प्रार्थना गर्ने, वचन पढ्ने, मिठो मसिनो खाने, एकअर्काको योजना र दुःख र अप्ठ्यारा र प्रयासहरू वा गुनासाहरू सुन्ने वा अन्य प्रेमीलक क्रियाकलापहरूको जानकारी लिने गर्नाले त्यहाँ एक न्यानो माहौलको सृजना हुन सक्छ। र सभास दिन हप्ताको सातौं दिनको विश्राम दिन त्यस्तो एक असल समय पनि हो भन्दै आजको अध्ययनबाट म विदा हुन्छु। जय मसीह, धन्यवाद, शुभ समय।
0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रमलाई अगाडि बढाउँ एउटा मधुर ख्रिस्टीय वचनबाट।

श्रोता साथीहरू, यशैया 40:8 यसो भन्दछ, घाँस ओइलाउँछ, फूलहरू झर्दछन्, तर हाम्रा परमप्रभु परमेश्वरको वचन सधैँभरि अटल रहनेछ। साँच्चै प्रेम, आनन्द, शान्ति, सद्भाव, मिलाप, भाइचारा र मुक्तिको सन्देश दिने ख्रिस्टीय वचन सधैँ अटल, जीवित, सत्य र पवित्र छ। नयाँ आशाका यी सन्देशहरू सुनाउने क्रमलाई भने आजको निम्ति हामीले यही रोक्नु पर्नेछ, कारण घड़ीको सुईले हामीलाई विदाईको संकेत गरिसकेको छ। यदि आजको प्रस्तुतिबाट आत्मिक रूपमा लाभान्वित हुनु भएको महसुस गर्नु भएको छ भने कृपया हामीलाई हाम्रो इमेल ठेगाना newhopeforall2013@yahoo.com वा पोस्ट बक्स नम्बर 12950 यहाँहरूको सुझावका साथसाथै टिक्का टिप्पणीहरू अनि उत्साहका सन्देशहरूले हामीलाई अझै धेरै मेहनत गरी कार्यक्रम प्रस्तुत गर्न ऊर्जा प्रदान गर्नेछ। हवस् त प्रिय श्रोता मित्र, आजको निम्ति हामीलाई बिदा दिनुहोस् अनि भोलि फेरि यही स्टेशन यही समयमा हाम्रो भेट हुने नै छ।

टाइम चेक। यति बेला रातिको 8 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: अत्यन्त जरुरी सूचना।
2: यस गुड न्यूज एफएम प्रालीलाई एकजना दक्ष प्राविधिकको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले यथाशीघ्र सम्पर्क गर्न सक्नुहुनेछ।
1: सम्पर्कको लागि गुड न्यूज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ, फोन नम्बर
2: 01-4770-754, 01-4770-754
1: र 01-59-13-755, 01-59-13-755।
2: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकैसेट भाडामा उपलब्ध गराइन्छ।
3: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
4: अधिक जानकारीको लागि मोबाइल 98-41-87-68-02, 98-41-87-68-02
5: र 98-18-25-12-40, 98-18-25-12-40।

0: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
1: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54 र 98-5-11-25-38 98-5-11-25-38।
2: अब सुन्नुहोस् पूरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
2: मध्यपान र धूम्रपान सेवन नगरौं,
3: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: यीशुले भन्नुभयो, संसारको ज्योति म नै हुँ।
6: कार्यक्रम वरदान सुन्न नभुल्नुहोला प्रत्येक मंगलबार 11 बजेदेखि 12 बजेसम्म। प्रस्तुता कुमार अब्राहमको।

0: शुभेच्छा तथा नमस्कार, म हुँ गायक दाउद खालिङ राई। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: आफ्नो लक्ष्यलाई नजिकबाट निहाल्नुहोस्। जय मसीह तथा नमस्कार, म जमुना तामाङ। कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 73 यहाँहरूलाई स्वागत छ। आज हामी जीवनमा सफलताको सबैभन्दा महत्वपूर्ण कुञ्जीको बारेमा कुरा गर्नेछौ, लक्ष्य निर्धारण गर्नु। हामीलाई लक्ष्य किन चाहिन्छ? किनभने तिनीहरूलाई निर्धारण नगरी र तिनीहरूलाई प्राप्त गर्न प्रयास नगरी हामी कतै पनि पुग्न सक्दैन, केवल संयोगले मात्र। कल्पना गर्नुहोस्, तपाई एउटा धनु विद्या प्रतियोगितामा भाग लिइराख्नु भएको छ, जहाँ विजेता लक्ष्यको केन्द्रको सबैभन्दा नजिकको तीर प्रहार गर्ने व्यक्ति हुन्छ। तर तपाईँको प्रहार लिन दिनु अघि तपाईँको टाउको आँखामा पट्टी बाँध्नुहोस्। तपाईँले देख्न सक्नुहुने छैन। त्यसपछि कसैले तपाईँको शरीरलाई बारम्बार घुमाउँछ, त्यसैले तपाईँले दिशाको आफ्नो ज्ञान पूर्ण रूपमा गुमाउनुहुन्छ। ब्लू आईमा हिर्काउने सम्भावना के छ? सायद लाखौंमा एक, होइन र? र अझै पनि धेरै मानिसहरूले आफ्नो जीवनमा यही गर्छन्। तिनीहरूले आफ्नो भविष्यको लागि स्पष्ट लक्ष्यहरू निर्धारण गर्दैनन्, त्यसैले तिनीहरू लक्ष्यविहीन रूपमा घुम्छौ, मानव आँखामा पट्टी बाँधिएको, र तिनीहरू आफ्नो बाटोमा आउने जस्तो सुकै कठिनाईको शिकार हुन्छन्। त्यसपछि आफ्नो जीवनको अन्त्यमा तिनीहरू सोच्छन् कि तिनीहरूले किन कहिले सफलता प्राप्त गरेनन्। सत्य यो हो कि मनमा स्पष्ट लक्ष्य बिना र हरेक दिन त्यसमा पुग्न प्रयास नगरी सफल हुन असम्भव छ। त्यसै गरी तपाईँले आफ्नो अगाडि लक्ष्य देख्न नसकेसम्म ब्लू आईमा कहिले तीर प्रहार गर्नुहुने छैन। जब हामी स्पष्ट लक्ष्य निर्धारण गर्छौं, जस्तो सुकै कठिनाईको शिकार हुन्छन्। त्यसपछि आफ्नो जीवनको अन्त्यमा तिनीहरू सोच्छन् कि तिनीहरूले किन कहिले सफलता प्राप्त गरेनन्। सत्य यो हो

0: पुस्तक नौ अध्यायको 26 पद, यस कारण लक्ष्य नराखी म दगुर्दिन, हावामा मुक्का हान्नेले जस्तै म मुक्का हान्दिन। फुटबल र अन्य खेलकुदका नायकहरूले सफलता हासिल गर्नुको कारण उनीहरूको मनमा स्पष्ट लक्ष्यहरू हुनु हो। प्रसिद्ध बेसबल खेलाड़ी युजिन बेलाले एक पटक भनेका थिए, यदि तपाईलाई थाहा छैन कि तपाईँ कहाँ जाँदै हुनुहुन्छ भने तपाईँ अन्त कतै पुग्नुहुनेछ। सफल हुनको लागि तपाईँको दिमागमा स्पष्ट चित्र चाहिन्छ जसको लागि प्रयास गर्ने लक्ष्य हो। तपाईँले आफ्नो दिमागमा यो लक्ष्य स्पष्ट रूपमा देख्नुपर्छ र त्यसपछि त्यसतर्फ काम गर्नुपर्छ। पहिलो कुरन्तीको पुस्तक 9 अध्यायको 27 पद, तर म आफ्नो शरीरलाई कठोरता साथ सधाउँछु र यसलाई बसमा राख्दछु, नत्र त अरूहरूलाई प्रहार गरेपछि म आफै चाहिँ अयोग्य ठहरिनेछु। हरेक महान लक्ष्य वा उपलब्धि कुनै व्यक्तिले प्रयास गर्ने उच्च उद्देश्यबाट अभिवाच्य हुन्छ। प्रेरक वक्ता ब्रायन ट्रेसीले एक पटक भनेका थिए, सबै सफल व्यक्तिहरूको स्पष्ट लक्ष्य हुन्छ, उनीहरूलाई थाहा हुन्छ कि उनीहरू के चाहन्छन् र हरेक दिन ती प्राप्त गर्न आफूलाई पूर्ण हृदयले समर्पित गर्छन्। लक्ष्यहरू निर्धारण गर्ने क्षमता सफलताको लागि एक महत्वपूर्ण सिप हो। ब्रायनले थप अन्तर्दृष्टिहरू पनि साझा गरे। उनले भने, लक्ष्यहरूले तपाईँको सकारात्मक सोचलाई प्रज्वलित गर्न सक्छ र तिनीहरूलाई प्राप्त गर्न तपाईँको प्रेरणा र ऊर्जालाई बाहिर निकाल्न सक्छ। लक्ष्य बिना तपाईँ ज्वारभाटासँग बग्ने जस्तो हुनुहुन्छ, तर लक्ष्यहरूको साथ तपाईँ ती जस्तै सिधा तिनीहरूतिर उड्न सक्नुहुन्छ। हितोपदेशको पुस्तक 21 अध्यायको 5 पद, लगनशीलको योजनाले लाभ गराउने तर्फ उन्मुख गराउँछ, त्यसरी नै हतार गर्नाले दरिद्रतामा पुगिन्छ। तपाईँको जीवन तपाईँको लागि रहेको दृष्टिकोणको स्तरमा उकालो लाग्नेछ एउटा विशेष लक्ष्य प्राप्त गर्न। आफ्नो अन्तर्राष्ट्रिय बेस्ट सेलर इन द फ्रकमा ब्रायन ट्रेसीले भनेका छन्, आफ्नो सबैभन्दा महत्वपूर्ण कार्यमा पूर्ण रूपमा ध्यान केन्द्रित गर्ने, यसलाई राम्रोसँग गर्ने र यसलाई पूर्ण रूपमा पूरा गर्ने क्षमता जीवनमा ठूलो सफलता, उपलब्धि, सम्मान, हैसियत र खुशीको कुञ्जी हो। आफ्नो जीवनको नियन्त्रण लिनुहोस्। संसारलाई तपाईँ के प्राप्त गर्न सक्नुहुन्छ वा गर्न सक्नुहुन्न भनेर निर्णय गर्न नदिनुहोस्। तपाईँ आफ्नो भविष्यमा कस्तो देखिन चाहनुहुन्छ भनेर कल्पना गर्नुहोस्, त्यसपछि यसलाई वास्तविकता बनाउनुहोस्। परमेश्वरले तपाईँलाई महानताको लागि उपहार दिनुभएको छ। प्रार्थनाको लागि समय समर्पित गर्नुहोस्। तपाईँ के हासिल गर्न चाहनुहुन्छ निर्धारण गर्नुहोस् र त्यसपछि तपाईँले आफ्नो लागि निर्धारण गर्नुभएको लक्ष्यतर्फ काम गर्दै प्रत्येक दिन आवश्यक समय र ऊर्जा समर्पित गर्नुहोस्। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
1: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
2: को आत्मिकी ज्याजो स्पार्क माई फेथ जुगु विश्वास के चमक हया बिउ। बालक नियनीमा मनुजु जयमसी जोजलपाजी अमृता महर्जन कार्यक्रम स्पार्क माई फेथ जीवनया श्रृंखला भाग 42 के छिसकसित न लसकुस चिजी कबले निसे हे झित आख भुङ्खा तगु दु लिपा चिमी मध्ये यक्कुसित छगु पुचया न्याने गथे याना धनीगु व नोवागु ढकासेना बिल एसा जिम्त

0: गुड न्यूज एफएम 105.1 अपकमिंग नेक्स्ट वॉइस ऑफ मारियर्स.
1: Hi, I'm Todd Nettleton, and this is the Voice of the Martyrs Radio. Recently, Chinese officials arrested Pastor Wang Lin at an airport. They handcuffed him, then drove him to a prison location 16 hours away. Wang Lin faced an extremely harsh interrogation and humiliating trial. Police attempted to force him to sign government documents with false accusations. Since his imprisonment, Pastor Wang Lin is physically weak. His heart has also suffered stress. Yet, spiritually, his faith is strong. He has an inner peace. Praise God for Wang Lin's unwavering faith. Please pray for continued peace and for his wife Sarah and their children as they await his release.
2: I will not let my brothers and sisters suffer in silence, nor will I let them serve alone. To join me in prayer for persecuted Christians, go to vumradio.net.
3: अब प्रस्तुत छ कार्यक्रम अन्तरबिन्ती.
4: साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तरबिन्तीमा. आदरणीय श्रोता, कार्यक्रम अन्तरबिन्ती लिएर म पुनम उपस्थित भइसकेकी छु र गन्तीको पुस्तक 21 अध्यायको 4 पददेखि केही पदहरूमा यस्तो लेखिएको छ, तिनीहरू एदोम देशलाई फेरो मारेर जान भनी होर पर्वतबाट लाल समुद्रको बाटो भएर गए, तर यात्राको कारण मानिसहरू साह्रै अधीर बने. तब तिनीहरूले परमेश्वर र मोसाको विरूद्धमा यसो भन्न लागे, यस उजाड स्थानमा मर्न हामीलाई तपाईहरूले किन मिश्र देशबाट ल्याउनु भयो? यहाँ रोटी छैन, यहाँ पानी पनि छैन, यस तुच्छ खानेकुरादेखि त हामीलाई वाक्कै लागिसक्यो. तब परमप्रभुले ती मानिसहरूको बीचमा विषालु सर्पहरू पठाइदिनुभयो र सर्पले मानिसहरूलाई डसे र इजरायलीहरूको धेरैजना मरे. अनि मोसा कहाँ आएर मानिसहरूले भने, परमप्रभु र तपाईँको विरूद्धमा बोलेर हामीले पाप गरेका छौं, उहाँले हामीबाट यी सर्पहरू हटाइदेऊन् भनी परमप्रभुलाई प्रार्थना गर्नुहोस्। तब मोसाले ती मानिसहरूको निम्ति प्रार्थना गरे. परमप्रभुले मोसालाई भन्नुभयो, तैले विषालु सर्पको एउटा प्रतिमा बनाएर त्यसलाई एउटा खामामा झुन्ड्या. सर्पले डसेकाहरूले त्यसलाई हेरेपछि तिनीहरू बाँच्नेछन्. तब मोसाले एउटा काँसाको सर्प बनाएर त्यसलाई एउटा खामामा झुन्ड्याएर सर्पले डसेका सबैले काँसाको सर्पलाई हेरेपछि बाँचे भनेर चाहिँ हामीले परमेश्वरको वचनमा पाउँदछौ. र यो चाहिँ अवश्य पनि इजरायलीहरूको गनगनको एउटा प्रतिफलको रूपमा पनि हामीले पाउँदछौ. र श्रोता, आज कार्यक्रम अन्तरबिन्ती मार्फत म तपाईँलाई यो वचनको पदहरूबाट यही उत्साह दिन चाहन्छु कि हाम्रो जीवन पनि कहिलेकाहीँ मरूभूमिको बाटो जस्तै भएर, जसरी इजरायलीहरू हिँड्नु परेको थियो, सायद हामी पनि कतिवटा कुराहरूबाट हिँडिरहेको छौं होला. कतिवटा परिस्थितिहरूमा हामीलाई कहिलेकाहीँ गनगन पनि आउँछ होला, निरुत्साहका कुराहरू पनि हुन्छ होला, अनि हामीलाई एकदम चित्त पनि दुखेको छ होला, हामीलाई एक्लोपना महसुस पनि भएको छ होला, यो भएन त्यो भएन भन्ने कुराले गर्दा हामीलाई एकदम विचलित पनि बनाएको छ होला. आज म तपाईँलाई यही भन्न चाहन्छु, इजरायलीहरूले जुन प्रकारले गनगन गरेका छन् त्यो प्रकारले हामीले गनगन गर्ने होइन, तर हामीले परमेश्वरलाई हेर्ने काम चाहिँ गर्नुपर्दछ. जब हामी प्रभुलाई हेर्छौ नि, हामी बाँच्छौ. जसरी सर्पले होइन त्यहाँ डस्ने अवस्था परिस्थितिहरूमा ज जसले चाहिँ त्यो खामोलाई हेरे अनि उनीहरू चाहिँ बाँचे भनेर यहाँ लेखिएको छ, हामीले त्यो अवस्था परिस्थितिहरू हुनुभन्दा अगाडि नै हाम्रो जब गनगनको कुराहरू सुरु हुन लाग्दछ, परमेश्वरलाई हेरेर जिउन सुरु गरौं. कारण हामीलाई अवस्था परिस्थितिहरूले चाहिँ कतिचोटि हो एकदम कमजोर र जटिल पनि बनाउँदछ, तर हामीले चाहिँ गनगन गर्ने भन्दा पनि परमेश्वरसँग अवस्था परिस्थितिहरू राखेर प्रार्थना गर्ने र अन्तर्विन्ती गर्ने काम चाहिँ हामीले गर्नुपर्दछ. एकले अर्कालाई यही उत्साह दिउँ कि गनगनको अवस्था होस्, चाहे निरुत्साहको अवस्था होस्, चाहे निराशाको अवस्थाहरू किन नहोस्, तर परमेश्वरमा चाहिँ अन्तर्विन्ती गर्ने र परमेश्वरमा प्रार्थना गर्ने काम चाहिँ हामीले गरौं. तर गनगन गरेर हाम्रो जीवनमा अझै समस्या र श्राप निम्ताउने काम हामीले नगरौं, परमेश्वरलाई हेरौं र परमेश्वरमा नै बाँच्छौं र परमेश्वरमा नै भरोसा गरौं भन्ने यो उत्साह आज म तपाईँ सम्पूर्णलाई दिन चाहन्छु. र अझै परमप्रभु परमेश्वरमाथि भरोसा गर्नुहोस् भन्ने यो उत्साह तपाईँको निम्ति राख्दै कार्यक्रम अन्तर्विन्तीबाट यो समयमा पुनम बिदा हुन चाहन्छु. धेरै धेरै धन्यवाद. जय मसीह. नमस्कार.

0: अहिले तपाई सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46। सूचना यस गुड न्यूज एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोशल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्यूज एफएम प्राली अनामनगर काठमाडौँ फोन नम्बर 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755। के तपाई वा तपाईले थाहा पाउनु भएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98-41-53-54-02, 98-41-53-54-02 र 98-10-33-64-06, 98-10-33-64-06। फोन नम्बर 01-43-92-511, 01-43-92-511 र 01-43-92-510, 01-43-92-510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
2: सुन्न न बजे कोटा
3: सामान नभेटेर बेपत्ता
2: होइन, सामान चाहिँ के चारो ल्याएको?
3: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
2: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वर्ल्ड छोडै छ नि।
3: कहाँ छ यो?
2: कलङ्की खर्का गाउँ एलआरआ स्कुलको नजिकै।
0: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
4: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
0: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 98-510-74-236, 98-510-74-236
4: र फोन नम्बर 01-513-010 छ, 01-513-010 छ।
0: ग्रेट इलेक्ट्रो वर्ल्ड कलङ्की खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
3: घरियासी सामान एउटै छाता मुनि पाइन्छ ठ्याक्कै पारेर।
5: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: यसैले भन्नुभयो, बाटो सत्य र जीवन म नै हो, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन।
1: जयमसी, म रेभरेन्ड पास्टर प्रकाश सुब्बा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट। म पनि सुन्दैछु, तपाईँ पनि सुन्नुहोस् है।

Praise God. Hallelujah. प्रभु हाम्रो आराधनाहरूलाई कार्यक्रम हुनदेखि बचाउनुहोस्। हाम्रो आराधनाहरूलाई एउटा प्रोग्राममा सीमित हुनदेखि बचाउनुहोस्। हामी दिनभरि तपाईँलाई खुसी पार्न चाहन्छौँ। हामी दिनभरि तपाईँलाई प्रसन्न पार्न चाहन्छौँ। हामी दिनभरि

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशयमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।